0: नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति
0: साझा बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
2: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपियली संघ EU का गैरावश्य राजदूत नियोग प्रमुख तथा काठमाडौँ स्थित केही आवश्य राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाडौँमा रहेको युरोपियली संघ EU का 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाडौँ स्थित केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले मंगलबार भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब 2 घण्टासम्म सरकारको प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गत 25 चैतमा पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो।
4: बागमती प्रदेश सरकारले गरीबले गरिखाने प्रदेश, बागमती प्रदेश निर्माण गर्ने अवधारणा लागू गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 प्रदेशभित्र बसोबास गर्ने दलित, अति गरीब, विपन्न, एकल महिला, लोपन्मुख तथा सीमान्तकृत समुदायको परम्परागत सिपको संरक्षण एवं आधुनिकीकरण गर्दै जीविकोपार्जनका लागि सिप विकास, प्रविधि सहितको शुरूआती पुँजी, स्वरोजगार र उत्पादनको बजारीकरणको प्रबन्ध मिलाई गरीबले गरिखाने प्रदेश, बागमती प्रदेशको अवधारणा लागू गर्ने भएको हो।
3: MBBS BDS अध्ययनका क्रममा इन्टर्नशिपमा रहेका चिकित्सकलाई मासिक कम्तीमा 24,000 रूपियाँ निर्वाह भत्ता दिन सिफारिश भएको छ। शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषाल समय सकतको कार्यदलले इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको 8 तहको सुरु तलब स्केलको 50% निर्वाह भत्ता दिनुपर्ने सुझाव दिएको हो। 8 तहको तलब 48,500 छ।
4: वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। महानगर प्रमुख सिंह सहित 4 जना विरूद्ध पर्सा जिल्ला अदालतले कृत्य नागरिकता मुद्दामा 8 जेठमा पक्राउ पुर्जी जारी गरेको हो।
3: काठमाडौँ उपत्यकामा नक्कली दूधको बिक्री भइरहेको तथ्य पत्ता लागेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर स्थित एक डेरी उद्योगमा अनुगमनका क्रममा दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले श्री विनायक नगरपालिका 9 स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्थामा अनुगमन गरेको थियो।
4: अमेरिकाको कोलोराडोमा आयोजित 9 अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 9 बुदे कोलोराडो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्य समितिको मुख्य आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा वेस्ट मिनिस्टर स्थित होटल ड्ररीमा 3 दिनसम्म चलेको सम्मेलन सोमबार समापन गरिएको हो।
3: गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धिकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था AML नेपाल प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा गरिमा क्यापिटलका सम्पूर्ण कर्मचारीको लागि 1 दिवसीय वृहत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रम गत शुक्रबार काठमाडौँमा सम्पन्न भएको हो। पुँजी बजार र मर्सेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिम न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
4: अब शेयर बजार धितोपत्र। दोस्रो बजारका लगानीकर्तामा छोटो समयमै नाफा बुक गर्ने परिपाटीले निरन्तरता पाइरहेको छ। बजारप्रति लगानीकर्ता ढुक्क नहुँदा 2 दिनमै नाफा बुक गरिहाल्ने प्रवृत्ति देखिएको हो। अघिल्ला 2 कारोबार दिन निरन्तर बढेको नेप्से मंगलबार भने घटेको छ। सोमबार 27.85 अङ्कले बढेको बजार मंगलबार भने 9.24 अङ्कले घटेको हो।

0: उपसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुशीको कनेक्शन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबूत गतिविधि र असुरक्षित लगानीका रूपमा पुँजी प्रभाव बढेकाले सिंगापुरको सन् 2026 आर्थिक वृद्धि दर पूर्वानुमान बढाइएको छ। मलेसिया स्थित इन्भेस्टमेन्ट बैंकले सन् 2026 लागि सिंगापुरको कुल कारस्थ उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ, जुन पहिले 3.4% थियो। यो सरकारी अनुमानित 2-4% दायरा भन्दा माथि छ। उक्त अनुसन्धान संस्थाले सन् 2027 वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ। संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पुँजी लगानी, निर्माण क्षेत्रमा उछाल र असुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबूत बनाएको छ।
5: अब खेल र खेलाड़ीका खबर। नेपाली महिला क्रिकेट टोलीले बुधबार एसियाली खेलकुदको महिला छनौटको समूह चरणमा चीनको सामना गर्दैछ। मलेसियामा मंगलबार शुरू प्रतियोगिताको पहिलो दिन चीनले इण्डोनेसियालाई 7 विकेटले पराजित गरेको थियो।
4: अब विचार तथा विश्लेषण। शिवपुराण संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। शिवलाई नै नायक बनाएर लेखिएको हुनाले यसमा शिव महिमाको विशद चित्रण त भेटिन्छ नै, तापनि अन्य कतिपय पुराणमा जसरी चरित्र नायकलाई अनन्य बनाएर प्रस्तुत गरेको भेटिन्छ, त्यस्तो संकीर्णता वा उद्दिष्ट पुरूषप्रतिको समर्पण भाव यसमा छैन। यसमा अनेकौं अध्यायमा विष्णुको पनि वर्णन गरेको भेटिन्छ।
5: सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सुशासनमा गरिने लगानीलाई खर्चका रूपमा नभई भविष्यमा लागू गरिएको दीर्घकालीन बचतका रूपमा सरकारले लिनुपर्छ। यदि राज्यले सुशासनमा आवश्यक मात्रामा लगानी गरेन भने पूर्वाधार तथा विकासमा गरिएको ठूलो मात्राको लगानीको प्रतिफल आम नागरिकले पाउन सक्दैनन्। तसर्थ देशको समृद्धि संरचना निर्माणमा मात्रै लगानी गरेर आउँदैन, बरु त्यस्ता संरचना सञ्चालन गर्ने सक्षम, पारदर्शी अनि उत्तरदायी शासन प्रणालीमाथिको लगानीले समृद्धि आउँछ। त्यसैले आसन्न बजेटमा सरकारले सुशासन प्रवर्धनमा लगानी बढाउनु अत्यन्त आवश्यक छ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरए 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
7: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
6: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
7: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
6: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
7: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
6: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
8: रेडियो एनआरएन 99.1।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी।

0: सुप्रभात काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 13 गते बुधबार, सन् 2026 मे 27 तारिक अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको हुम्लाको रेडियो कैलाश 103.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: 8 मन्त्रालय र 2 निकायबाट झन्डै 21 अर्ब बराबरको बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा।
0: हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
1: गर्मी कम वा बढी महसुस हुनुमा तापक्रमसँगै सापेक्षिक आर्द्रताको पनि भूमिका, मनसुनमा बढ्ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
4: मनसुनको बिचमा चाहिँ जुन हपक्कको गर्मी बढी हुन्छ अथवा मनसुनको बिचमा चाहिँ ह्युमिडिटी बढी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढी पर्छ।
0: कङ्गोमा इबोला संक्रमितको संख्या झन्डै 1000 नजिक, स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोडफोड।
1: र साबिक विजेता आरसीबी आइपिएल क्रिकेटको फाइनलमा
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
5: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
5: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
5: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
5: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
5: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
7: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
5: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
7: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
5: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
7: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ। सिप हुन्छ साथमा, रोजगारी हातमा।
5: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षा।
8: 4943-33-4093
0: बजेट सरेन्डर गरेका छन्। चालु आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट कुल 20,84,45,50,000 रुपियाँ बराबरको बजेट उनीहरूले अर्थ मन्त्रालयलाई सरेन्डर अर्थात् बजेट समर्पण गरेका हुन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबैभन्दा धेरै बजेट फिर्ता शहरी विकास मन्त्रालय, अहिलेको पूर्वाधार विकास मन्त्रालय।

0: मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। कुन मन्त्रालय तथा निकायले कति बजेट सरेन्डर गरेका छन् त? आजको नयाँ पत्रिका दैनिकले लेखेको छ, शहरी विकास मन्त्रालय 15 अर्ब 87 करोड, शिक्षा मन्त्रालय 2 अर्ब 99 करोड, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 1 अर्ब 21 लाख, त्यसै गरी गृह मन्त्रालयबाट 53 करोड 22 लाख, परराष्ट्र मन्त्रालयबाट 34 करोड 47 लाख, अर्थ मन्त्रालयबाट 5 करोड 36 लाख, महालेखा परीक्षकको कार्यालयबाट 2 करोड 10 लाख, कानून मन्त्रालयबाट 83 लाख, राष्ट्रिय महिला आयोगबाट 47 लाख 90 हजार र रक्षा मन्त्रालयबाट 30 लाख 74 हजार रुपियाँ बराबरको बजेट सरेन्डर भएको छ। रोक्का बजेट खर्च नहुने सुनिश्चित भएपछि सरेन्डर गरिएको शहरीतर्फको पूर्वाधार विकास मन्त्रालयका सहायक प्रवक्ता महदत्त भट्टराले बताउनु भएको छ। 8 मन्त्रालय र 2 निकायले गरे 21 अर्ब बराबरको बजेट सरेन्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले चैत 13 मै स्वीकृत गरे को शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 मा भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने, कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआर को रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहल प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संस्थाहरूले भने विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाए तथा प्रतिष्ठान, बैंक तथा वित्तीय क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकको खबर कान्तिपुरमा छ।
0: सरकारले गएको चैतमा हप्ताको 2 दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशैभरिका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएको छ। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भई बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पताल भने आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धुलीखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्विक, बीएनबी लगायत सबै जसो निजी अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। नेपाल जस्तो सार्वजनिक विदाहरू धेरै भएको देशमा हप्तामा 2 दिन विदा अव्यवहारिक भएको विज्ञको भनाइ छ भने पुनर्विचार गर्न सदनबाट पनि माग उठ्न थालेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारी संस्थाबाट हप्तामा 2 दिन विदा दिने निर्णय फिर्ता लिए आइतबार कार्यालय खुला राख्ने व्यवस्था मिलाइदिन भन्दै मन्त्रालयमा निवेदन समेत परेको छ। आइतबार समेत विदा हुँदा जग्गा प्रशासन तथा खरिद बिक्रीको काममा सेवा गराईले झन्झट खेप्नु परेको भूमि व्यवस्था विभागका कर्मचारीले बताएका छन्। प्रशासन विज्ञ काशीराज दाहालले 2 दिने विदा व्यवस्थापन गर्न सके सेवा प्रवाहलाई सहज बनाउन सकिने तर व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो पर्ने बताउनुहुन्छ। डिजिटल शासनको सुरुवात गर्न सके राम्रो हुने, नत्र अव्यवहारिक हुने उहाँको भनाइ छ। हप्तामा 2 दिन विदा, समस्यामा सेवाग्राही, पुनर्विचार गर्न सदनबाटै माग शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूका गैरावासीय राजदूत नियोग प्रमुख तथा काठमाडौँ स्थित केही आवासीय राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाडौँमा रहेका युरोपेली संघ ईयूका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाडौँको केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले हिजो भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब दुई घण्टासम्म सरकारका प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गएको चैत 25 पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको राजदूतहरूको अभिव्यक्ति छ। नेपालले अपनाउँदै आएको सन्तुलित एवं व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने प्रधानमन्त्री शाहको भनाइ छ।
0: काया कैरनमा गर्मी कम वा बढी महसुस हुनुमा तापक्रमसँगै सापेक्षित आर्द्रताको पनि भूमिकाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: रोजगारी हातमा
4: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 शिक्षण शुल्क ₹50,000 मात्र।
8: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
9: यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
4: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
4: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन,
4: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
4: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
5: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 8 मन्त्रालय र 2 निकायबाट झन्डै 21 अर्ब बराबरको बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई, प्रधानमन्त्री र यु राजदूतहरू बीच भेटवार्ता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका तराई तथा पहाडी भागका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको प्युठान र अर्घाखाँचीमा 46 मिलिमिटर वर्षा मापन भएको छ। साथै कोशीको सङ्खुवासभा र मधेसको पर्सामा पनि 35 मिलिमिटर वर्षा भएको छ। साथै हिजो धनगढीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो। भैरवा र नेपालगञ्जको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै ठाउँहरूमा दिउँसोपछि हावाहुरीको सम्भावना छ। हिजो पनि कतिपय ठाउँमा हावाहुरी चलेको थियो। हिजो बेलुकाको हावाहुरीका कारण झापामा केरा खेतीमा ठूलो क्षति पुगेको थियो।
1: फेरि पनि मौसम सम्बन्धी विषय, कुनै ठाउँमा कति गर्मी छ भन्ने थाहा पाउन सामान्यतया त्यहाँको तापक्रम हेरिन्छ। मानौ एउटै समयमा नेपालगञ्जमा 42 डिग्री सेल्सियस र जनकपुरमा 35 डिग्री सेल्सियस तापक्रम मापन भयो भने नेपालगञ्जमा धेरै गर्मी छ भन्ने सोचिन्छ। तर त्यसबेला नेपालगञ्जमा भन्दा धनुषामा बढी गर्मी महसुस भइरहेको पनि हुन सक्छ। त्यसको कारण हो सापेक्षिक आर्द्रता अर्थात् हावामा वाफको मात्रा। यदि हावामा पानीको बाफ बढी छ भने गर्मी पनि बढी महसुस हुन्छ। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
3: हरेक वर्ष गर्मी बढ्न थालेपछि चर्चा हुने मुख्य कुरा हो तापक्रम। तापक्रम सूचकलाई आधार मानेर त्यहाँ कति गर्मी छ भन्ने अनुमान गरिन्छ र गर्मीको चेतावनी दिने चलन छ। तर गर्मी तापक्रममा मात्र नभई सापेक्षिक आर्द्रतासँग पनि सम्बन्धित हुने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी बताउनुहुन्छ।
4: तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। हावामा पानीको बाफ हुन्छ, ओस हुन्छ। त्यो ओस जति बढी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढी हुन्छ, होइन, र हामीलाई महसुस बढी हुन्छ तापक्रम उही भए पनि।
3: सापेक्षिक आर्द्रता भनेको हावामा भएको पानीको बाफ हो। आर्द्रता बढी हुँदा हावा ओसिलो हुन्छ, पसिना सुक्दैन र हपक्क गर्मी महसुस हुन्छ। अमेरिकाको मौसम विज्ञान विभागको हिट इन्डेक्सले तापक्रम र आर्द्रता दुवैलाई जोडेर शरीरले वास्तवमा कति गर्मी महसुस गर्छ भन्ने देखाउँछ। उदाहरणका लागि 35 डिग्री सेल्सियसमा आर्द्रता 30% हुँदा 35 डिग्रीकै गर्मी महसुस हुन्छ। 60% 45 डिग्री र 80% आर्द्रतामा त 35 डिग्री सेल्सियस तापक्रमले पनि 57 डिग्रीसम्मको गर्मी महसुस हुन सक्छ।
4: कहिलेकाहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि, होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि। त्यो किनभने बाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो, होइन, तर बाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त।
3: सामान्यतया मनसुनमा वर्षाले तापक्रम घटाउँछ, तर यसपालि असार साउनमा लामो समय सुक्खा रहने अनुमान छ। यस्तो अवस्थामा तापक्रम र आर्द्रता दुवै बढेर अवस्था जटिल हुन सक्छ।
4: प्री मनसुनमा बढ्यो भने पनि, मनसुनको बिचमा बढ्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसुनमा चाहिँ बढी सुक्खा हुन्छ, तर मनसुनको बिचमा चाहिँ जुन हपक्कको गर्मी बढी हुन्छ अथवा मनसुनको बिचमा चाहिँ ह्युमिडिटी बढी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढी पर्छ।
3: तराई क्षेत्रमा थर्मोमिटरको डिग्रीसँगै आर्द्रता पनि बढी हुने भएकाले त्यहाँ गर्मी बढी महसुस हुन्छ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा भने उचाइ र खुला हावाका कारण आर्द्रता कम हुन्छ। जब आर्द्रता धेरै हुन्छ पसिना सुक्दैन, शरीरको तापक्रम बढ्छ र हिट स्ट्रोकको जोखिम बढ्छ। यस्तो अवस्थामा कस्ता सावधानी अपनाउने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी।
4: खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ, किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसको प्रतिक्रिया स्वरूप बेहोस हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ होइन। अर्को काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने पानी खाएपछि अनि बल्ल फेरि काममा जाने, अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ।
3: अहिले धेरै देशले तापक्रमसँगै आर्द्रताको सूचना पनि दिन थालेका छन्। बढ्दो गर्मीको प्रकोपलाई ध्यानमा राखेर नेपालको मौसम विभागले पनि यो जानकारी सर्वसाधारणलाई सजिलो भाषामा दिनु जरुरी बन्दै गएको छ।
1: यस वर्षको मनसुनमा गर्मी सहित बाढी पहिरोको जोखिम र त्यसको व्यवस्थापनको बारेमा विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। Vibrant, पुतली सडक, काठमाडौँ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचार।
7: लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98-510-61-356
10: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर
1: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। सन् 2015 रुसमा सैन्य ब्यारेकको भवन भत्किँदा दुवै खुट्टा गुमाएका रुसी पूर्व सैनिक रुस्तम नभिएभले दुई हातको बलमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। उहाँ हातैले टेकेर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही हुनुहुन्छ। रुस्तमले आफ्नो 34 औं जन्मदिनको अवसर पारेर सगरमाथा आरोहण सुरु गर्नुभएको थियो। उहाँले करिब 1 साताको कडा मेहनतपछि सफलता पाउनु भएको हो। सामान्य आरोहीका लागि सगरमाथा आरोहण यात्रा 3-4 दिनको हुने गर्छ। कम्बर मुनिको भाग नभएका उहाँले गएको बुधबार बिहान सगरमाथा आरोहण गर्नुभएको हो। खुम्बु आइस फल जस्तो खतरनाक खण्डमा जडान गरिएको मेटलको भर्याङ हातको बलले पार गर्दै गरेको रुस्तमको रुसलमको भिडियो भाइरल भइरहेको छ। उहाँको सफलतालाई विश्वको मिडियाले स्पेस दिइरहेको छ। रोल्पाका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले जेठ 2080 कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले डबल एम्प्युटी एबोनी विधामा सगरमाथा आरोहणको रेकर्ड बनाउनु भएको थियो। बुढा मगरले सन् 2010 अफगानिस्तानको लडाईँमा घुँडामुनि दुवै खुट्टा गुमाउनु भएको थियो। हातैले टेकेर सर्वोच्च चुलीमा शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। कङ्गोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै 1,000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1,000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणको कारण प्रभावित भइरहेका समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गरिरहनु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकोले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ। जोखिमका बावजुद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ।
2: अब खेल खबर। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाए। विराट कोहली र कृणाल पाण्ड्याले समान 43 रन बनाए। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आइपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। मध्य प्रदेश सरकारद्वारा छात्र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अहिले अल्पत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री बेटी पढाओ बेटी बचाओ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको हो। यो कार्यक्रम मध्य प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु गरिएको थियो। 2075 माघ 1 गतेदेखि लागू गरिएको योजना अन्तर्गत सामुदायिक विद्यालयको कक्षा 8 अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको थियो। छोरीले पाउने सुविधा गोदाममा थन्कियो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशको नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भए अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वे हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। प्रविधिको बढ्दो प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनु पर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई ठूलो राहत पुग्नेछ।
1: रोपाईका लागि किसानले वर्षौंदेखि मल बिउ र सिंचाईको शास्ति बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो हप्ताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्ता हुने गरेको किसानको गुनासो रहेको खबर कान्तिपुर दैनिक छापेको छ। यसैबीच गोर्खापत्र दैनिकले पाण्डु सैनमा रोपाई पर्व शीर्षकको खबर लेखेको छ। दुर्गम बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका 10 पाण्डु सैनमा हिजो बिहानैदेखि ठूलो चाडपर्व जस्तो माहौल बन्यो। पाण्डु सैनमा रोपाई रमिता पुस्तौंदेखि जेठ 12 गते हुँदै आएको छ। रोपाईलाई विगतमा झै यसपटक पनि चाडपर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो।
2: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन सुरु गरेको छ।
1: काया कहिरनमा अब पालो उखानको
2: नरुचेको गाँस नबज्ने मुरली
1: उखान सँगै हामी काया कहिरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
2: 8 मन्त्रालय र 2 निकायबाट झन्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
1: हप्तामा 2 दिन हुने विधाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विधा हुने हुँदा थप विधा अव्यवहारिक भएको विज्ञको भनाई।
2: गर्मी कम वा बढी महसुस हुनुमा तापक्रम सँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसुनमा बढ्ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
1: कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै 1,000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोडफोड।
2: र साबिक विजेता आरसीबी आइपिएल क्रिकेटको फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन श्रम संस्कृति पार्टीले कार्यक्रममा पार्टीका अध्यक्षको फोटो अनिवार्य राख्न दिएको निर्देशनसँग सम्बन्धित छ। यहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति छन्। एउटा कार्यक्रम चलिरहेको छ। कार्यक्रम वरपर जताततै अध्यक्ष राईको फोटो ब्यानरले सजाइएको छ। उनकै अगाडि एकजनाले फोटोसहितको ब्यानर समातेका छन्। कार्यक्रम चलिरहेको भिडबाट आवाज आइरहेको छ। त्यो भिडको आवाज सुनेपछि फोटोसहितको ब्यानर समातेका कार्यकर्ताले अध्यक्ष तर्फ हेर्दै भन्दैछन्, कहाँको श्रम गर हुनु नि, शरम गर पो भन्या रहेछन्। यही फोटोले हान्दिम अध्यक्षज्यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: नेपाली बहस एकै साथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक, परराष्ट्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ र त्यो विशेष गरी नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। डिजिटल प्लेटफर्ममा पनि हामी छौँ र तपाईँहरू यतिखेर नेपाली नेटवर्क .com विश्वभर हाम्रो पात्रो .com पनि विश्वभर एकै साथ सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ र विशेष गरी अहिलेको अवस्थामा देशको समसामयिक राजनैतिक परिस्थितिका विषयमा र अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौँ। अब देशलाई ग्रे लिस्टबाट बचाउनका निम्ति राइकाको कालो सूचीमा रहेको हाम्रो हवाई उड्डयनका निम्ति सरकारले कस्ता कामहरू गर्नु पर्दछ, सरकारले जुन दुई तिहाईको म्यान्डेट पाएको छ यो ढङ्गले सरकार अगाडि बढ्न सक्छ कि सक्दैन, सरकारले यो मुलुकलाई सही दिशामा अगाडि बढाउनका निम्ति जनताका भावनाहरूको संरक्षण गर्दै अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने विषयलाई आज हामी प्राथमिकताका साथ पनि उठाउन चाहन्छौँ। किनभने यतिखेर सम्पत्ति शुद्धिकरणको मुद्दालाई व्यापक रूपमा उठाइएको छ र सम्पत्ति छानबिनले यतिखेर आतंक सिर्जना गरेको छ, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भन्दै यसका बारेमा आलोचनात्मक टिप्पणीहरू पनि भइरहेका छन्। किनभने हिजो राजकीय पदमा बसेका राजनैतिक दलका व्यक्तिहरूले अकुत रूपमा सम्पत्ति कमाएका छन् र त्यसको स्रोत उनीहरूले खुलाउन सकिरहेका छैनन् र व्यापक रूपमा सम्पत्ति कमाइसके पछाडि आज उनीहरूको भागाभाग भएको पनि स्थिति छ। किनभने राज्यलाई कर नतिरेर आसेपासे आफ्ना आफन्त बनाउँदाहरूका नाममा सम्पत्ति दाखिला गरेर जुन किसिमको ब्रह्मलुट यतिखेर राज्यमा मचाइएको थियो त्यो ब्रह्मलुटको अहिलेको सरकारले छानबिन गर्ने बताएको छ। अब सम्पत्ति छानबिन यदि नहुने हो भने, अब हामी सुशासनतर्फ अगाडि केन्द्रित नहुने हो भने, अब हामी ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जाने सम्भावना पनि छ। अबको 7 महिनाभित्र नेपालले हरेक क्षेत्रमा सुधार गर्नुपर्नेछ। नेपालमा लगानीको वातावरण सिर्जना गर्नका निम्ति, नेपालको सबै कुराहरूलाई एउटा साफ रूपमा राख्नका निम्ति यतिखेर सरकारले निकै ठुलो कदम उठाउनु पर्ने बाध्यात्मक परिस्थिति छ। किनभने अन्तर्राष्ट्रिय जगतले नेपालमा राजनैतिक पहुँचका आधारमा ठुला राजनैतिक दलका व्यक्तिहरूदेखि लिएर व्यापारी र बिचौलियाहरू, राजनैतिक दलका नेताहरू र त्यसै गरी व्यापारी घरानाहरू यतिखेर संरक्षित रहने भन्ने खालको विषय पनि यतिखेर आएको छ। तर अहिलेको अवस्थामा अब सम्पत्ति शुद्धिकरणबाट कोही पनि पछि हट्न सक्दैन, कोही पनि बस्न सक्दैन भनेर जुन किसिमले सरकारले यस छानबिन प्रक्रियालाई अगाडि बढाएको छ, यो प्रक्रियाबाट अब सरकार शक्तिशाली भएर अगाडि बढ्ने बताइएको छ। तर सम्पत्ति छानबिनले धेरैमा आतंक पनि सिर्जना गरेको छ। यो हुनुपर्दछ, कसैलाई एउटै डालोमा हालेर दुःख दिने काम होइन, तर अकुत रूपमा सम्पत्ति कमाइएको छ र सम्पत्तिको स्रोत यदि भेटिएन भने त्यस्ता व्यक्तिहरूलाई कानुनी कडघरामा उभ्याउनु पर्छ र देशको रकम, हिनाको रकम, देशको सम्पत्ति देशकै नाममा फर्काउनु पर्दछ। यतिखेर त्रिभुवन विश्वविद्यालयको जग्गा प्रकरणका विषयमा पनि व्यापक रूपमा चर्चा परिचर्चा आएको छ। 1,000 भन्दा बढी रोपनी जमिन विभिन्न नाममा चाहिँ हडपिएको छ, तर त्यहाँ भएका संस्थाहरूले जग्गा फिर्ता गर्न मानिरहेका छैनन् भन्ने खालको कुरा पनि आएको छ। 35 दिन दिएको म्याद गुज्रिएको छ, सरकारले के हेर्दैछ, त्यहाँ डोजर चल्छ कि चल्दैन, त्यहाँ व्यवस्थापन हुन्छ कि हुँदैन, त्रिवेणीको जग्गा जुन तरिकाले हडपिएको छ त्यो जग्गा फिर्ता हुन्छ कि हुँदैन, आजको एउटा जेन्युन प्रश्न यो पनि रहेको छ। आदरणीय श्रोता, 3 सातापछि राष्ट्रपतिको प्रथम महाधिवेशन हुँदैछ, सभापतिमा लामी छाने दोहोरिने पक्का छ, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास हुँदैछ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था पनि गरिने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्ने बारे पनि यतिखेर छलफल भइरहेको छ। केन्द्रीय समिति 121 बढाएर कम्तीमा 131, बढीमा 151 बनाउने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी गरेको भन्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्दैछौँ, चर्चा गर्दैछौँ। एनसेल कब्जा गर्न कागजी खेल भएको पनि पाइएको छ, निजी समूहको नियन्त्रण कायम राख्न यस्तो समूहको ग्रान्ड डिजाइन पनि भएको भन्ने विषय बाहिरिएको छ। स्मार्ट टेलिकम प्रकरणपछि खुल्न थाले सम्बन्धको जालो, अबको मुख्य प्रश्न जिम्मेवारीबाट उम्किन सम्भव छ त? आज एनसेललाई निजी समूहकै कब्जामा राख्न भएका धेरै चलखेलका फेरिस्तहरू छन्। तपाईँलाई जानकारी गराउन चाहन्छु आदरणीय श्रोता, 50% भन्दा बढी कृत्रिम नेपाली स्वामित्व देखाउने प्रयास गरिएको छ। कृत्रिम स्वामित्व देखाउन भावना सिंहका नाममा 20% सेयर छ। वास्तविक सेयर मूल्य अर्बौँ हुनुपर्नेमा 2 करोडमै 20% सेयर छ। न्यून लगानी देखाएर कानुनी संरचना मिलाउन कागजी संयन्त्र तयार पारिएको विषयहरू आएका छन्। बेलायतमा करिब 1,00,000 पाउन्डमा नयाँ कम्पनी स्थापना गरियो, त्यही मार्फत एनसेलको 80 100% शेयर खरीद मूल्य केवल 5 करोड़, वास्तविक खरीद बिक्री नाम मात्रको हस्तान्तरण, त्यसै गरी करिब 20 अर्ब दायित्व असुल नगरी सेटिङमा लाइसेन्स नवीकरण गरिएको विषय छ। दूरसञ्चार प्राधिकरणको पूर्व स्वीकृति बिनै 80% शेयर हस्तान्तरण गरिएको विषयहरू यतिखेर आइरहेका छन्। आदरणीय श्रोता, अब साँच्चै सरकारले यी यावत विषयमा चाहिँ निगरानी राख्न सक्छ त? परम्परा तोड्दैछन् प्रधानमन्त्री, फेरि सामूहिक कूटनीतिक संवाद र भेटघाट भएको छ। जनजीवन सुधारमा सरकारको प्राथमिकता रहेको बताइएको छ। लगानी, नवप्रवर्तन र दिगो विकासमा जोड, सन्तुलित विदेश नीति कायम, युरोपियन कूटनीतिकलाई नेपालमा लगानी र सहकार्य गर्न इच्छुक रहेको विषय पनि यतिखेर आएको छ। त्यसैले आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ। अब बजेटको पूर्व सन्ध्यामा छौँ। बजेट राम्रो आउनु पर्दछ, बजेट जनताको आकांक्षा अनुसार आउनु पर्दछ, बजेट नेपाललाई विकास र समृद्धिको दिशामा अगाडि डोराउनका निम्ति बजेट आउनु पर्दछ र अधिक तरलता दैनिक रूपमा राष्ट्र ब्याङ्कमा यतिखेर लगानी पनि भइरहेको विषय छ। नेपाल तत्काल कालो सूचीबाट नहट्ने पनि संकेत यतिखेर आएको छ। आदरणीय श्रोता, यो एकदमै दुःखद खबर हो। कालो सूचीबाट नेपाल यदि हटेन भने हामी हरेक कुरामा हामी अन्तर्राष्ट्रिय जगतबाट चाहिँ अप्ठ्यारोमा पर्छौँ, हाम्रो अन्तर्राष्ट्रिय रूपमै शिर निउरिने एउटा सम्भावना हुन्छ। तर यसलाई चाहिँ कन्ट्रोल गर्नका निम्ति एउटा मेकानिजम बनाएर भए पनि अब सरकार त्यो ढङ्गले अगाडि बढ्नुपर्छ। आजको नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि हामी पुनः उपस्थित हुनेछौँ।
2: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी

0: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
1: तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबरनेट।
2: यतिखेर हाम्रो बेसमा नेपाली कङ्ग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। नरेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। हिजो संसदमा बोल्दै गर्दाखेरि, जगदीश खरेल बोल्दै गर्दाखेरि पाखुरा सुर्खेर तपाईँ त झन्डै झम्टेन जान खोजिरहनु भएको थियो। के हो, वान टु वान आऊ भन्न खोजे त्यहाँ संसदमा सदनमा नरेन्द्रजी?
3: म नरेन्द्र कुमार केरुङ, पाँचौँ जिल्लाको प्रतिनिधि सभा सदस्यको नाताले अहिले यहाँले जे शब्दमा भन्नुभयो त्यो भन्ने खोज्न सक्नुहुन्छ। म त्यो नेचरको मान्छे होइन, म अत्यन्तै संयमित र अत्यन्तै जिम्मेवार मान्छे हो। जम्मा जम्मी अब उहाँले चाहिँ प्रधानमन्त्रीले आफ्नो कार्य सूची भन्दा आफ्नो जुन के अरे भन्नुपर्ने विषयवस्तु जुन थियो विषयवस्तुलाई विषयान्तर गरेर प्रतिपक्षी दलहरूलाई अलिकति डमिनेट गर्ने, अनि त्यहाँदेखि अब उहाँले त विधेयकमाथि छलफल गर्नुपर्ने थियो, आफ्ना विषय राख्नुपर्ने थियो, तर प्रधानमन्त्रीकै तर्फबाट प्रधानमन्त्री नै आफै हो जस्तो गरेर चाहिँ जवाब दिनुभएपछि हाम्रा कुराहरूलाई सम्मान्य सभामुखज्यूकोमा पुर्याउने प्रयत्न गरेका हौँ, र सम्माननीय सभामुखज्यूले उहाँलाई रुलिङ पनि गर्नेन गर्नु भएन।
2: हामीलाई
3: जसले यो परिस्थितिमा ल्यायो उहाँहरू जिम्मेवार दल सत्ताधारी दलहरू हुनुहुन्छ नि त, उहाँहरूले चाहिँ नि पहिले आफू मर्यादामा बसेर संसदलाई चलाउनको निम्ति सुचारू गर्नको निम्ति चाहिँ उहाँहरूले पहल प्रयत्न गर्नु पर्थ्यो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण के अरे संसदमा चाहेको हामीले, सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै प्रधानमन्त्री होइन नि त, हामी सबैको प्रधानमन्त्री हो। त्यसको अतिरिक्त राष्ट्रिय के अरे प्रधानमन्त्रीज्यूको उत्पत्ति स्थल भनेको त सदन हो नि त, सदनप्रति उहाँ जिम्मेवार हुनुपर्छ, उत्तरदायी हुनुपर्छ भन्ने हाम्रो जायज मागहरूको सुनवाई भएको छैन। हो त्यही विषयमा कुरा गर्दाखेरि प्रधानमन्त्रीको तर्फबाट उहाँले दिएको जस्तो गरेर आफै प्रधानमन्त्री जस्तो भएर चाहिँ जुन जवाब दिनुभयो त्यसको प्रत्युत्तर गरेको हो, र उहाँले प्रतिपक्षी दलहरूलाई अलिकति डोमिनेट गर्ने, अलिकति खिसिटिउरी गर्ने त्यो टाइपको आएपछि अब हामी चाहिँ छोड्दैनौँ।
2: अब के गर्नुहुन्छ त्यसो भए, फाइट गर्ने संसदमा सदनमा?
3: अब सदनको मर्यादालाई कायम गरेर के अरे सत्तासीन दलका मान्यजीहरू अथवा सम्बन्धित मन्त्री प्रधानमन्त्रीहरूले सदनको गरिमा र सदनको मर्यादालाई नराखिकन सदनप्रति चाहिँ उपेक्षा गरेको जस्तो महसुस भयो भने हामी सदनमा आन्दोलन गर्छौँ।
2: जगदीश खरेलले आखिर के भनेका थिए? हिजो 20-40 वर्षदेखि एउटा कानुन नबनेको रहेछ तपाईँहरूकै कारणले हो भनेर तपाईँले त आरोप लाए नि त उहाँले, होइन?
3: त्यो चाहिँ उहाँको अब हुन त पहिले प्रधानमन्त्री पनि बन्नुभयो, संचार मन्त्री बन्नुभयो,
2: संचार मन्त्री बन्नुभयो,
3: अब त्यतिखेरका विभिन्न अवस्था केसहरू पनि छन्, विभिन्न कुराहरू
2: ठाउँमा
3: रह्यो, तर त्यो विधेयक जुन आयो त्यो विधेयक पर्यटन मन्त्री बद्री पाण्डे हाम्रो पार्टीका नेता बद्री पाण्डे रहनु भएको बेलामा चाहिँ नै त्यो विधेयकहरूलाई संशोधन गरेर आएको हो। उहाँहरूको एउटा भाष्य के छ भने 37 वर्षमा केही भएन, उहाँहरूको जम्मा जम्मी दिमागमा एउटा भाष्य बनाउने चाहिँ खालि 37 वर्षमा लुट्यो खायो खोक्रो बनायो मुलुक, मैले त्यही कुराको प्रतिवाद गर्न खोजेको हो।
2: होइन, अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब कानुन निर्माण गर्ने कुरामा होइन विधायकीहरू चाहिँ अनुशासित हुने कुरामा तपाईँहरूले चाहिँ सरकारलाई सहयोग गर्नुको साटो सरकारको त खुट्टा तान्ने काम भयो नि त प्रतिपक्षीबाट, प्रमुख प्रतिपक्षीबाट भन्ने आइरहेछ नि त आलोचना।
3: हामीले त्यो विषयमा जिम्मेवार भएर सहयोग गरिराखेका छौँ। हिजोकै विषयमा पनि उहाँको कुरामा हामीले नियमापति गर्नलाई सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गर्नको निम्ति म सभामुख तर्फ उन्मुख भएको हो, त्यो कुरालाई अलिकति चाहिँ खस्रो मसिनो कुराहरू भए संसदमा हुन्छ, यो कुरा सामान्य कुराहरू संसदमा आफ्नो कुराहरू राख्ने सन्दर्भमा सरकारले सदनले आफ्नो कुरा सुन्न नचाहेपछि हामीले यो किसिमको अवस्थाहरू सिर्जना गर्नुपर्ने अवस्था आयो, र
2: होइन सदनमा त एउटा राम्रो राम्रो देखिरहेको छ क्या अहिले त फरक फरक देखिरहेको एउटाले हिजो मोबाइलबाट यसो क्यामेरा खिच्दै हुनुहुन्थ्यो उहाँलाई बाहिरै पठाइयो होइन कतिपयले चाहिँ यसो कानेखुसी गरिरहेको कतिपयले चाहिँ के गरिरहेको यो अभूतपूर्व दृश्यहरू देखिँदैछन् क्या नेपालको संसदमा आजकल होइन नरेन्द्रजी
3: यो अब नयाँ जेनेरेसनको संसद भयो नयाँ जेनेरेसनको संसदमा समय अनुसार स्वतन्त्रता खोज्ने हाम्रा माननीयहरू हुनुहुन्छ यसलाई अब मैले अरू टिप्पणी गर्दिनँ म टिप्पणी गर्ने ठाउँमा छुइनँ यस कारणले गर्दा हिजोको विधेयकको सन्दर्भमा पनि त हामीले छलफलमा भाग लियौँ पर्यटन विधेयकलाई पास गर्नका निम्ति हिजो छलफलका निम्ति प्रस्तुत भएको थियो अनि त्यस पछाडि अब हामी संशोधनहरू हाल्छौँ हामीलाई आवश्यक परेखेरि ठानेका विषयवस्तुहरू त्यसो भएको नै विधेयकहरू बनाउने कानुन बनाउने विषयमा हाम्रो तर्फबाट कुनै डिस्टर्बेन्स छैन हाम्रो पूर्ण सहयोग छ र राम्रा विधेयकहरू राम्रा विषयवस्तुहरू पर हाम्रो चाहिँ नै सरकारलाई
2: होइन बालिन शाहलाई खोजेको खोजै किन भने क्या संसदमा प्रधानमन्त्रीलाई किन खोजिरहेको किन चाहिँ भ्यालुएट बढाइदिइरहेको प्रधानमन्त्रीको हुने काम त दैनिक भइरहेछन् नि विधेयकहरू निर्माण गर्नुहोस् कानुनहरू बनाउनुहोस् किन प्रधानमन्त्री चाहियो त्यही केटी चाहियो किन भनिरहेको भने क्या टाइम टाइममा
3: यो विषयवस्तुको उठान कहिलेदेखि भयो भन्ने पनि खिम्जेलाई राम्ररी थाहा छ यो विषयवस्तु सरकारको नीति कार्यक्रमबाट प्रारम्भ भएको हो सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपतिजी हो ले प्रस्तुत गर्दै गर्नुहुँदाखेरि त्यो कुरा त्यो मर्यादा त्यो चाहिँ नै गरिमालाई त्यो उहाँले बिर्सेर बाहिर निस्केर हिँड्नुभयो त्यस पछाडि जवाब प्रधानमन्त्रीले दिनु पर्थ्यो आखिरीमा सम्माननीय राष्ट्रपतिज्यूले त उहाँले नै प्रस्तुत गरेको उहाँकै कार्यक्रम उहाँकै नीतिलाई त प्रस्तुत गर्नुभएको हो भने त्यसप्रति उहाँको स्वामित्व रहन्छ अपनत्व रहनु पर्दछ र सदनले र जनताले उहाँ सदनमा आएर चाहिँ नै जनताका आवाजहरूलाई जनताका प्रश्नहरूलाई जनताका जिज्ञासाहरूलाई चाहिँ नै जवाब दिन उहाँको कर्तव्य हुन जान्छ हाम्रो नियमावली विद्यमान नियमावली ऐन संविधान जस्ता विषयले पनि व्यवस्थित गरेको छ उहाँ छ दिनौँछ सङ्घीय के अरे संसदमा आउनुपर्छ भन्ने हाम्रो कुनै आशय छैन किनभने उहाँ भ्याउनु पनि हुन्न देशको प्रधानमन्त्रीले विभिन्न जिम्मेवारीहरू सम्हाल्ने क्रममा संसदमा 15 दिन 1 महिना अथवा यो दिन आउँछु भन्ने किसिमको एउटा प्री इन्फर्मेसन दिएर सदनप्रति र जनताप्रति एउटा जिम्मेवार भएको चाहिँ उहाँले के अरे गर्नुपर्ने हुन्छ नि त त्यसका लागि जनताप्रति जिम्मेवार बनाउन सदनप्रति उत्तरदायी बनाउनको निम्ति हामीले सम्मान्य प्रधानमन्त्रीज्यूको उपस्थिति खोजेका हौँ उहाँलाई स्वागत गर्न खोजेका हौँ र उहाँले सदनमा आउनु पर्दछ त्यसो गर्दा सदनको गरिमा जनताको प्रतिको उत्तरदायित्व अनि सदनप्रतिको जिम्मेवारी पुरा हुन्छ हामीले नियमावली ऐन संविधानलाई कार्यान्वयन गर्ने चाहिँ प्रयास गरेका हौँ
2: होइन तपाईँले जुन प्रतिपक्षी प्रमुख प्रतिपक्षी दलको भूमिका संसदमा निर्वाह गर्दै हुनुहुन्छ तर विधेयक बनाउने ठाउँमा कानुन बनाउने ठाउँमा र हरेक ठाउँमा हिजो प्रधानमन्त्रीले भन्नुभएको छ हिजो बोलेर केही पनि भएन अब नबोलेर चाहिँ म काम गर्छु मलाई चाहिँ नचलाउनुहोस् होइन मलाई काम गर्न दिनुहोस् ऐन नियम कानुनहरू तपाईँ राम्रोसँग एकपटक पढिदिनुहोस् होइन प्रदेशसभा नियमावलीको नियम 38(1) र 3 राम्रोसँग बुझिदिनुहोस् निजता कार्यक्रममा आएन भनेर चाहिँ किन रोइलो गरेको तपाईँहरूले बनाएको नियम होइन तपाईँहरूले चाहिँ उतिखेर तयार पारेको चाहिँ नियमावली राम्रोसँग पढ्नुहोस् भनेर उहाँले उल्टै सुझाव दिनुभएको छ क्या सभामुख जाँदा पनि त आउनु भएन नि त प्रधानमन्त्री होइन
3: तर सदनले खोजेको बेला त प्रधानमन्त्री उपस्थित हुनु पर्यो उहाँ चाहिँ नै शासक होइन नि त उहाँ त सदनप्रति उत्तरदायी हुनु पऱ्यो नि उहाँ जङ्गबहादुर जस्तो अन्य जस्तो चाहिँ नि त्यतिखेर अब संवैधानिक राजतन्त्र हुँदाखेरि त संवैधानिक राजाले होइन चाहेको बेलामा होइन नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दाखेरि को अवस्थाहरू हुन्थ्यो भने अहिले चाहिँ अब उहाँ जनताबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ र सदनले बनाएको प्रधानमन्त्री हो यस कारणले गर्दाखेरि उहाँले सदनलाई उपेक्षा गर्न मिल्दैन जनताको आवाजहरूलाई उपेक्षा गर्न मिल्दैन उहाँले पुरातन शैलीबाट चाहिँ नै सदनमा नआउने अथवा आफ्नो हुकुमी शैली चाहिँ ल्याउन मिल्दैन
2: होइन नरेन्द्र केरुङजी अहिले सरकारले राम्रो काम गरिरहेछ नि त सुकुम्बासी बस्ती व्यवस्थापन गर्दैछ होइन रोजगारीका अवसर सिर्जना गर्ने भनेर घर घरमा पासपोर्टहरू पुर्याउँदैछ होइन अब चाहिँ ठाउँ ठाउँमा चाहिँ बाटोघाटो बिजुली बत्ती अब घर घरमा बसेर चाहिँ राम्रो काम गर्न सक्छन् नेपाली युवाहरूले यो देशमै स्वरोजगारीको प्रत्याभूति गराउने भनेको छ बजारलाई व्यवस्थापन गर्ने भनेको छ सही बाटोमा छैन सरकार आज
3: सही बाटोमा हिँडेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको एउटा सदस्यको नाताले सरकारलाई हामी सहयोगै गर्छौँ यो बाटो बिजुली चाहिँ यो सरकारले पुर्याएको छैन यो बाटो बिजुली अघिल्लो सरकारहरूले नै यो देशमा 99% विद्युतीकरण अघिल्लो सरकारले नै गरिसकेको छ बिजुली लान पर्दैन, टेलिफोन लान पर्दैन, इमेल इन्टरनेट लान पर्दैन, घर घरमा के अरे घर घरमा इन्टरनेट, हात हातमा मोबाइलको कार्यक्रम त हामीले 20 वर्ष अगाडि ल्याएको हो। यस कारणले गर्दाखेरि यो सरकारले ती केही पनि गर्नु पर्दैन। यो सरकारले केही मात्रै गर्नुपर्छ भने जबरजस्ती सूचना नदिकन, होइन सूचना नदिकन, पूर्व तयारी नगरिकन, वैकल्पिक व्यवस्था नगरिकन आम नेपाली जनताहरूलाई डोजर लाउनुपर्छ। सुकुम बस्तीमा बारी बस्ती सुकुम्बासी बस्तीमा डोजर लाउनुपर्छ, मानव अधिकारको हनन गर्नुपर्छ। पोखरामा त्यही सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा अत्यन्तै समझदारीपूर्ण रूपमा हुने, अनि काठमाडौँमा पालेनजी जो प्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री, उहाँले पहिले महानगरको मेयर हुँदा जस्तै गरेर मेयर के अरे जबरजस्ती रुवावासी गराउनुपर्ने, अहिले होल्डिङ सेन्टरहरूमा एउटा दैने के भन्छ कस्टडीमा बसे जस्तो गरेर जनतालाई सञ्चारकर्मीहरूलाई जान नदिएर त्यहाँ त चाहिँ होल्डिङ सेन्टरमा बस्ने हाम्रो आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई त्यहाँको आफ्नो असन्तुष्टिहरू पनि पोख्न नदिने यो किसिमको हरकत गरेर पञ्चायत त होइन राणा शासनभन्दा अलि बढी निरङ्कुश, अलि बढी चाहिँ हुकुमी शासन यसरी नै यही गर्दै जानुपर्छ सरकारले। प्रमुख प्रतिपक्षी दलहरूलाई र अन्य दलहरूलाई त यो सरकारले यस्तै हुकुमी शैली लोकतन्त्रलाई चाहिँ कब्जामा राख्ने, सारा संवैधानिक निकायमाहरूलाई कब्जामा राख्ने, अनि आफ्ना मान्छेहरू भर्ती गर्ने यस्तै यस्तै गर्दै जाँदा नै राम्रो हुन्छ अहिलेको सरकारलाई। किनभने यो सरकार दुई तिहाई नजिकको सरकार, यो सरकारले त्यो कुराहरू गर्दै गयो भने त्यो जनताले बुझ्दै जान्छ नि त यथार्थमा यो सरकारको स्वरूप के हो, अनुहार के हो, देखाउने दाँत के हो, चपाउने दाँत के हो भन्ने कुरा जनताले बुझ्दै जाँदछन्। त्यसैले यो सरकारले सुकुम्बासी बस्तीमा नेपाली जनतालाई रुवाउनु पर्छ, अझै देशभरि रुवाउनु पर्छ, के अरे मधेसका चाहिँ मधेसमा अनि सहरी क्षेत्रहरूमा आतङ्कित गर्नुपर्दछ, सबै चाहिँ आफ्ना मान्छेहरू अराउटे भराउटेहरू नियुक्ति गर्नुपर्छ संवैधानिक अङ्गहरूमा, त्यस्तै गरेर अन्य 1596 अथवा 1600 जति चाहिँ राजनीतिक नियुक्तिहरूमा आफ्ना मान्छेहरू हटाउनु पर्दछ, होइन जागिर दिनु पर्दछ। यो हिसाब किताबले सरकार बढ्दैछ, अनि अरू विपक्षी दललाई डोमिनेट गर्नुपर्छ, हेप्नु
2: पर्छ।
3: सदनको गरिमा र मर्यादालाई कायम राख्दै यो सरकारको ध्यान आकर्षण गराउने हो हाम्रो जिम्मेवारी, जनताका आवाजहरूलाई सदनमा राख्ने हो र सरकार समक्ष पुर्याउने हो हाम्रो जिम्मेवारी। जे हो त्यो जिम्मेवारी गर्नका निम्ति हामी तयारी छौँ। अहिलेको दुई तिहाई बहुमत दुई तिहाई नजिकको बहुमतसँग हामी डराउनेवाला पनि छैनौँ। हामीले त 15 सालको कष्ट दुई तिहाई बहुमत को बेलामा चाहिँ राजा ज्ञानेन्द्रले कु गरेर के अरे राजा महेन्द्रले कु गरेर चाहिँ अपदस्थ गरेपछि पनि 30 वर्ष कुरेर प्रजातन्त्र ल्याएन यो जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी बताउ नेपाली काङ्ग्रेस। अहिले अब 2 महिना बित्दैछ, 100 दिन नपुगिकन सरकारको विषयमा हामी विरोध पनि गर्दैनौँ। हामीसँग त्यो चाहिँ
2: विरोध त यहाँहरूले गरिरहनु भएको छैन, यहाँहरूले त समर्थनै गरिरहनु भएको छ, देखिरहेको छ संसदमा, होइन
3: राम्रा कुराहरूको हामी समर्थन गरिरहेको छौँ र संस्थागत रूपबाट 100 दिन पुगेपछि उहाँको पनि मूल्याङ्कन गर्छौँ, सरकारको मूल्याङ्कन गर्छौँ, उहाँको 100 दिने कार्यसूची हेर्छौँ, एक दुई अक्षर पढ्न जानेकै छ हामीले पनि। हामीले अहिलेसम्मको सारा जीवन समाजको निम्ति राजनीतिको निम्ति चाहिँ समर्पण गरेर आएकै हो, होइन त्यो भएको हुनाले यो सरकारसँग हामीलाई कुनै त्यस्तो किसिमको ऊ पनि छैन। हामी अनुकूल प्रतिकूल सबै परिस्थितिहरू भोगेर आएको, सामना गरेर आएको हुनाले नेपाली काङ्ग्रेस अहिले जनता हेरेर पनि बस्दैन। आफ्ना आवाजहरू राख्नको निम्ति पञ्चायत व्यवस्थामा, राणा शासनमा, द्वन्द्वकालमा, माओवादीको द्वन्द्वकालमा, राजाको शासनमा पनि नेपाली काङ्ग्रेस पाकेर आएको, त्यस कारणले यो बालेनको शासनमा नेपाली काङ्ग्रेस
2: नरेन्द्र केरुङजी तपाईँसँग हामी फेरि पनि छलफल र बहस गर्नेछौँ। अहिलेका लागि भने धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कङ्ग्रेसका सांसद नरेन्द्र केरुङ आदरणीय श्रोता नेपाली बहसमा छोटो विषय हुन्छ, विषयमा पुनः उपस्थित हुनेछौँ।
4: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
0: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
4: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजे देखि, र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
0: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
4: साझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
4: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ। सिप हुन्छ साथमा, रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
4: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
8: कहाँ गएर के सिप सिकौ भन त अब।
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 056-493-374, 98510-61356।
8: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
10: सेमी अटोमेटिकमा 1 केजी एरियल, डिसवासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
11: खरो विषयमा तरो बहस, नेपाली बहस,
12: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
1: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक,
13: डिसोम फाइबर नेट।
2: यतिकै हाम्रो बेसमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल हुनुहुन्छ। लम्सालजी, नेपाली रेडियो सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेपाल प्रेस युनियनको 35 स्थापना दिवस आज चाहिँ आइतबार मनाउँदै हुनुहुन्छ, प्रभात फेरि निकाल्नु भएको छ, तर अहिलेको अवस्थामा चाहिँ नेपाल प्रेस युनियन कस्तो स्थितिमा छ, तपाईँहरूले के गरिरहनु भएको छ? अहिले त सुमसाम छ नि त, होइन?
14: नेपाल प्रेस युनियन सुनसान होइन, नेपाल प्रेस युनियन अहिले नेपालका संचारका क्षेत्रमा भएका सङ्घ संस्थाहरू जुन ट्रेड युनियन बादबाट अगाडि बढेको छ त्यो संस्थाहरूमा सबैभन्दा बढी एक्टिभ र सबैभन्दा ट्रेड युनियन मुभमेन्टलाई चाहिँ लिड गरेर नेपालको लोकतन्त्रको स्थायित्व सँगसँगै नेपालका श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्ने गरी अगाडि बढेको छ। तपाईँले भने जस्तै सुनसान केलाई भन्ने हो, त्यसको चाहिँ
2: अहिले त सरकारले चाहिँ ट्रेड युनियनहरूलाई होइन, विभिन्न भातृ संगठनहरूलाई, दलगत संगठनहरूलाई अङ्कुश लाउने काम गर्दैछ नि त बाली नेतृत्वको सरकारले, त्यो भएर तपाईँहरूका क्रियाकलापहरू सुस्ताएका हुन् कि?
14: तपाईँले भनेको कुरा चाहिँ सबैभन्दा पहिला त ट्रेड युनियन संगठनहरू सरकारले जुन खाले नियत राखेर चाहिँ खारिज गरिरहेछ, त्यो खारिज गर्ने गर्ने काम चाहिँ गरेको छ सरकारले, त्यो निरङ्कुशतातर्फ उन्मुख हुनको लागि गरेको हो। र तपाईँले यसरी गराउन चाहन्छु, नेपाल प्रेस युनियन यसको यसको आफ्नै खाले फरक पहिचान छ। हामी न एनजिओ हो, न हामी कुनै पार्टीको भातृ संगठन हो,
2: नेपाली कङ्ग्रेसको भातृ संगठन होइन नेपाल प्रेस युनियन।
14: होइन होइन होइन, तपाईँले बुझेको भन्दा फरक हो। हामी नेपाली काङ्ग्रेससँग लोकतन्त्रका आधारमा नजिक रहेर काम गरेका छौँ र नेपालमा लोकतन्त्रकालाई प्रवर्धन गर्नेदेखि लोकतन्त्रको चाहिँ ल्याउनेसम्ममा चाहिँ काङ्ग्रेसको नेतृत्व जुन रह्यो त्यो नेतृत्वलाई हामीले काङ्ग्रेसले लिड गरेको प्रजातन्त्रलाई हामीले चाहिँ सँग हामी नजिक भएको
2: नेपाल. अब सुन्ने श्रोताहरूले सुन्ने दर्शकहरू पनि कन्फ्युजमा पर्नु होला क्या शिवलम सालजी यो कुरा गरेर
14: तपाईँले बनाएको तपाईँ

0: एफिलिएसन रहेको र श्रमको सेक्टरमा काम गर्ने एउटा संगठन हो यो, न कि तपाईँले भनेको जस्तो तपाईँले जबरजस्ती चाहिँ तपाईँ काङ्ग्रेसको चाहिँ भातृ संगठन हो, तपाईँ काङ्ग्रेस हो भन्ने कुराले चाहिँ
1: मैले भनेको छैन क्या, आम जनताले दर्शकले श्रोताहरूले यसरी चाहिँ व्याख्या गर्छन् नेपाल
0: हो, त्यसरी व्याख्या गर्ने त्यसरी बुझ्ने जनताहरूलाई चाहिँ के बुझाइदिनुहोस् भने यो नेपाल प्रेस युनियन भन्ने संगठन नेपाल
1: स्वतन्त्र छ होइन, यो
0: स्वतन्त्र छ, लोकतन्त्र लोकतन्त्रवादी पत्रकारहरूले लिड गरेको श्रमजीवी पत्रकारहरूको हकका निम्ति सञ्चार प्रतिष्ठानहरूमा र सञ्चार गृहहरूमा चाहिँ नेपालका पत्रकारहरूको पक्षमा लड्नका लागि ट्रेड युनियनवादबाट जन्मिएको र नेपालको श्रम सरकारको श्रम कार्यालयमा दर्ता गरेको 2048 साल जेठ 13 गते आजैका दिन हाम्रा अग्रजहरूले श्रम कार्यालयमा दर्ता गरेको हो र म यहाँलाई दर्ता नम्बर समेत भनिदिन सक्छु, 27 नम्बरमा दर्ता रहेको नेपाल प्रेस युनियन नेपालको एउटा मात्रै श्रम कार्यालयमा दर्ता भएको सञ्चार प्रतिष्ठान सञ्चार कर्म गर्ने साथीहरूको ट्रेड युनियनवादबाट अगाडि बढ्ने संस्था हो र यो संस्थाले विगत लामो समयदेखि लोकतन्त्रको पक्षमा नेपालको चाहिँ श्रमजीवी पत्रकारहरूको सेक्टरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा थुप्रै ऐन कानुन बनाउने विषयहरूमा चाहिँ लिड गरेको छ, त्यस्ता अप्ठ्यारा परेका ठाउँहरूमा चाहिँ प्रेस युनियन लडाइँ लडेको छ र लोकतन्त्रवादी
1: पत्रकारहरूका पीडा छन् होइन, समयमा पारिश्रमिक नपाएका पीडाहरू छन् होइन, पत्रकारहरू चाहिँ कुटिएका छन्, हेपिएका छन्, थिचिएका छन्, अहिले त तपाईँलाई थाहा छ यो होइन सरकारी सञ्चार माध्यम
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5359 53 98 550 77 0 61 र 98 550 77 0 53
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन, फोन 0 56 4 93 4 40 4 93 5 80 र 98 550 26 4 40
4: It's 7 o'clock. अहिले 7 बजेको छ।

गर्ने संकेत गरेको छ। नगरपालिकाले नगर क्षेत्र भने माइकिङ गर्दै प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काटा तथा फूलका बुके जस्ता सामग्रीको प्रयोग तथा कारोबार नगर्न सूचना गर्ने र 15 दिनको समय सीमापछि अनुगमन एवं कार्यवाही गर्ने नीति लिएको हो। यसअघि गत ज्येष्ठ 5 गते नगरपालिकाले वातावरण संरक्षण र नागरिक स्वास्थ्यका लागि भन्दै त्यसबारे सूचना जारी गरेको थियो। सूचना अनुसार 15 दिन जेठ 20 गतेपछि नगर क्षेत्रभित्र यस्ता सामग्रीको बिक्री, वितरण, आयात र भण्डारण कार्य पूर्ण प्रतिबन्ध रहनेछन्। प्रतिबन्धित सामग्रीको कारोबार भएको पाइएमा कानून बमोजिम कारवाही गरिने नगरपालिकाको चेतावनी रहेको छ। हाल मौजदातमा रहेका प्लास्टिक जन्य सामग्रीहरू ज्येष्ठ 20 गतेभित्र व्यवस्थापन गरिसक्न पालिकाले सम्बन्धित व्यवसायी तथा सरकारवालालाई पूर्व सूचना गरेको अवस्था छ, तर नागरिक स्तरमा भने यो निर्णयको पूर्ण कार्यान्वयनप्रति संशय देखिन्छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बगौडा उपभोक्ता समिति माणी 3 बसन्तपुरको आयोजनामा वन्यजन्तुबाट पीड़ित परिवारका सदस्यहरूलाई लक्षित गरी सिप पुलक तालिम शुरू गरिएको छ। जेठ 11 गतेदेखि 15-25 गतेसम्म सञ्चालन हुने तालिममा 15 जना सहभागी रहेका छन्। वन्यजन्तुबाट प्रभावित परिवारलाई सिप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको समितिका अध्यक्ष बलराम महतोले बताउनुभयो। सहभागीहरूले हस्तकला सामग्रीसँगै साबुन सर्फ उत्पादन गर्न सक्नेछन्। अध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न हस्तकला सामग्री निर्माण सम्बन्धी उक्त तालिम उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पुरानो महतो प्रमुख अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रमको सञ्चालन कार्यालय सचिव मणिराम चौधरीले गर्नु भएको हो। आगामी जेठ 3 र 4 माडीमा प्रथम नगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता 2083 आयोजना हुने भएको छ। खेल खेलौ स्वास्थ्य बनाऊ भन्ने नारासहित लिबर्टी युथ क्लब माडी 3 नारबरुवाको आयोजना र माडी नगरपालिकाको समन्वयमा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो। बगौडा कवर हलमा जेठ 23 र 24 गते 2 दिनसम्म चल्ने उक्त प्रतियोगितामा ए तथा बी लेभल मेन्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। नगरस्तरीय प्रतियोगिता भएकाले यसमा सहभागी हुने खेलाडीहरू माडी नगरपालिकाभित्रका स्थानीय बासिन्दा वा नगरभित्रका विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी हुनुपर्ने प्रावधान राखिएको छ। खेलहरू ब्याडमिन्टन एसोसिएसनको आधिकारिक नियम र नीति अनुसार सञ्चालन गरिने जनाइएको छ। प्रतियोगिताका उत्कृष्ट विजेतालाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक लिबर्टी युथ क्लबले जनाएको छ। भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आफ्नो जग्गा, भवन तथा संरचना 25-35 दिनभित्र खाली गर्न पत्रचार गरेको छ। अस्पतालले जेठ 7 गते पत्र पठाउँदै निर्धारित म्यादभित्र संरचना खाली गर्न आग्रह गरेको हो। भरतपुर अस्पतालका अनुसार उक्त संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न भनिएको हो। भरतपुर अस्पतालले सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 अनुसार सम्झौता गर्न यसअघि नै पत्रचार गरिए पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको जनाएको छ। सोही कार्यनीतिको दफा 21 अनुसार प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन दिएको अस्पतालले उल्लेख गरेको छ। नेपाली औषधि उत्पादकहरूले नेपाली उद्योग आयातको दबावमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड रहेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत 1 हप्ताभित्रै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्लाकोटीले सम्भवत 1 हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मचिएको छ। लामिछाने जेठ 18 गते नयाँ दिल्ली प्रस्थान गर्ने सूचना बाहिरेपछि रासपामा हलचल मचिएको हो। स्रोतका अनुसार सभापति लामिछाने र भारत भ्रमणमा जाने बारे पार्टीलाई नै जानकारी छैन। वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यसबारे छलफल नभएको बुझिएको छ। इलाका प्रहरीकाले खुर्केर सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक एसपीदेखि प्रहरी जवानसम्म गरी 10 जना प्रहरी कर्मचारीहरूलाई कारवाहीको सिफारिस गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुली सुनकोसी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण बिकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारवाहीका लागि सिफारिस गरेको हो। छानबिन समितिले दोषी देखिएका प्रहरीहरूमध्ये 1 जनालाई सचेत गराउने, 2 जनालाई ध्यानकर्षण गराउने र 5 जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न

सत्रवटा निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा सहभागी हुन 4,000 भन्दा बढीले आवेदन दिएका छन्। तोकिएको समय सीमाभित्र कुल 4,348 जनाको आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैशाख 31 गते रोस्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ 6 गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकेको छ। अध्यागमन विभागले झण्डै 18 महिनाको अवधिमा 675 विदेशी नागरिक निष्कासनमा परेको जनाएको छ। विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारवाला निकायसँग मंगलबार एक दिने अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा विभागले यसबारे जानकारी गराएको हो। आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकैसँगै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक कक्षको तयारी तीव्र पारिएको छ। सरकारले जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार संसद सचिवालयले प्राविधिक भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्याएको हो। बजेट भाषणको विशेष दिनका लागि नयाँ संसद भवनको प्रतिनिधि सभा बैठक कक्षलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ। राज्यसभा सांसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित भएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलको विरोधका बीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरू थप आक्रोशित भएका हुन्। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: अहिलेको अवस्थामा अब यो सम्पत्ति छानबिनको आतंक छ होइन, भ्रष्टाचार थियो, हिजो थिलथिलो थियो, हरेक क्षेत्रमा सेटिङ थियो भनेर यहाँले हरेक पटक आवाज उठाउँदै आउनुभयो, खबरदारी गर्दै आउनुभयो, अहिले भनिँदैछ सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भयो, सम्पत्ति छानबिनमा सरकारले राम्रो मेकानिजम बनाउन सकेन भन्ने खालका आवाजहरू उठिरहेका छन्। हामी कानुनी तह कानुनी रूपमा कतिको बलियो छ हाम्रो कानुन सम्पत्ति छानबिनलाई होइन, यो भ्रष्टाचार गर्ने, अकुट सम्पत्ति कमाउने, राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई कानुनी कडघरामा उभ्याउनका निम्ति वरिष्ठ अधिवक्ताज्यू?
1: यो तपाईँको प्रश्न यो त्यति स्पेसिफिक छैन। सम्पत्ति छानबिन आयोगले छानबिन गर्ने क्रमलाई एउटै डालोमा हालियो भन्ने जस्तो कुरा तपाईँलाई त गरेको छैन होला नि, सम्पत्ति छानबिनको डालोमा राखेको छैन होला, मलाई पनि राखेको छैन। राख्नुपर्ने मान्छेहरूलाई अहिले राख्ने कामको थालनी गर्दैमा त्यसलाई त्यो भन्न मिल्छ जस्तो मलाई लाग्दैन। रह्यो अब जहाँसम्म भ्रष्टाचारको उन्मूलनका लागि, पहिला त कानुनी कारवाहीमा नै जानु पर्यो नि, होइन र कसैलाई अनुसन्धानको सिलसिलामा बोलाइने वा के गरिने भन्ने कुरा त्यो कानुनी अनुसन्धानको सुरुवात गर्ने हो। त्यसमा रित बेरितका कुराहरू रहलान् होइन, रित नपुगेको छ, कानुन बमोजिम ग्राह गर्नु नपर्ने मान्छेलाई दुःख दिन खोजिएको छ भने त्यसमा कानुनको उपचार।
0: पूर्व राजकीय पद सम्हालेका व्यक्तिहरू, पूर्व मन्त्रीहरू, पूर्व सांसदहरूले आज भन्दैछन् एउटै डालोमा हाल्ने काम भयो, दुःख दिने काम भयो, हामीलाई किरकार गर्ने काम भयो भनेर उनीहरूले आपत्ति जनाउँदैछन्। क्या
1: आपत्ति जनाएर हुन्छ र भने तिनीहरू सम्भवतः त्यो दायरामा जानुपर्ने मान्छेहरू होला नि, त्यसकारण त्यो आवाज उठाइराखेको छ, त्यसमा आपत्ति मान्नुपर्ने कारण केही छैन।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी हाम्रो नियम चाहिँ के छ, कस्तो व्यक्तिहरू चाहिँ यसका दायरामा आउँछ?
1: आउँछन् जसले स्रोत देखाउन सक्दैन र त्यो त्यसलाई सम्पत्ति शुद्धिकरण आयोगमा बस्ने मान्छेहरूले साँच्चै नै कानुनको सम्मान गरेर त्यसको प्रक्रिया अनुसार नै सबैलाई निष्पक्ष ढङ्गले अनुसन्धान गर्न सक्ने अवस्था छ, तर त्यो निष्पक्षता रहन्छ वा रहँदैन, सम्पत्ति शुद्धिकरण आयोगमा कस्ता मान्छेहरू छन् ती सबै कुराहरूमा यसको यो कुराको निर्भर हुन्छ।
0: व्यापक भ्रष्टाचार, अकुत सम्पत्ति दोहन भएको छ होइन राज्यको स्रोत साधन,
1: राज्य कोषमा त किन र तपाईँहरू एउटा ले देख्नुभयो होला भन्दै हामीहरू भन्छन् नै, आज 3 वर्ष पनि बढी भयो मैले यो सत्य र न्यायको खोजी अभियानलाई लिड गर्छु र हाम्रो टिमका साथीहरू, हाम्रो कामै यही हो, हामी अध्ययन गर्दैछौँ, अनुसन्धान गर्दैछौँ। अस्ति मात्रै तपाईँलाई उदाहरण दिइहालौँ, यो थापाथली अगाडिको कुरिया गाउँको लक्ष्मीनारायणको मन्दिर जहाँ झन्डै 4 रोपनी जग्गामा आकाश चुने पिपलको बोर्ड छ, त्यहाँ पोखरी थियो, पोखरी मिचिएछ, सबै कुराहरू व्यक्तिको नाममा दर्ता भएकोमा हामीले दिनभरि बहस गरिसकेपछि अस्ति उच्च अदालतका न्यायमूर्तिहरूबाट त्यो सरकारको नाममा ल्याउने भएको छ। यहाँ के देखिन्छ भने सार्वजनिक सम्पदाहरू, जग्गाहरू मिचिएका छन्, यावत कुरो भएको छ, सरकारी पदमा जाने वा राजनीतिक दलमा प्रभावशाली रूपमा नेतृत्वमा बस्ने ती मान्छेहरूको संलग्नता व्यापक रूपमा छ, धेरै कुराहरू छन्, हामी त यही काममा लागि नै राखेका छौँ, त्यसकारण ती मान्छेहरूले आवाज उठाएर सम्पत्ति शुद्धिकरणको सन्दर्भमा अनावश्यक दुःख दिनु खोज्यो भन्ने कुरा त किन र अनावश्यक दुःख दिएको भनेदेखि त दुःख दिनेलाई अर्को मुद्दा लाग्छ नि, मुद्दा उसका विरुद्ध मुद्दा जान सकिन्छ नि, जस्तै अहिले साइबर ल देखाउने, साइबर लमा मान्छेहरूलाई अनावश्यक ड्र्याग गर्ने, तमासा गर्ने गरिन्छ होइन, मुद्दै गर्यो भने पनि त्यो ठहर भएन भनेदेखि त यसले मलाई झुटो मुद्दा किन चलायो भनेर कानुनको उपचारमा जानु सक्ने ठाउँहरू छ नि, जानुपर्छ। कसैले अधिकारको दुरुपयोग गरेर तपाईँलाई दुःख दिन्छ भने यो मान्छेले परिहेछ दुरुपयोग गर्यो भनेर जान सक्ने ठाउँहरू छन् नि, त्यसकारण कानुन बमोजिम अधिकार भएको व्यक्तिले, पदाधिकारीले अहिलेको यो अवस्थामा जहाँ जुन अवस्थामा देशलाई चुरलुमै भ्रष्टाचारमा डुबाइएको छ, त्यस्तो अवस्थामा कानुनको प्रक्रियाको थालनी गर्दाखेरि यो रोदन क्रन्दनको कुनै अर्थ हुन्छ जस्तो मलाई लाग्दैन।
0: होइन, अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले अकुत सम्पत्ति, राज्यको सम्पत्ति दोहन गरेर, भ्रष्टाचार गरेर, सरकारी जग्गा हडपेर जुन तरिकाले चाहिँ बसेका छन् होइन, उनीहरूलाई अहिलेको सत्ताले, अहिलेको सरकारले, आयोगले कानुनी कडगरामा उभ्याउन सक्छ? हामी त ग्रे लिस्टबाट ब्ल्याक लिस्टको लाइनमा छ नेपाल त होइन, यस्तै खालका गतिविधिहरूका कारणले गर्दाखेरि सरकारको एक्सन चाहिँ विश्वास लाग्दो छ आज तपाईँले हेर्नु भएको छ?
1: त्यसमा केही कुराहरू हेर्नुपर्ने अवस्था रहला होइन, सरकारी सार्वजनिक जग्गाहरू अतिक्रमणमा परे पारिए धेरै कुराहरू छन्. सबै कसै कसैलाई राजनीतिक पूर्वाग्रह मात्रै राखेर गरिन्छ भने त्यो गरिएको मान्छेलाई पनि कानुनले गर्न मिल्ने रहेछ भने मात्रै अदालतले त्यसलाई आफ्नो क्षेत्राधिकारभित्र राख्छ, मुद्दा इन्टरटेन गर्छ, त्यो अवस्था त छ नि. तर कुनै राजनीतिक व्यक्तिलाई राजनीतिक पूर्वाग्रह राखेर त्यो काम गरिन्छ र अरू त्यस्तै सरहको बदमासी गर्ने मान्छेहरूलाई कानुनको दायरामा ल्याइँदैन भने त्यसलाई त यहाँ यस्तो किन भएन भनेर पो त्यसलाई एकदमै पर्टिकुलराइज गरेर पनि देखाउन सकिन्छ नि, यो मान्छेलाई किन गरिएन यो विषयमा भनेर. त्यस्तो भएको छैन जस्तो लाग्छ मलाई. त्यस कारण सरकारले अहिले थालै नै गरेका छ. हेरौँ, सरकारले धेरै कुराहरू गर्न बाँकी छ निष्पक्षताको हिसाबले. अब जस्तै तपाईँलाई भनिहाल्नु पर्दा यो सुकुम्बासी आयोग, सुकुम्बासीहरूलाई जसरी अहिले सरकारले विस्थापन गर्यो नि, त्यहाँनिर त्यो विस्थापन गरिनुपर्ने मान्छेहरू थिए होला, तर व्यवस्थापन पहिला गरिनुपर्नेमा गरिएको थिएन. त्यहाँ त्रुटि भएको छ, धेरै त्रुटिहरू भएको छ. सुकुम्बासीहरूलाई बिजुली पानी दिएर कसले राख्यो? ती मान्छेहरूलाई कारवाही गर्नुपर्छ भनेर हामीले त अहिलेको प्रधानमन्त्रीज्यू मेयर छँदाखेरि नै भेटेर म आफैले भनेको छु. तपाईँहरू पहिला यो बिजुली पानी दिने काङ्ग्रेस, एमाले, माओवादी को, यिनीहरूलाई तुरन्त कारवाही गर्नुहोस् त. तपाईँकै निकायले, तपाईँ आउनुभन्दा अगाडिको निकायहरूले यो काम गरेको छ अनि बल्ल त्यसले वैधानिकता दिन्छ, अनि त्यो मान्छेहरूलाई हटाउनु पर्ने मान्छेहरूलाई हटाउनुहोस्. तर त्यो काम त भएन नि. सुरुवात गर्ने मान्छे जसले बदमासी गर्यो, आफ्नो भोट ब्याङ्क बनाउनलाई ती मान्छेहरूलाई चाहिँ स्थापित गरे, तिनीहरूलाई खोइ कारवाही भएको.
0: सुकुम्बासी भन्दा पनि उनीहरूलाई चाहिँ त्यहाँ ल्याएर राख्ने, संरक्षण गर्ने, भोट ब्याङ्क बनाउनेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने माग हो यहाँको.
1: एकदमै त्यो नगरिकन त्यो गर्दाखेरि त विचार सुकुम्बासीहरूलाई त खै त व्यवस्थापन गरिएको. सुकुम्बासीहरूको उचित व्यवस्थापन हुनुपर्छ अनि यसलाई हटाइनुपर्छ भन्ने हामीहरू. त्यो व्यवस्थापन भएकै अवस्थामा पनि मान्नुहोस् न, अहिले खास खास सुकुम्बासीहरूलाई सरकारले कहीँ व्यवस्थापन गरेर राख्यो, उनीहरूलाई चित्त बुझायो, ठिक छ. तर उनीहरूलाई त्यस अवस्था पूर्व राख्ने नहुने, बस्ने नहुने ठाउँमा राख्ने, बस्दाखेरि घर बनाउनुको लागि पानीको धारा जोडिदिने, बिजुली दिने कसले गर्यो? तपाईँले गर्नुभयो? व्यक्तिले गर्न सक्छ त्यो?
0: होइन, मान्छे बसिसकेपछि त मानवीय आधारमा त दिनु पर्यो नि त.
1: त्यसो गर्नु
0: पाइँदैन.
1: अवैधानिक काममा सुरु हुने त्यो होइन, त्यसरी पाइँदैन, त्यो गर्नु मिल्दैन.
0: के गर्ने त, खोलाको पानी खान मिलेन, धोबी खोलाको पानी, फोहोर पानी होइन.
1: त्यस्तो होइन नि, त्यस्तो होइन. उनीहरूलाई त पानी खाने ठाउँमा लाउनु पर्यो नि त, त्यहाँ राख्ने होइन नि. उनीहरूको जीव ज्यान जोखिम गर्ने गरेर खोलाको किनारमा राख्नु हो र त्यो त्यो अवस्थै होइन, त्यो कुरै थिएन काठमाडौँको हकमा. धेरै ठाउँमा हामीले त सुकुम्बासी आयोगलाई मुद्दा नै गरेका छु. मैले अहिले इन्टरलोकेटरी अर्डर लिएर बसेको छु, अल्पकालीन आदेश छ यो सुकुम्बासी आयोगलाई कुनै पनि काम नगर्नु भनेर.
0: सर्वोच्चले त अल्पकालीन आदेशै दियो नि त, होइन, डोजर नचलाऊ भनेर. तर ठाउँ ठाउँमा डोजर चलिरहेछ नि त फेरि.
1: त्यो डोजर चलेकोमा त अब यो सरकारको अदालतको आदेश सरकारले किन मानेन भने सरकारले पनि कारवाही गर्न सकिन्छ नि त. मुद्दा आउनु पर्यो नि. यहाँ त के हो भने मान्छेहरूले अन्याय गर्दाखेरि अन्याय सहेर बस्ने एउटा बानी पनि छ नेपालीहरूको, उपचारको बाटो नखोज्ने. अनि कानुनमा आफै जिउनुभरि हिँड्दैन नि, त्यसलाई जीवन्तता दिने मान्छेले हो तपाईँ हामीले हो. यो कानुन छ, यो कानुन अनुसार यसो गरिनुपर्नेमा गरिएन, यसो गरिनु पर्यो भनेर आउनु पर्यो नि. त्यस्तो भएको छैन.
0: अहिले न्यायालयभित्रका पनि धेरै बहसहरू छन् होइन, निकै ठुलो क्रमभङ्गता पनि भयो इतिहासमै. करिब 82-86 वर्षको न्यायालयको इतिहासमा यसको बारेमा धेरै ठुलो चर्चा परिचर्चा पनि भइरहेको छ. आजको दिनमा जुन ढङ्गले 6 सिफारिस हुनुभएको थियो प्रधान न्यायाधीशको लागि, न्यायाधीशहरू 4 नम्बर वरियता रहनुभएका डाक्टर मनोज कुमार शर्माले कार्यभार सम्हालिसक्नु भएको छ. अब परिवर्तन आउँछ न्यायालयमा, यो स्वाभाविक थियो अहिलेको अवस्थामा.
1: यो चौथो वरियता क्रमको सम्भावित यो प्रधान न्यायाधीशको लिस्टमा पर्ने मान्छेहरू बा मध्येबाट प्रधान न्यायाधीश बनाइयो भन्ने कुरा, यो यसको युएन क्राई ठुलो भयो होइन. संविधानमा त त्यो नमिलेको पनि थिएन र संवैधानिक परिषदको त्यो एउटा कामलाई एउटा परिवर्तनको फर्को, एउटा क्रान्ति, एउटा प्रगतिशीलताको फर्को भनेर म आफैले पनि बोलेको छु, मेरो क्लिप्स नै बनाएको छु. तर कुरो के छ भने हामीले अहिलेका सम्माननीय प्रधान न्यायाधीशहरूलाई बाटो देखाउँदैछौँ. यहाँ यहाँ यो छ, अहिलेसम्म 17-17 प्रधान न्यायाधीशहरूले तपाईँहरूभित्र नै भ्रष्टाचार छ भनेर बनाएका कैयौँ 4-5 ठान मुद्दाहरू, त्यो प्रतिवेदनहरू लुकाएको छ. तपाईँले यसलाई कार्यान्वयन गर्नुपर्छ हामी भन्दैछौँ. उहाँको नियुक्ति एउटा परिवर्तनको फर्क हो, जहाँसम्म योग्यता र अयोग्यताको कुरा छ. संविधानको धारा 129(3) बमोजिम त्यो दायरामा परेर सिफारिस भएका न्यायाधीशहरूलाई कसैलाई पनि अयोग्य भन्न मिल्ने अवस्था थिएन. अझै हामी त अझै कान्छो मान्छे भनेर ल्याइन्छ होला भन्ने हाम्रो त्यो एक्सपेक्टेसन थियो. अर्को मान्छे तर चौथो नम्बरमा उहाँ आउनुभयो. तर कुनै पनि व्यक्ति त्यहाँ आउँदाखेरि त्यसलाई आपत्ति कानुन बमोजिम गर्ने ठाउँ छैन. रह्यो अब हाम्रो ट्रेडिसन भङ्ग भयो, परम्परा यस्तो थिएन, परम्परा त्यस्तो थियो, त्यही ठिक थियो भनेदेखि त हिजोसम्मको न्यायालयमा जस्तो किसिमको व्यक्तितिर भ्रष्टाचार छ त्यही अदालत ठिक छ भनेर बस्नु पऱ्यो नि. अहिलेसम्मको 17 न्यायाधीशहरूले त्यसमा 2 काम पर्छन्, किन त्यो भ्रष्टाचारको प्रतिवेदनहरूलाई सार्वजनिक गरेर कार्यरूप दिन सकेन, त्यसलाई किन प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएन. म यो बनाउँदैछु, बोल्दैछु अझै पनि. मैले अस्ति अझै त्यसमध्ये त एउटा प्रतिवेदन त लुकाएर राखिएको छ, त्यो सार्वजनिकै गर्नु दिइएन, हामीले माग्दा दिइएन त्यस विषयमा. इभन सूचना आयोगलाई यो अख्तियार अनुसन्धानमा मुद्दा हामीले दायर गरेका छौँ, हामी त्यसरी लडिराखेका छौँ र यसको उत्खनन गरिराखेका छौँ विकृति विसङ्गतिको. तर यहाँ मान्छेहरू अब एउटा आवाज निकालेर हिँड्छन्, यहाँ त एउटा पुरानो सिन्डिकेट चाहिँ अदालतमा तोडिएको छ, त्यो नियुक्तिले मात्रै पनि त्यो कुरा यथार्थ हो. अदालतमा व्यापक सिन्डिकेट थियो वकिल र न्यायाधीशहरूको बिचमा, त्यो तोडिएको छ र तोडिए अनुसारको अब धेरै काम गर्न अहिलेको सम्माननीयले सक्नुहुन्छ, उहाँले गर्नुपर्छ.
0: तर अहिले न्यायालयमा सर्वोच्च अदालतमा त स्याडो वारको अवस्था सिर्जना भइरहेछ होइन,
1: त्यही वार हुँदैन.
0: तर
1: कारण हामीले भनेको सुन्नुहोस्, केही वार हुँदैन, त्यहाँ हुने नहुने कुराहरू न्यायाधीशकै बिचमा भएको छ, वकिलहरूको बिचमा भएको छ, त्यसलाई उहाँले निडरताका साथ सामना गर्नुपर्छ. हामी यताबाट साथ दिन्छौँ, बाहिरबाट हामी पनि हौ नि त्यसको स्टेक होल्डरहरू अदालतको, होइन र हामी सत्यको पक्षमा लड्छौँ. यहाँ गर्नुपर्छ प्रधान न्यायाधीशले राम्रो काम भनेर हामी त एकदमै आफ्नो आवाजहरू बुलुन्न मात्रै गर्ने, हामी एक्सनमै आउँछौँ. त्यसमा डराउनु पर्ने कारण केही पनि छैन, तर काम हुनु पर्यो. उहाँले प्रधान न्यायाधीशको लिस्टमा आफ्नो फोटो टाँग्ने मात्रै काम हुन्छ भने त्यहाँ फेरि त्यहाँ हामी पनि त्यसमा पनि बोल्छौँ तपाईँले के गर्नु हो भनेर. मैले अहिले मागेको छु पहिला यो सार्वजनिक नगरिएको जुन प्रतिवेदन छ त्यसलाई सार्वजनिक गरियोस् र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्. र अब म फेरि आउँदैछु अर्को 4 प्रतिवेदनहरू जसलाई निष्प्रभावी रूपमा राखिएको छ, यसलाई कार्यान्वयन गर्नुहोस् निर्ममताका साथ, निडरताका साथ, अनि बल्ल जुडिसियरीमा परिवर्तन आउँछ भनेर. नत्र भने त हाम्रो मान्यतालाई हेर्नुहुन्छ भने बमजी यो संविधान च्यातिनुपर्छ, मरेको संविधान हो, अर्को संविधान लेखिनुपर्छ भन्ने मान्यतामा हामी छौँ. र अदालतमा सम्पूर्ण रूपमा पुनर्संरचना र पुनर्नियुक्ति हुनुपर्छ, यो काम लाग्दैन अहिलेको अवस्था भन्ने मान्छे हौ हामी. त्यो भन्दा भन्दै पनि सानो एउटा परिवर्तनको एउटा झिल्को देखिएको छ, त्यो परिवर्तनले साँच्चै नै हामीले आशा गरेको केही कुराहरू आउँछ भने त्यसलाई त मान्नु पर्यो.
0: परिवर्तन हुन्छ, देश परिवर्तन हुन्छ, हरेक विंशहरू परिवर्तन हुन्छ नि, यसलाई विश्वास गर्न सकिन्छ आजको दिनमा यो काम गराइले सरकारको जसले पनि न्यायालयमा कम्पेरेबल खोज्ने, जुन सरकार आए पनि त्यस्तै खोज्ने भन्ने खालको पनि त आरोप छ नि त होइन,
1: त्यो नहुन सक्छ, त्यो छ आरोपहरू छ. त्यही त मैले भने नि म किन ओभर हाउलिङको पक्षमा पुनर्संरचनाको पक्षमा अझै पनि बोलिरहेको छु त. त्यो म बोल्दा बोल्दैको अवस्था त्यहाँ विद्यमान छँदाखेरि पनि मैले यति त गर्न सक्छु है भनेर अहिलेको प्रधान न्यायाधीशले गर्न सक्नुपर्छ. सबै कुराहरू नहोला, सबै नभएका कुराहरू यो बाँकी चाहिँ यो व्यवस्थाबाट सम्भव भएन, त्यस कारण व्यवस्थै अर्को ल्याउनुपर्छ, संविधानै अर्को ल्याउनुपर्छ भन्ने मान्छे हो म, मेरो अभियान पनि हो. त्यस कारण अब त्यो अभियानको आशातीत रूपमा जे कार्यक्रमहरू हामीले लन्च गरिराखेका छौँ, जसरी हामी अध्ययन अनुसन्धान मुद्दा मामिला गर्ने गरिराखेका छौँ, त्यो बिन्दुमा हामी नपुगेको अवस्थामा पनि सर्लक्कै त्यसै बमोजिम नभएको अवस्थामा पनि अहिलेको प्रधान न्यायाधीशज्यूले गर्नुपर्ने धेरै कामहरू छ, त्यो गर्नुपर्ने काम सकेसम्म गर्दै जाँदाखेरि त यहाँ पनि त केही भइराखेको छ भनेर हामीले पनि त मान्नुहोला नि त. यो अवस्था हो.
0: अब जनताले चाहिँ जुन किसिमको न्यायालयप्रतिको विश्वास लिएका छन्, भरोसा लिएका छन्, हामी समाचारहरू सुन्ने गर्दछौँ, न्याय ढिलो न्याय पाउनु पनि न्याय नपाउनु सर हो भनिन्छ होइन, पटक पटक न्यायालयको ढोका ढकढकाउँदा पनि त्यहाँ जाँदा पनि वास्ता नहुने, बेसी सरेको सरे हुने मान्छे यताबाट होइन उसको चाहिँ सम्पत्ति सबै बेचेर सिद्धिसकेको छ, बुढो भइसकेको छ, लौडी टेक्ने भइसक्यो, तर न्याय नपाउने एउटा परिस्थिति छ नि नेपालको न्याय
1: क्षेत्रमा होइन,
0: कसरी सुधार गर्न सकिन्छ यसलाई, यसको चेन्ज कसरी हुन सक्छ, सधैँ यस्तै जनताले
1: अलिकति सम्भावना अहिले अलिकति नयाँ बाटोबाट नियुक्ति भएको छ, त्यसले पनि एउटा सम्भावना देखाएको छ, त्यो कार्यरूपमा परिवर्तन हुनु बाँकी छ मैले भन्दैछु है. अब नभएकै अवस्थामा त समग्र सम्भावना भनेको यो संविधान फालेर अर्को संविधान ल्याएर त्यो ल्याउने सम्भावना अर्को व्यवस्थाले मात्रै छ, यो व्यवस्थाबाट हुँदैन, यो व्यवस्थाबाट यो सिन्डिकेट नै चल्ने हो। त्यो सिन्डिकेटसित अहिलेको प्रधान न्यायाधीश जुझ्नुपर्ने हो, एकजना मान्छे जुधेर कतिसम्मको परिवर्तन आउन सक्छ त्यो हेर्न बाँकी छ। जहाँसम्म न्यायालयमा न्यायकामीहरू पीडित छन् भन्ने कुरा त तपाईँलाई एउटा कुरा च्याप्टर दिमागमा लाग्ने कुरा भनिदिन्छु, होटल द्वारिकाको मुद्दा छ नि। होटल द्वारिकाले मुयानी हकमा बनाएको मुहीको जग्गामा बनेको होटल हो त्यो,
0: हामीले द्वारिका होटल,
1: द्वारिका होटल
0: त्यसमा पनि
1: द्वारिका, सुन्नुहोस् हजुर, द्वारिका होटलको मुद्दा मात्रै 102 थान छ है, त्यो फाटोवालाले बोकेर ल्याउनु सक्दैन, पाले पालो बोकेर ल्याउनुपर्छ इजलासमा। त्यो उच्च अदालतबाट होटल द्वारिकालाई जिताएको मुद्दामा त्यो जितिसकेपछि एकजना पक्ष म कहाँ आउनुभएको थियो, म पनि सामेल भएको थिएँ। एकपटक सर्वोच्च अदालतबाट फैसला हुँदा उच्च अदालतको फैसला चाहिँ हामीले बदल गऱ्यौँ मुहीको पक्षमा। सुन्नुहोस् है, अदालत कस्तो छ, न्यायाधीशहरू कस्ता छन्, त्यो बदल गरिसकेपछि त्यहीँबाट न्याय दिनुपर्छ कि पर्दैन? आज कति वर्ष भयो सुन्नुहोस् त, 61 वर्ष भएको छ।
0: यसलाई अलिकति क्लियर गरिदिनुहोस् त, द्वारिका होटेल कुनै एउटा व्यक्तिको जग्गा हडपेर बसेको छ त्यसो भए होइन?
1: त्यहाँ त ठुलो विवादै छ त, 61 वर्ष भइसक्यो कि मुद्दा। अम्बिका श्रेष्ठ बिचरा मुद्दा लड्दा लड्दै द्वारिका होटेलको मालिक मरिन्, मुद्दा लड्दा लड्दै मरिन्। अम्बिका श्रेष्ठको वकिल हाम्रो कृष्ण प्रसाद भण्डारीजी हुन्छ वरिष्ठजी, यसको ठुलो कहानी छ, कानुनका विद्यार्थी।
0: द्वारिका होटेलको जग्गा हडपिएको छ कि द्वारिका होटेलले अरूको जग्गा हडपेको छ?
1: द्वारिका होटेलले हडपेको छ भन्ने मुद्दामा हामीले उच्च अदालतबाट द्वारिकालाई जिताएको मुद्दा, म आफै पनि सामेल छु त्यो मुद्दामा, त्यो मुद्दालाई उच्च अदालतको फैसला बदर गरेपछि त्यहाँ अनौठो कुरो के हो भने 60 वर्ष भएको थियो त्यो फैसला हुँदा, हेर्नुहोस् है, त्यो फैसला उच्च अदालतको गलत थियो भने त्यहाँबाट न्याय दिनु पर्दैन? त्यो कस्तो न्याय हो त्यो? फेरि बदर चाहिँ गर्ने रे, अनि तिमी आफै हेर भनेर फेरि त्यहीँ पठाउने, त्यस्ता न्यायाधीशहरू छन् हामीका हो। यस्तो सुधार गर्नलाई ठुलो एउटा लडाइँ लड्नुपर्छ।
0: न्याय किनबेच हुन्छ भनिन्छ, पैसाको चलखेल हुन्छ भनिन्छ, हुन्छ त्यहाँ न्यायमा?
1: अब त्यो तपाईँले भने जस्तै गरेर हुन्छ भनेर भन्न सकिन्न है, यो समूह थापालाई सोध्नुपर्छ।
0: होइन, समूहजीले त भन्नुभएको छ नि त त्यहाँ चलखेल हुन्छ भनेर,
1: उसले त घुसे खुवाउँछु भने
0: समूहजीले
1: न्यायाधीशहरू घुसान्छन् हामी घुसान्छौँ भनेर, त्यो तपाईँले ठ्याक्कै समूह थापालाई सोध्नुपर्छ।
0: होइन, तपाईँलाई पनि त थाहा छ, यत्रो इतिहासमा तपाईँले काम गरिरहनु भएको छ होइन?
1: म भन्छु तपाईँले सोधेको प्रश्नका लागि अदालतले गरेको, न्यायाधीशहरूले गरेको आदेश र फैसलाहरूलाई विज्ञहरू राखेर स्वतन्त्र रूपमा टेबुलेसन गर्ने हो भने सम्भवतः धेरै न्यायाधीशहरू न्यायाधीश हुनका लागि लायक देखिँदैनन् सर्वोच्च अदालतमा।
0: त्यस्तो त्यस्तो अवस्था छ होइन,
1: त्यस्तो अवस्था छ। एउटा उदाहरण दिन्छु तपाईँलाई, तपाईँले सोधेको कुरामा ठ्याक्कै मिल्छ, तपाईँ अनुमान गर्नुहोस् के भएको।
0: प्लिज,
1: एउटा व्यापारीले, ठुलो व्यापारीले प्रधानमन्त्री छँदा र पार्टीको अध्यक्ष छँदा एमालेका नेता र प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कीर्तिपुरमा जग्गा दान दिनुभयो करोडौँको। यसमा मेरो अभियान, सत्य र न्यायको खोजी अभियानका महासचिव डाक्टर ज्ञानेन्द्र बस्नेत, ज्ञान बस्नेत र श्याम श्रेष्ठको मुद्दा पर्यो, त्यसमा बहस गर्ने मान्छे म आफै हो। पैसाको सिलिङ दानदाता त्यो दिनको लागि राजनीतिक दल सम्बन्धी ऐनमा जम्मा 25,000 छ, हेर्नुहोस् है, त्यो 25,000 सिलिङमा सीमित हुनुपर्छ, दानदाता बेसेर दिन पाइँदैन, यसमा विभिन्न किसिमका बायसनेसहरू हुन्छन् होइन, एउटा स्वार्थ बाजिन्छ यसमा भनेर हामीले बहस गर्दाखेरि पैसा होइन, जमिन हो, जमिन त जति दिए पनि हुन्छ भन्ने सेन्समा त्यो निवेदन कामयाब गरिएन, त्यो काम लाग्दो गरिएन, त्यो निवेदन माग्दो चाहिँ आदेशहरू जारी भएन। त्यो कसैले, त्यो कसैले एउटा ल म्यान होइन कि ले म्यानले पनि जान्ने कुरा हो कि जग्गा भने सुन चाँदी ज्वार जे दिए पनि हो नि नेतालाई, त्यही भने हो कानुनले, त्यो होइन नि, तर त्यसो गर्ने न्यायाधीशहरू खचाखच त्यहीँ छन्। त्यसै कारण राजनीतिक कब्जामा छ अदालत, त्यो राजनीतिक कब्जालाई धोइ पखाली गर्नुको लागि यदि अहिलेको जुन प्रधान न्यायाधीशको नियुक्ति भएको छ उहाँले त्यो प्रयास गर्नुहुन्छ, त्यस बमोजिमको आदेश फैसलाहरू गर्ने मुद्दाहरूमा गर्नुहुन्छ भने हामीले त्यसलाई समर्थन गर्ने हो। कमसेकम एउटा सिन्डिकेटको प्रथालाई तोडिएको छ र एकदमै कन्भेन्सनल मोडेलमा जसरी हामीले के अरे ज्येष्ठतामा बसेको मान्छेलाई मात्रै नियुक्ति गर्ने चलन भएको छ, त्यो त्यो खराब होइन, कानुनले नमिलेको पनि होइन भनिएको हो, त्योसम्म कुरा हो। अब त्यसो हुन्थ्यो भनेदेखि त, अब त्यो कन्भेन्सनल मोडेल खराब हुन्थ्यो भनेदेखि त सिनियर मान्छे मात्रै हुने भनेर त्यो 129(3) राखिदिएर भइहाल्थ्यो नि त होइन, जो म सिनियर छु उयो हुन्छ प्रधान न्यायाधीश भने सिद्धिहाल्यो नि, त्यो 6 मान्छे कसले पठाएको थिएँ, त्यो न्याय परिषदले पठाएको होइन, त्यस्तो भनेको कुरा. त्यस कारण धेरै कुराहरू छन् बम्जी. तपाईँसित अहिले भर्खरै रेडियोमा कुरा गरेर सिधिँदैन. म त यसैमा अध्ययन अनुसन्धानमा लागेको छु, लडिराखेको छु, हेरौँ के हुन्छ. अस्ति भर्खर यो सरु जलाधारको मुद्दा, हामीले त्यसको विरुद्धमा भ्रष्टाचारको मुद्दा हाल्दाखेरि हामीलाई पागल भने मान्छेहरूले, प्रधान न्यायाधीश सुशीला कार्की जस्तो मान्छे, कल्याण श्रेष्ठ जस्तो मान्छेले गरेको आदेश फैसला उप मुद्दा हालिदिन्छ, यो के खालको मान्छे हो भनेर मान्छेहरूले पागल नामाकरण गरे. अहिले त्यो फैसला नहुँदै पनि हामीले भ्रष्टाचारको मुद्दा हालेकै हो अख्तियारमा, सुशीलाको विरुद्ध पनि, कल्याणको विरुद्ध पनि, अरू सबै गरेर छजना प्रधान न्यायाधीशलाई त्यस्तै मुद्दै थियो. तर त्यो मुद्दा चल्दा चल्दै यता मुद्दा टुङ्गो लागेको थिएन. अस्ति 12 वर्ष बितेपछि 12 महिनामा 12 गते पूर्ण इजलास जसलाई लिड गर्नुभएको थियो सारङ्गा सुवेदीज्यूले मान्ने है, त्यो कल्याण श्रेष्ठले र सुशीलाले सर्नु जलाधारको राजा वीरेन्द्रले अधिग्रहण गरेको सरकारी जग्गा माफियाहरूको नाममा लगेको मिलेन, यो सरकारी निजी जग्गा हो भनेर अहिले फैसला गरेका छ. अब जनताहरूले के भन्ने हो, हामी पागल हौ को? तपाईँहरूले पनि मञ्चमा बोलाउनुहुन्छ, यस्ता भ्रष्टहरूलाई तपाईँहरूले पनि यो कार्यक्रममा बोलाउनुहुन्छ, अनि कहिलेकाहीँ मलाई आउनु पनि मन लाग्दैन तपाईँहरूले बोलाएको कार्यक्रममा. कारण त्यो पनि
0: होइन, अब भ्रष्टाचारी को भन्ने कुरा त निधारमा लेखा हुन भ्रष्टाचारी हो भने अब बोलाउनु मिल्थेन होइन.
1: त्यो यसो हो नि त बम्जी, अब त मैले भने नि तपाईँले आऊ, तपाईँ आऊ पनि बोलाउनुहुन्छ कल्याण श्रेष्ठलाई.
0: सार्वजनिक
1: रूपमा गन्दो यो प्रमाणित गर्छु नि, अदालतले बोल्यो नि त अहिले त कुरो त्यस्तो हो. त्यस कारण यो धोई पखाली गर्नुपर्ने फोहोरका डुङ्गुरहरू अदालतभित्र थुप्रा छन्, त्यसलाई पहल गर्न सक्ने स्थानमा अहिलेको प्रधान न्यायाधीश जानुभएको छ, त्यतातर्फ उहाँ उन्मुख हुनुपर्छ. अब पहिलाकै जस्तै भयो भनेदेखि त फेरि हामीले पहिलाको जस्तो अरूलाई जे गरेका छौँ, जसरी बोलेका छौँ र मुद्दाहरू उठाइराखेका छौँ, विषयहरू उठाएका छौँ, त्यो गर्न अहिलेको सामान्य प्रधान न्यायाधीशलाई
0: हामी छोड्दैनौँ. हस्, उहाँको मत समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: नमस्कार.
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: स्वदेश FM 93.2 MHz.
3: नमस्कार, जनता जान्न चाहन्छन्मा स्वागत छ. म ऋषि थपलिया. आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य बदन भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार केरुङ. आउनुहोस् सुरु गरौँ सांसदद्वय बदन भण्डारी र नरेन्द्र कुमार केरुङसँग जनता जान्न चाहन्छन्.
4: बदन भण्डारीजी र नरेन्द्र कुमार केरुङजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन्मा स्वागत छ.
5: धन्यवाद.
6: थ्याङ्क यू.
4: संसद चाहिँ रणभूमि बनाइरहनु भएको छ होइन?
5: रणभूमि छैन, बाहिरबाट देखे जस्तो पनि हुँदैन. संसदमा सार्वभौम सांसदहरूले केही विषयहरू नियम आपत्ति गर्ने, आवश्यक विषयहरू माग गर्ने कुराहरूलाई रणभूमि भनेर बुझ्नु हुँदैन. हातालाल
4: तर संसदमा मर्यादा त भुल्नु भयो नि. संसदमा के गर्ने के नगर्ने, प्रतिपक्षले अवरोध गर्दै गर्दाखेरि संसद बैठक सञ्चालन गर्ने कि नगर्ने, विगतको पाठ हेर्ने कि नहेर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीले पेलेरै जाने नीति अप्नाएको हो.
5: संसदमा दुईचोटि मर्यादा उल्लङ्घन भयो हामीले हेर्दाखेरि, किनभने सभामुखले रुलिङ गरेरै नेकपा एमालेका संसदीय दलको नेता रामबहादुर थापा बादलले बोल्नुभएको शब्द हटाउनेदेखि लिएर रासोपाका संसदीय दलको उपनेता गणेश पाराजुलीले बोल्ने कुरालाई हटाउनु भयो, त्यसलाई चाहिँ सभामुखले रुलिङ गरेर हटाइसकेपछि त्यो चाहिँ मर्यादा बाहिर गयो भने बुझ्नु पर्यो. त्यसबाहेक अरू गतिविधिहरू मर्यादा बाहिर छैन.
4: नरेन्द्र कुमार केरुङजी, तपाईँहरू चाहिँ कुस्ती नै खेल्न तम्सिनु भयो नि त आज?
6: होइन, त्यो हाम्रो नेचरले पनि होइन, हाम्रो चाहिँ
4: पाखुरा सुर्किनु भयो. अनि तपाईँलाई नेपाली काङ्ग्रेसको प्रमुख सचेतक बासना थापाले डोर्याएर धकेलेर गलत्याउँदै पछाडि लगेको होइन संसद भवन?
6: होइन, त्यस्तो होइन. एउटा विषयवस्तु माननीय हाम्रो खडेल बोल्दै हुनुहुन्थ्यो, उहाँ बोल्नुभएको समयमा एउटा शब्दले अलिकति वातावरण बिगार्न चाहिँ,
4: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद प्रतिनिधि सभा सदस्य जगदीश खरेल बोल्दै हुनुहुन्थ्यो, उहाँको कुन शब्दप्रति तपाईँको आपत्ति थियो र त्यति आक्रामक हिसाबले प्रस्तुत हुनुभयो?
6: आक्रामक भन्दा पनि हाम्रो पहिलेदेखि अलि चाहिँ मुभमेन्ट चाहिँ अलिक तातिँदै गइराखेको अवस्था थियो र उहाँले आफ्नो मन्तव्यको क्रममा एउटा विषयवस्तु थियो हैन विधेयक माथिको छलफल थियो विधेयक माथिको छलफलमा उहाँले आफ्नो विषयवस्तु राख्नु पर्ने थियो जस्तो लाग्दछ मलाई र सम्माननीय सभामुख ज्यूले अब त्यो विधेयक बाहेक अरु विषयवस्तुमा आफ्ना छन् भने त्यो पनि राख्नुस् भन्ने किसिमको अनुमति दिनु भएको भए पनि त्यसलाई अब फेरि सभामुख ज्यूले सम्मान ज्यूले दिनुभयो भन्ने हिसाबले
4: कुस्ती खेल्ने ठाउँ सम्झिनु भयो अनि रेसलिङ खेल्ने ठाउँ सम्झिनु भयो
6: त्यो होइन
4: नरेन्द्र केसी
6: हुँदैन म जस्तो सिम्पल मान्छे म जस्तो चाहिँ एकदम संयमित मान्छे हो अब यो सदनमा देखिराख्नु भएको छ मान्यज्यूले
4: तर मैले माकुर गरेर प्रस्तुत हुनु भएको
6: होइन त्यो अब त्यो
4: छेक्नै जानु पर्यो क्या
6: होइन त्यसो मैले जाँदाखेरि
4: पछाडि धकेल्दै लगेर
6: यस्तो हुँदैछ
4: पछाडि पुऱ्याएर
6: होइन एउटा चाहिँ प्रतिनिधि
4: अगाडि नै आउनु
6: होइन एउटा प्रतिनिधि सभा सदस्यले कहाँसम्म जान मिल्छ भन्ने कुराहरूको अब सामान्य ज्ञान छ त्यस कारणले मैले जाँदाखेरि अब पुरै कुस्ती खेल्न चाहिँ के गर्न ब्रिफकेस फुटाए जस्तो गर्न यो अब चाहिँ सार्वजनिक यो यस्ता चाहिँ जनताका घरबाट किनिएको सम्पत्तिहरू नष्ट गर्ने खालको चाहिँ म होइन
4: संसदमा कसरी प्रस्तुत हुने नैतिक मूल्य मान्यता र आदर्श के हो त्यो त भुल्नु नै भयो तपाईँहरूले
6: होइन भुलिएको भनिँदैन यत्तिकोलाई चाहिँ भनिँदैन सदनमा नारा लाउन आफूलाई असहमत लागेको विषय सदनमा कुराहरू राख्न कुराहरू राख्दाखेरि यस्तो हुन्छ म अब पूर्वबाट आएको एउटा लिम्बूको छोरो सो ठुलो भइ नै हाल्छ होइन अनि अब ठुलो सानो कुरा आफ्नो कुरा भयो स्वरले भन्ने कुराहरू होइन तर के हो भने सदनमा चाहिँ आफ्नो कुराहरू राख्ने त्यतिखेर कहिले गरे खस्रो स्वर मसिनो स्वर हुन सक्दछ त्यो कुरालाई
4: सम्मान आक्रामक भएछु कि भन्ने लागेछ ग्लानी छ तपाईँलाई पश्चाताप छ जनता जान्न चाहन्छन् को स्टुडियोबाट लाइभ बोल्दै गर्दाखेरि तपाईँ संसद भवनबाट डाइरेक्ट जनता जान्न चाहन्छन्मा आउँदै हुनुहुन्छ अहिले
6: मैले त्यो फिल गरेको छुइनँ किनभने अब हाम्रो स्वभावगत विषयवस्तु पनि हो कुनै पनि विषयलाई गर्दाखेरि अब यस्तो गर्दाखेरि अब अहिले परबाट देखिराख्नु भएको छ दर्शक महानुभावहरूले यसरी देख्दाखेरि औँला ठड्याएछ
4: तपाईँलाई त सम्हाल्नै नसक्ने स्थिति
6: मान्य हाम्रो प्रमुख सचिव अवस्था होइन नि त त्यस्तो हुँदाखेरि तर के हो भने एग्रेसिभली भन्दा पनि आफ्नो स्वर चाहिँ ठुलो भयो ठुलो भएपछि यो त रिसाएछ भन्ने भयो मेरो यही हो नर्मल्ली होइन त्यस कारणले गर्दाखेरि फेरि म एकदम संयमित विगतदेखि नै मान्यज्यूलाई थाहा छ एकदम अनुशासित रूपबाट मर्यादित रूपबाट बसिरहेको अवस्था हो तर मान्यज्यूले आफ्नो संसदीय मर्यादामा आधारित रहेर आफ्नो विषयवस्तु रोस्टममा उभिसकेपछि आफूलाई दिइएको विषयवस्तुप्रति उहाँ नर्मल्ली जानुपर्नेमा प्राइम मिनिस्टर नै आफै हाजिर भएर प्रति उत्तर दिनुभएको जस्तो एउटा किसिमको उहाँले अभिव्यक्त गर्नुभयो त्यो अभिव्यक्तिप्रति हाम्रो आपत्ति हो कि हामीले प्राइम मिनिस्टरलाई आमन्त्रण गरिरहेका छौँ सदनमा
4: मेरो प्रस्तुति अमर्यादित भयो भनेर माफी माग्न चाहनुहुन्छ
6: तपाईँ माफी माग्न पर्दैन माफी माग्ने गरेको प्रकरण होइन
4: यो संसदबाट रेकर्डबाट हटाउने रुलिङ गर्ने कुनै विषय नभइकन जनताले त माफी दिन्छन् नि तपाईँलाई
6: होइन जनताप्रति मेरो अपार सम्मान छँदैछ सम्मान्य सभामुखज्यूप्रति अपार सम्मान छँदैछ उहाँले यो विषयलाई संसदीय प्रक्रियामा ब्रिफकेस फुटाउने अथवा त्यो चाहिँ नि फर्निचर तहस नहस गर्ने हानाहान गर्ने एक समय यस्तो थियो पाँचथर जिल्लाबाटै पद्मसुन्दर लाहोती पुरानो राजनीतिज्ञ उहाँ स्वर्गीय
4: भइसक्यो
6: होइन नि त हजुर त्योसम्म होइन त्यस कारणले संसदमा मैले आज प्रस्तुत
4: तुलना गरिरहेका छन् एकातिर पद्मसुन्दर लाहोती अनि अर्कोतिर नरेन्द्र कुमार केरुङ
6: होइन त्योसम्म होइन र मैले त्योभन्दा अलिक सिम्पल कुरै ल्याएँ नि मैले ब्रिफ केस खोसाएर फुटाउनेसम्म त होइन जम्मा जम्मी आफ्नो कुरा उहाँ चाहिँ अब सब मान्य सम्मान्यज्यूसम्म पुग्नको निम्ति र सम्मान्य प्रधानमन्त्रीसम्म पुग्नको निम्ति त्यति गराउनै पर्ने परिस्थिति भयो
4: मदन भण्डारीजी संसदमा झगडाको बीजारोपण गर्ने अनि त्यो सिकाउने प्रशिक्षक पार्टी भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी होइन त
5: मान्य जगदीश खरेलज्यूले तमासा भन्नुभयो त्यो तमासाको अर्थ त्यो मर्यादा बाहिर थियो थिएन संसदीय अभ्यासले हाम्रो नियावलीले व्याख्या गर्ला
4: संसदमा तमासा रमिता चाहिँ
5: हजुर
4: सत्ता पक्षले देखाएको हो कि प्रतिपक्षले आज स्पष्ट पार्नुहोस्
5: होइन म यहाँलाई के अनुरोध गरौँ भने उहाँ प्रतिपक्षी भएको कारणले गर्दा उहाँले सत्ता पक्षले भन्नु होला मैले प्रतिपक्षले भन्नुला जनता जनार्दन हुन् नि त, आज प्रत्यक्ष जनतासँग लाइभ भइरहेको छ, जनताले यो सदनलाई नजिकबाट हेरिरहेका छन्, यसकारण जनताले एउटा विवेचना गरेको होला। जहाँसम्म लाग्छ मान्य जगदीश खरेलज्यूले तमासा भन्ने शब्दको पछाडि त्यति धेरै आक्रोशित हुनुपर्ने थिएन। मान्यज्यूले ब्रिकेस फुटाउनेसम्म पुगेन, त्योभन्दा सानो हो भनेर स्वीकारोक्ति गर्नुभएको छ, तुलना केसँग गर्ने भन्ने कुरा हो। यद्यपि फेरि उहाँ अमर्यादित हुनुभयो भन्ने कुरा होइन, नोकझोकहरू चलिरहेको छन्। यसभन्दा अगाडि मर्यादा पालकहरूले छेक्नी घेरी बेलमा घेर्ने कामहरू पनि भएको छ, उहाँ बेलसम्म पनि पुग्नु।
4: आज मर्यादा पालकहरूले सभामुखको निर्देशन विपरीत नै काङ्ग्रेस सांसदलाई संसद बैठकबाट बाहिर निकाल्ने काम गर्नुभयो।
5: सामान्य सभामुखज्यूले विषय उठिसकेपछि उहाँले सदनबाटै जानकारी गराउनु भयो, उहाँले फोटो भिडियो सदनप्रति सभामुखप्रति नै खिचिएको देखेपछि मर्यादा पालकलाई नै एकपटक त्यो मोबाइल चेक गर्न र फोटो भिडियो छ छैन हेर्न र रहेछ भने डिलिट गर्न भन्नुभएको थियो।
4: काङ्ग्रेस सांसदलाई जबरजस्ती बाहिर
5: होइन
4: पठाएको होइन निकालेको होइन,
5: सदनलाई राम्रो
4: संसद बैठकबाट।
5: मैले हजुरलाई के अनुरोध गरौँ भने यहाँ व्यस्त पनि हुनुहुन्थ्यो होला, यहाँले त्यो हेर्नु भएन होला, सभामुखले भन्नुभएको छ।
4: मैले सबै दृश्य हेरेको छु,
5: सभामुखले नि भन्नुभयो
4: सार्वभौम संसदमा सांसदमाथि त्यो व्यवहार र त्यो हरकत जरुरी थियो र मर्यादा पालकले त्यसरी गलत त्याएर बाहिर लैजान जरुरी थियो जबरजस्ती रूपमा
5: होइन
4: प्रतिपक्षी दलको सांसदलाई।
5: विपक्षी प्रतिपक्षी दलको मान्यज्यू पनि आउनुहुन्छ, गलातिएको भन्ने छैन, उहाँले पनि देख्नु भएको छ। चेक गर्नलाई जो मर्यादा बाहिर भयो आज खिच्न दिने छोडिदिने हो भने कस्तो किसिमको नजिर बस्छ त, त्यसकारण सभामुखले त्यस्ता कुरालाई रोक्नको लागि हेर्नको निम्ति खिचेको छन् डिलिट गर्नको निम्ति भन्ने कुरा र मर्यादा पालकले पनि मर्यादा सिकाउन बस्नुभयो, मर्यादा बाहिर जान्छ भनेर बस्नुभयो, त्यसकारण मोबाइल लिएर हेर्ने डिलिट गर्ने कुरालाई एकदमै ठुलो रूपमा हामीले बुझिदिनु हुँदैन। हामी सत्तापक्ष प्रतिपक्ष जो भए तापनि जनादेश उहाँलाई एक किसिम छ, हामीलाई एउटा जनादेश छ, अझ बढी हामी बढी जिम्मेवार हुनुपर्छ, किनकि दुई तिहाईको नजिकको दल सत्ता चलाइरहेको दल उहाँहरू त भर्खरै त्यो एउटा विरासत घुमेको छ, यो यसभन्दा अगाडि प्रतिपक्षमा बस्न नपरेको परे पनि एउटा दुईवटा दल बस्नै बस्न परेको, अहिले त एउटा दल बाहेक बाँकी सबै राष्ट्रिय दलहरू बाहिर बस्न परेको छ,
4: त्यसैको तुस बाँकी छ होइन तपाईँहरूलाई। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट ल्याएर सरकार चलाएको, संसदमा हाबी भएको नेपाली काङ्ग्रेसलाई चित्तै बुझेको छैन, पचाउनै सक्नु भएको छैन, अहिलेसम्म स्वीकार्नै सक्नु भएको छैन।
6: मान्यज्यूको अघिको विषयमा म अलिकति मैले क्लियर गर्दा राम्रो होला। प्रमुख प्रतिपक्षी दलको मान्य सांसद गीता सेन्दाङ होइन, उहाँलाई गलत्याइएको भन्ने विषयवस्तु रहेन, हाम्रो चाहिँ जम्मा जम्मी कति मात्रै आपत्ति रह्यो सम्मान्य सभामुखज्यूलाई हामीले गऱ्यौँ कि सभामुखज्यूको निर्देशन अथवा रुलिङ अथवा उहाँको निर्देशन अनुसार काम भयो कि भएन, संसदलाई
4: बाहिर निकालिएको त होइन,
6: संसदलाई मर्यादित बनाउनको निम्ति
4: भिडियो
6: खिच्न पाइँदैन भने हाम्रो नियमावलीमा व्यवस्था छ, त्यो व्यवस्था अनुसार बाई द वे उहाँले त्यो गर्नुभएछ, एउटा इमोसनमा गर्नुभयो होला नि, सानोतिनो गल्ती कमजोरीहरू खुट्टा नठोकेसम्म त पाइला चाहिँ छड्काएर हिँड्न पनि त के अरे जानिँदैन नि त, त्यस कारणले उहाँले के भन्नुभयो भने सम्बन्धित उहाँ मान्यज्यूले नै होइन सभामुखज्यूले देखिहाल्नु भएछ, बाई द वे मैले एउटा फोटो खिच्नलाई मोबाइल चाहिँ मैले चलाएछु, अनि सभामुखज्यूले तुरुन्तै त्यहाँ अब मर्यादा पालकलाई भन्नुभएछ आउनु भएर एकछिन यसो चेक गरौँ न भनेर उहाँले आफैले
4: आवेग र उत्तेजनाको उपजका रूपमा त्यहाँ प्रस्तुति जनाइरहनु भएको थियो होइन।
6: मैले
4: हजुर
6: मैले चाहिँ होइन, मैले चाहिँ अब यस्तो हुन्छ
4: त्यति धेरै आक्रोशित हुनुपर्ने कारण के थियो र
6: सुन्नुहोस्
4: त्यस्तो विषय केही थिएन भने त केरुङजी
6: हामीले सुरुदेखि नै अलिकति सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिका निम्ति भित्र जुन अब हाम्रा सबै त्यहाँ पार्टीका सबै दलका चाहिँ नि प्रमुख सचेतक सचेतकज्यूहरूसँगको मिटिङ चलिरहेको थियो, हामी त त्यो त्यसमा छैनौँ पदाधिकारीमा, अनि उहाँहरूले जानकारी दिनुभयो, त्यो जानकारी दिनुभएको सन्दर्भमा चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूलाई चाहिँ संसद सदनमा जिम्मेवार अथवा उपस्थित गराउने विषयमा सामान्य सभामुखज्यू पनि पोजिटिभ होइन, अब उहाँले टाइम सेटिङ गर्न सकिराख्नु भएको छ नि त्यो पनि हामी बुद्ध छौँ होइन, सामान्य प्रधानमन्त्रीज्यूको अब आफ्नै किसिमको टाइम लिमिटेसन्स हुन्छन्, अब त्यो विषयमा पनि त्यो भित्र अब एक हप्ताभित्र अब हाम्रो प्रमुख सचेतक सत्तासीन दलको प्रमुख सचेतकज्यूले चाहिँ
4: रविन्द्र बुल्लागोडीजीले
6: एक हप्ताभित्र अथवा यो हप्ताभित्र छिटै नै ल्याउने हाम्रो मेरो सम्पर्क भयो भनेर उहाँले भन्नुभएपछि हामी त्यही कुरालाई इस्यु बनाइरहेकै छौँ अहिलेसम्म पनि सामान्य प्रधानमन्त्री
4: अब एक हप्ताभित्र आउनुहुन्छ जवाफ दिनुहुन्छ संसद बैठक फेस गर्नुहुन्छ भनिसकेपछि तपाईँहरूको मुखमा बुझो लाग्यो है त अब
7: होइन बुझो लागेको होइन सम्माननीय प्रधानमन्त्रीज्यू यो सदनमा जनताको प्रतिनिधि जनताको उपस्थिति हो नि त त्यो त त्यो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति संसदीय चाहिँ परम्परामा सबैभन्दा महत्त्वपूर्ण विषय मानिन्छ त्यो विषयवस्तु पनि हाम्रो उहाँले नै तयारी गर्नुभएको नीति तथा कार्यक्रमबाट प्रारम्भ हुन्छ होइन त्यो नीति तथा कार्यक्रमको प्रस्तुत हुँदै गर्दाखेरिको अवस्था त्यस पछाडिको प्राइम मिनिस्टरले जवाफ दिने विषयवस्तुहरूसँग मिसिएर आएको विषयवस्तु तमासाको रूपमा यसलाई लिइन्न अन्तर्राष्ट्रिय संसदीय अभ्यासहरू पनि यहाँले हेर्न सक्नुहुन्छ कस्ता कस्ता घटना थियो यो भेरी सिम्पल यसलाई धेरै ठुलो कुरा मान्नै पर्दैन
4: किन चिललाई पहाड बनाउन खोज्नुभयो तमासा भनिदिनुभयो माननीय जगदीश खरेलले
5: उहाँले तमासाको शब्दको अर्थ पनि दिनुभयो किनभने उहाँले त्यतिखेर के भन्नु भने पर्यटन सम्बन्धी विधेयकमा छलफल चलिरहेको थियो सरकारले अध्यादेश किन ल्यायो भन्ने कुरा मैले बुझेँ यस्तै तमासा देख्नको लागि रहेछ झन् आधा शताब्दी 48 वर्षमा पर्यटन सम्बन्धीको विधेयक नयाँ आउँदैछ त्यति पुरानो थियो आज यसमा त हामी छलफल गर्नपर्ने ठाउँमा जुट्न पर्ने ठाउँमा अवरोध भयो यो तमासा किन देखाएको फ्लोमा बोल्दाखेरि भइएको शब्द हो त्यो शब्दको अर्थ पनि खोजौँ त्यति धेरै पनि थिएन तर शब्दमा भन्दा पनि त्यतिखेर सिचुएसनले गर्दाखेरि चाहिँ उहाँहरूको परिस्थिति सिर्जित भएको जस्तो लाग्छ किनभने विपक्षीहरूले विरोध गरिरहनु भएको थियो त्यही फ्लोमा सामान्य त्रुटिको रूपमा उहाँले बोलिदिनु भयो होला त्रुटि नभनु अनि त्यसले कहिलेकाहीँ के हुन्छ नि सिचुएसनले पनि हुन्छ नि त्यो कहिलेकाहीँ
4: विपक्षीहरूले नाराबाजी गरिरहँदाखेरि विरोध गरिरहँदाखेरि संसद चलाउन मिल्छ विगतमा त्यो परम्पराको तपाईँहरूले विरोध गर्नुभयो होइन
5: होइन यहाँले अहिले सम्मानित सभामुख डिपी अरियालज्यूले मलाई लाग्छ सके जति उहाँको बुद्धिले भ्याए जति उहाँ नि मान्छे हो कहिलेकाहीँ त उहाँलाई झोक चल्छ होला हामीलाई एउटा शब्दले यतिको झोक चल्यो उहाँले दिनभरि त्यो सदन सञ्चालन गरिरहनु पर्छ यसकारण
4: मलाई एक घन्टा समय दिउँ भन्नेसम्म उहाँले त झोकिएरै बोल्नु भएको छ नि सांसदहरूसँग यस अगाडि पनि
5: समय निर्धारण गर्ने कुरा त सभामुखको होला नि त जति पनि छोडिदियो भने त सभा कसरी सञ्चालन गर्ने त्यसको भाष्य के राख्ने भन्ने कुरा पनि हो त्यसकारण व्यवस्थापिकामा सम्मान्य सभामुख ज्यूलाई त्यो सभा 5 वर्षसम्म सञ्चालन गरेर जनताको आवाज बोल्ने थलोको रूपमा कानुन निर्माण गर्ने थलोको रूपमा सरकारलाई जवाफदेही बनाउने थलोको रूपमा स्थापित गर्नको निम्ति पनि उहाँका प्रयत्नहरू छन् यसकारण पेलेर गएको जस्तो मलाई लाग्दैन र विपक्षी दलहरूको पनि सम्मान्य प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्ने कुरालाई हामीले बडो अतिरञ्जन ढङ्गले बुझिदिनु हुँदैन र सम्मान्य प्रधानमन्त्री किन
4: अनि प्रधानमन्त्रीज्यू चाहिँ आउनु हुँदैन त संसद भवनमा
5: होइन म यहाँ
4: संसद बैठकमा
5: प्रधानमन्त्रीजी आउँदैन आएको होइन नि धेरैचोटि आउनु भएको छ
4: अहिले प्रतिपक्षीहरूले खोजिरहेछन् क्या
5: अहिले खोजिरहनु भएको छ तर अहिले खोजिरहेको बेलामा सेड्युल
4: पम्प्लेट पोस्टर लिएर संसद भवनभित्र संसद बैठकमा
5: म यहाँलाई अलिकति जोडौँ प्रधानमन्त्री पटक पटक नआएको होइन केही पटक नआएको केही पटक आएको हो नीति तथा कार्यक्रममा 1 घन्टा बस्न सक्ने प्रधानमन्त्रीज्यू थप 10 मिनट बस्न सक्नुहुन्नथ्यो भन्ने कुरालाई हामीले बुझिदिनु भएन त्यो दिन सामान्य राष्ट्रपतिज्यूले 4 बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सेड्युल थियो 5 बजेबाट सुरुवात भयो त्यसपछि उहाँले एउटा त्यो संसदीय रेकर्डमा नि हेर्न सकिन्छ उहाँको सायद सचिवालयहरूलाई कानाखुसी गर्नु त्यसपछि निस्किनु भयो त्यसको मतलब प्रधानमन्त्री अन्त कुनै सेड्युल थियो एउटा कार्यपालिका प्रमुखको त भन्न मिल्ने भन्न नमिल्ने सेड्युलहरू पनि हुन्छ नि त निस्किनुभयो त्यसलाई हामीले फरक ढङ्गबाट व्याख्या
4: राष्ट्रपति भनेको राष्ट्र प्रमुख अभिभावक
5: त्यो त उहाँले सम्मान
4: पहिलो नागरिक त्यसको
5: एकदमै
4: पहिलो वरियताको व्यक्तित्वलाई त्यसरी अपमान गर्न मिल्छ गणतन्त्रको प्रतीकलाई
5: राष्ट्रपति भनेको व्यक्ति होइन एउटा संस्था हो सम्मानित संस्था हो हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याइसकेपछि सामान्य राष्ट्रपतिको संस्थाप्रतिको सम्मान प्रधानमन्त्रीजीको पनि छ हामी माननीयहरूको पनि छ
4: अब त हुँदा हुँदै गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने निरन्तरतामा क्रमभङ्गताको नाममा व्यवस्थामाथि नै व्यवस्था गर्न थाल्नु भयो प्रधानमन्त्री बालेन्द्र शाहले
5: होइन सत्ता बोल्ने भन्ने कुरा बोलेर मात्रै हुँदैन यसभन्दा अगाडि बोलेर के भएको थियो त सदनमा बोलेर के भएको थियो त्यसको मतलब बोल्नु हुँदैन भन्न खोजे नि मैले अलिक फरक कोणबाट कुरा आएँ गणतन्त्र दिवसका दिनमा सामान्य प्रधानमन्त्रीले नबोलेर सामान्य राष्ट्रपतिज्यूले बोल्ने कुरालाई पनि सरकार कामद्वारा पनि बोल्छ जनता सरकारको कामप्रति सन्तुष्ट छ कि छैन लामो समयदेखिका हुनपर्ने काम भयो कि
4: विगतमा चाहिँ प्रधानमन्त्रीले नबोल्दाखेरि उप प्रधानमन्त्रीले मन्त्रीले कार्यकारी तहबाट सम्बोधन हुन्थ्यो क्या अहिले त प्रधानमन्त्रीले राष्ट्रपतिलाई अराउने
5: अराएको होइन कराएको भनेर बुझिदिनु भने अनुरोध भनेर बुझिदिनु पर्यो होइन, त्यस भए त ल नीति राखेर कार्यक्रम पढिदिनुहोस् भने त्यो पनि अरा होला नि त।
4: उहाँले निरङ्कुशता लाग्न खोज्दै हुनुहुन्छ भनेर प्रतिपक्षी दलहरूले भनिरहेछन् त, संसदमा उहाँहरूको विरोध पनि त्यसैमा केन्द्रित छ।
5: होइन, त्यो संशय व्यक्त गर्न पाइयो सामान्य प्रधानमन्त्रीज्यू सार्वभौम सदनप्रति जवाफदेही हुने कुरालाई, जवाफदेही बनाउने कुरालाई, त्यहाँ उपस्थित गर्ने कुरालाई, उहाँहरूको पनि यो मुलुकका हितका निम्ति यो चिन्ता र चासो हो जस्तो मलाई लाग्छ। यसकारण अहिले मलाई के लाग्छ भने विपक्षीले नि माग गर्नै नहुने कुरा माग गर्नु भएको होइन, होइन माग गर्नै हुँदैन थियो भन्ने कुरा होइन, र सत्तापक्ष सामान्य प्रधानमन्त्रीज्यूले पनि बडो उपद्रव गरिसक्नु भए भित्यासै गरिसक्नु भए होइन, तर जनतालाई के बुझाइयो भने कसले बढी भ्रम सिर्जना गर्नेतिर हामी गयौँ, यथार्थतिर जानुपर्छ। एक हप्ताभित्र सामान्य प्रधानमन्त्रीजी आउनुहुन्छ, बोल्नुहुन्छ, जवाफ दिनुहुन्छ, उहाँहरूको पनि विशेष सकिन्छ, हाम्रो पनि विशेष सकिन्छ।
4: रासोपाको महामन्त्री तथा संसदीय दलको प्रमुख सचेतकले बोल्नुपर्ने अवस्था आयो।
5: अनि प्रधानमन्त्री आउने जानकारी गर्ने कुरा त एउटा कुरा चाहिँ के मिलिरहेको छैन जस्तो लाग्छ भने यो संसदीय अभ्यास भएका पूर्व मान्यहरूले नि बताइदिनुहोस्, रुलिङ गर्नुहोस् रुलिङ गर्नुहोस् भन्नुहुन्छ, यो सामान्य सभामुखले प्रधानमन्त्री रुलिङ गर्ने भन्ने कुरा चाहिँ होला कि नहोला? सर्वोच्च निकाय दुईटै सामान्य पात्रहरू, मलाई प्रधानमन्त्रीको हकमा चाहिँ रुलिङ गर्ने भन्ने कुरा
4: तपाईँहरू प्रमुख प्रतिपक्षी दलका रूपमा नाजायज माग पनि राखेर संसद भवनमा जहिले पनि कोलाहल मचाइरहने होइन त?
7: होइन, त्यो हुँदै होइन,
4: रोइलो गर्ने
7: होइन।
4: नेपाली काङ्ग्रेस त एजेन्डा विहीन भयो क्या?
7: होइन, एजेन्डा आफ्ना आफ्ना हुन्छन्, प्रत्येक राजनीतिक दलहरू एउटा एउटा नीति सिद्धान्त लिएर अगाडि स्थापित भएको हो। त्यसमाथि यो काङ्ग्रेस त 80 वर्षको सेरोफेरो, सबैभन्दा ज्येष्ठ पार्टी,
4: 80 वर्षको सेरोफेरो भन्ने, 80 वर्षको सेरोफेरो भन्ने, बिबीको नाम बजाएर खाइरहने, बिबीको आदर्शलाई अहिले पोलेर खानु
7: मा लिएर हिँड्छ। त्यस कारणले हामी एजेन्डा विहीन भयो, आफ्नै किसिमका एजेन्डाहरू प्रस्तुत गर्ने शैलीहरू हुन्छन्, आफ्नै किसिमका चाहिने संस्कार, आफ्नै किसिमको चाहिने कार्यक्रमहरू हुन्छन्। त्यस अन्तर्गत नेपाली काङ्ग्रेस अडिग छ, चाहे त्यो पञ्चायत व्यवस्थामा किन नहोस् होइन, चाहे राणा कालमा किन नहोस्, चाहे अब द्वन्द्व कालमा किन नहोस् होइन, दुई तिहाई नजिकको बहुमत भएको त 74 सालमा नेकपा एमाले र नेकपा तत्कालीन माओवादी केन्द्रको एकीकरणको बेलामा नेपाली काङ्ग्रेसको यही नै स्थिति हो, 64 सालमा पनि यही नै हो होइन। त्यस कारणले नेपाली काङ्ग्रेस कसले कति बहुमत ल्यायो, कसले कति अल्पमतमा छ भन्ने कुरासँग त्यति
4: त्यसो भए अहिले खुरु खुरु काम गर्न दिनुहोस् न त नेतृत्वको सरकारलाई, काम गरिरहेछ, तपाईँहरू उहाँहरूले बोल्नु भएन, जवाफ दिनु पर्यो आएर, प्रधानमन्त्री संसद प्रति
7: प्राइम मिनिस्टर प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूको उत्पत्ति कहाँबाट हुन्छ भन्दाखेरि सदनबाटै हुने हो,
4: जनताबाट,
7: सदन
4: अनि संसदबाट
7: पनि अभिन्न अङ्ग। त्यसमाथि मुलुकको नेतृत्व गर्ने अभिभावक अहिले उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै प्रधानमन्त्री त होइन, यो मुलुकको प्रधानमन्त्री हो, हामीले पनि उहाँलाई एउटा अभिभावकको रूपमा चाहिँ नै हामी सम्मान गर्दछौँ। त्यस कारणले विशेष परिस्थितिहरू र संसदमा कतिखेर प्राइम मिनिस्टर, सधैँभरि प्राइम मिनिस्टरले सदनमा बसिराख्न पर्दैन, भ्याउनु पनि हुन्न, पर्दा पनि पर्दैन, तर सांसदले संसदले खोजेको बेलामा त उहाँको उपस्थिति अनिवार्य नै हुनुपर्छ।
4: प्रधानमन्त्रीले प्रतिनिधिका रूपमा मन्त्रीहरूलाई पठाउन सक्नुहुन्छ,
7: पठाउन सक्नुहुन्छ,
4: तपाईँहरूको जवाब तपाईँहरूले सुन्न सक्नुहुन्छ,
7: सुन्न सकिन्छ, तर पब्लिकली आएका कतिपय विषयवस्तुहरू प्राइम मिनिस्टरसँग सम्बन्धित हुन्छन् र उहाँकै मुखारविन्दबाट होइन, उहाँकै चाहिँ नि वचनबाट त्यो कुराहरू हामीले प्राप्त गरेपछि हाम्रो पनि गरिमा बढ्ला नि त, होइन र
4: सदन
5: गरिमा बढ्ने कुरा मुलुकको सदनको कुराहरूलाई स्वाभाविक ढङ्गले लिनुपर्छ। म यहाँलाई के जोडौँ भने मलाई त्यो सदनमा बसिरहँदा के चाहिँ अनुभूति हुन्छ भने फ्रान्सेली क्रान्ति भएपछि लुई सोरौँलाई जब सत्ताबाट च्युत गरियो र प्रतिनिधिहरू आए, लेफ्ट र राइटमा बसे, लेफ्टहरू बसेकाहरू चाहिँ निर्वाचनबाट आएका थिए, राइटहरू यथास्थिति चाहनेहरू थिए। अहिले यसो हेर्छु सत्तापक्ष एकातिर छन्,
4: अहिले तपाईहरू चाहिँ,
5: मैले हजुरलाई भने सत्तापक्षले के भन्नुहुन्छ भने
4: प्रगतिवादी, उहाँहरू चाहिँ
5: मेरो बुझाइ
4: यथास्थितिवादी
5: हुन्छ। त्यो सिनेरियो हेर्दा के सत्तापक्ष जीएनजी आन्दोलन कुरा गर्नुहुन्छ, परिवर्तन कुरा गर्नुहुन्छ, सुशासनका कुरा गर्नुहुन्छ, यो सरकारलाई काम गर्नुपर्छ भन्ने कुरा गर्नुहुन्छ, जिएनजीको ज पनि उच्चारण गर्न डराउँछ फेरि प्रतिपक्षले।
8: फ्रान्सेलिक क्रान्ति जस्तो देखियो अहिले,
5: फेरि के भन्नुहुन्छ भने
8: उहाँहरू राइट जस्तै तपाईहरू लेफ्ट जस्तै।
5: हैन, मैले यहाँलाई जोड्न खोजे त्यो सदनको सिन क्या। अनि फेरि एमालेका संसदीय दलका नेता आउनुहुन्छ, जिएनजी आन्दोलनलाई खिसिटिउरी गर्नुहुन्छ, डिजाइनमा भएको हुनुहुन्छ, आर्मीलाई गाली गर्नुहुन्छ, सत्तापक्ष जिएनजी शब्द उच्चारण होला कि भनेर डराउनुहुन्छ। यसो हेर्छु, यो हामी गाइडेन्स मनोविज्ञानबाट रचौँ, यो हामीले आफ्नो विचारहरूलाई बन्धक बनायौँ, हामी पार्टीमा यति निर्मम भएर लाग्यौँ, विचारभन्दा बाहिर आउन सकेनौँ। त्यो काङ्ग्रेस एमालेमा त्यो म अलि बढी देखिरहेको छु, किनभने आज परिवर्तन खोज्यो, स्वीकारोक्ति कुरालाई स्वीकार्न तयार हुनु भएन, क्रमभङ्गतालाई स्वीकार गर्न तयार हुनु भएको छैन, परम्परा जे थियो त्यही चाहियो, तर यो मुलुक विकास भयो नि मतलब छैन, सुशासन भयो नि मतलब छैन। आज बालेन्द्र सरकारले गर्दै गरेको, चाहे सुकुम्बासीका कुरा होस्, चाहे व्यापारीदेखि लिएर जिएनजी आन्दोलनका दोषी भनेर कार्यकीहरूले सार्वजनिक गरेको व्यक्तिहरूलाई कारवाही गर्ने कुरा होस्, चाहे सहकारी
8: दुःख दिइरहनु भएको छ तपाईँहरूले, सुकुम्बासी व्यवस्थापन गर्न सक्नु भएको छैन, झ्यामझ्यामसँगले डोजर चलाउनु भयो,
5: यहाँलाई जोडौँ,
8: सुकुम्बासीहरूको बिचल्ली बनाउनु भयो,
5: म यहाँलाई जोडौँ,
8: अर्कोतिर व्यवसायीहरूलाई त्रसित बनाउनु भएको छ, व्यवसाय रमेश शर्मा, शेखर गोल्छा,
5: यस्तो घटना
8: ज्योति पाण्डे
5: घटनाको क्रिया प्रतिक्रिया हुन्छ, त्यसै त गरे होइन होला नि त। आज बोलपत्र साइडै आग गरिदिने, नियम मिचेर इन्सुरेन्सका के गर्ने देखिहाल्नुभयो, कार्की आयोगले मजाले फौजदारी अभियोगमा अनुसन्धान गर्नुपछि पक्रिने कि नपक्रिने। अब अर्को कुरा, सुकुम्बासी भनेको आज आयोगले 20,00,000 डाटा पुऱ्याएको थियो, 20,000 विस्थापित भयो भने 1200 रेकर्डमा आउँछन्, त्यहाँ त अरू हुकुम्बासी रहेछन्, सुकुम्बासी नाममा गलत मान्छेहरू रहेछन्। वास्तविक सुकुम्बासीलाई सरकारले चाँडोभन्दा चाँडो पूर्जा दिएको दिन विपक्षीहरूको एजेन्डा के हुन्छ? आज गरेका कुराले त हामीले साथ दिनुपर्छ, समर्थन गर्नुपर्छ। सुकुमासीको समस्या राजाले हटाउन सकेका थिएन, राजा हटाउने काङ्ग्रेस एमाले नै हटाउन सकेका थिएन, तर बालेन्द्र सरकारले हटाएको छ सम्पत्ति।
8: यत्रो चमत्कारी काम गरिरहेछ रासोपा नेतृत्वको सरकारले, अनि तपाईँहरू चाहिँ खालि विरोधका नाममा विरोध, आलोचनाको नाममा आलोचना, उहाँले फेहरिस्त प्रस्तुत गरिसक्नु भयो।
6: होइन, मैले अब मान्यजीको भनाएको जवाफ त होइन, होइन, तर अब कतिपय
8: तपाईँ जवाफै पनि दिन सक्नुहुन्छ,
6: म जवाफ उहाँको
8: स्टुडियोमै आमने सामने भएर कुरा गर्दै हुन्छ अहिले।
6: उहाँले भन्नुभएको विषयमा एउटा कुरा चाहिँ म क्लियर गर्न चाहन्छु, आम यो श्रोतावर्ग जो विद्वत हुनुहुन्छ उहाँहरूले यतिखेर सुनिराख्नु भएको छ हामीलाई, जेनजेट आन्दोलनप्रति नेपाली काङ्ग्रेसको आपत्ति छैन, हामीले सम्मान गरेका छौँ। जम्मा जम्मी कति मात्रै हो भने 23 गतेको मुभमेन्ट र 24 गतेको मुभमेन्ट दुइटैलाई एनालाइसिस गर्नुपर्दछ। 23 गतेको मुभमेन्ट होइन, अनि 24 गते जतिखेर तहस नहस भयो त्यसमा पनि छानबिन त गर्नुपर्दछ। हाम्रै जनताका रगत पसिनाले पेट कसेर सरकारलाई तिरेको राजस्वबाट बनेका नेपालको चाहिँ होइन, अब एउटा इतिहास नेपालको चाहिँ एउटा गरिमा बोकेका सर्वोच्च अदालत, संसद होइन, राष्ट्रपति भवन जस्ता विषयवस्तुहरू उप जुन जुन जे जे भयो नि त्यो विषयमा पनि छानबिन हुनुपर्छ भन्ने मात्रै हो। हामी यथास्थिति बादमा छैनौँ, हामी त पार्टीभित्र संसारमा 3 मात्रै घटना घटेका छन्, त्यस्तो पार्टीभित्र विद्रोह गरेर पार्टीलाई रूपान्तरण गर्ने चाहिँ एउटा अभियान बोकेर हिँडेका हुनाले हामीले प्रत्येक नवीनता होइन, अहिले जुन इनोभेसन भन्छौँ नि त, त्यो इनोभेसन नवप्रवर्तन भन्छौँ नि त हामीले पोलिटिक्समा, नेपालको इतिहासमा कि विश्वकै इतिहासमा यो तेस्रो घटना हो भनेपछि नेपालको इतिहासमै हामीले त्यस्तो एउटा राजनीतिक एउटा माहौल अथवा आफ्नो पार्टीभित्र विद्रोह गरेर पार्टीलाई नयाँ के अरे एउटा मार्गमा
8: होइन
6: सुकुम्बासी त्यस पछाडि
8: पैसा दिँदै हुनुहुन्छ, आवासको व्यवस्था हुँदैछ।
6: मान्यजीले भन्नुभयो अस्ति सदनमा पनि कुरा त्यो आयो, मैले त्यसलाई एकदम सम्मान गर्छु, के सम्मान गर्छु, सुकुम्बासी वास्तविक सुकुम्बासीहरूलाई चाहिँ न्याय दिनै पर्छ। जो सुकुम्बासीको नाममा फेक सुकुम्बासी भनिदिउँला अहिलेलाई होइन, यसलाई अन्यथा फेरि भरेमान मर्दनको कुराहरू होला, फेक सुकुम्बासीहरूलाई छानबिन गर्नै पर्दथ्यो, त्यो हाम्रो पनि एजेन्डा हो, त्यो कुरा सरकारले गर्यो होइन, तर सुकुम्बासीहरूलाई पहिले चाहिँ राम्ररी म्यानेज गर्नु पर्थ्यो, लगत उठाउनु पर्थ्यो, उहाँहरू बस्दै गर्नुहुन्थ्यो, पछाडि चाहिँ नै ल है उहाँलाई भनेर पो के अरे उमा जस्तो पोखरामा जस्तो
7: पोखरामा कुनै तनाव छैन त, त्यहाँ पनि त्यही सरकारी जग्गाहरूलाई सुरक्षित गर्ने त्यहाँ बनेका भवनहरू सुकुम्बासीका नाममा भएका कुनै तनाव छैन नि, हो त्यति मात्रै यहाँ गर्न सकेको भए हुन्थ्यो भन्ने मात्रै। अब त्यस पछाडि यहाँले सोध्नुभयो, मान्यज्यूले भन्नुभयो जस्तै सुकुम्बासीहरूले धनी पूर्जा प्राप्त गरेपछिको तपाईँहरूको एजेन्डा सकियो होइन भनेर सोध्नुभयो नि, त्यसमा सजिलो जवाब छ मसँग, एकदम प्रसन्न छौँ। हाम्रो एजेन्डा त्यतिखेर के हुन्छ थाहा छ?
8: तपाईँ नै असिन पसिन भइसक्नु भयो।
7: छैन छैन, सुन्नुहोस्, त्यतिखेरको एजेन्डा मात्रै सुनिदिनुहोस् न। असली सुकुम्बासीहरू नेपाली नागरिक हाम्रै दाजुभाइ, उहाँहरू घरबार विहीन हुनुहुन्छ, उहाँहरूको हातमा धनी पूर्जा प्राप्त गरेर कुनै ठाउँमा सेटलमेन्ट भएपछि सबैभन्दा पहिले सदनमा आकस्मिक समय लिएर मैले नै धन्यवाद दिने हो, हाम्रो एजेन्डा धन्यवादको हुन्छ, किनभने देशको लागि जनताको लागि गरेको कुराहरूमा हामीले कुनै त्यो आग्रह पूर्वाग्रह छैन।
8: अनि नेपाली काङ्ग्रेस रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत भइरहेछ यत्रो अग्रगामी पार्टी, अनि तपाईँहरूले चाहिँ गिज्याइरहनु भएको छ।
5: म यहाँलाई जोडौँ, उहाँले भन्नुभयो 23 र 24 गतेको जेएनजी आन्दोलनलाई हामीले छुट्टा छुट्टै ढङ्गबाट हेर्नुपर्छ भन्नुभएको छ, राज्यले पनि हेरिरहेको छ। 23 को 24 को मुद्दा चलाएको छ, उहाँलाई जानकारीमा छैन भने 700-800 बढी मुद्दा आन्दोलनकारीहरू पनि भोगिरहेका छन्, कोही पूर्व पक्ष आउँछन् कोही
8: 24 गते मुख्य संलग्नहरू को भए त
5: सरिक छन् भने त कानुनी बाहिर त कोही पनि हुँदैन। मैले यहाँलाई के जोडौँ भने आन्दोलनमा आन्दोलन बाहिर गएर गर्ने गतिविधिहरूलाई राज्यले मुद्दा चलाएको छ, कतिपय पूर्वपक्षीय हुनुहुन्छ, कोही बाहिर हुनुहुन्छ, कोही
8: राज्यका ऐतिहासिक संरचना सिंहदरबार संसद भवन सर्वोच्च अदालत शीतल निवास जलाउने जल्लादहरूलाई तपाईँहरूले एक्सन गर्न सक्नुभयो।
5: म यहाँलाई के चाहिँ जोड्छु यसमा भने आन्दोलन क्रान्ति रिभोल्युसनहरू चाहिँ इन्जीले फिताले टेपले नापेर हुँदैन, हुन पर्ने नि हुन्छ हुन नपर्ने नि हुन्छ, त्यतिखेर हुन पर्ने नि भयो हुन नपर्ने नि भयो, जल्न पर्ने जल्यो जल्न नपर्ने नि जल्यो, तर लङ्का जलिनँदा हनुमानलाई मात्रै दोष दिने कि रावणको उदण्डता र रावणको मूर्खतालाई पनि हेर्ने, यो जल्ने परिस्थिति लखेटिने परिस्थिति कसरी सिर्जित भयो, सिर्जित पात्रको विषयमा खोजी हुने कि नहुने, 62-63 को आन्दोलनमा नि क्षतिहरू भयो होला नि, माओवादी जनयुद्धमा पनि भयो होला नि त, जनयुद्धमा धकेल्नको निम्ति त्यतिखेर तत्कालीन प्रधानमन्त्री
8: त्यसो भए तत्कालीन काङ्ग्रेस एमाले लगायतका नेताहरूलाई भन्नुभएको रावणका रूपमा उहाँहरू प्रस्तुत हुनुभयो,
5: तपाईँलाई एउटा
8: जल्नुमा तपाईँहरूको पनि भूमिका अहम देखियो केरुङजी।
7: त्यसमा फेरि मेरो भेरी सिम्पल, म त हरेक कुरालाई पोजिटिभली डिल गर्दछु, त्यस भएर म खोजीका साथ छु। त्यतिखेर अब त्यो परिस्थिति सिर्जना हुनमा तत्कालीन सत्ता जिम्मेवार थियो, त्यसमा चाहिँ म तलमाथि गर्दैन, हाम्रा नेतृत्वहरू जो लामो समयसम्म नेतृत्व गर्नुभयो उहाँहरूको केही कमी कमजोरीहरू र क्वेसन
8: थियो, शेरबहादुर देउवा, केपी शर्मा ओली,
7: नराम्रो भयो,
8: रमेश लेखाहरूले जिम्मेवारी लिनुपर्छ है त
7: भाष्य छन्, योसँग चाहिँ म सहमत छैन। जुन 37 वर्ष आज पनि सदनमा उठ्दै थियो, 37 वर्ष खोक्रो के खोक्रो भयो, देश कति भरियो, 45 साल त्यो प्रजातन्त्र के अरे पञ्चायत व्यवस्थाको बेलामा हाम्रो मापदण्डहरू कति थिए, हाम्रो इन्डिकेटरहरू के थियो, सडक कति थियो, बत्ती कति थियो, अहिले 99% मान्छेले बत्ती बाल्छन्, त्यही बिचमा भएको होइन र सडक सञ्जाल कहाँ पुग्यो, हाम्रो प्रविधि कहाँ पुग्यो, 66 सालमा रामशरण महतले अर्थमन्त्री हुँदाखेरि चाहिँ घर घरमा इन्टरनेट हात हातमा मोबाइल हुने, हिजो यस्तो 15 वर्ष अगाडिको कुरा होइन, त्यो कसले ल्यायो त, त्यसो भएको हुनाले सबै कुराहरू नराम्रा मात्रै भएका छैनन्, राम्रालाई राम्रा पनि भन्न सकौँ, किनभने हामी सार्वभौम के अरे संसदको एउटा मेम्बर एक, अर्को कुरा यो मुलुकमा एक दुई अक्षर पढे लेखेको नागरिक सचेत

0: साहित्यमा पनि रुचि राख्दछु होइन, त्यसो भएको हुनाले मेरो शब्द शैलीहरू एकदम पोलाइट हुन्छन् प्राय होइन। अब त्यो अब
1: आज चाहिँ
0: एकाएकमा पुर्याएपछि चाहिँ फेरि केही लाग्दैन हजुर, मान्छेलाई डोमिनेट गर्न हुँदैन। त्यो सार्वभौम संसदमा बसेका सबै संसद बराबर हुन्, उत्तिकै हैसियत हो, डोमिनेट चाहिँ
1: गर्न
0: डोमिनेट भयो भने अथवा कसैले कसैलाई हेप्यो भने अन्यायको विरुद्धमा र हेपाईको विरुद्धमा चाहिँ यो एक्लो ज्यान पनि त्यो संसदमा अरू कोही नहोस्, 38 नहोस् अथवा अरू प्रतिपक्षी दल नहोस्, नरेन्द्र के एक्लै इनफ होइन। त्यस कारणले हेप्न हुँदैन, डोमिनेट गर्न हुँदैन, सबैको समान हो, त्यही हिसाबले मात्रै आजको
1: राष्ट्रपाले मुलुकलाई त्यसो भए राम राज्य नै बनाउँछ त विगतमा केही पनि भएन भन्दै गर्दाखेरि
2: हामीले विगतमा केही भएन मेरो चाहिँ स्वीकारोक्ति छैन, विगतमा भए समयक्रममा हुने कुराहरूलाई नै उहाँहरूले आफ्नो जस भन्नुभयो भने त आज मोबाइलका संसारका जुन विकास भयो फेसबुक नेपालले बनाइदिया हो, सोसियल मिडियाहरू नेपालले बनाइदिया हो, आज नेपाली फोनहरू युज हुन्छन्, यहाँ तपाईँ हाम्रा भएका नेपाली फोनहरू हुन्, आज विदेशमा गएर रेमिटान्स कमाएर आएर हामीसँग सञ्चित डलर छ, त्यो के त्यो डर विदेशीले गएर दुःख गर्ने नेपालीले हो कि त्यो पार्टीले मात्रै हो, यसकारण के हो भने हामी भ्रमित कुरा मात्रै गर्नु हुँदैन, केही भए अपेक्षाकृत भएन।
1: तपाईँहरू सत्तामा हुँदा चाहिँ एउटा कुरा, प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने,
2: हजुरलाई भन्यो
1: हिजोका दिनमा ऋण लिने विषयमा कति विरोध गर्नुहुन्थ्यो, आलोचना गर्नुहुन्थ्यो,
2: तर औपचारिक स्टेटमेन्ट कहीँ छ,
1: राष्ट्रपा सरकार बन्ने बित्तिकै ठुलो मात्रामा ऋण स्वीकार गर्नुभयो,
2: सुन्नु न
1: त्यसको अहिले हर्क साम्बाङले विरोध गरिरहनु भएको छ, श्रम संस्कृति पार्टीका अध्यक्षले सांसद
2: त्यतिखेर पनि राष्ट्रपाहरूका साथीहरूले ऋणद्वारा विकास गरेको कुरा स्वीकार्नु भएको थियो, अहिले ऋण लिएर स्वीकार गरेका छौँ। स्पष्ट कुरा हाम्रो 11.5 खर्ब जति रासो उठ्छ, 13 खर्ब त चालु बजेटै छ, यो 3 तहको सरकारमा प्रदेश फ्यालौँ हामीले पनि भनिरहेका छौँ त्यसलाई चालु खर्च घटौँ भनेर, अब 18-19 खर्बको बजेट ल्याउनु पर्छ
1: त्यसपछि भनेर जनता जान्न चाहन्छन् कार्यक्रममा, मैसँग यही हटसिटमा बसेर भन्नुभएको
2: छ। म यहाँलाई के अनुरोध गर्छु भने जनताले त्यो कुरा पत्याइदिनु भयो भने अर्को निर्वाचनमा श्रम संस्कृति पार्टीलाई त्यो जनादेश प्राप्त भयो भने
1: उहाँहरूको प्रश्नको जवाफ दिनु परेन, तपाईँहरूले
2: 5 सिटको पार्टी होइन जवाफ दिनेको कुरामा छैन, उहाँ प्रधानमन्त्री भएर म ऋण बिना चलाइदिन्छु भन्ने कुरा चाहिँ के हो भने 5 सिट छ, 5 सिटलाई न प्रतिपक्ष हो न सत्तापक्ष हो जनताको जनादेश, रहर गरिहाल्यो एकचोटि दल बन हेरौँला भनेर पठाएको हो, अब हेर्ने कुरा देखाउने कुरा ठाउँमा हुनुहुन्छ, जनादेशको पनि सिन देखिन्छ क्या को प्रतिपक्ष हो को सत्तापक्ष हो भन्ने कुरा, त्यस कारण मैले उहाँहरूप्रति बढी
1: तपाईँहरूले पनि घमण्ड नगर्दा हुन्छ नपेल्दा हुन्छ,
2: घमण्ड त गर्ने
1: विगतमा हामीले कस्ता दल कहाँ पुगे
2: उहाँहरू
1: हाम्रो पनि पालो आउँछ भनेर हर्क साम्बाङले दिनदिनै च्यालेन्ज दिइरहनु भएको छ,
2: ठिक छ पेल्नु हुँदैन क्या, त्यो जनताले हेरिरहनु भएको छ नि, जनता जनार्दन हुने पेलिएको छ कि छैन, जनताले कसलाई के भनिरहेका छन्, हामीलाई ऐतिहासिक जनादेश जनमत प्राप्त भयो त्यसलाई हामी जिम्मेवारपूर्ण तरिकाले सम्पन्न गर्नुपर्छ, हिजोको जस्तो हामीलाई असफल हुने छुट छैन, हामी इमान्दार बन्नुपर्छ जवाफदेही बन्नुपर्छ, उहाँहरू जस्तो अनुभवी भएन अनुभव बटुल्नुपर्छ, उहाँहरूका अनुभव लिँदै हाम्रा पनि नवीनतम सोचहरू युवाहरूका विचारहरू अलि बढी युवा सांसदहरू राष्ट्रपा हुनुहुन्छ त्यसलाई पनि घुलित गरेर मुलुकलाई निकास दिने समृद्धितिर लाने सुशासनतिर लानेमा के सत्तापक्ष के प्रतिपक्ष सबै एकै ठाउँमा आएर काम गर्नुपर्छ, त्यो सम्भावनाको नजिक छ, कहिलेकाहीँ के हो नि त्यो मही पार्ने बेला घिउ लाग्नलाई एकछिन रगड्नुपर्छ अनि नौनी लाग्छ कि, अहिले छिचुल्किएको अवस्था हो चाँडै नौनी लाग्छ, त्यो
1: नौनीले जताततै कब्जा गर्ने रणनीति लिइरहेछ अहिले होइन, न्यायालय कब्जा गर्ने
2: सत्य भन्छु है,
1: 1594 राजनीतिक नियुक्तिहरू खारेज गर्नुभयो,
2: मेरो अन्तर्भावना चाहिँ तपाईँलाई भन्छु,
1: अनि विद्यार्थी संगठन खारेज गर्ने भनेर रटान गरेको गरे हुनुहुन्छ, ट्रेड युनियन खारेज गर्ने भन्नु भएको छ, त्यति मात्रै होइन अर्को कुरा पनि म जोडिहाल्छु त्यसपछि जवाफ दिनु होला, रवि लामिछाने जीवी राई छविलाल जोशीको मुद्दा नै फिर्ता लिनुभयो संगठित अपराध र सम्पत्ति शुद्धिकरणको विषय।
2: पहिलो कुरा म एकदम हम्बल भएर भन्नुपर्दाखेरि सिंहदरबार छिर्दाखेरि जताततै हाम्रा साथीहरू देख्छु ओहो कब्जा भन्छ क्या सिंहदरबार जस्तो चाहिँ लाग्छ, त्यो कब्जा सकारात्मक ढङ्गबाट परिणत होस्, मन्त्रालय जाउँ राष्ट्रपा सदन जाउँ राष्ट्रपा बाहिर जाउँ राष्ट्रपा छ, जनताले त्यही जनादेश दिए त के गर्नु, 5 वर्ष उहाँले पनि कुर्नुको विकल्प छैन, पहिलो कुरा। र अन्तिम कुरामा आएँ डाइरेक्टमा फेरि, किनकि तपाईँको धेरै प्रश्न छ, भन्ने पनि प्रश्न चाहिँ अन्तिममा पनि तपाईँले राख्नुभयो, जुन तपाईँको रवि लामिछाने आदरणीय पार्टी सभापतिसँगै जोडिएको मुद्दा के हो भने जनताले प्रतिशोध भयो भने 40 लाखले हस्ताक्षर गर्नुभयो, हिजो के प्रतिशोध भएको थिएन कि हिजो बेठिक भएको थिएन, बेठिक भएको भने त करेक्सन आज हुनुपर्छ नि त, त्यो करेक्सन भएको हो भनेर बुझिदिनु पर्यो नि त, जनताले प्रतिशोध भनेर 40 लाखले हस्ताक्षर गरे अनि सहकारी ठगी इन्भल्भै नभएको मान्छेलाई सहकारी

0: अघि सँगसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धि गर्नु मुद्दा थुपारियो, यो ठिक थिएन, ठिक भएन, ठिक गरेनौ भनेर जनादेश
1: राष्ट्रपति
0: यहाँलाई के जोडो भने न्यायालयलाई हामीले त्यसरी विवादित गराउनु न, कार्यपालिका न्यायपालिका र व्यवस्थापिका
1: न्यायपालिकालाई विवादित बनाउने
0: छौँ हामी,
1: गिजोल्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको होइन। प्रधान न्यायाधीश प्रकरणमै हेर्नुहोस्, संवैधानिक परिषदमा हेर्नुहोस्,
0: त्यसलाई क्रम
1: न्याय परिषदले चाहिँ सिफारिस गरेको विषय हेर्नुहोस्
0: भनेर बुझिदिनुहोस्। जे हुन पर्ने
1: निरन्तरताको क्रम भङ्गताको नाममा जे पनि गर्ने छुट त छैन,
0: जे पनि त होइन, जे पनि होइन।
1: न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउनु भएन, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त सबैलाई लत्याएर हिँड्ने छुट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई छैन।
0: अनि राष्ट्रिय स्वतन्त्र पार्टीले नियम बाहिर काम गर्यो त, अहिले संवैधानिक परिषदले गर्ने काम गर्यो होला, अनि त्यसपछि सिफारिस भयो होला, त्यसपछि निर्णय भयो होला। यसकारण के हो भन्दाखेरि यो के मैले फेरि सुध बुझेँ न्याय क्षेत्रको मान्छेसँग बुझेँ, ठ्याङ्ग रोल क्रममा अगाडि गएर बस्ने अनि सारा त्यो शक्तिको पुजारी हुने, यही त हो यो बाहेक छैन भन्ठान्ने, अनि शक्तिको दुरुपयोग देवानदेखि हुने। अहिले चाहिँ अलिक फरक ढङ्गबाट भयो, क्रमभङ्गताले न्यायालयमा फाइदा पुर्याउँछ भन्ने न्याय क्षेत्रका मान्छेहरू धेरै हुनुहुन्छ।
1: उहाँहरूले निरन्तरताको क्रमभङ्गता गरेर काया पलट गर्ने नीतिमा अघि बढिरहनु भएको छ, त्यही दिशातर्फ उद्धत छौँ हामी भनेर भनिरहनु भएको छ, अनि तपाईँहरू चाहिँ प्रमाण छ भन्दै हुनुहुन्थ्यो, त्यो प्रमाण पनि पुष्टि भएन, न्यायालयको विषय उठाउनु भयो, अध्यादेशको विरोध गर्नुभयो, सुकुम्बासी हटाएको विषयको विरोध गर्नुभयो, प्रतिपक्षीहरू यति रक्षात्मक अवस्थामा पुग्यो है, निरीह नै भन्यो
2: होइन, यो रक्षात्मक र आक्रामक भन्ने रहेन होइन, पोलिटिक्समा त्यो विषयवस्तुको आधारमा त होला, तर सबभन्दा पहिले चाहिँ म अघि मान्यज्यूले प्रयोग गर्नुभएको एउटा शब्दमा फेरि क्लियरेन्स गर्नु पर्यो, उदार अर्थनीति, लिबरल इकोनोमी नेपाली काङ्ग्रेसले, नेपाली काङ्ग्रेस त्यतिखेर सत्तामा नआउँदो हो त त्यो आउँदैन थियो, र त्यसमा पनि स्पेसल्ली इकोनोमिस्ट हाम्रो चाहिँ अर्थमन्त्री डाक्टर रामशरण महत नहुँदो हो त यति आउँदैन थियो होला, र यो लिबरल इकोनोमीलाई चाहिँ हाम्रो अर्थमन्त्री तत्कालीन राज्य मन्त्री
1: हुनुहुन्थ्यो,
2: त्यसको कारणले यो भयो, अघि भन्नुभयो एकै मिनट ऋषिजी, मोबाइल हाम्रो मुलुकमा बनेन, बन्न सकेको छैन, अब बन्ला त्यो हामी होप राखौँ होइन, फेसबुक हाम्रोमा, ट्विटर आदि इत्यादि जे जे जतिमा हामी एकदम रमाइरहेका छौँ ती सबै कुरा हाम्रामा छैन, तर त्यसैको कारणले नै अहिलेको सत्ता स्थापित भएको भन्नेमा त हामी अलिअलि सहमत हुनुपर्छ होला। टेक्नोलोजीको म्याक्सिमम् प्रयोग भन्दै न, अल्गोरिदम सल्गोरिदम पनि नभनौँ होइन, टेक्नोलोजीको प्रयोग त गर्न सक्नुभयो नि त, हामी अलि अलिकति उनीहरूले पनि होइन त्यो किसिमको फास्टिङ हामीसँग नहोला, तर त्यसले त त्यो ल्याउने चाहिँ नेपाली काङ्ग्रेसै हो है, जसले जे भने तापनि यो जहाँ गरेर पनि गएर पनि चन्द्रमामा पुगेर भएर हुन्छ कि वा बृहस्पतिमा पुगेर पनि तर्क गर्ने विषय यही नै, त्यसैले लिबरल इकोनोमीको कारणले हाम्रो इकोनोमी यहाँसम्म पुगेको कुरा र हाम्रो डेभलपमेन्टको अवस्था यहाँसम्म नभए क्लोज इकोनोमीमा के भएको थियो त। फेरि अर्को एउटा
1: विषय,
2: मैले फेरि मान्यज्यूसँगै फर्केँ, उहाँको कुरालाई मैले एकदम महत्त्वका साथ एकदम चाहिँ नि मेरो हार्ड डिस्कमै राखेको छु। अर्को विषय कुर्ने विषय, हामी कुर्ने नकुर्ने भन्नेसँग हामी पोलिटिक्स जोड्दैनौँ होइन, 15 सालमा द्वितीय प्रष्ट बहुमत ल्याएको बिपीको सरकारलाई 17 सालमा राजा महेन्द्रले अपदस्थ गरेपछि 30 वर्षसम्म कुरेर पनि 46 सालमा प्रजातन्त्र ल्याउन सक्ने पार्टी नेपाली काङ्ग्रेसै हो नि त होइन। अब सबैको पाठहरू थिए, नागरिक समाज थिए, अन्य प्रबुद्ध वर्गहरू थिए, त्यस कारणले कुर्ने विषयमा हामीलाई अन्यथा छैन, हामी कुर्न सक्छौँ, किनभने पोलिटिक्स भनेको एउटा थ्योरीले गाइडेन्स गरे आउँछ, त्यो थ्योरीबाट स्कुलिङ प्राप्त गरेर हामी यो उमेर बिताएका छौँ, त्यस कारण त्यतातिर हाम्रो आपत्ति रहेन। एउटा अर्को विषयवस्तु के रह्यो, सहकारीको प्रकरण अघि जोड्नुभयो, सहकारी पीडितहरूको बचत रकम फिर्ता गर्नुपर्छ भन्ने हाम्रो पनि एजेन्डा हो, तर त्यो रकम फिर्ता गर्दा राज्यको कोषबाट होइन, राज्यको कोषबाट दिँदा राहतको रूपमा दिने मेरो 10,000 चाहिँ कुनै सहकारीमा चाहिँ सेभिङ थियो, बचत थियो, त्यो बचतलाई मैले प्राप्त गर्नको निम्ति राहतको रूपमा प्राप्त गरौँ अथवा सरकारले दिँदा राहतको रूपमा दियोस्, तर बचत फिर्ताकै नाममा, त्यो पनि कानुन विपरीत हुन्छ, बचत फिर्ताकै नाममा राज्य कोषबाट नहोस् भन्ने कामना मात्रै हो।
1: उहाँले कुरो कुरो काम गरिरहनु भएको छ,
2: काम गर्नुहुन्छ, त्यसमा सपोर्ट नै छ त,
1: सहकारी पीडितहरूको समस्या पनि समाधान गर्ने, रकम फिर्ता गर्ने,
2: होइन रकम फिर्ता गर्ने, सहकारी पीडितहरू बिचरा आफ्नो चाहिँ नि कमाइबाट एक दुई पैसा उबारेर चाहिँ नि त्यो सहकारीबाट केही हुन्छ कि होइन बचाएर राख्ने, पछि त्यसलाई चाहिँ नि त्यहाँबाट एक दुई पैसा ब्याज आउँछ कि भन्ने होपले सहकारीमा बचत गर्ने हो, र त्यो रकम फिर्ता गर्ने नै हो उनीहरूलाई। तर फिर्ता गर्दाखेरि राज्यले नै फिर्ता गर्ने हो भने फेरि मैले प्रश्न अरू धेरै कुरा गहिरो रूपमा त्यसलाई हेरेको छैन, यदि राज्यले नै र सरकारले नै दिने हो भने राहतको रूपमा दिउँ, 10,000 मेरो बचत थियो, सरकारले दिन्छ भने राहतको रूपमा दियोस्, तर बचत फिर्ताकै नाममा चाहिँ नदियोस्। किन
1: व्यक्तिले रकम हिनामिना गर्ने, त्यसपछि बचत फिर्ता चाहिँ राज्य कोषबाट दिने, होइन यो कस्तो अचम्मको राजनीति गरिरहनु भएको छ।
3: सक्रिय कोष बनाएर
1: राज्य कोषको दुरुपयोग गरिरहेछ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले भनेर अर्थविदहरूले बोलिरहेछ।
3: यहाँलाई जोडौँ, राज्यले चक्र कोष बनाएर, सक्रिय कोष बनाएर ऋणीहरूको ऋण असुल गरेर सञ्चालक समितिहरूले गरेका बदमासीको कारण गर्दा सहकारीको बचत डुबेको हो भने उहाँहरूको अचल पुँजीलाई चल बनाएर फिर्ता गरिरहेको अवस्था हो, त्यो यहाँले पनि हेर्न सक्नुहुन्छ। झन्डै अस्ति 50 करोड जति कलेक्सन भएको थियो भन्ने कुरा हो,
1: सहकारीको रकम अपचलन गर्नेहरूले
3: बाँडिएको छैन,
1: मुक्ति पाउने भयो कि अब,
3: पहिलो कुरा
1: जीवी राई पक्राउ नै नपरिकन
3: यहाँले के
1: सफाई पाउने अवस्थामा पुग्ने हुन्छ
3: भने देशभरि सहकारीको समस्या हो। जीवी राई एउटा पात्र हुन्, उहाँ अलि ठुलो पात्रवाला पात्रहरू धेरै छन्, यसकारण के हो भने बचतकर्ताको बचत फिर्ता दिने कुरामा सञ्चालक समितिहरूकै अचल पुँजीलाई चल बनाएर कर्जादाताहरूको कर्जा उठाएर दिने कुरालाई चाहिँ अतिरञ्जित गर्नु हुँदैन, यसलाई राज्यको
1: अभिभावकले जीवी राई एक दिन पनि पक्राउ नपरिकन
3: जीवी राव पक्रिने कुरा
1: उहाँले उन्मुक्ति पाउनु भयो भने त्यस्तो वातावरण रवि लामिछानेले मिलाइदिनु भयो भनेर
3: के जोडो भने
1: प्रसार गरिरहेछन्।
3: जीवी राई पक्रिने कुरा चाहिँ अहिले विपक्षी दलका सत्ता हुँदाखेरि लामो समयसम्म पक्रिन नसक्या हो, यसकारण नसक्या हो नि, दुईटैले नसक्या हो, नचाहेको हो नि, दुईटैले नचाहेको हो भन्ने कुरा हामी पुग्नु पर्यो। अहिले
1: सत्ताले पनि नचाहेकै हो, रवि लामिछानेले पनि नचाहेकै हो,
3: दुईटैको अर्थ भने नि मैले तपाईँ
1: बालेन्द्र शाहले पनि नचाहेकै,
3: अहिले नचाहेको भन्दा तपाईँले त्यतिखेर नचाहेको कि चाहेको भन्ने कुराको प्रश्न हुन्छ, यसकारण नसकेको हो भन्ने मेरो बुझाइ। र उहाँको पहिलो म प्रश्नमा आउँछु, उहाँले उदार अर्थतन्त्रको नीति लिएको कारण यो परिस्थिति निर्माण भयो भन्नुभयो। अर्थतन्त्र दुईटा नीति हो कि उदार अर्थतन्त्र कि समाजवादी अर्थतन्त्र, समाजवादी अर्थतन्त्र लिएको भए बाहिरका आउन नपाए आज यहीँ आविष्कार हुन्थ्यो कि, आज यहीँ फोन बन्थ्यो कि, त्यो ढङ्गबाट पनि हेरौँ त। एउटा नीति लिने कुरालाई ठुलो उपलब्धि भनेर हामीले व्याख्या गरिनु हुँदैन। हाम्रो राष्ट्रपाको पनि तपाईँलाई नीति स्पष्ट रूपमा भनिदिनु पर्दा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। हाम्रो विचार सिद्धान्त के हो भन्ने कुरा एक लाइनमा तपाईँलाई भन्नुपर्दा यो, हामीले पनि आजको तत्कालीन अवस्थामा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रलाई विश्वास गरेका छौँ, बहुलवादलाई विश्वास गरेका छौँ, लोकतन्त्रलाई विश्वास गरेका छौँ, समतामूलक विकासलाई विश्वास गरेका छौँ, हामीले संवैधानिक समाजवाद भनेका छौँ। यसकारण के हो भने हाम्रा पनि नीति विचार कार्यक्रम
1: त्यो सबै कुराहरू नीति तथा कार्यक्रममा समेटिए त
3: स्पष्ट रूपमा समेटिए
1: अब बजेटमा आउँछ,
3: बजेट
1: स्वर्णिमले स्वर्णिम युग ल्याउनुहुन्छ,
3: त्यसको त
1: डाक्टर सोनीमागले अर्थमन्त्री,
3: त्यसको विकल्पै छैन। स्वर्णिम बजेट आउँछ, स्वर्णिम युगको सुरुवात हुन्छ, सङ्केत त्यो बिहानीले दिउँसोको सङ्केत गर्छ भने जस्तै नीति तथा कार्यक्रमबाट उत्कृष्ट आएको छ, धेरैले पनि भन्नुभएको छ, विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तहरू पनि आएका छन्। यसकारण हामी आशावादी छौँ, परिवर्तन बाजेले बाउले हामीले हाम्रा जेएनजे पुस्ताले कुरा गरे, पटक पटक धोका भयो, यसपटक धोका हुँदैन, परिवर्तन हाम्रै पालामा अनुभूत हुन्छ, यो मुलुकले गाजुली फेर्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै विवाद भइरहेछ अहिले, एक आपसमा पोल खोलाखोल गर्ने काम भइरहेछ। डाक्टर अमरेश कुमार सिंह असन्तुष्ट हुनुहुन्छ, हेर्नु भएको छैन तपाईँले?
3: मजाले हेरेको छु।
1: मुलुक पाकिस्तानी मोडलमा जाँदैछ, महानगर चलाए जस्तो होइन, घुसको आगो जसरी सल्किँदैछ,
3: राष्ट्रपतिको
1: विवाद झगडा,
3: राष्ट्रपतिभित्रको आन्तरिक लोकतन्त्र भनेर बुझिदिनुहोस्, त्यहाँ चाहिँ मान्छे विचारका बन्धक हुँदैन। मैले अघि नै जोडेँ नि, पुरानो पार्टीमा विवेक भएका विचार भएका वैचारिक मान्छे थिएन नि त, थिए, गुटले सत्ताले शक्तिले विचारलाई शून्य बनायो, निर्मम बनायो, हामी त्यसबाट कम्तीमा त्यो दायरामा बाँधिँदैनौँ, बेठिक छ भने बेठिकका
1: प्रश्न, जसलाई जे गर्ने पनि छुट त छैन,
3: हामीले त गरेका छैन,
1: कानुनभन्दा माथि
3: कोही पनि छैन,
1: कोही सांसदले सिडिओलाई एसपीलाई घिसार्छु भन्छ, कोही सांसदले ट्राफिक प्रहरीलाई थर्काउँछ, पालिका अध्यक्षलाई झपार्छ, तर कोही सांसद विदेशी महिलालाई गर्भवती बनाउँदै हिँड्छ।
3: यहाँलाई के बुझ्यो भने हाम्रो पार्टीमा 182 सांसद छन्, संख्या बढी भएपछि इस्युहरू पनि अब बढी हुँदो रहेछ। हामीसँग चाहिँ रोबोटहरू सांसद होइन, हाम्रा भएका सांसदहरू संवेगहरू छ, त्यो संवेगहरू कहीँ कतै चिप्लिँदा हाम्रा साथीहरू पनि चिप्लिनु होला, त्यसलाई हामी स्वीकार गरौँला खुल्ला हृदयका साथ, तर त्यसरी चिप्लिनु मिल्दैन, जवाफदेही हुनुपर्छ। तर एउटा व्यक्तिमाथि रहस्यमय ढङ्गबाट हत्या वा मृत्यु के हो त्यसमा आवेशपूर्ण तरिकाले प्रस्तुत हुने विषयमा हामीले बडो घिसारेको जसरी बुझिदिनु हुँदैन। तर के चाहिँ छ भने कर्मचारी पनि तपाईँको कार्यक्रम मार्फत भन्नु,
1: अनि सुकुम्बासी बस्तीमा म यहाँ डोजर जाँदाखेरि रासोपाका सांसदहरूको कार्यालयमा घरमा पुगेपछि झ्याप्पसँगले डोजर रोकिन्छ, यही होइन निलोकक्रान्ति?
3: त्यो बिल्कुल होइन, त्यो मान्छेले अतिरञ्जित गरेको विषयलाई मोडिएको हो। रासोपाले अहिले बालेन्द्र सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहले यस्ता कुरामा लाग्नुहुन्न, जनताले छर्लङ्ग भएका छन्, रोकिएको छैन, त्यसरी प्रचार गरिएको हो। यसकारण के हो भने रासोपाले कानुन राज्य निर्माण गर्ने कुरामा युगलाई परिवर्तन,
1: कोही सांसदहरू चाहिँ संसद बैठकबाटै न्यायालयलाई अनि न्यायाधीशलाई ओपन च्यालेन्ज दिन्छन्,
3: अनि न्यायालयले चाहिँ गलत गर्दा टुलुलुलु हेरेर बस्न पर्ने त सार्वभौम सांसदमा त्यो कुरा उठाउन पर्ने होइन त। म यहाँलाई के जोड्छु भने ब्युरोक्रेसीको एउटा कुरा भनिदिन्छु, जिल्लामा गयो एसपी साहबर तनक्क तन्किने, अनि सिडिओ साहबर मान्नेज्यू हजुर भन्ने, अनि काम फिटिकै नगर्ने, गल्तीमा गलत गरिरहेका छन्। अनि यो यत्रो परिवर्तन भयो, कर्मचारीको मनोविज्ञान परिवर्तन हुनु पर्दैन? अवैध खानी क्रसर त्यति मात्रै नभएर तपाईँका टिफरमा महिनावारी बुझाइ ओभरलोड पास, अनि नियमन गर्ने निकाय त उहाँहरू होला नि त, नियमन नगर्ने। अनि त्यस कारण हाम्रा साथीले जुन आशयले भन्नुभएको छ नि, अहिले शब्दद्वारा भनियो, भोलि कामद्वारा त्यो परिस्थिति सिर्जना हुन सक्छ।
1: रासोपामा रवि लामिछाने र बालेन्द्र शाह बीच कुनै पनि मतभेद छैन,
3: कुनै मतभेद छैन, बडो सौहार्द सौहार्द वातावरणमा एक माने एक आत्मसात अगाडि बढिरहनु छ।
1: मतभेद
3: होइन, त्यसलाई ठुलो झडप होइन, एउटा पार्टीमा विचार मन्थन गर्ने कुरामा न हाना हान भएको छ, न कुटाकुट भएको छ, बाहिर निस्किने कुरालाई बडो भाजसरी देखाइएको छ।
1: अनि रवि लामिछानेको भारत भ्रमण संशय आशंका र सन्देह उत्पन्न भइरहेछ,
3: होइन छिमेकी मुलुक
1: बालेन्द्र शाह झस्किनु भएको छ,
3: होइन त्यो होइन,
1: तपाईँलाई
3: त्यसो भन्नुभयो
1: भनेर त्यही आइसक्यो,
3: पनि संशय हो क्या। म हजुरलाई के भन्छु भने छिमेकी राष्ट्रमा भ्रमण गर्ने कुरा ठुलो दलको सभापतिलाई स्वाभाविक ढङ्गले बुझिनुपर्छ नि त। आज छिमेकी मुलुक भारत चाइना हाम्रो जियो पोलिटिक्सको हिसाबले पनि यी मुलुकहरूसँग हाम्रो सिस्टरहुडको सम्बन्ध भन्ने गरेको छु मैले, ब्रदरहुड हुँदा दाजुभाइ चाहिँ बेलामा नारी सुर्किने झाडा पनि गर्ने,
1: त्यो त अमरेश कुमार सिंहले नै भन्छन्, ओली सरकारको पालामा भन्दा तल्लो तहमा पुगिसक्यो नेपाल भारत बीचको सम्बन्ध अहिले।
3: उहाँको बुझाइ एउटा होला कुटनीतिक बुझाइ, त्यसकारण कूटनीतिक नोट पठाउने कुरा, कूटनीतिक ढङ्गले अगाडि बढ्ने कुरा, दुई देशबीचको संवाद गर्ने कुरा हामीले नीति तथा कार्यक्रममा नै राखेका छौँ, कूटनीतिक ढङ्गबाट समस्या समाधान गर्ने भनेर, यसकारण प्रचार गरे जस्तो होइन।
1: केरुङजी, तपाईँको पार्टीभित्र पनि लफडा भइरहेछ होइन अहिले?
2: होइन,
1: एकले अर्कालाई नस्वीकार्ने, समानान्तर गतिविधि गर्ने, बैठक गर्ने, खोल खोला खोल गर्ने, जुवाको लडाइँ गर्ने, काङ्ग्रेस अब फुट्दैछ
2: होइन? हामीले त तत्कालीन अवस्थामा विद्रोह गरेकै हो, र त्यो विद्रोहलाई तत्कालीन अवस्थामा अब साङ्गठनिक हिसाब किताबले ठुलै पार्टी, त्यस कारणले केही सहमति असहमतिहरू हुन्छ, यसलाई भेरी नर्मल्ली बुझ्नुपर्ने हुन्छ होइन। अनि अब त्यो विषय चाहिँ यति नै सीमित राखौँ होइन, मिल्छ, मिलाउने क्रममा हाम्रो युवा
1: शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, प्रकाश मानसिंह, डाक्टर शशाङ्क कोइराला, डाक्टर शेखर कोइराला, कतिजनाको नाम लिएन,
2: पुरानो नयाँ
1: पुस्ता,
2: जस्तै हाम्रो पार्टीभित्र
1: सुदूरपश्चिम भेला भर्सेस कोशीको गतिविधि,
2: संगठनभित्र यो हुनुपर्छ। र अब 15 महाधिवेशन हाम्रो चाहिँ डेट फिक्स भइसकेको छ, र त्यो 15 महाधिवेशनमा आफ्नो उपस्थितिलाई दरिलो बनाउनको निम्ति पनि नेताहरूले आपसी भेटघाट कार्यक्रमहरू गर्न नै गर्छ, सम्पर्क कार्यालयहरू खोल्छ, जहाँ चाहिँ आफ्नो साथीभाइहरूलाई होइन आफूसँग विचार मिल्ने विचार समूहका साथीहरूलाई भेटघाट गर्ने, छलफल गर्ने, सरसल्लाह गर्ने विषय नर्मल प्रक्रियाभित्र
1: गगन थापाले मिलाएर लान सक्नुहुन्छ, सुपर ग्लूको रूपमा उहाँले काम गर्न सक्नुहुन्छ। दुवैजनालाई समय संवाद र छलफलको लागि धेरै धेरै धन्यवाद। हस् नमस्कार।
4: न पक्ष न विपक्ष, सधैं निष्पक्ष। स्वदेश FM 93.2 MHz।

0: अरूणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: वर्षौंदेखि ऋषि मुनिको अनुसन्धान, अवलोकन, अध्ययन, ध्यान, तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट, भजनमा नाचगान गर्ने, यसरी नै बित्दै थियो।
4: मेरो नाम सानु माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
3: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
4: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
3: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
4: अनि हस्पिटलमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
3: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
4: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुप लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तल आयुर्वेदिक औषधिले छुँदैन त, हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभयो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नु भयो है, अनि युरिक एसिड धेरै देख्नु भयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
3: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
4: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
3: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
4: अहिले राम्रो छ, खुट्टा राम्रो भयो, आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
3: यस्तै सफलताको कथा हामीसँग अरु धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरु धेरै बाँकी छन्। अवस्था मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252585555, मोबाइल 9846554392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 9857059934।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसुम सडक अवरुद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। सङ्घीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र सरकार

योजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्रीहरू अर्थविदहरू विभिन्न सङ्घ महासङ्घका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ। कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समय सीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनु भएको छ। झण्डै दुई तिहाई मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ। सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ। संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। हिजो धनगढीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरवा र नेपालगञ्जको तापक्रम पनि 40 डिग्री सेल्सियसको हाराहारी पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र पहाडी भागका थोरै ठाउँमा आज दिउँसो पछि पनि हावाहुरीको सम्भावना छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सडक खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सडकमा गाडी चल्न सकेका छैनन्। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाडी बीच बाटोमै रोकिएका हुन्। स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दी प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सडक विभाग र बेनी जोमसोम कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ। पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वै हरि भुइँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानुनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 रुपैयाँभन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ। तर अहिलेसम्म चक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृति 100 कार्यसूचीको बुदा नम्बर 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबर

0: रु बाँकी नै छन् सुन्दै गर्नु होला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिका 9 पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शङ्कर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गामध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनु पर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायतका विषय सार्वजनिक भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिलाई विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय, सट्टापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन, विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समय अवधि तोकिएको छ। यसै गरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि 2 छुट्टा छुट्टै समिति पनि गठन गरेको छ। अब विदेशको खबर। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिणी लेबनानका बुर्ज अल सबलमाली, कोथरियात अल रुजु, हबुस, मारका र साला लगायतका सहर तथा गाउँलाई निशाना बनाएर श्रृङ्खलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौं नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल हिजबुल्ला सङ्घर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको सङ्ख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढाउने घोषणा गर्नुभएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायुमास ओभलमा खेल नेपाली समयअनुसार 12:15 सुरु हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इन्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इन्डोनेसियालाई हराउँदै विजय सुरुवात गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका 2 टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्यान्ड रहेका छन्। दुवै समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट

0: लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र चुनावी बाचापत्र लगायतका विषय केन्द्रमा आज पनि तराई क्षेत्रमा तातो दिन केही ठाउँमा पानी पर्ने सम्भावना म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसुम सडक अवरुद्ध विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण 31 जनाको ज्यान गयो 40 जना घाइते र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन्छ अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: साली नदीको शिर
3: मणिचूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: सहरबाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181 वेबसाइट झुले.com.np
5: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 0556943333
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
10: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
9: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ
11: म
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किमको 23 संस्करण हुँदैछ। किम महोत्सव आजदेखि जेठ 17 ठमेलको क्युएफएक्सको छाया सेन्टरमा हुनेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्। महोत्सव निर्देशक राममेता लिम्बुले यस वर्षको चलचित्र छनौटले मनोरञ्जन सँगै नेपाली समाजको समसामयिक विषयमा बहस र संवाद सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ। महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राईले निर्देशन गरेको फिल्म सेप अफ मोमोको नेपाल प्रिमियरबाट हुनेछ। नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई 1,00,000 रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। किम्फ दर्शक पुरस्कार पनि 1,00,000 रुपियाँकै छ। सर्वसाधारणको लागि टिकट शुल्क 150 रुपियाँ र विद्यार्थीका लागि 100 रुपियाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनी फिन इलेक्ट्रोटेक 2026 हुँदैछ। नेपाल विद्युतीय व्यवसाय महासङ्घको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रदर्शनी हुन लागेको हो। उपभोक्ता व्यवसाय तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणालीबारे जानकारी गराउने उद्देश्य राखिएको छ। नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यावसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा राखिएको छ। यही जेठ 22 गतेदेखि 25 गतेसम्म यो प्रदर्शनी हुनेछ। यसमा अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल सहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ। काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,888 विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। आवेदन दिनेमा 16,549 छात्र, 10,333 छात्रा र 6 अन्य रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ। आवेदकमध्ये 23,479 आवेदन स्वीकृत भइसकेको छ। आवेदकमध्ये विज्ञान विषयका लागि झन्डै 19,000, व्यवस्थापनमा 7,000 भन्दा धेरै, कानुनमा 400, शिक्षामा 135 र मानविकीमा 79 रहेका छन्। अहिलेसम्म 84 आवेदन अस्वीकृत भएको छ। नाम सिफारिस भएका विद्यार्थीले कक्षा 11 र 12 कुनै प्रकारको शैक्षिक शुल्क तिर्न नपर्ने महानगरले जनाएको छ। र भक्तपुरको दक्षिणी क्षेत्रमा रहेको दधिकोट तार्खगालदेखि मध्यपुर थिमीसम्म विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ। सार्वजनिक बस सेवाका रूपमा 25 विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको हो। चाखुतीर्थ दधिकोट यातायात प्रणालीले हिजोदेखि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याएको हो। स्थानीय यात्रुलाई सहज, सुलभ तथा वातावरण मैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ। दधिकोटको तार्खगालबाट सञ्चालन भई नेउपाने गाउँ, गाम्चा, चित्रपुर, राजकुलो, बालकोट पानी ट्याङ्की, ल कलेज हुँदै थिमीसम्म पुग्ने र त्यही रुट भएर फर्किने गरी सेवा सञ्चालन भएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आजदेखि जेठ 22 देखि 25 वृहत प्रदर्शनी फिन इलेक्ट्रोटेक पनि हुँदै र काठमाडौँ महानगरले आह्वान गरेको छात्रवृत्ति परीक्षाका लागि सबैभन्दा धेरै आवेदन विज्ञान विषयमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त।
2: सिप्रदी तथा टाटा

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक नारगढ, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक नारायणगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 0556-493-374, 98510-61356।
3: Barista, Bakery, Cook, Sushi, Bartender,

0: हाउसकिपिंग, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98553938 र 98555542।
6: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक, बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5570 2640।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: समयको ख्याल राखौं। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर सोडिम वाक्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार डाक्टर विक्रम तिमिल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची रहेको छ। नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङले सत्तापक्षले संसदको मर्यादा कायम नगरे र प्रतिपक्षलाई उपेक्षा गरे सदनभित्रै आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेमबमसँग कुरा गर्दै सांसद केरुङले उक्त धारणा राख्नु भएको हो। हिजो संसदमा आफू आक्रोशित रूपमा प्रस्तुत भएको भन्ने टिप्पणीलाई खारेज गर्दै

अनुरोध नगरेको र सरकारलाई पूर्ण सहयोग गरिरहेको समेत उहाँले बताउनु भएको छ। यद्यपि देशको प्रधानमन्त्री सदन र जनताप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उहाँको माग छ। प्रधानमन्त्री दिनहुँ उपस्थित हुन नसके पनि समय मिलाएर जनताका प्रश्नको जवाफ दिन सदनमा आउनुपर्ने उहाँको भनाइ छ। मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिरुवारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निर्देशक सागर तिमिल सेनाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरुद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। सड़क अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्री समेत प्रभावित भएका छन्। सिरुवारी क्षेत्रमा वर्षा हुने बित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। उक्त पहिरो बेनी जमसोम सड़कमा नियमित र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै आएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयद्वारा गठित नाम सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो। प्रचलित कानून बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले 7 दिन अर्थात जेठ 19 गतेभित्र व्यक्तिगत विवरण पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि आह्वान गरिएको छ। र प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले 11 निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नका लागि लेखी पठाए अनुसार 3 निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 दफा 63 उपदफा 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ। कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको कोशी मरी डाइभर्सन बहुदशीय आयोजना निर्माणको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्राली समेत रहेका छन्। 1 वर्षदेखि 3 वर्षसम्मका लागि कालो सूचीमा राखिएका 3 निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: ओहो, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल्नु त।
5: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-5188-5189-53।

0: सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोक्तिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक अबको केही बेरमा सिंहदरबारमा बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरकारवाला समक्ष आग्रह गर्नुभएको छ। मे 29 अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभएको छ। उहाँले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्रै पर्यटन क्षेत्र मार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा राख्नु भएको छ। सगरमाथा सहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकारी तथा सम्वाद वृद्धि गर्न यस्ता सम्मेलनहरूको विशेष महत्व रहेको समेत उहाँले उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरू चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको मुख्य आवश्यकता भएको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। समस्याग्रस्त

माग दावी गरेका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यलाई चरणबद्ध रूपमा अघि बढाइरहेको छ। सो कार्यका लागि हालसम्म समितिमा चक्रिय कोष स्थापना भई खाता सञ्चालन नभएको र समस्याग्रस्त सहकारी संस्थाहरूबाटै भएको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम प्रचलित कानूनी व्यवस्था बमोजिम सम्बन्धित सहकारीकी बचतकर्तालाई निरन्तर रूपमा फिर्ता भइरहेको समितिले जनाएको छ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको बचत फिर्ता गर्न विभिन्न कानूनी तथा नीतिगत व्यवस्थाहरू गरिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। व्यक्तिगत भिजामा संयुक्त अरब इमिरेट्स यूएई आउने नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढेपछि नेपाली महावाणिज्य दूतावास दुबईले भिजा प्रमाणीकरण प्रक्रियालाई कडाई गरेको छ। व्यक्तिगत भिजामा आउने कामदारहरू भित्र्याउन कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिजा इमिरेट्स कार्ड तथा बीमा सम्बन्धी समस्या कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ। यसका साथै कम्पनीमा काम नै उपलब्ध नभई श्रमिकहरूले अन्यत्र काम खोज्नु परेको जस्ता अत्यधिक गुनासाहरू आएपछि महावाणिज्य दूतावासले सो कदम चालेको हो। महावाणिज्य दूतावासले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका 2069 अधीनमा रहे अब निश्चित 5 अवस्थामा मात्रै व्यक्तिगत भिजा प्रमाणीकरण गरिने स्पष्ट पारेको छ। र काठमाडौँ महानगरपालिका सहकारी विभागको रहबरमा बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले 34 बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। काठमाडौँ महानगरपालिका छमा सञ्चालित सहकारी संस्थाले 1,50,000 रुपियाँसम्म बचत गर्ने 70 बचतदाता समस्या सदस्यहरूलाई बचत रकम फिर्ता गरेको काठमाडौँ महानगरपालिका सहकारी विभागले जानकारी दिएको छ। सहकारीले आगामी 1 महिनाभित्रमा 5,00,000 बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ। सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ। वडा स्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ। यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कार्यवाहीका लागि सिफारिस गरिन्छ। ले ऋण भुक्तानी नगरे कार्यवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेर पठाउने गरिएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12 देखि 17 गतेसम्म स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30-35 त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556-493-374 98510-61356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: सुरक्षाकर्मी तयारी अवस्थामा विश्व
1: आर्थिक सर्वेक्षण पेश गर्ने अर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार स्वास्थ्य मन्त्री मेहता र भुटानका स्वास्थ्य मन्त्री तान्जिन बेज भेटवार्ता राख्न राष्ट्रपति पौडेलको आग्रह निजी स्वास्थ्य संस्था मार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवामा कटौती गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय सत्तापक्षले प्रतिपक्षलाई उपेक्षा गरे सदनभित्रै आन्दोलन गर्ने कंग्रेस सांसद केरुङको चेतावनी बचत फिर्ताका विषयमा फैलिएको भ्रमप्रति समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको ध्यान आकर्षण इजरायली हवाई आक्रमणमा परेर गाजामा कम्तीमा 7 जनाको मृत्यु दक्षिणी र पूर्वी लेबना
0: त्यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दर रेट पनि परिवर्तन गरेको छ बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताउनुभयो स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा विशेषज्ञ सेवा आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको सूचना अधिकारी विकेस मल्लले जानकारी दिनुभएको छ उहाँले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दर रेट परिमार्जन गरेको बताउनुभयो यो नयाँ सुविधा थैलीको दर रेट पनि आउने शनिबारदेखि नै लागू हुनेछ प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ बैठकको आजको सुरुमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग दोहोर्याउँदै विरोध जनाउनुभयो उहाँले बैठक बहिष्कार गर्नुभएको छ आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ साथै राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम सुरु हुने र पर्सि शुक्रबार रातिसम्म यो क्रम अझ बढ्ने मौसमविदको अनुमान छ लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ कोशी मधेस बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघ

0: का अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसुनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकिएको छ। उहाँका अनुसार मनसुनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7524, नेपाल प्रहरीको 10585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसुनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट्स 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाइ छ। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाउ तोलामा 1,000 रुपियाँले घट्यो, चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा कटौती, स्वास्थ्य बिमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ्दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1,300 रुपियाँले घटेको सुनको भाव आज 1,000 रुपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रुपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढेको छ। हिजो तोलाको 5,060 रुपियाँमा कारोबार भएको चाँदी आज 20 रुपियाँले बढेको हो। आज चाँदी तोलाको 5,080 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले

रुसी स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरुद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कङ्गो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डीबुगियो स्ट्रेन विरुद्ध पनि यो खोप उपयोगी हुन सक्ने रुसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुन्डीबुगियो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रुसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मुनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र गाडीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वासिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालन लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्यान्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मुनबेस परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030 चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियाङगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोडेको छ। नेपाल रहेको समूह बीमा चीन र इन्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्यान्ड रहेका छन्। दुवै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष तीन टोली जापानको नागोबायामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आइपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढमा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आइपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती। स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन। स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो। पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना। बढ्दो गर्मीबाट केही राहत पुग्ने। यस वर्षको मनसुनजन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा। विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान। हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरुद्धको खोप विकास गरेको रुसको दावी। अहिलेको प्रकोपसँग जोडिएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीनबीचको खेल चल्दै आइपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556493074 9851061356।
3: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress लगायतका तालिमहरु धमाधम सञ्चालन भइरहेको छ। साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 1 o'clock. अहिले 1 बजेको छ.
4: 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ. कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ. प्रदेशगत रूपमा कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सर्वाधिक 36.7% रहने अनुमान छ. चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ. सम्माननीय सभामुख महोदय, चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व 3.2% बढेको छ. यस अवधिमा सङ्घीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन. यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रु 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ. यस अवधिमा सरकारको वित्त सन्तुलन रु 58 अर्ब र प्राथमिक सन्तुलन रु 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु 28.78 अर्ब अर्थात् कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ. यस अवधिमा व्यापार घाटा 11.2% बढेर रु 10.98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढेर रु 14.50 अर्ब पुगेको छ. शोधनान्तर स्थिति रु 6.58 अर्ब र चालु खाता रु 5.53 अर्ब बचतमा रहेका छन्. विदेशी विनिमय सञ्चित रु 34.14 अर्ब सहित 18.5 महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ. सम्माननीय सभामुख महोदय, वार्षिक बिन्दुगत आधारमा 2082 फागुनमा बैङ्क तथा वित्तीय क्षेत्रको निक्षेप 15.1% बढेको छ भने बैङ्किङ क्षेत्रमा रहेको पर्याप्त तरलताको बावजुद निजी क्षेत्रतर्फको कर्जाको वृद्धि दर 6.7% मात्र रहेको छ. चालु आर्थिक वर्षको फागुनसम्म डिजिटल भुक्तानीमा उल्लेख्य सुधार हुँदै क्युआर कारोबार रु 1.25 अर्ब नागेको छ. चालु आर्थिक वर्ष धानको उत्पादन 4.20% सङ्कुचन भई 57,05,000 मेट्रिक टन रहेको छ. चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारका सिँचाइ आयोजना अन्तर्गत थप 1,570 हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ. यस अवधिमा रु 40.70 अर्ब बराबरको विदेशी लगानी स्वीकृत भएको छ. सन् 2025 सार्वभौम क्रेडिट रेटिङ सोभरेन क्रेडिट रेटिङमा BB- स्टेबल आउटलुकले लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको छ. 2082 फागुनसम्म कुल विद्युत जडित क्षमता 4,105 मेगावाट पुगी 79% जनसङ्ख्यामा विद्युत पहुँचा विस्तार भएको छ. यस अवधिसम्म मुलुकभर विस्तार भएको 104,906 किलोमिटर सडकमध्ये 25,552 किलोमिटर सडक कालोपत्रे रहेको छ. सन् 2025 प्रति पर्यटक औसत बसाइ अवधि 16.34 पुगेको छ. सम्माननीय सभामुख महोदय, मानव विकास सूचकाङ्क 0.622 र औसत आयु 71.3 वर्ष पुगेको छ. प्रति लाख जीवित जन्ममा मातृ मृत्यु दर 151 र प्रति हजार जीवित जन्ममा 5 वर्ष मुनिको बाल मृत्यु दर 33 झरेको छ. आधारभूत तहको

68.58 स्कोर सहित नेपाल 167 राष्ट्रमध्ये 85 स्थानमा रहेको छ। सम्माननीय सभामुख महोदय, समष्टिगत आर्थिक स्थायित्व, बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ। तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्। आर्थिक सामाजिक क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत एवं सुदृढ बनाउँदै लैजान सरकार अग्रसर रहेको छ। यस सर्वेक्षणले औल्याएका विषयलाई सरकारले बजेट तथा कार्यक्रम र क्षेत्रगत नीति मार्फत सम्बोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।

मान्य सदस्यहरु, अब मान्य सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हालाई राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। माननीय सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम सभामुखको ड्यासँगै बसेका कर्मचारीहरूलाई 5 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक माननीय सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य जगदीश खरेल, ललितपुर।
2: सम्माननीय सभामुख महोदय, हामी सबैले चलचित्र त हेरेकै छौँ र आफ्नो जीवनकालमा कुनै एउटा यस्तो चलचित्र हुन्छ जुन चलचित्रले असाध्यै प्रभाव जमाउँछ। त्यसैले चलचित्र प्रेम, जीवन, सङ्घर्ष, सफलता, घर परिवार, समाज, राष्ट्र, राष्ट्रवाद, विश्व परिवेश सबैसँग जोडिएको हुन्छ र समग्रमा भन्ने हो भने कल्पना र यथार्थको सम्मिश्रण चलचित्र क्षेत्र हो। चलचित्र क्षेत्रसँग जोडिएको यो चलचित्र विधेयक हामी बनाउने तयारीमा छौँ, कानुनलाई अगाडि बढाउने तयारीमा छौँ। 2026 सालमा बनेको चलचित्र ऐन आज 57 वर्ष भएछ, 57 वर्ष भएछ। 2022 सालमा बनेको नेपाली चलचित्र, आमाबाट सुरु भएको नेपाली चलचित्रको इतिहास आज यतिखेर आउँदा हामी पञ्चायतकाल, प्रजातन्त्र, गणतन्त्रमा पार गऱ्यौँ तर ऐन अझै पनि बन्न सकेन, समय सुहाउँदो ऐन बन्न सकेन। त्यसको लागि हामीले 57 वर्ष कुर्नु पर्यो र म सम्माननीय सभामुखज्यू मार्फत सबैलाई जानकारी के गराउन चाहन्छु भने योभन्दा अघिल्लो सरकारमा म आफै सञ्चार मन्त्री भएको बेलामा राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयकमा हामीले सघन रूपमा छलफल गरेका छौँ र केही महत्त्वपूर्ण उपलब्धिहरू त्यो विधेयकमा, अहिले जुन राष्ट्रिय सभामा उत्पत्ति भएर यहाँ आएको विधेयकमा, यो प्रतिनिधि सभा समक्ष प्रस्तुत भएको विधेयकमा त्यसलाई पनि समेटिएको छ। त्यो कुरालाई निरन्तरता दिनुपर्छ भन्ने म यहाँ अनुरोध गर्न चाहन्छु।

0: त्यो भनेको के हो भनेदेखि, पहिलो कुरा भनेको चलचित्रको प्री प्रडक्सन, प्रडक्सनदेखि पोस्ट प्रडक्सनसम्मको सम्पूर्ण कामहरू नै सञ्चार मन्त्रालय अन्तर्गत योसँग जोडिएर गरियो भने र यसलाई सञ्चार मन्त्रालय अन्तर्गत नै राखियो भने उपयुक्त हुन्छ भन्ने कुरा म यहाँ निवेदन गर्न चाहन्छु। दोस्रो कुरा, चलचित्र क्षेत्रलाई अब उद्योगको मान्यता दिनु पर्यो, उद्योगको रूपमा अगाडि बढाउनु पर्यो। म चलचित्र बनाउँछु भनिराख्दाखेरि लोन लिएर पनि अगाडि बढ्न सकियोस्, यो कुराको ग्यारेन्टी हुनु पर्यो भन्ने चाहन्छु। चलचित्र विकास कोषलाई हामीले चाहिँ स्वायत्त सम्पूर्ण रूपमा अधिकार सम्पन्न बनाउने व्यवस्था योभन्दा अगाडि नै गरिसकेका छौँ, यो विधेयकमा छ, त्यसको सुनिश्चितता प्रतिनिधि सभाबाट पनि होस् र गहन समितिमा छलफल होस् भन्ने म अनुरोध गर्न चाहन्छु। चलचित्र क्षेत्र विकास, चलचित्र विकास कोषको अध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट ल्याउनुपर्छ, यो पनि अनुरोध गर्न चाहन्छु। साथै यसको कार्यकाल 2 वर्ष बढाएर 4 वर्ष कायम गरिएको छ, यसलाई नै यो प्रतिनिधि सभाले पनि कायम गर्नुपर्छ भन्ने म माग राख्न चाहन्छु। त्यस्तै गरेर अर्को यो सबैभन्दा टाउको दुखाइको विषय चलचित्र क्षेत्रमा के छ भने सेन्सरको कुरा। यो प्री सेन्सर गर्ने प्रावधानलाई हटाउन जरुरी छ र सेन्सर बोर्डलाई अब चलचित्र प्रमाणीकरण समिति भनेर चाहिँ बनाउन जरुरी छ भन्ने पनि निवेदन गर्न चाहन्छु। धेरै धन्यवाद।
1: मान्य सदस्य अशोक कुमार चौधरी, त्यसपछि मान्य सदस्य सरस्वती लामा।
2: सामान्य सभा महोदय, राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2082 माथिको सैद्धान्तिक छलफलमा केही सुझाव सहित धारणा राख्न चाहन्छु। विक्रम सम्बत 2026 सालमा बनेको चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्न यो विधेयक ल्याउनु सकारात्मक कदम हो। समय, प्रविधि, समाज र दर्शकको चेतनालाई व्यापक वर्धनमा आएको वर्तमान अवस्थामा पुरानो कानुनले चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न सक्ने अवस्था थिएन, त्यसैले यो विधेयक आवश्यक सान्दर्भिक र समयको माग अनुसार आएको म ठान्दछु। सहयोग महोदय, चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन, यो समाजमा परिवर्तन गर्ने अत्यन्त शक्तिशाली माध्यम हो। कतिपय अवस्थामा ठुला ठुला भाषणले गर्न नसकेको प्रभाव एउटा संवाद, एउटा गीत सङ्गीत वा चलचित्रले गरेको हुन्छ। चलचित्रले समाजको चेतना निर्माण गर्छ, संस्कृति जोगाउँछ र राष्ट्रिय पहिचान स्थापित गर्छ र विश्व सामु देशको छवि प्रस्तुत गर्छ। यो विधेयकले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा स्थापित गर्ने प्रयास गरेको छ, जुन स्वागत गरेको छ। विशेष गरी नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रदर्शन गर्न चलचित्रलाई चलचित्र माध्यम बनाउने सोच दूरदर्शी देखिन्छ। विदेशी चलचित्र छायाङ्कनलाई आकर्षित गर्ने, स्वदेशी चलचित्रको संरक्षण र प्रवर्धन गर्ने र आधुनिक प्रविधिसँग अनुकूल नियमनको व्यवस्थापन गर्नु यस विधेयकको सकारात्मक पक्ष हुन्। सहमत मध्ये 7 परिच्छेदमा समेटेको यस विधेयकमा 22 वटा प्रायोजित विधान समिति टिप्पणी र 52 वटा व्याख्यात्मक टिप्पणी र 53 वटा धारा रहेका छन्। विधेयकको अध्ययन गर्दा महत्त्वपूर्ण विषयहरू समेटेको देखिन्छ, तर केही दफाहरूमा अझ परिमार्जन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ, त्यसैले यसलाई अझ परिपक्व, व्यावहारिक र विवादरहित बनाउन विस्तृत छलफलसहित विधान व्यवस्थापन समितिमा पठाउनु उपयुक्त हुने मेरो धारणा रहेको छ। चलचित्र विकास बोर्डलाई स्वशासित र सङ्गठित संस्थाको रूपमा स्थापित गर्ने प्रस्ताव सकारात्मक भए पनि यसको संरचना, अधिकार र उत्तरदायित्वलाई अझ स्पष्ट बनाउनुपर्छ। त्यसै गरी चलचित्र जाँच समिति अर्थात् सेन्सर बोर्डको संरचना र अधिकारको विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको छ। सहयोग महोदय, चलचित्र केवल संसारसँग मात्रै सम्बन्धित विषय होइन, यो संस्कृति, भाषा, पर्यटन र राष्ट्रिय पहिचानसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो, त्यसैले यसलाई संवेदनात्मक दृष्टिकोणबाट हेर्न आवश्यक छ। त्यसै गरी चलचित्र जाँच समितिलाई दिएको अधिकार प्रयोग गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहोस् भन्ने विषयमा पनि राज्य संवेदनशील हुनुपर्छ र नियमन आवश्यक छ, र नियमनका नाममा सृजनशीलतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ। धन्यवाद।
1: माननीय सदस्य सरस्वती लामा, त्यसपछि माननीय सदस्य भरत गिरी।

0: सम्माननीय सभामुख महोदय, चलचित्र केवल मनोरञ्जनको साधन मात्र होइन, यो राष्ट्रको भाषा, कला, संस्कृति, परम्परा, इतिहास र सामाजिक चेतनालाई अभिव्यक्त गर्ने सशक्त माध्यम हो। चलचित्र क्षेत्र हजारौँ कलाकार, प्राविधिक, श्रमिक तथा व्यवसायीसँग जोडिएको सृजनात्मक उद्योग पनि हो। त्यसैले राज्यले चलचित्र क्षेत्रलाई केवल नियमन गर्ने विषयको रूपमा होइन, राष्ट्रिय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण क्षेत्रको रूपमा हेर्नुपर्दछ। सभामुख महोदय, नेपालमा चलचित्र क्षेत्रलाई आज पनि मूलत चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन 2026 र सोसँग सम्बन्धित नियमावलीले नियमन गरिरहेको अवस्था छ। नेपाली चलचित्र क्षेत्रले 6 दशकभन्दा लामो यात्रा पुरा गरिसक्दा पनि यसको अपेक्षित विकास, विस्तार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता निर्माण हुन सकेको छैन। यसको प्रमुख कारण राज्यको उदासीनता, नीतिगत अस्पष्टता, आवश्यक संरक्षण तथा प्रोत्साहनको अभाव हो। यस्तो अवस्थामा नयाँ चलचित्र विधेयक आउनु सकारात्मक पक्ष अवश्य हो। समय अनुकूल कानुनी सुधार आवश्यक थियो र यसको आवश्यकता चलचित्र क्षेत्रले लामो समयदेखि महसुस गर्दै आएको थियो। तर प्रस्तुत विधेयकको केही प्रावधान हेर्दा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण गर्ने मानसिकता बढी देखिन्छ। राप्रपाको स्पष्ट धारणा के हो भने, नेपाली चलचित्र क्षेत्रलाई राज्यको अनावश्यक नियन्त्रण होइन, सहकार्य, संरक्षण र प्रोत्साहन आवश्यक छ। सृजनात्मक क्षेत्रलाई नियन्त्रणमुखी दृष्टिकोणबाट होइन, स्वतन्त्र र जिम्मेवार वातावरण मार्फत अघि बढाउनु पर्दछ। सभामुख महोदय, यो पनि उल्लेख गर्न चाहन्छु कि चलचित्र विकास बोर्डको पहलमा चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सङ्घ संस्था, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरूको सहभागितामा सामूहिक रूपमा विधेयकको मस्यौदा तयार गरिएको थियो। तर राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आउँदासम्म केही बुदाहरू फेरि पनि नियन्त्रणमुखी ढङ्गले समावेश गरिएको देखिन्छ। यदि यस्ता प्रावधानहरू संशोधन गरिएनन् भने नेपाली चलचित्र उद्योगको विकासमा गम्भीर असर पर्नेछ। चलचित्र क्षेत्रको विकास आदेश र नियन्त्रणले होइन, विश्वास, सहकार्य र प्रोत्साहनले सम्भव हुन्छ। सभामुख महोदय, हामीले चलचित्र कर्मीहरूको भावना र मर्मलाई बुझ्नु पर्दछ। उनीहरू राष्ट्रको सांस्कृतिक पहिचानलाई जगाइराख्ने स्रष्टा हुन्। त्यसैले यो विधेयक पारित गर्नु अघि चलचित्र क्षेत्रका सम्पूर्ण सरकारवालाहरूसँग बृहत छलफल गरिनु पर्दछ। सरकारवालाहरूको सुझाव, अनुभव र भावनालाई समेटेर विधेयकलाई परिमार्जन गरिनु पर्दछ। राप्रपा नेपाली चलचित्र क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने पक्षमा छ। राज्यले चलचित्रलाई करको स्रोत मात्र होइन, राष्ट्रिय गौरव र सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा लिनुपर्दछ। नेपाली भाषा, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा चलचित्र क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको यथार्थलाई राज्यले आत्मसात गर्नु आवश्यक छ। सभामुख महोदय, अलिकति समय दिनुहोस् न। अन्त्यमा, नेपाली चलचित्र स्थापना भएको छ, छ दशकपछि आउन लागेको विधेयक एक ऐतिहासिक महत्त्व बोकेको दस्तावेज भएकोले यसलाई नियन्त्रणको साधन होइन, चलचित्र क्षेत्रको विकास र प्रबन्धनको आधारका रूपमा निर्माण गरियोस् भन्ने अपेक्षा व्यक्त गर्दछु। धन्यवाद। जय राष्ट्र।
1: मान्य सदस्य भरत गिरी, त्यसपछि मान्य सदस्य आर्यन राई। माननीय सदस्य भरत गिरी, मान्य सदस्य भरत गिरी, मान्य सदस्य आर्यन राई।

0: हेलो सभापक महोदय, यस सम्मानित सदनमा चलचित्र सम्बन्धी लामो समय पश्चात हामीले विधेयक लिएर कानुन निर्माणमा लागेको छ। यो चाहिँ अचम्म लाग्छ हेर्दा पनि। 2026 सालबाट अहिलेसम्म कति कष्ट पीडा भोग्दै भोग्दै आउनु होला कलाकार हाम्रा अक्लजीवहरू। सबैभन्दा पहिला आजसम्म कलाको क्षेत्रबाट नेपालको भाषा संस्कृतिलाई उत्थानको निम्ति योगदान पुर्याउनु हुने हिजका ती कलाकार, महान कलाकार र अहिले योगदान गर्नुभएका तमाम कलाकार ज्यूहरूलाई विशेष म धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो पहिले हुनुपर्ने काम किन ढिलो भयो अब यो यस्तै होला, खिचापानी के गर्दा ढिलो हुँदै आएला। यो कानुन अझ छिटो छिटो यसलाई अगाडि बढाउनुपर्छ। थुप्रै समस्याहरू छन् भन्ने सुन्छु कलाकारी क्षेत्रमा, र यहाँ चाहिँ विशेष गरी यो दफाहरू त पुरा सबैले अध्ययन गरिन्छ नै। यहाँ एक दुई कुरा चाहिँ म भन्छु। सबैभन्दा पहिला हाम्रो यो स्वदेशी फिल्म चलचित्रहरूलाई विशेष प्राथमिकता दिने कानुन बनोस् र त्यसमा विशेष सबैले प्राथमिकतामा सबै लागौँ। र अर्को चाहिँ यो चाहिँ जाँचबुझ आयोग, चलचित्र जाँचबुक आयोग अथवा यो समिति गठन चाहिँ कम्तीमा 8-10 वर्ष 15 वर्ष काम गरेको अनुभवी कलाकारहरूकै नेतृत्वमा गठन गर्दाखेरि अलिक उपयुक्त हुन्छ कि भन्ने लाग्छ मलाई। चाहिँ यहाँ चाहिँ यो उपसचिव समथिङ लेभलका कर्मचारीको नेतृत्वमा गर्ने भनेर चाहिँ यसमा चाहिँ अलिक विचार गर्नुपर्छ होला जस्तो लाग्छ। र अर्को यो सहायताको विषयमा यहाँ उठान गर्नु खोजेका थिए, यहाँ चाहिँ यो चाहिँ समावेश भएर आएको रहेछ। यो ठिक छ। अब चाहिँ एउटा यो चलचित्र विकास बोर्डमा सहायता भन्ने अधिकार सम्पन्न भन्ने छ, यसलाई यो ठिका छ। र अन्य कुराहरू सबै ठिकै छ। र यो अरू कुरा हामीले चाहिँ कानुन चाहिँ जहिले बनाइरहन्छौँ अनि त बिचबिचमा यसो अर्को छाप्ने अनि जनतालाई विभिन्न विभागहरूलाई दुःख दिने काम हुन्छ। हिजो पनि त्यो हुँदै आएको। यो अध्यक्ष तथा सदस्यको सेवा शर्त तथा सुविधा सम्बन्धी चाहिँ मन्त्री परिषदले तोक्ने भन्ने रहेछ। यसमा चाहिँ कम्तीमा मन्त्री परिषदले तोकिसके पछाडि यो नियमावली बन्छ र पक्कै पनि त्यो नियमावलीमा चाहिँ यसको सुविधा सम्बन्धी व्यवस्था चाहिँ त्यहीँ सुनिश्चित गर्नुपर्छ जस्तो लाग्छ। र अन्य कुराहरू अझै यो विशेष अनि भाषिक धार्मिक सांस्कृतिक कुराहरूलाई विशेष प्राथमिकता दिउँ। र मलाई लाग्छ भाषा सम्बन्धी चलचित्र बनाउँछ त्यो पैसै उड्दैन, संस्कृति सम्बन्धी चलचित्र बनाउँछ त्यो उसले जति लगाउनु छ त्यो उड्दैन। यतातिर पनि कानुनले अलिकति चाहिँ खकुलो बनाएर
1: पद्मकुमारी, माननीय पद्मकुमारी अर्याल, समय 3 मिनट, त्यसपछि ऐन बहादुर महर।

सम्माननीय सभामुख महोदय, चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्ने उद्देश्यका साथ चलचित्र सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक जुन राष्ट्रिय सभाबाट उत्पत्ति भएको थियो त्यो विषयमा हामी छलफल गर्नको निम्ति गइरहेका छौँ। त सभामुख महोदय, आजको छलफल सैद्धान्तिक छलफल हो, त्यसैले यो विधेयकसित जोडिएर दफावार कहाँनिर के कमजोरी रहे, के चिजलाई सच्याउनुपर्छ, के चिज थप्नुपर्छ भन्ने विषयहरू दफावार छलफलका क्रममा नै हामी गरौँला। आज सैद्धान्तिक विषयमाथि छलफल गर्दै गर्दा सभामुख महोदय, वास्तवमा चलचित्र समाजको ऐना हो, यसले राष्ट्रको भाषा, संस्कृति, रहन सहन, सभ्यता, इतिहास, सामाजिक मनोविज्ञान, जनताको चेतनालाई प्रतिबिम्बित गर्दछ। के भयो आएन? जनताको चेतनालाई प्रतिबिम्बित गर्दछ। मौलिकता, जीवनशैली र राष्ट्रिय पहिचान पुस्तान्तरण र प्रभावशाली माध्यम बन्छ। यसैले चलचित्र क्षेत्रलाई केवल व्यावसायिक दृष्टिकोणले मात्र होइन, सांस्कृतिक तथा राष्ट्रिय अस्तित्वको दृष्टिबाट पनि हेर्न आवश्यक छ। तर त्यसको अर्थ समाजका कुरीति, विकृति र विसङ्गतिलाई प्रशय दिने होइन, वा सामाजिक सहिष्णुता भड्काउने प्रवृत्ति चलचित्रका पात्र र कथाहरूमा

0: स्थापित हुने अहंकार नीतिगत रूपमै निरुत्साहित हुन आवश्यक छ। चलचित्रले समाजलाई दिशाहीन बनाउने पनि होइन, चेतनशील जिम्मेवार बनाउने भूमिका निर्वाह गर्नुपर्छ। कुनै समुदायसँग सम्बन्धित कथामा त्यस समुदाय वा सरकारवालासँग अग्रिम अनुमति लिनुपर्छ, अन्यथा त्यसको विवाद निरूपणमा सम्बन्धित निकाय जवाफदेही बन्नुपर्दछ। मुलुकमा यति बेला नेपाली मौलिकता, स्थानीयता, ऐतिहासिकता, सांस्कृतिक पहिचान बोकेका कथामा आधारित चलचित्रहरू पनि मनज्ञ निर्माण भएका छन्। तर राज्यले यस्ता चलचित्रलाई विशेष अनुदान, कर छुट र प्रवर्धनको व्यवस्था गरिनुपर्छ। केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि चलचित्रलाई राज्यले सम्मान गर्नुपर्छ। यसका लागि यो विधेयक स्पष्ट बोल्नुपर्छ भन्ने लाग्छ। सभामुख महोदय, चलचित्र विकास बोर्डलाई केवल औपचारिक संस्था बनाएर
1: माननीय ऐन बहादुर महर, त्यसपछि माननीय भूमिका सुब्बा लिम्बू।

सम्मान्य सभामुख महोदय, यो चलचित्र सम्बन्धी व्यवस्था गर्नका लागि बनेको विधेयक आज यस गरिमामय सदनमा प्रवेश पाएको छ। म नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले अघि पनि स्मरण गराएको थिएँ, पुराना कुराहरू सबै भत्काएर हुँदो रहेछ, पुराना कुराहरूलाई निरन्तरता दिने कुराले राम्रो पनि गर्दो रहेछ। यो पूर्ववर्ती सरकार, खास गरी केपी ओली नेतृत्वको सरकारले का सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा पेस गर्नुभएको विधेयक चलचित्र सम्बन्धी व्यवस्था गर्न राष्ट्रिय सभाबाट पारित हुँदै आज यस प्रतिनिधि सभामा आइपुगेको छ र यसलाई छलफलका लागि यहाँ राखिएको छ। हामी छलफलमा सहभागी भइराखेका छौँ। विधेयक समग्रमा राम्रो छ, ल्याउने कुरा अझ प्रशंसनीय छ, धन्यवाद। र यसका केही विषयहरूका सन्दर्भमा म मेरा केही भनाइहरू विचारहरू राख्न चाहन्छु। यसका सैद्धान्तिक विषयहरूमा यद्यपि पछि केही संशोधन गर्नुपर्ने विषयहरू पनि छन्, संशोधनमा पनि हामी सहभागी हुने नै छौँ। खास गरिकन यो चलचित्र मनोरञ्जनको एउटा महत्त्वपूर्ण विषय त हो नै, एउटा चाहिँ मजदुर आन्दोलनले एउटा महत्त्वपूर्ण मान्यता भाष्य स्थापित गर्यो, आठ घन्टा आराम, आठ घन्टा मनोरञ्जन, आठ घन्टा काम। र मान्छेलाई चाहिँ मनोरञ्जन प्रदान गर्ने त्यो मान्छेको जीवनको त्यो 33% हिस्सा यो क्षेत्रले सबभन्दा बढी प्रदान गर्छ भन्ने लाग्छ मलाई। त्यस कारण एउटा महत्त्वपूर्ण माध्यम हो मनोरञ्जनको, एउटा महत्त्वपूर्ण माध्यम हो मान्छेलाई चाहिँ मान्छे बनाउने चाहिँ एउटा महत्त्वपूर्ण चिज हो। त्यस कारणले पनि यो हाम्रो समाजका लागि, हामीहरूका लागि धेरै आवश्यक छ, यसको धेरै महत्त्व छ। त्यति मात्र होइन, यसले सामाजिक चेतना फैलाउने, शिक्षा फैलाउने र यसका लागि जति धेरै योगदान गर्नुभयो अहिलेसम्म हाम्रा कलाकारज्यूहरूले, चलचित्र क्षेत्रमा लाग्ने महानुभावहरूले, म उहाँहरूलाई सम्झिन चाहन्छु, धन्यवाद भन्न चाहन्छु। र अब यसलाई एउटा व्यवस्थित कानुन बनाएर 2026 सालदेखि अहिलेसम्म जुन कानुनले काम गरिरहेको छ, यसलाई बेला बेलामा संशोधन त हुँदै आयो होला, तर व्यवस्थित ढङ्गले यसलाई कानुन बनाएर अगाडि बढाउनुका निम्ति जुन प्रयास भएको छ सकारात्मक छ। र यसलाई बढीभन्दा बढी कलाकारमुखी, बढीभन्दा बढी कलाकारहरूको चाहिँ चेतनालाई, कलाकारहरूको क्षमतालाई, कलाकारहरूको चाहिँ योग्यतालाई अभिमुखीकरण गर्ने, प्रकट गर्ने गरिकनको यो विधेयक बनाउनु पर्दछ। र मैले धेरै विषयहरू यहाँ टिपेर ल्याएको थिएँ, तर त्यो सबै अहिले सम्भव छैन। संशोधनका बेलामा पनि म संशोधनका क्रममा पनि धेरै कुरा म राख्ने नै छु। र अन्तिममा

0: चाहिँ विधेयकले धेरै कुराहरू समेटेको छ, के विषयहरू जस्तो श्रेणी र टिकट दरका सन्दर्भमा, बोर्डको गठनका सन्दर्भमा, कुराका सन्दर्भमा,
1: माननीय भूमिका सुब्बा लिम्बू, त्यसपछि माननीय रिमा विश्वकर्मा।

0: सम्माननीय सभामुख महोदय, हामी चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरिरहेका छौँ। विधेयक सरसर्ति पढे राम्रा कुराहरू समेटिएका छन्, तैपनि मेरो आफ्नो सुझावहरू राख्न चाहन्छु। यहाँ सुझावहरू त हामी दिन्छौँ, तर सुझावहरू दिँदा पनि कुनै कुनै बेला सत्ता पक्षका माननीय जीवहरूले राम्रो सुझाव दिनुभयो तर अघिल्लै सरकारले बनाएको कपी पेस्ट मात्रै गरेको भन्ने उत्तर पनि आउँछ। त्यसले कहिले कहिले नमज्जा पनि लाग्छ। हामीबाट आएका सुझावहरू यहाँहरूले सभामुखज्यू मार्फत भन्न चाहन्छु महत्त्वपूर्ण ढङ्गले समावेश गरियोस् भन्न पनि चाहन्छु। सभामुख महोदय, सबैभन्दा पहिला म अरू कुरा नगरिकन यो विधेयकमा समेटिनुपर्ने केही महत्त्वपूर्ण विषयहरू म यहाँ राख्न चाहन्छु। दफा दुईमा चलचित्रको परिभाषामा स्पष्ट परिभाषा नभएको कारण निकै समस्याहरू देखिएको छ। जस्तै अन्य देशहरूमा नेपाली चलचित्रलाई अन्य देशमा बनेको नेपाली चलचित्रलाई कुन सिनेमा भन्ने, विदेशी सिनेमालाई यदि नेपाली भाषामा डब गरियो भने त्यसलाई कुन सिनेमा भनेर भन्ने, र उदाहरणका लागि भर्खरै भारतको सिक्किममा बनेको सिनेमा सेप अफ मम भन्ने छ, त्यसको निर्माता पनि नेपाली नै हुनुहुन्छ, भाषा नेपाली नै छ र त्यसको कथावस्तुहरू पनि नेपाली नै छ, तर यहाँ सेन्सर गर्ने बेलामा त्यो सेन्सर गर्दाखेरि सबै भारतीय फिल्मलाई सेन्सर गरेको प्रक्रियागत ढङ्गले गरिनुपर्छ भनेपछि अब यसलाई हामीले कुन सिनेमा भनेर भन्ने। मैले अघि पनि भने अब विदेशी सिनेमाहरू नेपाली फिल्म नेपाली भाषामा डब गरिएको छ भने त्यसलाई कुन सिनेमा भन्ने, त्यसैले परिभाषामा स्पष्ट ढङ्गले प्रचलित कानुन बमोजिम चलचित्र निर्माण गर्ने उद्देश्यले नेपालमा दर्ता भएको कम्पनी वा संस्थाले बोर्डबाट नेपालको राष्ट्रभाषा वा राष्ट्रिय भाषामा चलचित्र निर्माण गर्न दिने इजाजत पत्रलाई निर्माण गरिएको र नेपालमै जाँच पास गरिएको चलचित्रलाई सम्झाउनु पर्छ भन्ने कुरा राख्न म अनुरोध गर्दछु। त्यस्तै गरेर धेरै कुराहरू छन्। अघिल्लो माननीयज्यूहरूले पनि धेरै
1: माननीयज्यू यहाँहरू सबैलाई 3 मिनटको समय छ र त्यो अटो काटिन्छ, मैले सूचना गरेँ यहाँहरूलाई, मैले काट्नुभन्दा पनि। माननीय रिमा विश्वकर्मा, त्यसपछि माननीय रेखा कुमारी यादव।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयकमा सैद्धान्तिक छलफलमा मेरो आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँहरू सबैले गएको हप्ता विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट इन द फगले अनसर्टेन रिगार्ड अन्तर्गतको जुरी प्राइज विजेता बनेको समाचार त सबैजनाले पढ्नुभयो होला। सर्वप्रथम त म चलचित्रका निर्माता लेखक अविनाश विक्रम शाह, निर्माता द्वय प्रचण्डमान श्रेष्ठ र अनुप पौडेल, कलाकार र सम्पूर्ण प्राविधिक टिम, चलचित्रसँग सम्बन्धित सम्पूर्ण टिमलाई हार्दिक आभार र बधाई प्रकट गर्न चाहन्छु। यहाँहरूले हामी सबैलाई आफ्ना कलात्मक अभिव्यक्ति मार्फत गौरव गर्ने आधार दिनुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो सँगै म सबै माननीय ज्यूहरूको ध्यान उहाँहरूको यो विजयको लाई हामी सबैले आत्मसात गऱ्यौँ, तर अर्को एउटा पाटोतर्फ पनि यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। सोई कान्स फिल्म फेस्टिभलमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले एउटा आधिकारिक स्टल राखेको थियो, जुन आधिकारिक स्टलमा यो वर्ष छनौटमा परेको नेपाली चलचित्र जो अहिले जितेर आएको छ एलिफेन्ट इन द फगको पोस्टर समेत राखिएको थिएन। अब यसले के सङ्केत गर्छ भने हाम्रो तयारी कति फितलो छ भन्ने कुराको सङ्केत गर्छ। अब अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति, हाम्रो प्रतिनिधित्व भनेको केवल सांस्कृतिक रूपमा मात्र होइन, अहिले पछिल्लो समयमा विश्वलाई हेर्ने हो भने विश्वको सशक्त संवादको माध्यम सिनेमा, सङ्गीत, साहित्य र संस्कृति बनिरहेका छन् र यसले कुनै न कुनै हिसाबले एउटा सृजनशील पहिचान सँगसँगै सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि हामीलाई दिइरहेको हुन्छ। म अत्यन्त हर्षित छु कि म नै जनप्रतिनिधि बनेर आएको बेलामा यस सदनबाट चलचित्र विधेयकको सैद्धान्तिक छलफलको सुरुवात भएको छ, तर यसले मलाई एउटा गम्भीर चिन्ता पनि के दिएको छ भने हामी जनप्रतिनिधि बनेर आउँदै गर्दाखेरि यस सदनबाट हालसम्म धेरै विधेयकहरू पारित गरिसकेका छौँ, कतै यो विधेयक पनि अर्को, अब यो विधेयक पारित भइसकेपछि नियमावलीको कुरा आउला, कार्यविधिको कुरा आउला, त्यो कति समय लाग्ने हो भन्ने कुराले पनि मलाई चिन्तित बनाएको छ। त्यसकारण म विशेष अनुरोध गर्न चाहन्छु सभामुख मार्फत, यो विधेयक पारित भए लगत्तै यसै वर्षभित्र कार्यान्वयन हुने वातावरण पनि बनाइयोस्। अब समग्रमा सबै क्षेत्रलाई आर्थिक अर्थतन्त्रसँग जोडेपछि चाहिँ सबैको इन्ट्रेस्टको विषय बन्दो रहेछ, होइन? अहिले ग्लोबल फिल्म इन्डस्ट्री समग्रमा 30-35 अमेरिकन डलरको बजार कारोबार हुँदो रहेछ ग्लोबल फिल्म इन्डस्ट्री।
1: माननीय रेखा कुमारी यादव, त्यसपछि माननीय बास्ना थापा।

0: सम्मान्य सभामुख महोदय, यो विधेयकको प्रस्तावनामा नै लेखिएको छ संघीय संरचना अनुकूल कानून बनाउने उद्देश्य। हामी सबैले यो शब्द धेरै पटक सुनेका छौँ, तर यो विधेयक पढ्दा एउटा प्रश्न बारम्बार मनमा आउँछ, संहिताको मतलब या यस विधेयकको हाम्रो फेडरलिजमको इथोजलाई कहाँ र कसरी बोकेको छ? शब्द मात्र हो कि भावना पनि? म यस विधेयकमा संहिताको खोजी गर्छु तर भेट्दिनँ। सम्मान्य सभामुख महोदय, चलचित्र सम्बन्धी नीति बनाउने केन्द्रले, मापदण्ड तोक्ने केन्द्रले, इजाजत दिने केन्द्रले, जाँच गर्ने पनि केन्द्रले, जरिवाना गर्ने त केन्द्रबाहेक अरू कुनै हुनै सक्दैन। प्रदेशको काम के? वास्तविक विधेयक अनुसार चलचित्रको श्रेणी र टिकट दर र सिनेमाघरको जाँच मात्र प्रदेशलाई स्पेस दिएको छ, यो संहिता होइन। नेपाल सात प्रदेशको देश हो। लुम्बिनी प्रदेशको सांस्कृतिक अभिव्यक्ति र बागमती प्रदेशको फरक छ। मधेसको चलचित्र परम्परा र कर्णालीको फरक छ। थारू भाषाको चलचित्र र नेवारी भाषाको आवश्यकता र दर्शक फरक छन्। एउटै केन्द्रीय बोर्डले काठमाडौँमा बाट बसेर यो विविधता कसरी बुझ्छ, कसरी न्याय गर्छ? सभामुख महोदय, म एउटा ठोस उदाहरण दिन्छु। थारू भाषाको चलचित्र वा मैथिली भाषाको चलचित्र बनाउने निर्माताले काठमाडौँ आएर इजाजत लिनुपर्छ। काठमाडौँमा बसेको जाँच समितिले प्रस्तावित विधेयक अनुसार थारू भाषा वा मैथिली भाषाको संवाद बुझ्न भाषा विज्ञ आमन्त्रण गर्न सक्छ भनेर उल्लेख गर्छ। सक्छ भनेको छ, गर्नुपर्छ भनेको छैन। अर्थात् थारू भाषा नबुझेकोले मान्छेले थारू चलचित्रको नैतिकता निर्धारण कसरी गर्न सक्छ? यो न्यायसङ्गत छैन। सभामुख महोदय, अन्तर्राष्ट्रिय अभ्यास हेरौँ। भारतमै प्रत्येक राज्यको आफ्नो बोर्ड छ। जर्मनीमा प्रत्येक राज्यको छुट्टै र स्वतन्त्र चलचित्र कोष छ। यी देशहरूलाई केन्द्रीय नीति र स्थानीय कार्यान्वयन बीच स्पष्ट सन्तुलन छ। हामी किन त्यो बाटो हिँड्न सक्दैनौँ? सम्मान्य सभामुख महोदय, संहिता भनेको केवल संविधानमा शब्द लेख्नु होइन, यसको संवैधानिक, राजनैतिक र सामाजिक मर्म छ। त्यसको एउटा महत्त्वपूर्ण पाटो भनेको स्थानीय सांस्कृतिक, स्थानीय भाषा र स्थानीय आवाजलाई राज्यको संरचनामा वास्तविक स्थान दिनु हो। अन्त्यमा एउटा प्रश्न, काठमाडौँ बाहिरका प्रदेशहरूमा कति
1: माननीय बास्न थापा, त्यसपछि माननीय पार्वती विक।
2: सम्माननीय सभामुख महोदय, म आज प्रस्तुत चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफलको तर्फमा प्रस्तावित विधेयक व्यवस्था गरेको चलचित्र विकास बोर्ड र त्यसले निम्ताउने गभर्नेन्स कन्सर्नहरूका सम्बन्धमा केही गम्भीर विषय उठाउन चाहन्छु। चलचित्र विकास बोर्ड कुनै सामान्य प्रशासनिक निकाय होइन, यो एउटा सृजनशील उद्योगको नियामक पनि हो, जहाँ कलाको स्वतन्त्रता र राज्यको नियन्त्रण बीचको सन्तुलन नै सबैभन्दा संवेदनशील प्रश्न हो। त्यसैले संसारभर चलचित्र नियामक निकायहरूलाई केवल प्रशासनिक दृष्टिले होइन, सांस्कृतिक स्वच्छता र सुशासनको दृष्टिले पनि हेरिन्छ। तर प्रस्तुत विधेयक हेर्दा सरकार अझै पुरानै सोचमै अड्किएको देखिन्छ। सम्माननीय सभामुख महोदय, दफा चारमा बोर्डलाई स्वशासित र सङ्गठित संस्था भनिएको छ। यो सुन्दा राम्रो लाग्छ, तर त्यही विधेयकको दफा पाँचको चारमा अध्यक्षलाई जुनसुकै बखत हटाउने व्यवस्था छ। कुनै स्वतन्त्रता सुनाई बिना, कुनै संसदीय समीक्षा बिना दफा 6-2 दीर्घकालीन योजना बनाउनु अघि नै मन्त्रालयको सहमति चाहिन्छ। अर्थात् बोर्डले आफ्नो 5 वर्षको योजना बनाउनु अघि वा वार्षिक कार्यक्रम र बजेट स्वीकृति गर्नु अघि नै मन्त्रालयको ढोका ढकढकाउनु पर्छ। एकातिर स्वशासित भन्ने, अर्कोतिर हरेक निर्णायक मन्त्रालयको अनुमति माग्न पर्ने यस्तो संरचना र सैद्धान्तिक रूपमा त्रुटि छ। यसले प्रधानमन्त्रीज्यूले बारम्बार दोहोऱ्याउने भनेर भनिएको सुशासनको मर्मलाई आत्मसात गर्दैन। अब बोर्डको संरचना हेरौँ। 7 सदस्य मध्ये अध्यक्ष सरकार नियुक्ति, 5 सदस्य मन्त्रालय मनोनयन, सदस्य सचिव मन्त्रालयका प्रतिनिधि, एकजना पनि उद्योगले सिधै छानेको छैन। चलचित्र क्षेत्रमा वर्षौँ काम गरेका निर्माता, निर्देशक, कलाकारहरूको प्रत्यक्ष प्रतिनिधित्व शून्य छ। साथै नियुक्ति प्रकरणमा उमेरको हकबन्दी हुनु हुँदैन, अनुभव र विज्ञताको आधारमा नियुक्ति गर्दा अझै सस्ता बलियो हुन्थ्यो कि। यो कुनै साधारण प्रशासनिक कमजोरी होइन, यो संरचनागत समस्या हो। उदाहरणको लागि हामी लिन सक्छौँ, दक्षिण कोरियाको फिल्म काउन्सिलमा चलचित्र क्षेत्रमा प्रत्येक प्रतिनिधिहरूले सदस्यहरूले मनोनित गर्न पाउँछन्। बेलायतको बीएफआई संसदीय समितिमा एक हदसम्म जवाफदेही छ। नेपालमा हामी किन यस्तो मापदण्ड अपनाउन डराउँछौँ? सम्माननीय सभामुख महोदय, यो विधेयकले स्वेत बोर्डको अवधारणा कार्यपालिकाको सशक्त केन्द्रीकरण गर्दैछ। बोर्ड सरकारको एजेन्डा बन्ने दिन नेपाली चलचित्रले जे थोरै स्वतन्त्रता पाएको छ त्यो पनि गुम्नेछ भन्दै सरकार
1: माननीय पार्वती विक, त्यसपछि माननीय सुशीला ढकाल आचार्य।

0: सम्माननीय सभामुख महोदय, चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि म संक्षेपमा आफ्नो धारणा राख्न चाहन्छु। चलचित्र केवल मनोरञ्जन होइन, यो समाजको चेतना, संस्कृति, विचार र अभिव्यक्तिको माध्यम हो। त्यसैले चलचित्र सम्बन्धी कानुन बनाउँदा राज्यको दायित्व केवल नियन्त्रण गर्ने होइन, सिर्जना र अभिव्यक्तिलाई संरक्षण गर्ने पनि हुनुपर्छ। हामी अहिले 26 सालको कानुनी सोचबाट धेरै हदसम्म प्रभावित देखिन्छौँ। यो समयको कानुन पञ्चायती शासनको नियन्त्रणमुखी सोचमा बनेको थियो, तर आज हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ, त्यसैले कानुनको आत्मा पनि लोकतान्त्रिक, उद्धार र सृजनात्मक हुनुपर्छ। यो विधेयक चलचित्र क्षेत्रलाई व्यवस्थित गर्ने, डिजिटल माध्यम समेट्ने र उद्योगको रूपमा विकास गर्ने सकारात्मक प्रयास गरेको छ, तर चलचित्र कर्मीहरूले उठाइरहेको एउटा गम्भीर प्रश्न पनि छ। यो विधेयक कतै अत्याधिक नियन्त्रणमुखी त हुँदै छैन, विशेष गरी चलचित्र जाँच, अनुमति, रोक लगाउने अधिकार र प्रशासनिक हस्तक्षेपका विषयमा उठेको चिन्तालाई हामीले हल्का रूपमा लिनु हुँदैन। कानुनले अश्लीलता, हिंसा र सामाजिक देश रोक लगाउन सक्नुपर्छ, तर विचार, आलोचना, सृजनात्मक अभिव्यक्तिमाथि अनावश्यक नियन्त्रण लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन। सम्माननीय सभामुख महोदय, आजको युगमा चलचित्रलाई नियन्त्रण गरेर होइन, प्रतिस्पर्धा र सृजनात्मक वातावरण बनाएर अगाडि बढाउनुपर्छ र राज्य अभिभावक बन्नुपर्छ, अत्याधिक नियन्त्रण होइन। तर यति भन्दै गर्दा केही चलचित्रहरू यस्ता प्रकाशित भएका छन् जो लाली बजार, मिजार जस्ता चलचित्रले कतै समुदायको आत्मसम्मानमा ठेस पुगेको कुरा पनि यथार्थ बाहिर झल्किराखेको छ। त्यसैले यस्ता कुरालाई पनि नियमन गर्नुपर्छ भन्ने कुरा राख्छु। धन्यवाद। लाल सलाम।
1: माननीय सुशीला ढकाल आचार्य, त्यसपछि माननीय मनिष खनाल।

0: सामान्य स्वभावमा हुन्छ। युगले परिवर्तन गर्छ, हिजो भयो आज भएन भएन, युगले नेतृत्व गर्छ। युगसँगै मानिसहरू आफूलाई जीवित राख्छन्। सामान्य सभामुख ज्यू, आज म चलचित्र विधेयक 2081माथि छलफल गरिरहेको छु। यो केवल एउटा विधेयक मात्र होइन, नेपालको कला संस्कृति भाषा इतिहास राष्ट्र पहिचानसँग जोडिएको संवेदनशील विषय हो। नेपाल चलचित्र क्षेत्रले दशकौँदेखि समाजलाई चेतना मनोरञ्जन राष्ट्र एकताको सन्देश दिँदै आएको छ। त्यसैले देशमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको विभिन्न संस्कृति परम्परालाई विश्व सामुनु उजार गर्दै रहेको छ। समाजलाई मनोरञ्जनको माध्यमबाट जन जनमा चेतना र राष्ट्रिय एकताको सन्देश दिँदै आएको छ। त्यसैले यो विधेयकलाई केवल प्रशासनिक दृष्टिकोणले होइन, राष्ट्र निर्माणको दूरदृष्टिले हेर्न आवश्यक छ। के हिमाल, के पहाड, के तराई, मेचीदेखि महाकालीसम्म चलचित्रले आफ्नो आफ्नो शैलीले नेपालीलाई जोडेको हुन्छ, नेपाललाई उठाएको हुन्छ। यो एउटा मेरुदण्ड पनि हो। चलचित्रका कलाकारहरूलाई राखेर छलफल गरेर यसको विधेयकलाई उच्च बनाउनु पर्छ। आज कलाकारहरू, जति कलाकारहरू चलचित्रलाई प्रोत्साहित गरिन्छ सरकारी तवरले, त्यसले मात्र हाम्रो राष्ट्रको उचाइलाई, कलाकारलाई उचाइलाई अगाडि बढाउन सक्छ। हाम्रो देशको सभ्यता भाषा संस्कार पर्यटन र इतिहासलाई संसार सामु मुन्थि चिनाउने सबैभन्दा प्रभावशाली माध्यम चलचित्र नै हो। तर हाम्रो चलचित्र क्षेत्र अझै पनि पर्यटन संरक्षण सरकारबाट प्रावधान र सम्मानबाट वञ्चित छ। नेपालका कलाकारहरू राष्ट्रका गहना हुन्, उनीहरूले आफ्नो कला सृजनाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। आज नेपालका कलाकारहरूले विश्वका युरोपदेखिका कलाकारहरूलाई पनि नेपालमा रमाएर आफ्नो प्रकृतिसँग देशको प्रभावमा पारेर यो देश नेपाल राम्रो हो भनेर बसाएका छन्। यसलाई पनि हामीले मूल्याङ्कनमा राख्नुपर्छ। सभामुख महोदय, देशलाई चिनाउने, राष्ट्र निर्माण योगदान दिने कला संस्कृति संरक्षण गर्ने र चल्ने चित्रको माध्यमबाट जन जनमा चेतना जगाउने उद्देश्य लिएर बनाउने चलचित्रहरूलाई सरकारले आफ्नो अपमन्त लिएर कर छुट र अनुदान दिनुपर्छ। सरकारले चलचित्र कर्मी भनेर पहिचान पत्र दिई सकेसम्म कलाकारको उपचार खर्चको जिम्मा लिनुपर्छ। विधेयकमा देखिएको छैन, लेखिनुपर्छ। त्यसै गरी चलचित्र विकास बोर्डलाई
1: माननीय मनिष खनाल, त्यसपछि माननीय इन्दिरा राणा मगर।
2: सम्मान्य सभामुख महोदय, चलचित्र विधेयक 2082माथिको सैद्धान्तिक छलफलको लागि यहाँ उपस्थित भएको छु। हिजोको दिनमा विक्रम सम्बत 2026 सालमा ल्याइएको ऐनलाई हामीले संशोधन गर्दैछौँ। जति बेला चलचित्र भन्ने बित्तिकै केही सीमित हलहरूमा, केही घरहरूमा मात्रै त्यो चल्ने चलचित्रलाई आज हामीले हेर्दै गर्दाखेरि हामी एआईको युगमा छौँ। आज ओटिटी प्लेटफर्म मार्फत, आज युट्युबको माध्यमबाट, विभिन्न डिजिटल प्लेटफर्मको माध्यमबाट आज घर घरमा चलचित्र पुगेको छ, हात हातमा चलचित्र पुगेको छ। त्यस कारणले गर्दाखेरि हिजोको केही सीमित घरहरूमा त्यो सीमित भएको त्यति बेलाको त्यो ऐनलाई आज हामीले अझै व्यापक बनाउनु पर्नेछ, आज अझै परिमार्जन गर्नुपर्नेछ। त्यस कारणले गर्दाखेरि यो परिमार्जनको उद्देश्यसहित जसरी सरकारले यो विधेयक ल्याएको छ त्यो निकै स्वागत योग्य छ। तर यो यसरी ल्याएको एउटा चाहिँ परिमार्जनको जुन उद्देश्य राखिएको छ त्यो उद्देश्य इन्ड क्लियर छ, तर त्यो इन्डमा पुग्ने माध्यम अथवा मिन्सको कुरामा हामीले अझै पनि कन्फ्युजन हामीले भेटेका छौँ। हामीले चलचित्रलाई हेर्दै गर्दाखेरि हामीले एउटा विचार र अभिव्यक्तिको स्वतन्त्रता जुन हामीले संविधानको धारा 17(2)लाई हामीले भन्छौँ, 17(2)(क)को कुरा गर्दै गर्दाखेरि विचार र अभिव्यक्ति स्वतन्त्रताको एउटा चाहिँ उच्चतम नमुनाको रूपमा त्यसलाई हामीले एउटा चलचित्रलाई लिन्छौँ। तर त्यो लिँदै गर्दाखेरि त्यो स्वतन्त्रताको हामीले प्रयोग गर्दै गर्दाखेरि सरकारको यो विधेयक हामीले हेर्दै गर्दाखेरि कता कता यो स्वतन्त्रतालाई हामीले अझै खुम्च्याउन पो खोजेका हौँ कि नियन्त्रणको नाममा हामीले नियमनका नाममा हामीले नियन्त्रण पो गर्न खोजेका हौँ कि भन्ने कुरा चाहिँ मलाई आभास भएको छ। हामीले यो चलचित्र जाँच बोर्डको कुरा हामीले गरेका छौँ, चलचित्र जाँच गर्दै गर्दाखेरि कतै नचाहिने ठाउँमा पो हामीले कैँची चलाउने हो कि भन्ने हामीले डर देखेका छौँ। हामीले चलचित्रलाई सेन्सरसिपको नाममा नियन्त्रण गर्दैछौँ, तर त्यो चलचित्रलाई सेन्सरसिप भन्दा पनि अब आजको दिनमा हेर्दै गर्दाखेरि चलचित्रलाई हामीले वर्गीकरण गर्न सक्यौँ भनेदेखि अझै चलचित्रले जुन उद्देश्य राखेर चाहिँ जुन सन्देश दिनको लागि त्यो चलचित्र बनाइएको हुन्छ, जुन एउटा चाहिँ हामीले अब चलचित्रलाई अगाडि बढाउँदै गर्दाखेरि निश्चित एउटा उमेर समूहलाई टार्गेट गरेर एउटा क्षेत्रलाई टार्गेट गरेर चाहिँ चलचित्र ल्याइन सक्छ, त्यस कारणले गर्दाखेरि चलचित्रलाई वर्गीकरण गरेर चाहिँ अगाडि ल्याउन सकियो भनेदेखि त्यो चलचित्रको उद्देश्य पुरा हुन्थ्यो भन्ने मलाई लाग्छ। त्यस्तै गरी हामीले चलचित्र एउटा जाँच बोर्डको पुनरावलोकनको कुराहरू सँगसँगै हामीले विचारको स्वतन्त्रता हामीले चाहिँ विचारमा हामीले चाहिँ एउटा चाहिँ लोकतन्त्रको कुरा गर्छौँ, लोकतन्त्रको कुरा गर्दै गर्दाखेरि हामीले डिजिटल लोकतन्त्रको कुरालाई पनि हामीले बिर्सनु हुँदैन र डिजिटल लोकतन्त्रको एउटा माध्यम भनेको चलचित्र भएका कारणले गर्दाखेरि यो चलचित्रले कहिलेकाहीँ सत्तालाई पनि प्रश्न गरिराखेको हुन्छ, यो चलचित्रले कहिलेकाहीँ एउटा चाहिँ समाजमा चलिराखेको एउटा चाहिँ विचारलाई भन्दा पनि फरक तरिकाले चाहिँ अगाडि लिएर आउनको लागि चाहिँ चलचित्रले भूमिका खेलिराखेको हुन्छ। त्यस कारणले गर्दाखेरि चलचित्रमा एउटा चाहिँ सत्तालाई प्रश्न गर्दै गर्दाखेरि त्यो सत्ताको आँखा त्यो चलचित्रमा नियमनको नाममा त्यो निषेधको नाममा चाहिँ नआओस् भन्नेतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। हामीले यो विधेयकलाई अगाडि ल्याउँदै गर्दाखेरि एआईका कुराहरू ओटिटी प्लेटफर्मका कुराहरूलाई पनि ध्यान दिउँ, समय सापेक्ष अगाडि बढाउँ भन्दै आफ्ना केही कुराहरू अन्त्य गर्छु।
3: माननीय सदस्य इन्दिरा राणा मगर, त्यसपछि माननीय सदस्य खड्ग साई।
4: सम्मान्य सभामुखज्यू, चलचित्र मौलिक हुन पर्यो, त्यसले देश झल्काउने किसिमको बन्नुपर्छ र यसले हाम्रो देशको सांस्कृतिक विविधता जोगाउने समेत मद्दत गर्छ र नेपालको विभिन्न भाषा संस्कृति झल्काउने गरी बनेका चलचित्रलाई अनुदान, कर, छुट वा विशेष प्रदर्शनको अवसरमा प्रदान गर्नुपर्ने देखिन्छ। नेपाल चलचित्रलाई हलमा मात्र नभई युट्युब वेब सिरिजमा समेत र सार्वजनिक गर्ने व्यवस्था गरी डिजिटल माध्यमहरूलाई समेत बढावा दिनुपर्ने देखिन्छ र स्क्रिप्ट राइटिङ र सिनेमाटोग्राफी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउँदै विदेशी चलचित्रमा प्रयोग हुने VFX एनिमेसन लगायतका नेपाली चलचित्रलाई समेत प्रयोग गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन जरुरी देखिन्छ। चलचित्रको विकास बोर्डलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी श्वेतता व्यावसायिक र स्वतन्त्र बनाउनुपर्छ। बोर्डले चलचित्र उद्योगको दीर्घकालीन योजना बनाएर लागू गरोस्। चलचित्रलाई अत्याधिक सेन्सर गर्ने भन्दा त्यसको वर्गीकरण जोड दिनुपर्छ। हालको सेन्सर व्यवस्था कडा भएको गुनासो आउने गरेको छ। अहिले रिसेन्टली पनि त्यो लाली फिल्म त्यो पहिल्यै हुनुपर्थ्यो, त्यत्रो खर्च गरिसक्यो अनि लास्टमा, अनि एउटा कुरा त्यो हामीले कुनै पनि समुदायलाई चाहिँ असर पर्ने गरेर बनाउनु हुँदैन त्यो मानिन्छ, तर त्यही पिक्चर चाहिँ उहाँ इङ्ग्लिस फिल्ममा चाहिँ विश्वभरि गएको छ अनि हाम्रै नेपाली युवाहरूले बनाएकोलाई चाहिँ रोकिदिने, त्यो पनि यो राजनीतिकरण जस्तो लाग्छ मलाई। कलाकार र चलचित्र क्षेत्रमा काम गर्नेहरूको पारिश्रमिक बिमा लगायतका व्यवस्थालाई कानुनी रूपमा स्पष्ट बनाउनुपर्छ। प्रस्तुत विधेयकका व्यवस्थाले चलचित्र क्षेत्रलाई सृजनशील सांस्कृतिक मनोरञ्जन उद्योगका रूपमा विकास विस्तार र संवर्धन गर्दै मद्दत गर्नुका साथ चलचित्र वितरण र प्रदर्शनलाई थप व्यवस्थित गर्ने, श्रमजीवी चलचित्र कर्मीहरूको हक हित संरक्षण गर्ने, मातृभाषा बौद्धिक कलात्मक आदिवासी जनजाति चलचित्रको निर्माण तथा प्रदर्शनमा टेवा पुग्ने कल्याणकारी कार्यक्रममा सञ्चालन, नयाँ प्रविधिको उपयोग डिजिटल प्लेटफर्म मार्फत प्रचार प्रसार गर्ने डिजिटल हबको व्यवस्था गर्न आवश्यक देखिन्छ। साथै कर्मचारीहरूलाई चाहिँ सेवा सुविधा के अरे सही तरिकाले गर्नु पर्यो। त्यस्तै गरी नवीकरण, संशोधन, बिक्री, हस्तान्तरण, चलचित्र घर निर्माण सम्बन्धी मापदण्ड तथा प्रदर्शन सम्बन्धी व्यवस्था, चलचित्र कर्मीहरूको लागि परिचय पत्र सम्बन्धी व्यवस्था, नेपालमा विदेशी चलचित्र तथा वृत्त चित्रको छायाङ्कन स्वीकृति चलचित्र प्रशिक्षण केन्द्र सम्बन्धी व्यवस्था, को कोष लेखा तथा लेखा परीक्षण सम्बन्धी व्यवस्था जस्ता राम्रा पक्षहरू यो विधेयकले समेटेको छ। केही विषयहरू थप परिमार्जन गरी विधेयकलाई समय सापेक्ष गर्न विधेयकको प्रभावकारिता बढ्ने शंका छैन। कलाकार जहाँ सूर्य पुग्दैन कलाकार त्यहाँ पुगेको हुन्छ र स्टोरीहरू चाहिँ एकदमै के अरे हामीले चलचित्रबाट चाहिँ हाम्रा कुण्ठामा भरिएका हाम्रा विभिन्न भूगोलका मानिसहरूको समुदायहरूको कथालाई चाहिँ हामीले यो चलचित्रबाट चाहिँ नयाँ पुस्तालाई हामीले चाहिँ प्रेरणा दिन के अरे कलाकारबाट के अरे चलचित्रबाट चाहिँ हामी गर्न सक्छौँ।
3: माननीय सदस्य खड्ग साई, त्यसपछि माननीय सदस्य गणेश बहादुर विश्वकर्मा।

0: सम्माननीय सभामुख महोदय, चलचित्र विधेयक 2082 पुरानो कानुनलाई समय अनुसार सुधार गर्ने महत्त्वपूर्ण प्रयास हो। तर यो विधेयक अझै पूर्ण छैन। यसलाई सच्याएर मात्र देशको वास्तविक चलचित्र नीति बनाउन सकिन्छ। पहिलो कुरा, यो विधेयक काठमाडौँ केन्द्रित देखिन्छ। नेपाल केवल राजधानी होइन, कर्णाली पनि नेपाल हो, मुगु पनि नेपाल हो। आज मुगु, हुम्ला, दैलेख, सुर्खेत, डोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लामा प्राकृतिक सौन्दर्यता, भाषा, सांस्कृतिक कथाको अथाह सम्भावना छ। तर राज्यको पहुँच कमजोर छ। रारा ताल, छायाना, चङ्खिली, हिमाल, खेसमालिका र तातोपानी जस्ता क्षेत्र विश्वस्तरीय चलचित्र छायाङ्कन स्थल बन्न सक्छन्। तर त्यहाँ सडक, सञ्चार, विद्युत र लगानीको अभाव छ। त्यसैले सरकारले दुर्गम क्षेत्रमा छायाङ्कन गर्ने चलचित्रलाई विशेष अनुदान, कर छुट र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ। दोस्रो, स्थानीय भाषा र संस्कृतिको संरक्षणका लागि स्पष्ट नीति आवश्यक छ। कर्णालीका भाषा, वेशभूषा र लोक संस्कृतिलाई चलचित्र मार्फत विश्वसम्म पुर्याउन सकिन्छ। त्यसो, चलचित्र विकास बोर्डलाई राजनीतिक भागभन्दाको केन्द्र होइन, दक्ष स्वतन्त्र संस्था बनाउनुपर्छ। सरकारले सरकारको कलाकारले सरकारको डर होइन, राज्यको साथ महसुस गर्न पाउनुपर्छ। चौथो, सेन्सरको नाममा सृजनात्मक स्वतन्त्र बनाउने काम बन्द हुनुपर्छ। चलचित्र समाजको ऐना हो, त्यसैले सत्य बोल्ने कलाकारलाई संरक्षण गर्ने नीति आवश्यक छ। चौथो, डिजिटल युग अनुसार ओटिटी र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने नीति आवश्यक छ। माननीय सभामुख महोदय, चलचित्र केवल मनोरञ्जन होइन, यो सांस्कृतिक पर्यटन, अर्थतन्त्र र राष्ट्रिय पहिचानको ध्यान हो, माध्यम हो। यही राज्यले कर्णाली र मुगु जस्ता चलचित्र क्षेत्रलाई चलचित्रसँग जोड्न सक्यो भने हजारौँ युवाले रोजगारी पाउनेछन्, पर्यटन बढ्नेछ र देशको वास्तविक पहिचान विश्वसम्म चिनिनेछ। त्यसैले यो विधेयक संशोधन गरेर समावेशी, विकेन्द्रीकृत र सृजनात्मक स्वतन्त्र सुनिश्चित गर्ने कानुन बनाउन सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। अन्तमा सभामुख मार्फत सम्पूर्ण सबै माननीय जीवहरूलाई रारा जाउँ, रारामा रमाउँ, रारामा स्वागत गर्न पाऊँ। हस्, धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि माननीय सदस्य आनन्द चन्द।
2: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सभाबाट उत्पन्न भएको चलचित्र विधेयक 2082 केही सैद्धान्तिक पक्षमा मात्रै यहाँ छलफल भइरहेको हुनाले म त्यसतर्फ ध्यान आकर्षण गर्न चाहन्छु। राष्ट्रिय सभामा छलफल हुँदा 199 संशोधनहरू आएको र विभिन्न सरकारवालाहरूले जाने आफ्ना कन्सर्नहरू त्यहाँ राखेको, तर पनि कति व्यक्ति सम्बोधन नभएको भनेर त्यो क्षेत्रका सरकारवालाहरूले चाहिँ गुनासो गरेको सुनिन्छ। यस कारणले यसको सैद्धान्तिक क्षेत्रमा पछि के भन्छ धारामा चाहिँ छलफल गरौँला। सैद्धान्तिक रूपमा छलफल गर्दाखेरि जाने कतिपय कुरा हामी जाने राजनीतिक के भन्छ मूल्य मान्यताहरू, राजनीतिक सन्देश दिने खालका चाहिने फिल्महरू पनि बन्ने गर्दछन्। त्यस कारणले गर्दाखेरि यसलाई राजनीतिबाट पृथक राख्ने कुरा चाहिँ नै हामीले भन्नु हुँदैन भन्ने ठान्छु म। राजनीतिकरण गर्ने कुरा अर्को कुरा हो, राजनीति पार्टीकरण गर्ने कुरा अर्को कुरा हो, तर राजनीति गर्ने कुरा चाहिँ नै यो लोकतन्त्रसँग जोडिएको हुनाले म त्यसतर्फ ध्यान दिनका लागि अनुरोध गर्छु। चलचित्र भनेको वर्गीय संरचना, उत्पादन सम्बन्ध, विचारधारा र शक्ति सम्बन्ध प्रतित्व हुने एउटा सशक्त आवाज हो र हुनुपर्दछ। त्यसैले हामी कहाँ धनी र पहुँचवालाहरूलाई सबलताको प्रतीक देखाउने, गरिबहरूलाई अयोग्य भाग्यवादी देखाउने जुन निरुत्साहित गर्ने खालका चाहिँ चलचित्रहरू बनेका छन् र विशेष मध्यम वर्गीय चाहिँ मध्यम वर्गलाई ध्यान दिने गरी बनेका चलचित्रहरू यसको चाहिँ प्रभाव देखिन्छ र विशेष गरेर पछिल्लो समयमा बादी समयलाई केन्द्र भागमा राखेर यो चाहिँ निर्माण भएको लाली बजार र त्यसपछि यो बाजेको लौरी लगायतका केही जस्तै बाटो मनिको फुल लगायतका केही फिल्महरू चाहिँ नै नेपालका चाहिँ उत्पीडितहरू वादी समुदाय जस्ता चाहिने समुदायलाई चाहिँ एकदम उनीहरूको गरिबी देखाउने उनीहरूलाई चाहिँ एकदम त्यो के भन्छ यौन शोषणमा पारिएका समुदाय मात्र हुन् भन्ने अथवा इतिहासको चाहिने उनीहरूको चाहिँ सम्मान नगर्ने खालका फिल्महरूलाई हामीले चाहिने बन्देज गर्नुपर्दछ र फिल्म अथवा यो चाहिने विधेयक मार्फत नवउदारवादी दृष्टिकोणलाई हामीले नेपालको संविधानमा चाहिँ को प्रस्तावना भनिएको चाहिने यो यो समाजवादी विचारधाराबाट निर्देशित गर्नुपर्छ यो नियमन निकायहरू चाहिने होइन यो समावेशी हुनुपर्दछ अनि त्यसपछि यसको चाहिने जाँच होइन यसको वर्गीकरण गर्नुपर्दछ र त्यसपछि यसलाई चाहिँ एउटा डिजिटल हब बनाएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने ठान्छु यसलाई चाहिँ एउटा आर्थिक सामाजिक प्रगतिशील रूपान्तरणको प्रोजेक्ट बनाउनु पर्दछ एउटा उद्योगको रूपमा विकास गर्नुपर्छ यसलाई नवउदारवादी धाराबाट चाहिँ नेपालको मैले अघि भने सांस्कृतिक रूपान्तरण सृजनात्मक हिसाबले अगाडि बढ्ने यसलाई सफ्ट पावर भन्ने जुन निजता कार्यक्रममा पनि आएको छ त्यसलाई त्यसको एउटा माध्यम बनाउन सकिन्छ र संहितालाई चाहिँ जोडेर यसलाई चाहिँ आत्मनिर्भर बनाउने स्थानीय भाषा स्थानीय संस्कृति स्थानीय परम्परा यो संहिताको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्छ भन्ने लाग्छ यो कलाकारहरूको चाहिँ सुरक्षाको कुरा अनि सञ्चारकर्मीहरूको के भन्छ सुरक्षाको कुरालाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्दछ म यही कुरा राखेर बिदा हुन्छु धन्यवाद
1: मान्य सदस्य आनन्द चन्द त्यसपछि मान्य सदस्य सन्तोष सुब्बा

0: हालमा मात्र हरेक वर्ष करिब 39,000 जनाको मृत्यु श्रुतिजन्य पदार्थ त्यससँग सम्बन्धित रोगका कारण हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। विशेष गरी किशोर किशोरी तथा युवावस्थामा धुम्रपानको प्रभाव बढ्दै जानु आजको गम्भीर जनस्वास्थ्य चुनौती हो। चलचित्र, वेब सिरिज, ओटिटी प्लेटफर्म्स, सोसियल मिडिया तथा अन्य दृश्य श्रव्य माध्यममा देखाइने धुम्रपान तथा भेपिङ सम्बन्धी दृश्यहरूले युवाहरूमा त्यसप्रति आकर्षण र प्रयोगको सम्भावना बढाउने प्रमाणित भएको छ। सम्मानीय सभापति महोदय, नेपालले जनस्वास्थ्य सेवा ऐन 2075 र श्रुतिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 मार्फत श्रुतिजन्य पदार्थको प्रयोग, विज्ञापन र प्रवर्धनमा कडा नियन्त्रण गर्ने नीति लिएको छ। तर विडम्बना के छ भने पछिल्ला वर्षहरूमा नेपाली फिल्म र म्युजिक भिडियोहरूमा जथाभावी धुम्रपानका दृश्य देखाउने प्रवृत्ति बढ्दो छ। जस्तै श्रुति मार्दा मार्दै गयो जीवन। विश्व स्वास्थ्य संगठनका नसन्ने रोग सम्बन्धी पूर्व निर्देशक डाक्टर डगलस वेटचरले श्रुतिजन्य पदार्थको विज्ञापनमाथि कडा प्रतिबन्ध लाग्दै गएपछि फिल्म किशोर किशोरीहरूलाई अनरेस्ट्रिक्टेड स्मोकिङ इमेजरी देखाउने प्रमुख माध्यम भएको बताएका छन्। विश्वभरका अनुसन्धानहरूले बारम्बार प्रमाणित गरेको तथ्य पनि यही हो। जस्तो बेलायतमा 5,166 किशोर किशोरीमाथि गरेको रिसर्चमा फिल्ममा स्मोकिङ सिन हेर्दा किशोरमा स्मोकिङ इनिसिएसनको जोखिम 100%भन्दा बढी बढ्ने देखिएको छ। नियमित धुम्रपान गर्ने जोखिम पनि 68%ले बढ्ने देखिएको छ। नर्वेमा गरिएको अर्को एक अध्ययनले किशोर किशोरीहरूमा कारण कुल पिपल स्मोक दृष्टिको विकास भइरहेको छ। फिल्ममा स्मोकिङ सिन्स हरेक किशोर किशोरले धुम्रपान ट्राई गर्ने सम्भावना 3 गुणासम्म बढी हुने पनि उक्त अध्ययनले देखाएको छ। डब्लुएचओको स्मोक फ्री मुभिज प्रतिवेदनले डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबेको कन्ट्रोलको धारा 13 मार्गनिर्देशन अनुसार केही नीति र उपायहरू सिफारिस गरेको छ। त्यसअनुसार विधेयक संशोधन गर्दै कानुन निर्माण गर्न अनुरोध गर्दछु। सम्मानीय सभामुख महोदय, चलचित्र, वेब सिरिज, ओटिटी तथा अन्य श्रव्य दृश्य सामग्रीमा श्रुतिजन्य पदार्थका दृश्यहरूलाई निरुत्साहित तथा नियमन गर्ने स्पष्ट कानुनी व्यवस्था गरियोस्। श्रुतिजन्य पदार्थ तथा मदिरका ब्रान्डहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रचार प्रसार निषेध गर्ने प्रावधान राखियोस्। धुम्रपान वा मदिराजन्य दृश्य भएका सामग्री प्रदर्शन गर्न अघि कम्तीमा 2 मिनटको जनचेतनामूलक स्वास्थ्य सन्देश अनिवार्य रूपमा प्रदर्शन गर्ने व्यवस्था गरियोस्। यस्ता दृश्य समावेश भएका चलचित्रमा उमेर वर्गीकरण एज रेटिङ अनिवार्य गरियोस्।
1: मान्य सदस्य सन्तोष सुब्बा, त्यसपछि मान्य सदस्य गुरु प्रसाद बराल।

सम्माननीय सभामुख महोदय, म आज यस विधेयकमाथि एउटा यस्तो विषयमा बोल्न चाहन्छु जुन भविष्यको प्रश्न होइन, आजकै वास्तविकता हो। अहिले यो क्षण नेपालका लाखौँ दर्शक नेटफ्लिक्स हेरिरहेका छन्, एमाजोन प्राइम हेरिरहेका छन्। यी प्लेटफर्महरूले नेपाली दर्शकबाट मासिक शुल्क उठाउँछन्, तर त्यो रकमको पैसा पनि नेपाली चलचित्र उद्योगमा फर्कँदैन। नेपाली दर्शकले प्रयोगकर्ताले तिरेको मासिक शुल्क राज्यलाई राजस्व आउँछ जस्तो मलाई लाग्दैन। यो विधेयक त्यो समस्या हल गर्न आएको हो भनिन्छ, तर के साँच्चै समस्या हल गर्छ त? सम्माननीय सभामुख महोदय, प्रस्तावित विधेयकले डिजिटल प्लेटफर्मलाई इजाजत लिनुपर्ने व्यवस्था छ, राम्रो कुरा हो। तर मेरो प्रश्न, नेटफ्लिक्सको सर्भर भारतमा छ जस्तो लाग्छ, एमाजोन जस्तो सर्भर पनि विदेशमै छ, तिनीहरू नेपाली बोर्डमा इजाजत लिन आउँछन् भन्ने सरकारको के आधार के हो? तिनीहरू नआए के गर्ने? विधेयकमा जवाब छैन। र नेपाली चलचित्र यस्ता विदेशी ओट प्लेटफर्ममा नराख्ने हो भने, मान्ने हो भने, के यस्ता ओट प्लेटफर्मले नेपालमा इजाजत लिनुपर्छ? यी प्रश्नहरूको सोझो जवाब प्रस्तावित विधेयकले दिँदैन। एउटा नेपाली निर्माताले नेपाली ओटमा चलचित्र हाल्न इजाजत लिनुपर्छ, रोयल्टी तिर्नुपर्छ, जाँच गराउनुपर्छ, तर नेटफ्लिक्सले नेपाली दर्शकलाई हलिउड चलचित्र देखाउँदा कुनै इजाजत छैन, कुनै रोयल्टी छैन, कुनै जाँच छैन। यो असमान प्रतिस्पर्धा हो। नेपाली उद्योगलाई बाँधेर विदेशीलाई उद्योगलाई खुला छोड्ने यो नीति राष्ट्रिय हित विपरीत छ। अन्तर्राष्ट्रिय

0: टैक्स हेरौं अन्त अस्ट्रेलियाले नेटफ्लिक्स टैक्स लागू गरेको छ, फ्रान्सले विदेशी प्लेटफर्मलाई फ्रान्सेली चलचित्रमा लगानी गर्न अनिवार्य बनाएको छ, भारतले पनि ओट नियमन कडाई अन्तर्गत कडाई गरेको छ, हामीले किन यो बाटो हिँड्न सक्दैनौँ? प्रस्तावित विधेयकले डिजिटल हबको व्यवस्था छ, यो राम्रो सोच हो, तर कार्यान्वयनको कुनै रोडम्याप छैन, बजेट छैन, समय सीमा छैन, यो कागजी व्यवस्था मात्र बन्ने खतरा छ। सम्माननीय सभामुख महोदय, डिजिटल क्रान्तिले राजनीतिक उद्योग चलचित्र उद्योगलाई जरैदेखि बदलिएको छ, यो विधेयक त्यो परिवर्तनलाई बुझ्न असमर्थ छ। अन्तमा एउटा प्रश्न, नेपालमा हाल कति नेपाली दर्शकले ओट प्लेटफर्मलाई मासिक शुल्क तिरिरहेका छन्? त्यो रकम कति छ? त्यसमध्ये नेपाली राजस्वमा कति आउँछ? यस प्रश्नको उत्तर सरकारले यसै विधेयकसँग सदनमा उपलब्ध गराउनुपर्छ, अनि मात्र यस विधेयकमाथि इन्फर्मड लेजिस्लेटिभ डिस्कोर्स सम्भव हुन्छ। धन्यवाद।
1: मान्य सदस्य गुरु प्रसाद बराल, त्यसपछि मान्य सदस्य निष्कल राई।

0: सभामुख महोदय, आज नेपालको चलचित्र क्षेत्रको एउटा कोसेढुङ्गाको रूपमा छलफल भइरहेको विधेयकको सन्दर्भमा केही संक्षिप्त सैद्धान्तिक कुरा राख्न चाहन्छु। यो विधेयकले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने भनेको छ, तर विधेयक चाहिँ उदार बन्न सकेको छैन। उदाहरणको लागि चलचित्र निर्माणमा फिल्म निर्माणका लागि आधारभूत विद्यालयको आवश्यकता पर्छ। अहिले उद्योगी व्यवसायीहरूले आफ्ना आफ्ना अनुभव ज्ञान र विदेशमा गएर केही कुरा सिकेर आएर उनीहरूले त्यसमा योगदान गर्ने गरेका छन्। देशमा त्यस्तो योग्य सरकारको लगानीमा आधारभूत विद्यालयको विस्तार आजको आवश्यकता छ। यो विधेयकले यो कुरालाई ध्यान दिनुपर्छ। दोस्रो, पटकथा कथावस्तु परिष्कृत र गुणस्तरीय बनाउने कुरामा राज्यले सहजीकरण गर्ने कुरामा ध्यान दिनुपर्छ। तेस्रो, रचनात्मक ज्ञानवर्धक र सन्देशमूलक फिल्म निर्माणको सन्दर्भमा यो विधेयक सहयोगी बन्नुपर्छ। चौथो, उत्कृष्ट प्रविधि र परिष्कृत निर्माणका लागि यो विधेयकले आवश्यक प्रबन्धहरू गरिदिनुपर्छ। त्यति मात्रै होइन, चलचित्र मैत्री छायाङ्कन गर्ने क्षेत्रहरूतर्फ पनि यो विधेयकले आवश्यक ध्यान दिनु पर्दछ। उदाहरणको लागि, आज उत्कृष्ट छायाङ्कन गर्ने गन्तव्यहरू नेपालमा धेरै छन्, तर त्यसलाई फोकस गरेर राज्यले विधेयक मार्फत सङ्केत गर्ने, राज्यले नीति र कार्यक्रमबाट त्यसलाई सम्बोधन गर्नुपर्छ। यति मात्र होइन, अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्ने पूर्वाधार समेत हामीले बनाउने कुरामा यो विधेयकले सहजीकरण गर्नुपर्दछ। जस्तै उदाहरणको लागि, दोलखाको खरिढुङ्गा एउटा अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्ने सिटीको रूपमा विकास गर्ने पूर्व योजना छ। त्यो चिजलाई यो विधेयकले सहजीकरण गर्ने र सरकारले त्यसलाई ब्याकअप गर्ने काम गर्नुपर्दछ। त्यति मात्रै होइन, सहुलियतपूर्ण ऋण र कर छुटका व्यवस्थालाई यो विधेयकले आवश्यक सरकारलाई निर्देश गर्नुपर्दछ। यसको सँगसँगै विदेशीहरूका ठुला ठुला कम्पनीहरू आएर नेपालका फिल्म निर्माणसँग सहकार्य गर्ने र हातेमालो गर्ने र उनीहरू स्वयं नेपालमा आएर फिल्म उद्योगमा हात हाल्ने दिशातर्फ समेत राष्ट्रिय उद्योगलाई प्रमोसन गर्दै यो विधेयकले सहजीकरण गर्नुपर्छ। अनि मात्रै यो क्षेत्रमा एउटा व्यावसायिकता आउँछ, कलाकर्मीको संरक्षण हुन्छ र अगाडि बढ्न सकिन्छ।
1: मान्य सदस्य निष्कल राई, त्यसपछि मान्य सदस्य कुसुम महर्जन।

0: सम्मानित सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भएर माथिल्लो सदनबाट प्रतिवेदन सहित यहाँ आइपुगेको चलचित्र सम्बन्धी कानुनी संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा छौँ। पछिल्लो समयमा चर्चामा रहेको विशेष गरेर ओरेन्ज इकोनोमीको एउटा महत्त्वपूर्ण स्टेक होल्डरको रूपमा रहेको चलचित्र क्षेत्र पनि हो। प्रश्नबाट आज म विधेयकमा समावेश भएका केही विषयलाई सभामुख महोदयले उपलब्ध गर्नुभएको समय सीमाभित्र रहेर प्रस्तुत गर्न चाहन्छु। विधेयकमा समावेश भएको चलचित्रको परिभाषाबाटै यसलाई पुनर्लेखन गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। चलचित्रको परिभाषाभित्र व्यापारिक चलचित्र, स्वतन्त्र चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र, एनिमेसन चलचित्र, टेली चलचित्र, बाल चलचित्र, वेब सिरिज, गेम तथा VR भर्चुअल रियालिटीको आदिलाई बुझाउँछ भनी लेखिएको छ, लेख्नुपर्छ जस्तो लाग्छ मलाई। अर्को मलाई लाग्छ चलचित्र क्षेत्रको तालुकदार मन्त्रालय पनि परिवर्तन गर्नुपर्ने हो कि, किनभने चलचित्र संसारभन्दा पनि कला साहित्यसँग जोडिएको विषय हो। हामीले नाटक, साहित्य, सङ्गीत, कला जस्ता विषय संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत राखेका छौँ। पञ्चायतकालीन समयमा चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राखिएको थियो, अहिले पनि त्यसैलाई निरन्तरता दिनु कतिको जायज र प्रगतिशील विषय हो प्रश्न हाम्रो सामु छ। चलचित्र बोर्ड गठन प्रावधानमा पनि केही संशोधन गर्नुपर्ने देखिन्छ, जस्तो बोर्डमा नेपाल सरकारले नियुक्त गरेको चलचित्र विज्ञ अध्यक्ष रहने, चलचित्र क्षेत्रबाट विद्यमान विधागत प्रतिनिधित्वलाई प्राथमिकतामा राखेर सदस्य मन्त्रालय प्रतिनिधि र सदस्य सचिव छान्न, खुल्ला प्रतिस्पर्धामा जानुपर्छ कि भन्ने मलाई लागेको छ। चलचित्र विकास बोर्डको काम, कर्तव्य र अधिकार समय सापेक्ष र चलचित्र कर्मीको हितको लागि काम गर्ने संस्था बनाउने थप गहन छलफल र प्रावधान आवश्यक छ जस्तो मलाई लाग्छ। अन्त्यमा चाहिँ चलचित्र विकास बोर्डको आर्थिक स्वतन्त्रता, फिल्म एन्ड टेलिभिजन इन्स्टिट्युटको स्थापना जस्ता विषयमा पनि थप गृह कार्य गर्नुपर्ने देखिन्छ। सम्बन्धित स्टेक होल्डरसँग थप परामर्श गर्न पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ। सैद्धान्तिक छलफलमा केही विषय राखिएको छु, राष्ट्रिय सभाले पनि मेहनत गरेर प्रतिवेदन बनाएकै छ, यहाँ पनि सम्बन्धित समितिमा गएर थप दफा दफामा छलफल हुने नै छ। प्रधानमन्त्री तथा उहाँको टिमभित्र अझ सत्तापक्ष मान्यजीवहरू पनि अझ धेरै चलचित्र कर्मी पनि हुनुहुन्छ, सञ्चारकर्मी पनि हुनुहुन्छ, बुझेका व्यक्तित्वहरूको बहुलता छ। पक्कै उहाँहरूले पनि विधेयकलाई समय सापेक्ष बनाउन भूमिका खेल्नुहुनेछ। हामी पनि संशोधन र समितिमा छलफलमा गरेर यसबारे परिपक्व विधेयक बनाउन लागि पर्नेछौँ। धन्यवाद। जैन
1: मान्य सदस्य कुसुम महर्जन, त्यसपछि मान्य सदस्य विपिन कुमार आचार्य।
2: सम्माननीय सभामुख महोदय, यो चलचित्र विधेयकमाथि छलफल गर्दै गर्दाखेरि केही महत्त्वपूर्ण विषयहरू छुटेको महसुस गरेर बुदागत रूपमा मैले टिपेर ल्याएकी छु। एक, अभिव्यक्ति स्वतन्त्रता र सेन्सरसिप, त्यसमा चाहिँ चलचित्रमाथि कसरी नियन्त्रण गर्ने, नियन्त्रण के हुने, सेन्सर बोर्डको अधिकार सीमित वा पारदर्शी हुनुपर्छ कि हुँदैन, अनि कलाकार र निर्देशकको सृजनात्मक स्वतन्त्रताको संरक्षण कसरी गर्ने। दुई, डिजिटल प्लेटफर्म र ओटिटी नियमन सम्बन्धीमा, युट्युब, नेटफ्लिक्स, एमेजन प्राइम जस्ता डिजिटल माध्यमका नेपाली सामग्रीको व्यवस्थापन कसरी गर्ने, अनलाइन रिलिज भएका फिल्मको दर्ता, कर र नियमन कसरी गर्ने, सङ्घीय संरचना अनुसार अधिकार बाँडफाँड प्रष्ट हुनुपर्छ, त्यसै गरी सङ्घ प्रदेश र स्थानीय तहको भूमिका के भनेर प्रष्ट हुनु पर्छ, चलचित्र छायाङ्कन अनुमति कर तथा हल सञ्चालनको अधिकार कसलाई दिने, यो कुरा पनि प्रष्ट हुनुपर्छ। चार, उद्योगको संरक्षण र प्रवर्धन, नेपाली चलचित्रलाई विदेशी फिल्मसँग प्रतिस्पर्धा बनाउन अनुदान, कर र छुटको प्रोत्साहन दिनुपर्छ, ग्रामीण क्षेत्रमा हल विस्तार र फिल्म शिक्षाको विकास गरिनुपर्छ, कपिराइटको र पाइरेसी नियन्त्रण पनि गर्नुपर्छ, त्यसै गरी चलचित्र कर्मीको श्रम अधिकार सुरक्षित हुनुपर्छ, फिल्म वर्गीकरण प्रणाली अन्तर्गत उमेर समूह अनुसार फिल्म वर्गीकरण गरिनुपर्छ। बालबालिकामा असर पर्ने सामग्रीको नियन्त्रण गर्नुपर्छ। त्यसै गरी विदेशी चलचित्र र संस्कृतिमा प्रभाव अन्तर्गत विदेशी फिल्म प्रदर्शनमा कोटा वा कर नीति आवश्यक छ या छैन विचाराधीन अब मुद्दा हो। नेपाली भाषा संस्कृति र पहिचानको संरक्षण गर्ने खालको विषय पनि उठान गर्न बाँकी छ। त्यस्तै लगानीमा पारदर्शिता चाहेको छु। चलचित्र क्षेत्रमा वैदेशिक लगानीको सीमा निर्धारण कसरी गर्ने अनि कालो धन रोक्ने व्यवस्था र लगानी पारदर्शिता सुरक्षित कसरी गर्ने। 10 महिला दलित जनजाति तथा समावेशिता अन्तर्गत पनि केही बुदा राखेको छु। चलचित्र क्षेत्रमा समावेशिताको प्रतिनिधित्व कसरी सुनिश्चित गर्ने। लैङ्गिक हिंसा विभेद र शोषण विरुद्धको कानुनमा प्रतिबन्ध कसरी लगाउने। 11 फिल्म विकास बोर्डको संरचना। बोर्ड स्वतन्त्र र पेसागत हुनुपर्ने कि सरकारी नियन्त्रणमा हुनुपर्छ यसमा स्पष्टता जरुरी छ। त्यसै गरी नियुक्ति प्रक्रिया पारदर्शी बनाउने के गर्नु पर्ला। 12 नयाँ प्रविधि र एआई प्रयोग जुन हुँदै आएको छ त्यसमा चाहिँ नि एआई जेनेरेटेड कन्टेन्ट डिप फेक भर्चुअल एक्टर के अरे एक्टर सम्बन्धी नीति
1: मान्य सदस्य विपिन कुमार आचार्य त्यसपछि मान्य सदस्य सुलभ खरेल
3: सम्माननीय सभामुख महोदय मेरो बच्चैदेखिको एउटा सपना भनेको चाहिँ एक दिन फिल्म बनाएर चाहिँ ओस्कर जित्ने भन्ने हो कि तर यो विधेयक हेर्दाखेरि चाहिँ मेरो सपना पुरा हुन्छ जस्तो मलाई लाग्दैन। म दुई तिनवटा कुराहरू भूमिका नमाथि भन्न चाहन्छु। सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको चाहिँ यो विधेयकले ओटिटी र फ्री स्ट्रिमिङ प्लेटफर्म बिचको भिन्नता नै बिर्सेको छ र त्यसलाई आधार बनाएर एकदमै एउटा गम्भीर कुराहरूमा नियमन गर्न खोजेको छ। यसले के भनेको छ भने यो डिजिटल प्लेटफर्ममा आउने जति पनि कन्टेन्टहरूलाई चाहिँ नियमन गरिनुपर्छ, यसको लाइसेन्सिङ पनि गर्नुपर्छ, रोयल्टी पनि लिनुपर्छ भनेको छ। यदि त्यो पास भयो भने चाहिँ यसले चाहिँ इन्डिपेन्डेन्ट क्रिएटरहरूलाई चाहिँ कुनै न कुनै रूपमा जहिले पनि लिगल्ली बाइन्ड गर्छ। कमर्सियल प्लेटफर्महरूमा हाल्ने कन्टेन्टलाई छुट्याएर ओटिटी के अरे यो युट्युबहरू टिकटकहरूमा हाल्ने कन्टेन्टलाई चाहिँ नियमन गरिदिनु त्यो हुँदैन। एकदमै हेर्दा सामान्य तर एकदमै क्रिटिकल कुरा हो एउटा यो। अनि धेरैजनाले यो के भन्छ हाम्रो यो सेन्सर बोर्डको कुरा गर्नुभयो। हाम्रो सेन्सर बोर्डमा यदि विदेशका जेम्स क्यामरुनहरू स्टिभन स्पिलबर्ग नेपालमा फिल्म बनाउँथ्यो भने सेन्सरै हेरेर सुसाइड गर्थे होला होइन। यो ब्युरोक्रेटिक मान्छेहरूले फिल्म कलाहरू चाहिँ सेन्सर गर्ने होइन। सो प्लिज प्लिज प्लिज जानेका मान्छेहरूलाई सेन्सर गर्ने मेकानिजम बिल्डअप गरिदिनुहोस्। कलाको मापन ब्युरोक्रेटिक मान्छेहरूले चाहिँ गर्ने होइन, यसमा चाहिँ एकदमै ध्यान दिनु पर्ला। अनि अर्को कुरा भनेको चाहिँ विदेशबाट चाहिँ फिल्म सुटिङहरू गर्न ल्याउने यो गर्ने त्यो गर्ने भन्छु तर क्यास रिबेटको केही पनि कुराहरू छैन। 5 मिलियनको न्युजिल्यान्डमा $2 मिलियन चाहिँ रेभिन्यू आउँछ, हाम्रोमा केही पनि छैन भनेपछि यदि विदेशबाट आएर चाहिँ त्यो $1 मिलियन खर्च गर्छ भने सरकारले चाहिँ क्यास रिबेट दिने व्यवस्था गरिदियो भने चाहिँ त्यसले चाहिँ बिग पिक्चरमा चाहिँ नेपाललाई चाहिँ मुभीको चाहिँ सुटिङ इन्डस्ट्री चाहिँ गजबले बनाउँछ। नत्र भने के हुन्छ भने यत्तिकै यो डाँडापाखा हेर्न मात्रै हिँड्छ। हाम्रो गणेशजीले भने जस्तो कोही आउँदैन, डाँडापाखा संसारभरि पनि छ। सो वाट वी गिभ भन्ने कुरा एकदमै महत्त्वपूर्ण पनि होला। अनि अर्को एउटा एकदमै महत्त्वपूर्ण पार्ट भनेको चाहिँ अहिले पनि यो क्यामराहरू लेन्सहरूलाई चाहिँ लग्जरी आइटम भनेर एकदम धेरै ट्याक्स लाग्छ कि कन्टेन्ट क्रिएटरहरूको लागि। त्यो भने एकदम महत्त्वपूर्ण चिज हो, यसलाई लग्जरी नमानेर यसलाई चाहिँ एउटा नेसेसिटी जस्तो मानेर चाहिँ अलिकति ट्याक्सहरू घटाइदियो भने चाहिँ त्यसले अझ बढी कन्टेन्ट क्रिएटरहरूलाई चाहिँ कन्टेन्टहरू मजाले बनाउन पनि हेल्प गर्थ्यो। त्यो पनि एउटा चिज एकदमै महत्त्वपूर्ण पार्ट हो जस्तो लाग्छ। अनि यो फरेन मुभीहरू जति पनि रिलिज हुन्छ नेपालमा त्यसबाट आउने टिकटको जति पनि 2-3% जति अमाउन्ट चाहिँ अटोमेटिकली फिल्म बोर्डलाई चाहिँ दिएर त्यसबाट जति पनि रेभेन्यू जेनेरेट हुन्छ त्यो रेभेन्यू जेनेरेट हुने चाहिँ नेपाली मौलिक चलचित्रहरूमा लगानी गर्ने एउटा मेकानिजम बिल्डअप गरिदियो भने त्यसले चाहिँ सही अर्थमा नेपाली फिल्म इन्डस्ट्रीलाई चाहिँ राइट ट्र्याकमा लैजान्छ पनि होला. अरू कुराहरू त यो संशोधनमा पनि राखौँला. तर लेट आर्टलाई आर्ट जस्तो नै बनाउनु, नत्र चाहिँ कस्तो भयो भने सेन्सरहरूले गर्दा चाहिँ लाली बजारको पनि लाली एकातिर मार्केटको बजार उता जस्तो हुन्छ. सो त्यसलाई चाहिँ अलिकति नियमन गरौँ.
1: माननीय सदस्य सुलभ खरेल, त्यसपछि माननीय सदस्य कमल सुवेदी.
0: सम्माननीय सभामुख महोदय, आज यस चलचित्र सम्बन्धी विधेयकको बारेमा छलफल गर्दै गर्दा मलाई मनपर्ने यस चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू विपिन कार्की, दयाहाङ राई, त्यसै गरेर हाम्रो छिमेकमा पङ्कज त्रिपाठी र इरफान खानलाई चाहिँ मैले सम्झिन चाहेँ. विशेष गरेर अब आज यो विधेयकको बारेमा छलफल गर्दै गर्दाखेरि हामीले हेऱ्यौँ भने सभामुख महोदय, यो अनुसूची 7 को 19 नम्बरमा हाम्रो संविधानले चाहिँ सङ्घ र प्रदेशको अधिकारभित्र चलचित्र र सिनेमा हलको व्यवस्था गरेको छ. तर हामीले हेऱ्यौँ भने यो सबै विधेयक अध्ययन गर्दै गयो भने यसमा चाहिँ प्रदेशको भूमिका नै एकदम सङ्कुचित देखिन्छ. बरु हिजोको ऐन 2026 सालको ऐनको दफा 11 हामीले हेऱ्यौँ भने प्रदेश सरकारलाई पनि बरु केही अधिकारहरू सार्वजनिक शान्तिमा खलल पुऱ्यायो भने त्यसलाई रोकथामको अधिकार चाहिँ दिएको छ. यसले गर्दाखेरि हामी अलिक प्रोग्रेसिभ टुवार्ड्स फेडरलिजम हुनुपर्ने अलिकति भएनौँ कि भन्ने कुरा चाहिँ मैले ध्यान आकर्षण गर्न चाहेँ. यो एउटा हेक्लर्स भिटो भन्ने एउटा कन्सेप्ट हुँदो रहेछ. यसले चाहिँ के भन्छ भन्दाखेरि, यदि कहीँ कतै प्रोटेस्ट हुन्छ भने प्रोटेस्ट हुने बाहनामा चाहिँ हामीले स्पिकरको राइटलाई चाहिँ कटेल गर्न सक्दैनौँ भनेर भन्छ. किन भन्दाखेरि राज्यको काम भने त स्पिकरको कन्स्टिट्युसनली प्रोटेक्टेड राइटलाई प्रोटेक्सन गर्ने कुरा हो भनेर चाहिँ भनिएको हुन्छ. त्यही भएर त्यस्तो दफा 11 जस्तो व्यवस्था चाहिँ अब चाहिँ हामीले सार्वजनिक शान्तिमा खलल पुग्छ भन्ने आधारमा नै फिल्महरूलाई चाहिँ अब ब्यान गर्न मिल्दैन भन्ने कुरा चाहिँ मैले जोड्न चाहेँ. यसै विषयमा चाहिँ यो अमेरिकाको यो सर्वोच्च अदालतले मिलर भर्सेस क्यालिफोर्नियाको टेस्टमा चाहिँ जस्तो हाम्रोमा कतिपय यो नियमनको सिलसिलामा हामीले चाहिँ धेरै फिल्महरूलाई चाहिँ ब्यान गर्ने रहेको हामीले यो प्रचलन देखिरहेका छौँ. हामीले चाहिँ फिल्मको कुनै एउटा सिनलाई मात्रै हेरेर त्यो न्युड छ कि छैन, एक्सप्लिसिट छ कि छैन भन्ने हिसाबले पनि त्यसमा सेन्सर बोर्डले रोक लगाइरहेको अवस्था छ. यस्तो हकमा चाहिँ यो समग्रतामा नै एउटा फिल्म सिङ्गो एउटा एपिसोड मात्र नहेरेर सिङ्गो फिल्मलाई नै हेरेर चाहिँ त्यसको निर्णय गर्नुपर्छ इन टोटलमा. अनि त्यसमा पनि उक्त सामग्रीले मुख्य रूपमा नै यौन उत्तेजनालाई प्रधान उद्देश्य मानेको छ भने त्यसलाई रोक्नुपर्छ. तर कुनै कुनै सिनहरू त्यस्तो छ भने जस्तो हामीले विदेशी फिल्महरूमा त्यस्तोमा रोकआउट देखिँदैन, तर नेपालका बोर्डहरूले चाहिँ त्यसमा रोकआउट रहेको देखिन्छ. र कुनै सामग्रीले स्पष्ट रूपमा नै आपत्तिजनक यौन जन्य आचरण देखाएको छ, एक्सप्लिसिट न्युडिटी देखाएको छ भने त्यसलाई चाहिँ अवश्य रोक्नुपर्छ. तर त्यस्ता सामग्रीहरू जसले कथा चरित्र विकास वा कलात्मक अभिव्यक्तिको हिस्सा छ भने त्यस्तोमा हकमा चाहिँ कुनै पनि चलचित्रलाई पूर्व प्रकाशनमा चाहिँ निषेध लगाउनु हुँदैन, बरु त्यसको वर्गीकरण चाहिँ गर्नुपर्छ. जस्तो हामीले बेलायतमा देख्न सक्छौँ, त्यसमा चाहिँ हामीले त्यो वर्गीकरण एडल्ट हो कि प्यारेन्टल एडभाइजरीमा चाहिँ हेर्नुपर्ने हो कि त्यो रेस्ट्रिक्टेड टु चिल्ड्रेन हो भनेर त्यस्तो चाहिँ गर्नुपर्ने हुन्छ भनेर चाहिँ त्यो ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसनमा त्यस्तो व्यवस्था भएको हुँदाखेरि नेपालमा पनि त्यसरी हामीले यो राइटलाई चाहिँ इन्हान्स गरौँ.
1: माननीय सदस्य कमल सुवेदी, त्यसपछि माननीय सदस्य राजीव खत्री.
4: सम्मान्य सभामुख महोदय, माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथि मेरा केही धारणा राख्न चाहन्छु. विशेष गरी यो विधेयक सरसर्ती पढ्दै जाँदाखेरि यसमा 5 आयामबाट मैले यसलाई निहालेँ. यसको सैद्धान्तिक कोण हेर्दाखेरि चाहिँ 2026 सालमा बनेको ऐन अब 57 वर्ष पुगे पछाडि चाहिँ संशोधनको चरणमा आइपुगेको छ, र त्यो पनि अहिले पहिलेको सत्तापक्षहरूले निर्माण तय गर्नुभएको कुरा र अहिले प्रतिपक्षीहरू साथीहरू त्यहाँ पुग्दै जाँदाखेरि पनि संशोधनको आवश्यकता छ भन्ने कुरा उहाँहरूले पनि राखेको जस्तै मेरो यसमा सैद्धान्तिक बहसमाथि केही धारणा राख्न चाहन्छु। विशेष गरी हामीले त्यो 57 वर्ष अगाडिको एललाई हेर्दाखेरि चाहिँ पञ्चायतकालमा चाहिँ त्यो आफ्नो व्यवस्था चाहिँ बचाउनलाई चाहिँ त्यो नियन्त्रण गर्ने हिसाबले नियन्त्रणमुखी पक्षबाट या आफ्नो गुणगान गाउने पक्षको हिसाबले पक्ष पोषण गरिएको थियो र अहिलेको परिवेश आउँदाखेरि चाहिँ हाम्रो व्यवस्था पनि परिवर्तन भयो। हामी पञ्चायतदेखि हामी बहुदलदेखि हामी गणतन्त्रसम्म आइपुग्यौँ। यसरी हेर्दाखेरि विश्वमा हेऱ्यो भने त्यो बेलाको चलचित्रहरू निर्माण गर्ने पद्धति प्रविधिहरू हेऱ्यो भने पनि र अहिले एआईले चाहिँ निर्माण गर्ने हाम्रा टेक्नोलोजीको कुरादेखि लिएर हाम्रा कला संस्कृतिहरूको कुराहरू पनि धेरै परिवर्तन भइसकेको अवस्था छ र यसलाई चाहिँ हामीले पुरानै सोच जो हामीले पहिले बनाएको विधेयकलाई नै आधार बनाएर हेरेको जस्तो लाग्छ। त्यही भएर यसमा चाहिँ विशेष गरी यो बहसको विषय चाहिँ हामीले यो अभिव्यक्ति स्वतन्त्रता र सृजनशीलताको सम्मान गर्ने पक्षबाट हुनुपर्छ र त्यो संविधानको धारा 17(2)(क)ले स्पष्ट रूपमा पनि राखेको छ। त्यस अनुसार हामीले चाहिँ त्यतातिर अगाडि बढ्न जरुरी देख्छु मैले। अर्को चाहिँ यो चलचित्र जाँचलाई चाहिँ हामीले यो सेन्सरसिप एप्रोचबाट होइन अब चाहिँ यसलाई अघि पनि कुरा उठिसकेको छ यसलाई वर्गीकरण गरिनुपर्छ। एज ग्रुप अनुसार चाहिँ कुन ग्रुपले यो हेर्न मिल्छ या हेर्न मिल्दैन भन्ने हिसाबले राखिनुपर्छ र त्यो गर्न सकियो भने यसलाई काटछाँट गरेर पुरानो त्यो मौलिकता उसको सृजनशीलता हराउन दिन हुँदैन। मुभीलाई चाहिँ त्यसरी छोड्नुपर्छ भन्ने लाग्छ। अर्को यो संहिताको मर्म र क्षेत्राधिकारको कुरा पनि महत्त्वपूर्ण कुरा छ किनभने हामी संहितामा गइसकेको छौँ। यसको मर्म पनि मर्नु हुँदैन। क्षेत्राधिकार प्रदेश र स्थानीय तहसँग भएको कुरालाई करको कुरा चाहिँ त्यसरी नै जोड्नुपर्छ जस्तो मलाई लाग्छ। अर्को डिजिटल रूपान्तरणको कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा छ। यो चाहिँ अहिले हामीले हेर्दै जाँदाखेरि चाहिँ विभिन्न मलाई लाग्छ हलमा मुभी हेर्न जाने भन्दा पनि विभिन्न हामीले प्लेटफर्महरू चाहिँ डिजिटल प्लेटफर्महरूबाट हेरेर हुन्छौँ। त्यसलाई चाहिँ नियमन गर्ने कुराहरू भन्दा पनि तिनीहरूलाई करको दायरामा ल्याएर सबैजनालाई सहज रूपमा एउटा राम्रो मुभी पनि निर्माण गर्न लगाऊँ, राम्रो कानुन पनि बनाऊँ, नियमन निकायहरू पनि स्वतन्त्र राखौँ, स्वच्छ राखौँ र पारदर्शी बनाऊँ, यस्तो किसिमको कानुन अगाडि बढाउँ। धन्यवाद।
1: मान्य सदस्य राजीव खत्री, त्यसपछि मान्य सदस्य अनुष्का श्रेष्ठ।
5: सम्माननीय सभामुख ज्यू, चलचित्र सम्बन्धी अध्यादेशमाथि छलफल हुँदै गर्दा सदन करिब करिब खाली छ। अब यो कानुन बनेर आउँदा हलमा दर्शकहरूलाई कति भित्र्याउन सक्छ त्यो भविष्यले निर्धारण गर्ला। नेपालमा पञ्चायतकालीन चलचित्र ऐन 2026 विस्थापित गरी चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयक आउनु सुखद छ। नयाँ विधेयक आउनुपर्ने मुख्य तीन कारण सरकारले पेश गरेको छ, जसमा संवैधानिक कारण, अन्तर्राष्ट्रिय दायित्व, सरकारको नीति तथा कार्यक्रम छन्। यसले विधेयकलाई अघि बढाउन चाहिरहँदा फिल्म कर्मी भने यसलाई फिर्ता लैजान भनिरहेका छन् किन? यही प्रश्नको उत्तर खोजेर मात्र अघि बढ्नुपर्छ जस्तो लाग्छ। यदि विधेयक प्रगतिशील बन्दैन, अग्रगामी बन्दैन, आधुनिक बन्दैन भने के काम, जबकि 56 वर्ष पछाडि ऐन बनाउने तर्खर गर्दैछौँ। यो विधेयक मन्त्रालयको कर्मचारी तन्त्रले फिल्म क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यले बनाएको देखिन्छ। चलचित्रको फरक आयामलाई विधेयकले व्यवस्था गरेको छ। फिल्मको भविष्य परिकल्पना छैन, चलचित्रलाई उद्योगको रूपमा कसरी विकास गर्ने भन्ने छैन। समकालीन चलचित्रको विश्व चेतना जुन छ, संसारभरि चलचित्रलाई जसरी बुझिन्छ त्यसलाई यस विधेयकले समेट्न सक्दैन। कहाँसम्म चलचित्रलाई मान्ने भन्ने चिज छैन, दफा र उपदफामा फरक कुरा गरेर अल्म ल्याउन खोजिएको छ पनि छैन पनि जस्तो देखाउने तरिकाले विधेयक आएको छ। कहीँ चलचित्र बोर्डको स्वायत्तताको कुरा गरिएको छ, कहीँ फेरि उपदफा मार्फत अङ्कुश लगाइएको छ। बोर्डको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ। बोर्ड सुशासित र सङ्गठित संस्था हुने उल्लेख छ, तर सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकै एउटा शाखाको रूपमा सीमित पार्न खोजिएको छ। फिल्मको ग्रेडिङ गर्दा उमेर समूह तोकेर प्रदर्शन गर्न आउने व्यवस्था हुनुपर्ने थियो। युरोपेली देशमा सेन्सरसिप छैन। पछिल्लो समय फिल्मको सेन्सर भन्दा पनि नियमन मात्र गर्नुपर्ने अवधारणा विकास हुँदैछ। तर नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मातहतमा रहेको चलचित्र जाँच समितिले प्रदर्शन पूर्व फिल्मका दृश्य संवाद लगायत सामग्री काँचछाँट गर्दै आएको छ। आज सिनेमा केवल मनोरञ्जनको माध्यम होइन, शिक्षा, संस्कृति र अर्थतन्त्रसँग जोडिएको उद्योग हो। त्यसैले नयाँ ऐन बदलिएको समाज, डिजिटल युग र चलचित्रको भविष्यलाई आत्मसात गर्नुपर्छ, अन्यथा यो विधेयक नयाँ नाममा पुरानै सोच दोहोर्याउने दस्तावेज मात्र बन्ने खतरा छ। हस्, धन्यवाद।
1: माननीय सदस्य अनुष्का श्रेष्ठ, त्यसपछि माननीय सदस्य समीक्षा बास्कोटा।

0: सम्माननीय सभामुख महोदय, यस चलचित्र विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुने मौका दिनुभएकोमा धन्यवाद। यो विधेयक आउँदै गर्दाखेरि यसले राष्ट्रिय चलचित्र नीति 2071 र डिजिटल युगको नयाँ वास्तविकतालाई पनि आत्मसात गर्दै ल्याउन खोजेको छ। नेपालको चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न नियामक निकायको रूपमा रेगुलेटरी बडीको रूपमा पुनर्संरचना गर्ने पनि यसले सोचेको छ। अब आउँदो कानुनहरूले हामीले पछिल्लो समयमा भोगेका समस्याहरूलाई सम्बोधन मात्र नगरी ट्रेन्ड अनुसार के समस्या र के चुनौती आउन सक्छन् भनेर पनि सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ। पूर्ववक्ता सांसदज्यूहरूले पनि धेरै चिजहरू औँल्याइसक्नु भएको छ। अरेन्ज इकोनोमीलाई जुन अहिले एड्रेस हुँदैछ, क्रिएटिभ इकोनोमीलाई एड्रेस हुँदैछ, यो निकै सकारात्मक कुरा हो। यो हुन त हाम्रो पोलिसी नीति डिस्कसन होइन, विधेयककै डिस्कसन हो। त्यसैले छवटा बुदामा चाहिँ आफ्ना केही कुराहरू राख्न अनुमति चाहे। पहिलो कुरा त यसको परिभाषामा नै पूर्ववक्ता सांसदज्यूले पनि भनिहाल्नुभयो, चलचित्रको परिभाषा के भनेर निकै स्पष्टीकरण हुन जरुरी छ। मिनिमम ड्युरेसन राख्ने हो कि प्रोडक्सन बजेटको मिनिमम सीमा तोक्ने हो कि प्रोफेसनल प्रोडक्सन र अरू कन्टेन्ट सर्ट फिल्म फिचरको छुट्टा छुट्टै वर्गीकरण हुनुपर्छ, नत्र अनलाइन कन्टेन्टलाई पनि एकैचोटि मासेर चलचित्र भने पनि त्यो गाह्रो पर्न जाला। बोर्डको अध्यक्ष नियुक्तिमा पनि धेरै प्रवक्ता सांसदज्यूहरूले पनि भनिसक्नु भएको छ, यसको अध्यक्ष नियुक्ति प्रक्रिया चाहिँ पारदर्शी र योग्यतामा आधारित नै बनाउनुपर्छ। सिफारिस समिति पनि गठन गर्न सकिएला र मिनिमम 15 वर्षको हुन्छ कि अनुभव भएका विशेषज्ञहरूलाई मात्र नियुक्ति गर्ने मापदण्ड चाहिँ बन्नैपर्छ। डिजिटल प्लेटफर्मको कुरा पनि धेरै आए। विदेशी ओटिटी प्लेटफर्महरूको लागि हामीलाई छुट्टै फ्रेमवर्क नै चाहिन्छ। नेपाल टेलिकम्युनिकेसन अथोरिटी आइटी मिनिस्ट्रीसँग चाहिँ समन्वय गरेर जियो ब्लकिङको पनि अघि कुराहरू आइसकेका छन्। कम्प्लायन्स मेकानिजम चाहिँ बनाउनुपर्छ। जाँच समितिको विवेकाधीन अधिकारको पनि दुरुपयोगको जोखिम रहेको देखिन्छ। प्रतिबन्धको आधारहरू हामीले स्पेसिफिक चाहिँ बनाउनुपर्छ जस्तो लाग्छ। स्पष्ट गाइडलाइनहरू पनि हुनुपर्छन्, जस्तो डिस्क्लेमर थप्ने, कुनै सबै चिजहरूलाई सेन्सर नै गरिहाल्न, काटछाँट नै गरिरहँदाखेरि चाहिँ स्टोरी लाइनमा पनि क्षति पुग्न जाने हुँदाखेरि बरु अल्टरनेटिभ सल्युसन दिने हो, डिस्क्लेमर दिने हो कि एज रिस्ट्रिक्सन थप्ने हो, त्यस्ता कुरा पनि गर्नुपर्छ। क्लासिफिकेसन वर्गीकरणका कुरा अघि आइसकेका छन्। युनिभर्सल हुन्छ कि पेरेन्टल गाइडेन्स अन्डर 12 इयर्स हुन्छ कि अडल्ट 18 प्लस रिस्ट्रिक्टेड अडियन्सेस जस्ता क्याटेगोरिजहरू चाहिँ परिभाषित गर्नुपर्ने हुन्छ। सेन्सरसिपको अगाडि हामीले नोट्सहरू दिन सक्ने कुरा गरिसकेका छौँ र समग्रमा यसमा एउटा के पनि विचार गर्न सकिन्छ भनेदेखि चलचित्र कोषको पनि व्यवस्थापन गर्न सकिन्छ कि एउटा फिल्म फन्डको, जहाँबाट चाहिँ नेपाल सरकारलाई भार नपरिकन यसको कोष चाहिँ अरू सदुपयोग गर्न सकिन्छ भनेर सुझाव राख्न चाहे। धन्यवाद।
1: माननीय सदस्य समीक्षा बासकोटा, त्यसपछि माननीय सदस्य प्रमिला कुलुजू।

0: सम्माननीय सभामुख महोदय, चलचित्र सम्बन्धी बनेको विधेयकको विषयमा म सैद्धान्तिक पक्षमा मात्र केही छलफल आफ्नो धारणा प्रस्तुत गर्न चाहन्छु। यो विधेयक धेरै पछाडि आयो, ढिलै भए पनि आयो भन्ने जस्तो भयो, तर यो विधेयकको केही सैद्धान्तिक पक्षमा हामी क्लियर हुन जरुरी छ। यो सरसर्ती हेर्दाखेरि ल मेकर्सको चाहिँ जहिले पनि इन्टेन्ट के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ, र ल बनाउँदै गर्दाखेरि हामीले यो ल कहिलेसम्म लागू हुनसक्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ। हामी 5 वर्षको लागि बनाउँदैछौँ, 10 वर्षको लागि बनाउँदैछौँ, या अब आउने 20 वर्ष भावी पुस्ताको लागि पनि यो ल बनाउँदैछौँ भन्ने कुरा विचार गर्नुपर्छ। जसलाई एउटा सन्दर्भ जोड्न चाहे, 4 वर्ष अगाडि नाम उल्लेख नगरिकन एकजना माननीय ज्यूसित मैले यही फिल्मको बारेमा कुरा गर्दाखेरि राजेश हमाल मैले चिन्या छैन भन्नुभएको थियो। भनेको राजेश हमाल एउटा व्यक्ति होइन, तर यो क्षेत्रलाई प्रतिनिधित्व गर्ने दशकौँ उहाँको लगानी हुनसक्छ। हामीले कलालाई साधना, पूजा या त यो के हो भनेर नबुझिकन यसको विषयमा हामीले ऐन, नियम, कानुन बनाउन लाग्यौँ भने नियमनकारी भएर जान्छ। यसलाई नियमन गर्ने होइन, यो कलालाई साधना हो, यो पूजा हो, यो काम हो भनेर गऱ्यौँ भने यसलाई हामीले संरक्षण गर्नुपर्छ, संवर्धन गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ। त्यहाँनिरबाट सुरु हुन्छ। सत्य हरिश्चन्द्र चाहिँ नेपाली भाषामा बनेको पहिलो फिल्म हो। त्यस पछाडि गएर आमा माइतीघर हुँदै एउटा यङ माइन्डहरूलाई फिल्म हलसम्म लिएर जाने लुटको पनि आफ्नै भूमिका होला, र आजको दिनमा आउँदा इलिफेन्ट इन द फग हामीले बिर्सिन हुँदैन। त्यस्तै गरेर 1999 क्यारावन मुभी बिर्सिन हुँदैन भने साम्बाला 2024 बिर्सिनु हुँदैन। यिनीहरूले नेपाल र नेपालीलाई मात्र चिनाएको छैन, नेपाललाई पर्यटनसँग पनि जोडेको छ। सो चलचित्रलाई पहिला एउटा ठुलो उद्योग भनेर हामीले बुझ्न जरुरी छ। यो एउटा ठुलो सम्भावना बोकेको उद्योग हो भने यसको ठ्याक्कै कहाँनिर चाहिँ जोडिन्छ त भन्दा पर्यटन उद्योगसित गएर जोडिन्छ। भारतबाट पनि आएर एभरेस्ट बेस क्याम्पमा बसेर केही मुभीहरू पनि बनेका छन्। त्यस्तै गरेर आन्तरिक पर्यटनमा पनि यसले ठुलो टेवा दिएको छ। केही मुभीहरू नेपालमै बने जसले गर्दाखेरि मनाङ मुस्ताङदेखि लिएर 5 थरलाई पनि यति हाइलाइट गरिदिएको छ कि 7 उटार मान्छेले बिर्सेला, तर पटक पटक मुभीमा देखेकै कारणले 7 उटार अहिले पर्यटकीय स्थल बनेको छ। भनिसके पछाडि हामीले चलचित्रलाई अनि चलचित्रमा अर्को विषय चाहिँ हामीले कसरी पनि लिनुपर्छ भने सुर्तिजन्य पदार्थलाई हामीले एउटा चाहिँ ट्याक्स हाई गर्नुपर्छ भनिरहेछौँ, तर अर्को यो क्षेत्रमा लार्जर देन लाइफमा पनि देखाउनु भएन। र 77 जिल्ला चाहिँ फिल्म सिटीको रूपमा विकसित हुन सक्छ, यो सम्भावनालाई पनि हामीले हेर्न पर्यो। र यी सबै विषयलाई हेरियो भने मात्र हामीले चलचित्रलाई कसरी।
1: मान्य सदस्य प्रमिला कुलुजु, त्यसपछि मान्य सदस्य हरिभूषाल।

0: सम्माननीय सभामुख महोदय, आज संसदको कार्यसूचीमा प्रस्तुत चलचित्र विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा भाग लिन पाउँदा म अत्यन्त महत्त्वपूर्ण विषयमा आफ्नो धारणा राख्न चाहन्छु। चलचित्र केवल मनोरञ्जनको साधन मात्र होइन, यो राष्ट्रको संस्कृति, भाषा, इतिहास र समाजको यथार्थ चरित्र चित्रण गर्ने शक्तिशाली माध्यम हो। एउटा राम्रो चलचित्रले समाजलाई सचेत बनाउन सक्छ, युवालाई प्रेरणा दिन सक्छ र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न सक्छ। त्यसैले चलचित्र क्षेत्रलाई व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउने जिम्मेवारी राज्यको पनि हो। सम्माननीय सभामुख महोदय, नेपालको चलचित्र क्षेत्रले लामो सङ्घर्ष गर्दै आजको अवस्थामा यात्रा तय गरेको छ। सीमित स्रोत, प्राविधिक कठिनाई र पर्याप्त लगानीको अभावका बीच पनि नेपाली चलचित्र उद्योगले आफ्नो अस्तित्व जोगाइरहेको छ। तर अहिले पनि धेरै कलाकार, प्राविधिक, लेखक तथा सर्जकहरू असुरक्षित अवस्थामा काम गर्न बाध्य छन्। उनीहरूको श्रमको उचित मूल्याङ्कन, सामाजिक सुरक्षा र पेसागत सम्मान अझै सुनिश्चित हुन सकेको छैन। त्यसैले यो विधेयकले चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्तिको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्छ। आज विश्व डिजिटल युगमा प्रवेश गरिरहेको छ। ओटिटी प्लेटफर्म, डिजिटल प्रदर्शन, अन्तर्राष्ट्रिय वितरण प्रणाली र आधुनिक प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। तर हाम्रो कानुन अझै धेरै क्षेत्रमा पुरानो सोचमै सीमित छ। त्यसैले यो विधेयकले समय अनुसार नयाँ प्रविधि, डिजिटल माध्यम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई समेट्न आवश्यक छ। सम्माननीय सभामुख महोदय, हामीले नेपाली चलचित्रलाई केवल व्यापारको दृष्टिले मात्र होइन, राष्ट्रिय संस्कृति संरक्षणको माध्यमका रूपमा पनि हेर्नुपर्छ। नेपाली भाषा, मौलिक कला, परम्परा, वेशभूषा र सामाजिक मूल्यलाई चलचित्र मार्फत विश्वमुख प्रस्तुत गर्ने अवसर राज्यले सृजना गर्नुपर्छ। विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन प्राविधिक तालिम तथा लगानी मैत्री नीति आवश्यक छ। यसका साथै चलचित्र क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनु अत्यन्त आवश्यक छ। लोकतान्त्रिक मुलुकमा सृजनात्मक स्वतन्त्रतालाई अनावश्यक नियन्त्रण गर्ने काम हुनु हुँदैन। कानुनले मर्यादा कायम गर्दै स्वतन्त्र सृजनालाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ। सम्माननीय सभामुख महोदय, यो विधेयकले कलाकार, निर्माता, निर्देशक, लेखक, प्राविधिक र सम्पूर्ण चलचित्र कर्मीको भविष्यसँग सम्बन्ध राख्न राख्छ। त्यसैले यसलाई केवल प्रशासनिक कानुनका रूपमा होइन, सिङ्गो चलचित्र उद्योगको विकासको आधारका रूपमा हेर्नुपर्छ। अन्त्यमा, चलचित्र विधेयक 2081 साल समयानुकूल, व्यावहारिक, कलाकार मैत्री तथा राष्ट्रिय हित अनुकूल बनाउँदै आवश्यक संशोधन सहित अगाडि बढाउन म सरकार तथा सम्बन्धित समितिको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य हरिप्रसाद भुषाल, त्यसपछि मान्य सदस्य पुकार बम।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथिको छलफलमा सहभागिताको लागि समय दिनुभएकोमा हार्दिक धन्यवाद छ। म असाध्यै कम फिल्म हेर्छु, जीवनमा एकपटक पुरै फिल्म हेरेको छु, त्यो पनि 3 वर्ष अगाडि। एउटा दिमाग खराब बन्ने फिल्म थियो, साह्रै हेर्ने मन लाग्यो बजार हल्ला सुनेपछि। वरहाँचीमा हलै छैन, बल्ल साथीहरूले खोल्दै हुनुहुन्छ, चल्ला राम्रो चल्लो शुभकामना पनि छ। 4 घन्टा लाएर बुटोल झरेँ, त्यस दिन सो रहेछ, सबै हलमा हिन्दी फिल्म रहेछ। अनि एक रात बसेर फिल्म हेरेर वरहाँची फर्केका थिएँ 3 वर्ष अगाडि मात्रै। त्यसैले ग्रामीण क्षेत्रमा चलचित्र हल सञ्चालन गर्नको लागि निकै गाह्रो छ। चलचित्र उद्योगहरू चाहिँ ग्रामीण क्षेत्रमा निकै सङ्कटमा छन्। ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका या हुँदै गरेका फिल्म हलहरूलाई चाहिँ कर छुट गरेर हुन्छ अथवा अनुदान दिएर हुन्छ अथवा प्रोत्साहन गरेर हुन्छ, राज्यले अलिकति सहयोग गर्नुपर्छ भन्ने लाग्छ। किनभने चलचित्रहरू चाहिँ मनोरञ्जनात्मक मात्रै हुँदैनन्, ती ज्ञान दिने पनि हुन्छन्, सूचना दिने पनि हुन्छन्, सिकाउने पनि हुन्छन्। त्यसैले यसमा राज्यले ध्यान दिनुपर्छ भन्ने लाग्छ। यस सन्दर्भमा चाहिँ यो चलचित्र विकास बोर्ड गठनमा चाहिँ यो प्रस्तुत विधेयकमा चाहिँ राजनीतिक हस्तक्षेप अलिक बढी हुने खालको सम्भावनाहरू देख्छु मैले। खास गरी विधेयकमा भन्न त राजनीतिक जिम्मेवारीमा नरहेको मान्छे भनिएको छ, तर कम्तीमा पनि 5 वर्षदेखि राजनीतिक दलमा आबद्ध नभएको मान्छेलाई त्यहाँ बोर्डमा ल्याउने स्थिति निर्माण गर्ने भने अलिकति राजनीतिभन्दा बाहिर उठ्थ्यो कि भन्ने लाग्छ। यसलाई स्वतन्त्र सिफारिस समिति बनाउने र खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष तथा सदस्यहरू चयन हुने व्यवस्था चाहिँ राख्नुपर्छ भन्ने लाग्छ। अर्को चलचित्रकर्मी सङ्घहरूको प्रतित्व गर्नुपर्छ होला, अनि कम्तीमा पनि एकजना चलचित्र बुझेको सञ्चारकर्मी भनौँ अथवा सञ्चार क्षेत्रसँग सम्बन्धित मान्छे पनि त्यस चलचित्र विकास बोर्डमा राख्ने व्यवस्था गर्नुपर्छ कि भन्ने चाहिँ लाग्छ। सँगै यो विधेयकमा चाहिँ पलायन कलाकार पलायनका कुराहरू हामी जति छुन्छौँ त्यसलाई चाहिँ अलिकति बलियो बनाउनको लागि कलाकारहरूको न्यूनतम पारिश्रमिक तोक्ने सन्दर्भमा केही पहल गर्ने हो कि भन्ने लाग्छ। अनि कतिपय अवस्थामा चाहिँ यौन उत्पीडनका कुराहरू अनि बाल कलाकारको सुरक्षा कुराहरू पनि हामी कति कति देख्छौँ, यसलाई पनि अलिकति यो विधेयकले बोल्नु पर्ला भन्ने लाग्छ। समग्रमा विधेयक चाहिँ ठिक छ, नेपाली फिल्मलाई प्राथमिकतामा राख्ने कुरा, निश्चित दिन स्वदेशी फिल्म मात्र चल्ने अनि निश्चित दिन नेपाली फिल्म चल्ने कुराहरू पनि त्यहाँ विधेयकमा देखियो कति कति त्यो कुराहरू, अनि मातृभाषाका फिल्महरूलाई संरक्षण गर्ने कुराहरू निकै सकारात्मक छन्। धन्यवाद।
1: माननीय सदस्य पुकार बम, त्यसपछि माननीय सदस्य गङ्गा लक्ष्मी अवाल।

0: सम्माननीय सभामुख महोदय, यो अवसरलाई माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। झन्डै 17 वर्ष अघि सन् 2009 ताका सिनामङ्गल स्थित गुरुकुल नाटक घरमा चल्दै गरेको नाटक कर्णाली दक्षिण बग्दो छ को म पढ्दै गरेको सेन्ट जेभियर्स कलेजमा एम्बेसडरको जिम्मेवार दिने आदरणीय चलचित्रकर्मी रविन्द्र सिंह बानिया मार्फत वर्ल्ड रिनाउन्ड डिरेक्टर मिनबहादुर भाम दाईसँग को सामिप्यता हुन पुग्यो र उहाँहरूको सङ्गतले त्यसपछिका दिनमा चलचित्र नजिकबाट बुझ्ने मौका मिलेको थियो। आदरणीय चलचित्रकर्मी र कलाकारहरू मिन भाम, निश्चल बस्ने, सौगात मल्ल, केकी अधिकारी, ऋचा शर्मा, अनुप बराल, सुनिल पोखरेल, रविन्द्र सिंह बानिया, राजेश खत्री, सुजित बिदारी लगायतको दशकोदेखिको सङ्गतको आधारमा यो विधेयकबारे केही कुरा राख्ने दुष्प्रयास गर्न गइरहेको छु। यो चलचित्र विधेयकभन्दा नचलचित्र विधेयक जस्तो लागेको छ। यो विधेयकको बुँदा बुँदामा छलफल गर्नुभन्दा पहिला विधेयकको उद्देश्यमाथि छलफल गरिनु चाहिँ आवश्यक छ, किनभने यो विधेयक हरेक दृष्टिले समग्र चलचित्र क्षेत्रको विकास विस्तारभन्दा पनि नियन्त्रण र नियमनतर्फ लक्षित छ। यो नियमन र नियन्त्रणमुखी कुरा यो विधेयकको एकदमै मुख्य समस्या हो, त्यसलाई निराकरण गर्नुपर्छ। सकिन्छ भने चलचित्र विकास बोर्डलाई चलचित्र आयोग बनाइयोस्, होइन भने चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गरियोस् र राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्बन्धी सम्पूर्ण कार्यहरू एकद्वार प्रणाली मार्फत चलचित्र विकास बोर्ड मार्फत हुनुपर्छ। दृश्य साक्षरताको कुरा महत्त्वपूर्ण छ। आजको समय भनेको अक्षर साक्षरताको हो, बरु दृश्य साक्षरताको हो। समय अक्षर साक्षरताको होइन, बरु दृश्य साक्षरताको हो। अनि यो दृश्य साक्षरतालाई सम्बोधन गर्ने सबैभन्दा उपयुक्त सरकारी निकाय भनेको चलचित्र विकास बोर्ड नै हो। यो बृहत् दृष्टिकोण राखेर अघि बढ्नुपर्ने समयमा यो विधेयकले चलचित्र विकास बोर्डलाई सञ्चार र गृह मन्त्रालयको एउटा खोपीमा सीमित गर्न खोजेको देखिन्छ। यो क्रम परम्परा फेरिनुपर्छ। कर्मचारीबाट लेखिएको होइन, अनुभवी चलचित्रकर्मी कलाकारहरू जस्तै निश्चल बस्नेत, अनुप बराल, सुनिल पोखरेल, मिन वाम, रविन्द्र सिंह बानिया, दीपक रौनिया, अविनाश विक्रम शाह, तुलसी घिमिरे, सुजित बिदारी, अनिल न्यौपाने, राजन कतायत, राजेश खत्री, प्रदीप भट्टराई लगायतको मार्फत तपाईँको छलफल भएर बृहत् छलफल पश्चात मात्र सदनमा आउनु पर्थ्यो। चलचित्र नबुझेका हामीले यति लामा बहस गर्ने, नियम कानुन बनाउने र त्यो नियम कानुन मिनबहादुर भाम, निश्चल बस्नेत, अविनाश विक्रम शाहहरूले पालना गर्नुपर्ने यो भएन, यो मिलेन। सम्बन्धित माननीय मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण होस् र उहाँको पहलमा यो बृहत् छलफल भएको हेर्न मिलोस्। अन्तमा, चलचित्र केवल सूचना प्रवाह गर्ने माध्यम होइन, यो त भाषा संस्कृति सृजनात्मक अभिव्यक्तिको माध्यम हो। चलचित्रले देश उठाउने हो, देश जोड्ने र विश्व जगतमा देश चिनाउने माध्यम भएकोलाई चलचित्रलाई उद्योगको रूपमा सञ्चार मन्त्रालयबाट संस्कृति पर्यटन मन्त्रालयमा ल्याउनुपर्छ। धन्यवाद।
1: माननीय सदस्य गङ्गा लक्ष्मी अवाल।

0: सम्माननीय सभामुख महोदय जजलपा, चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अन्तर्गत बुढा नम्बर 10 दफा 25 को उपदफा 7 मा विदेशी चलचित्रको छायाङ्कन स्वीकृतिको लागि दिनुपर्ने निवेदनको ढाँचा पालना गर्नुपर्ने शर्त तिर्नुपर्ने दस्तुर आदि इत्यादि लगायतका व्यवस्थाको बारेमा उल्लेख गरेको भए पनि त्यस्ता विदेशी चलचित्रहरू नेपालमा छायाङ्कन गर्ने बेलामा नेपालको संस्कृति एवं प्राकृतिक सम्पदाहरूको प्रवर्धन प्रमोसन गर्नुपर्ने जस्तै लिटल बुद्ध जस्ता चलचित्रले गरे जस्तै प्रमोट गर्नुपर्ने जसले गर्दा नेपालमा रोजगारी सिर्जना भई अर्थतन्त्र चलायमान गर्ने गरी भन्ने कुरा पनि थप गर्न म यहाँ सुझाव राख्न चाहन्छु र सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। त्यस्तै गरी बुढा नम्बर 16 दफा 32 को उपदफा 4 मा स्वदेशी चलचित्र प्रदर्शन सम्बन्धी अन्य व्यवस्था टोक्न आवश्यक भएको कुरा उल्लेख भए पनि सरकारले स्थानीय मौलिक सांस्कृतिक झल्किने चलचित्रको बारेमा पनि सम्बोधन गर्नुपर्ने म सुझाव राख्न चाहन्छु। सरकारले स्वदेशी चलचित्रहरू तथा डकुमेन्ट्रीहरू जसले नेपालको मौलिक भाषिक सांस्कृतिक एवं खाद्यान्न लगायतकालाई झल्किने गरी बनाइएका चलचित्रहरू एवं ख्याल प्याखाहरू उदाहरणको लागि नेपाल भाषामा बनाइने माक प्याख गाइचा प्याख देवी प्याख अस्तमाटिका नाच देवी नाच ढिमे मैचा गालेवान बारासी जस्ता भाषिक संस्कृतिको महत्त्व बोकेका चलचित्रहरू एवं छोटो डकुमेन्ट्रीहरू निर्माण गर्नमा सरकारले अनुदान सहयोग समेत दिने व्यवस्था गर्नुपर्छ। यसरी सरकारले अनुदान दिँदा मौलिक संस्कृतिको संरक्षण त हुने नै भयो, साथै संसारैभरि नेपालको प्रमोसन नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रमोसन गरी हामी विश्वबाटै पर्यटकहरू पनि हामी आकर्षित गर्न सक्छौँ र फेरि पनि स्थानीय तहमै सिर्जना रोजगारी सिर्जना भई अर्थतन्त्र चलायमान हुनेछ भन्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्यहरू, अब माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हालाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि आज भएको छलफल र यो छलफलमा आफ्नो योगदान गर्नुहुने सम्पूर्ण मान्यज्यूहरूप्रति म सम्माननीय सभामुख मार्फत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो विधेयकको नामले नै राष्ट्रिय सभामा उत्पत्ति भएको, यहाँबाटै यहाँहरूले जानकारी पाइसक्नुभयो कि यो विधेयक राष्ट्रिय सभाबाट सोझै प्रतिनिधि सभामा आएको हो। यसमा अहिलेको सरकार एउटा अविच्छिन्न प्रक्रियाको हिसाबले जिम्मेवार छ, त्योभन्दा बाहेक अहिलेको सरकारले यसमा आफ्नो केही पनि इनपुट राख्न पाएको छैन। तर आजको सम्मानित सदनमा तपाईँ सम्पूर्ण मान्य सदस्यहरूले उठाउनु भएको सवाल हामीले गम्भीरतापूर्वक लिएका छौँ। मैले अनौपचारिक रूपमा पनि म यो मन्त्रालयमा आएपछि विभिन्न चलचित्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई भेट्दा मेरो पहल अथवा उहाँको पहलमा यस विधेयकमाथि धेरै विषयहरूमा ध्यानाकर्षण भएको छ। आज जसरी मान्यज्यूहरूले विभिन्न विषय र प्रसङ्गहरू उठाउनुभयो, यो विधेयक अहिलेको समय अनुसार भयो कि भएन, आजको चलचित्रको क्षेत्रले के खोजिरहेको छ, सरकार र सदनबाट के अपेक्षा गरेको छ, अब चलचित्र कस्तो बन्नुपर्छ, चलचित्र प्रतिको बुझाइ कस्तो हुनुपर्छ र यति लामो समयपछि यो क्षेत्रले 57 वर्ष मान्यज्यूहरूले नै भन्नुभयो पर्खिसकेपछिको जुन एउटा लिगल रिफर्ममा हामी जाँदैछौँ त्यसले सम्बोधन गर्नुपर्ने विषयहरू के हो। सबभन्दा ठुलो कुरो संसद एउटा सार्वभौम जनताहरूको प्रतिनिधि हामी सम्पूर्ण एउटा फिल्म क्षेत्रको पनि प्रतिनिधित्व गर्ने व्यक्तित्वहरू पनि यहाँ छौँ। त्यो हिसाबले सरकारको रोल हुँदाखेरि आएका प्रश्नहरूलाई कन्स्ट्रक्टिभली क्रिटिकल्ली लिएर कहाँ कसरी यो विधेयकलाई बलियो बनाउन सकिन्छ समय सापेक्ष बनाउन सकिन्छ आधुनिक बनाउन सकिन्छ र यो क्षेत्रलाई नै उचाल्ने खालको अहिलेको हाम्रो शासन व्यवस्था अहिलेको समय अहिलेको विश्व परिवेश सबैलाई ध्यानमा राखेर यसलाई अगाडि बढाउने हामीसँग समय पनि छ त्यो स्पेस पनि छ। सरकारको तर्फबाट यहाँ उठेका सबै प्रश्नहरूको जवाफ दिने भन्दा पनि यो आधारमा कि यसमा प्रत्यक्ष रूपमा हामी इन्भल्भ भएर यो विधेयक तयार नभएको कारणले गर्दाखेरि यो कारणले गर्दाखेरि यो प्रोभिजन आएको हो भन्न सरकारले सक्ने स्थिति भएन। राष्ट्रिय सभाबाट आएको विधेयक यो स्वरूपमा आएको हो भन्ने यहाँलाई जानकारी छ तर हामी जनताको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको यो सार्वभौम अब संसदले नै त्यो जनता र फिल्म क्षेत्रका एक्सपर्ट्स विज्ञहरूको ओपिनियनलाई हामी मार्फत प्रतिबिम्बित गरेर यो विधेयकलाई चाहिँ बलियो बनाएर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने मेरो धारणा रहेको छ। अब यो परिभाषाका कुरादेखि लिएर दायराका कुरादेखि लिएर करसम्मका कुराहरूसँगै यी विषयहरूमा कसरी चाहिँ हामीले काम गर्न सक्छौँ भन्ने बारेमा यहाँहरूले उठाउनु भएका प्रश्नहरू हरेकलाई मैले टिपोट गरेको छु। म मन्त्रालयमा पनि यसको तयारी गर्नेछु। सरकारलाई जहाँनिर स्पेस छ सरकारको प्रतिनिधिको रूपमा जुन विधिबाट जुन ठाउँबाट चाहिँ यो विधेयकलाई बलियो बनाउन त्यो च्यानल प्राप्त हुन्छ त्यसमा चाहिँ गम्भीरतापूर्वक काम गर्ने सरकारको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। फेरि पनि यहाँको प्रश्नहरूको लागि अध्ययनको लागि सम्पूर्ण फिडब्याकको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद। नमस्कार।
1: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 प्रतिनिधि सभा नियमावली 2079 को नियम 112 बमोजिम

0: समयको ख्याल राखौं। 3 बज्यो।
1: विज्ञहरूको सुझाव अप्रिल महिनामा चिन
2: वर्ष मनसुन आउने लाग्दा नेपालमा लामो सुक्खा पर्यो।
1: स्पेशियल निरोको जोखिमलाई
2: ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव अप्रिल महिनामा चिनको विद्युतीय गाडीको निर्यात 40% बढ्यो।
1: अब पूरा खबर।
2: युरोप र ल्याटिन अमेरिकामा माग धेरै र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी सुरुवात। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सङ्घीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढेर 66 खर्ब 9 करोड रुपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जिडिपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य चित्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढेर 14.50 अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चित 34.14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिनाभन्दा बढीको आय त धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11%भन्दा बढीले वृद्धि भई 10.98 अर्ब पुग्ने चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 अर्ब अर्थात् कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजुद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाउ बढेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झन्डै 1 खर्ब रुपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सङ्घीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफलको जवाफ दिँदै उहाँले वन

0: अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जुनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिँचाइ व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरुद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवा गराईबाट घुस लिएको अभियोग लागेका छेत्री विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरी दिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रुपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रुपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दाबी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चिनको विद्युतीय गाडीको निर्यात 40% बढेको छ। अप्रेलमा चिनले 2,78,081 विद्युतीय गाडीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लुमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। योसँगै यस वर्षको अहिलेसम्म चिनले 8,93,852 विद्युतीय गाडी निर्यात गरेको छ। चिनिया विद्युतीय गाडी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाडीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चिनको निर्यात बढिरहेको छ।

0: विद्युतीय गाडीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% सम्मको कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी IEEA का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाडीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाडी मध्ये झन्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट सनदमा चीनलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङए झोले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रुइकेले 2 विकेट लिइन्। योसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्यान्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसुन आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रिल महिनामा चिनको विद्युतीय गाडीको निर्यात 40% बढ्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी सुरुवात।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन्छ अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फको 23 संस्करण सुरु भएको छ। ठमेलको QFX को छाया सेन्टरमा आजदेखि सुरु भएको किम्फ महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्। महोत्सव निर्देशक राम आदित्य लिम्बूले यस वर्षको चलचित्र छनौटको मनोरञ्जनसँगै नेपाली समाजका समसामयिक विषयमा बहस र संवाद सृजना गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई 1,00,000 रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। काठमाडौँको बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कर्पोरेटिभ लिमिटेडले 34 बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 6 रहेको संस्थाले महानगरपालिकाको सहकारी विभागको रहबरमा रकम फिर्ता गरेको हो। 150,000 रुपियाँसम्म बचत गर्ने 70 बचतकर्तालाई बचत फिर्ता लिन विभागमा बोलाइएकोमा 34 बचत फिर्ता लिएका हुन्। सरकारले आउँदो 1 महिनाभित्र 5,00,000 रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ। सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ। भक्तपुर नगरपालिकाले सरसफाई कर्मीहरूका लागि व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सह आयोजना गरेको छ। एक दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मेयर सुनिल प्रजापतिले सरसफाई सबैका लागि महत्त्वपूर्ण विषय भएको बताउनुभयो। विकसित देशहरूमा काममा कुनै विभेद नहुने र श्रमको सम्मान गरिने उल्लेख गर्दै उहाँले सरसफाई पनि सम्मानजनक काम भएको धारणा राख्नुभयो। सरसफाईको काम गर्दा रोगबाट बस्न सावधानी अपनाउन र अत्यन्त संवेदनशील भएर काम गर्न मेयर प्रजापतिको आग्रह छ। प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा युरोप र क्यानाडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर घर भई काठमाडौँको टोका बस्ने भीम लामा र दैलेख घर भई काठमाडौँको बुढा नीलकण्ठ बस्ने खड्कदोष साई रहेका छन्। भीमले युरोपका विभिन्न देश पठाइदिने भन्दै 1 करोड 93 लाख र खड्कदोषले क्यानाडा पठाइदिने भन्दै 1,32,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। र सर्वोच्च अदालतका न्यायाधीश अतिल प्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गर्नुभएको छ। न्यायाधीश श्रेष्ठले आज निकाल्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोगको सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। बोन म्यारो समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको भारतको नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कीर्तिमान। काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु। आइतबारसम्म चल्ने महोत्सवमा 29 देशका 50 चलचित्र प्रदर्शन हुने। र काठमाडौँको बुद्ध दर्शन सहकारीबाट 34 बचत रकम फिर्ता। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

मानवाधिकार उल्लंघन बारे अनुसंधान प्रतिवेदन सार्वजनिक गरेको छ। मानवाधिकार आयोगले घटनाको बेगलै अध्ययन गरिरहेको थियो। आयोगले प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनैतिक र सुरक्षा अधिकारी विरूद्ध कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदनले तत्कालीन शीर्ष राजनैतिक नेतृत्व र इन्फ्लुएन्सरहरूको भूमिका केलाए पनि काठमाडौँ महानगरका तत्कालीन मेयर बालिन शाहबारे भने मौन रहेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वी सुपा गुरूङबारे मानवाधिकार उल्लंघन गरेको पुष्टि भएको उल्लेख गरिएको छ। आयोगले उनीहरूमाथि कार्यवाही र सजायका लागि नयाँ कानून निर्माण गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले प्रस्ताव गरेको नयाँ कानूनमा बढ़ीमा 6 महिना कैद वा 3 लाख रूपियाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गर्नुपर्ने उल्लेख छ। प्रतिवेदनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि पनि विभागीय कार्यवाही सिफारिश गरिएको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व गृहमन्त्री सुधन गुरूङसम्ममाथि पनि थप अनुसन्धान गर्न सिफारिश गरेको छ। आयोगका सदस्य डाक्टर लिली थापाको समय जगत्तमा बनेको छानबिन समितिले 23 र 24 भदौमा भएको जेएनजी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन भएको अभिव्यक्तिले आन्दोलनमा दुरुत्थान भए नभएको विषयमा निष्कर्षमा पुग्न उनीहरूमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरिएको हो। राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 गतेको हिंसात्मक घटनाका क्रममा सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। राज्यका संरचना जल्दा मुखदर्शक बनेको निष्कर्ष आयोगले गरेको छ। प्रतिवेदनमा आन्दोलनमा सेनाको निष्क्रियता, ढिलो परिचालन र अनुसन्धानमा असहयोग बारे विस्तृत टिप्पणी गरेको हो। मानवाधिकार आयोगले भदौ 24 गते देशभर सुरक्षा शून्यता र कानून तथा व्यवस्था विघटनको अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले जेएनजे आन्दोलनका क्रममा कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ। आयोगले उक्त कार्य फौजदारी अपराध भएको उल्लेख गरेको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्कु कारागार प्रशासन सत्यराज जोशी र रासपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। मानव अधिकार आयोगले जेएनजे आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका 15 सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकार समक्ष सिफारिश गरेको छ। आयोगले जेएनजे आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा रासपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डाक्टर तोशीमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनाल छन्। जेएनजे आन्दोलनमा उनीहरूको भूमिका रहेको भन्दै आयोगले अनुसन्धान प्रतिवेदनको 10 नम्बर बुदामा उनीहरूको भूमिका देखिएको उल्लेख गरेको छ। यस्तै गरी आयोगको प्रतिवेदनमा गत वर्ष भएको जेएनजे आन्दोलनका क्रममा प्रदर्शनकारीलाई उक्साउने काम गरेको आरोपमा तिब्बतीयन ओरिजन ब्लड टीओबी माथि पनि थप अनुसन्धान गर्न सिफारिश गरिएको छ। यस्तै गरी राष्ट्रिय मानवाधिकार आयोगले रुटिन अफ नेपाल बन्द फेसबुक पेजका संचालक भिक्टर पौडेल सहित विभिन्न व्यक्तित्वहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा युट्युबर भाग्य नेपानी, टंक दहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, स्वरू सुनुवार, भीम उपाध्याय, रवि किरण हमालमाथि पनि अनुसन्धान गर्न सिफारिश गरिएको छ। चलचित्र निर्देशक निश्चल बस्नेतमाथि समेत अनुसन्धान गर्न सिफारिश गरिएको छ। उनीहरूले प्रदर्शन भड्काउन बल पुर्याएको देखिएको आयोगले निष्कर्ष निकालेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट यही जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे प्रस्तुत हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री सोनी मुवागले बजेट प्रस्तुत गर्नुहुनेछ। सभामुख डोलप्रसाद अर्यालले सबै सांसदलाई दिउँसो 3:45 अगावै आसन ग्रहण गरिसक्न निर्देशन दिनुभएको छ। बन्दै गरेको नयाँ संसद भवनको हल निर्माण नसकिएकाले आगामी बजेट भाषण हाल प्रतिनिधि सभाको बैठक बसिरहेकै बहुउद्देश्यीय हलबाट ल्याउने तयारी भइरहेको छ। हलको फिनिशिङ लगायतका कार्य सम्पन्न नभएकाले हालकै हलमा जेठ 15 को संयुक्त बैठक बस्नुपर्ने बाध्यता रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड में 2 केजी एरियल, ट्विन टॉप में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एयर कंडीशनर में फ्री इंस्टॉलेशन, नागरिकता भए पुग्छ, सजिलो ईएमआई मार्फत सजिले खरीद गर्न सकिन्छ।
1: यो हो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सर्वोच्च अदालतले अदालतहरूमा दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रिया बारेमा पुनर्विचार गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ। विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको भन्दै बाहिरिएका समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाउँदै सर्वोच्चले यस्तो स्पष्टीकरण दिएको हो। र अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि त्यहाँ खटिएका नेपाली शान्ति सैनिकले उच्च सतर्कता अप्नाएका छन्। विश्व स्वास्थ्य संगठनले इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरेसँगै नेपाली सेनाले सतर्कता बढाएको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार डब्ल्यूएचओले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी काम भइरहेको र हालसम्म सबै नेपाली सैनिकहरू संक्रमण मुक्त रहेको बताइएको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
4: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: गणतन्त्र दिवस 2083 गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
0: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
5: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
0: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
5: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
5: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरुङले मानवाधिकार हनन गरेको आयोगको ठहर, रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिस, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख वृद्धि, विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कृतिमान, एक वर्षमा उद्योग दर्ता झन्डै 12% बढ्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बिमा कार्यक्रम स्थगित, बढ्दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो, चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी सुरुवात, आइपिएल क्रिकेट

0: एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
0: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
0: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
2: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ता ठहर गर्दै कारवाहीको सिफारिस गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कारवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिस बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कारवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिस अनुसार उल्लङ्घनकर्ताहरूलाई बढीमा 6 महिना कैद, 3,00,000 जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिस अन्तर्गत कारवाही सिफारिस खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आइजिपी नारायण दत्त पौडेललाई पनि विभागीय कारवाही गर्न सिफारिस गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिस गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कारवाहीको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमान्डरलाई सचेत गराउन सिफारिस गरेको छ।
0: यस्तै आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिस गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसद मनिष शाह र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरुङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै छानबिन सिफारिस गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिस गरेको हो।
4: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सङ्घीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढेर 66 खर्ब 9 करोड रुपियाँ पुग्ने

0: भएको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकाङ्क 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजुद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
1: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झन्डै 12% बढेको छ। 2081 फागुन सम्म 9,963 उद्योग दर्ता भएकामा 2082 सालको फागुन सम्ममा दर्ता भएका उद्योगको संख्या 11,140 पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3,89,74 करोड रुपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृमृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रुपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रुपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रुपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बिमा कार्यक्रममा 59,70,403 बिमित रहेका छन्। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको बिदा नर्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
4: सम्पर्क फोन नम्बर 98570-3578, 98570-3540, 98635-6788।
5: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायत

0: का अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4953555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरुङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपति सभापति लामिछान र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिस, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बिमा कार्यक्रम स्थगित लगायतको खबर प्रस्तुत गर्यो।
5: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
4: यस वर्ष मनसुन आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा देशका धेरैसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जुनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्यय प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
5: सरकारले दिएको हप्तामा 2 दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारीले पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै 2 दिन बिदा छ भने कतै शनिबार 1 दिन मात्रै बिदा छ। कतिपयले 2 दिन बिदाले स्व हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै 1 दिनमै बिदा पर्याप्त रहेको बताएका छन्। साथी सम्झना महर्जनले काठमाडौँ उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई 2 दिने बिदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
6: मेरो
3: नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन बिदा चाहिँ छ हामीलाई, चाहिँ फाइदा नै गरेको छ किनभने अब नर्सिङ यतिकै पनि सबैलाई नै थाहा छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिने टाइम हुँदैन नि त, अनि यो दुई दिन बिदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई चाहिँ टाइम पाएको जस्तो जस राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
6: मेरो नाम सरस्वती राई, म धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ, त हाम्रो बानी नै बसिसकेको। अब हाम्रो त एकदमै नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ, अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदाले पनि हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भन्दा झन् पेलान परेको जस्तो हुन्छ, हुन्छ बसेर रिफ्रेस हुन्थ्यो होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
7: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। अब म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ, त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
8: मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी हुँदाखेरि त होइन सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त, अलिक सजिलो भएको छ, लङ आवर ड्युटी भएको छ नि त हाम्रो। अहिलेसम्म त त्यस्तो भर्खर भर्खर लागु भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, अब पछि हेर्दै जाउँ होइन कस्तो हुन्छ, अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
9: नानी शोभा माली, यही ललितपुर हो, एसियन कलेज सातो बाटो। एक दिन बढी घर बस्न पाइयो भन्ने मात्रै हो, अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त, त्यो अनुसार चाहिँ हामीले एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ, यसो बिदा एक दिन बढी हुँदाखेरि हामीले काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लागेको थियो, तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि ठिकै लाग्यो, त्यस्तो प्रेसर त छैन।
10: मेरो नाम चाहिँ रुजा महर्जन हो, त लुबुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो, दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बढ्छ नि त, अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिक लामो छ, तर दुई दिन नै बिदा दिएको छ।
11: मेरो नाम सुस्मिता कार्की, घर चाहिँ मेरो खलडुङ्गा हो, बस्छ त्यहाँ जोरपाटी बस। त्यस्तो अब पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खासै अहिले त्यस्तो केही छैन। हजुर, हामीले बिदा पाएको छैन, हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि, अहिले पनि हाम्रो शनिबार नै पाए हुन्थ्यो जस्तो लागेको छैन, कन्टिन्यू गइरहेछ नि त। अब हाम्रो कलिकुलम अनुसार पनि त त्यही पहिला नै सिटिभिटीले छुट्याएको कोर्स अनुसार गइरहेछ, त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त, अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ, त्यो कारणले पनि यही नै ठिक छ, अहिलेकै ठिक छ। अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ, त्यो बेला चाहिँ भए नि हुन्थ्यो जस्तो लाग्छ, तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ।
5: यसैबिच भोलिदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ, भोलि मुस्लिम समुदायको ईद र पर्सि गणतन्त्र दिवसको बिदा छ, शनिबार र आइतबार सार्वजनिक बिदा रहेकोले लगातार चार दिन बिदा परेको हो।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
12: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
0: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू:
0: ओपिडी सेवा,
12: विशेषज्ञ ओपिडी सेवा,
0: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
0: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
0: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
0: पूर्वकर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
0: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
0: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरुद्ध मुद्दा दायर गरेको छ। लागु औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागु औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रुपियाँ घुस माग गरेको आरोपमा पक्राउ परेका थिए।
4: हिजो घटेको सेयर बजार आज सामान्य बढेको छ। सेयर बजार परिसूचक नेप्सी आज 4.99 अङ्कले बढेर 2,782.10 छ। आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4,85,00,000 रुपियाँको कारोबार भएकोमा आज 354 कम्पनीका 1,52,00,000 किता सेयर 6,03,00,000 रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झन्डै एक महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 15 गते 6,53,00,000 रुपियाँका किनबेच भएको थियो। त्यस यता कारोबार रकम 6,00,00,000 पुग्न सकेको थिएन।
5: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झन्डै 9,00,000 मेट्रिक टन भए पनि सरकारले बढीमा 5,00,000 मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो। यसपालि भाव बढेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो।
4: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल सङ्घ नेपालका सिईओ टेकबहादुर महतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सिईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र इन्धन मूल्य वृद्धिका कारण पहाडी उडान 40% घटेको बताउनुभयो।
5: काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23औं संस्करण सुरु भएको छ। ठमेलको क्युएफएक्सको छाया सेन्टरमा आजदेखि सुरु भएको किम्ब महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5औं ठूलो सेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टिएस टिएमसीको सेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको पाँचौँ ठुलो सेयर बजार बनेको ब्लुमबर्गले जनाएको छ। यस वर्ष टिएसएमसीको सेयर 49% बढेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा लगानी बढाएको छ। तर भारतमा नै बढ्दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग सङ्घर्ष गरिरहेको छ। ब्लुमबर्गका अनुसार ताइवानको सेयर बजार पुँजीकरण 49.50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको सेयर बजार पुँजीकरण 49.20 अर्ब डलर छ। विश्वको सबैभन्दा ठुलो सेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष पाँचमध्ये 3 चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। सेयर बजार मूल्याङ्कन वा बजार पुँजीकरण भनेको सेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पुँजीकरणको समग्र मूल्य हो।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झुले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चिनकी मा रुई केले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्यान्डले मलेसियालाई 7 विकेटले हरायो। 7 टोली सहभागी प्रतियोगितामा दुबई 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
4: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलर्णपुरमा राति 7:45 सुरु हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आइपिएलमा यी दुई टोली बीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लिग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पर्सि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: नवयुवा आन्दोलनमा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिस। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
4: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झन्डै 12% बढ्यो।
5: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बिमा कार्यक्रम स्थगित। बढ्दो वित्तीय सङ्कटका कारण सेवा रोकेको भनाई।
4: भारतलाई उसिन्दै ताइवान विश्वको 5 ठुलो सेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
5: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी सुरुवात। आइपिएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
4: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123।
5: स्वदेश एफएम 93.2 MHz।
6: तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजित माडी नौकृष्णनगरमा सञ्चालित रक्तदान कार्यक्रममा कुल 45 जनाले रक्तदान। माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदान गरिरहेको टेकमाई नेटवर्कले बारम्बार अप्टिकल केबल फाइबर केबल काटिएको गुनासो। माडीमा आयोजित मेयर कप विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिताको खेल तालिका प्रकाश। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा राजसभा सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न। जेएनजी आन्दोलनमा ओली लेखक र गुरुङ उल्लङ्घनकर्ता ठहर। दुग्ध विकास संस्थान डिडिसीको केन्द्रीय कार्यालयमा सिआइबीको छापा। मेडिकल व्यवसाय दुर्गा प्रसाईमाथि पनि दुरुस्थानमा सूक्ष्म छानबिन गर्न सिफारिस। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा, गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक संस्कृति उत्सव 2083 आयोजना भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रबन्धनमा हुने उक्त कार्यक्रम आगामी जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजार स्थित खुला चौरमा सञ्चालन गरिरहेछ। उत्सवको आयोजक र प्रबन्धक निकायले बुधबार भरतपुरमा एक पत्रकार सम्मेलन गरी सोबारे जानकारी औपचारिक रूपमा सार्वजनिक गरेको हो। माडी क्षेत्रको मौलिक कला संस्कृति भाषा वेशभूषा तथा परम्पराको संरक्षण र प्रबन्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त उत्सवमा विभिन्न जात जाति तथा समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ। उत्सवमा थारू मगर तामाङ गुरूङ नेवार चेपाङ राई दराई लगायत 12 जनजातिका सांस्कृतिक प्रस्तुति बाजा गाजा र वेशभूषा समावेश गरिने जनाइएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकी सहित परिक्रमा गरिने र साँझ मौलिक खाना पर्व सञ्चालन गरी विभिन्न जात जातिका परम्परागत परिकारहरूको खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ। माडी नौकृष्णनगरमा सञ्चालित घुम्ती रक्तदान शिविर रक्तदान कार्यक्रममा 19 महिला र 26 पुरुष गरी 45 जनाले रक्तदान गरेका छन्। मानवताका लागि रक्त अभियानको आयोजना र प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरसँगको प्राविधिक सहकारीमा सम्पन्न सो घुम्ती रक्तदान शिविरमा सहभागी रक्तदाताहरूमध्ये 14 जनाले पहिलो पटक रक्तदान गरेका थिए। चितौंसहित हाल देशैभर देखिएको रगतको ठूलो अभावको परिपूर्तिमा सघाउन मानवताका लागि रक्त अभियानले आकस्मिक र घुम्ती रक्तदान शिविरहरू सञ्चालन गरिआएको छ। तपाईँको सानो योगदान कसैको जीवनको ठूलो आशा भन्ने सन्देश प्रवाह गर्दै अभियानले बुधबार शिविर आयोजना गरिरहेको हो। माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदाय गरिरहेको टेकमाइन्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबल काटिएको गुनासो गरेको छ। माडी नगरपालिका साथ किर्तनपुर स्थित बोर्डिङ नजिकै रहेको टेकमाइन्स नेटवर्कको अप्टिकल फाइबर तार पुनः काटिएको अवस्थामा भेटिएको हो। मंगलबार बेलुका विद्युत आपूर्ति अवरुद्ध भएको मौकामा बक्सको तार जानी काटिएको अवस्थामा भेटिएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो। सो घटनाका कारण स्थानीय क्षेत्रमा इन्टरनेट सेवा केही समय अवरुद्ध भएकोमा मर्मतपछि सुचारू भएको छ। सेवा प्रदायकले यसलाई योजनाबद्ध गतिविधि भएको बताउँदै कानूनी कार्यवाहीका लागि प्रहरी प्रशासन गुहारेको छ। पटक पटक दोहोरिएको यस प्रकारको घटनाले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कार्यवाही गर्न माग गरिएको चापागाईले बताउनुभयो। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा आयोजित मेयर कप विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशन भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरपालिकाको आयोजनामा सञ्चालन हुने सो प्रतियोगिता आउँदो ज्येष्ठ 16 गतेदेखि 24 गतेसम्म सञ्चालन हुनेछ। बसन्तपुर बजार स्थित माडी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फको फाइनल खेल ज्येष्ठ 24 गते सम्पन्न हुनेछ। ट्राइसिट अनुसार छात्रतर्फ माडीका 9 मावि स्कुलको सहभागिता रहँदा छात्रतर्फ माडी मावि जनजीवन मावि सोमेश्वर मावि दिवाकर स्मृति मावि र जनकल्याण मावि बीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टिमले 15,000 रुपियाँ र उपविजेताले 7,500 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने अनुशासन र सहकारीको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोरेला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ। विश्वव्यापी रूपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन्। अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डाक्टर गुरु शरण शाहका अनुसार हाल विश्वव्यापी रूपमा क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको प्रभाव देखिएको छ।
देश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रविला मिसानीमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आडमा नक्खु कारागारबाट अनाधिकृत र गैर कानूनी रूपमा बाहिर निस्किएको विषयलाई आयोगले गम्भीर प्रश्न उठाएको हो। कारागारबाट निस्कने कार्य मानव अधिकारको गम्भीर उल्लङ्घन मात्र नभई कारागार ऐन 2079 दफा 49 बमोजिमको फौजदारी अपराध भएको निष्कर्ष निकालेको छ। लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी, सांसदहरू मनिष शाह र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानूनी कारवाही गर्न सिफारिस गरिएको छ। प्रतिवेदनको पेज नम्बर 28-29 लामिछानेका बारे उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ता ठहर गरेको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र मानव अधिकार उल्लङ्घनको छानबिनपछि आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारवाहीका लागि सरकारलाई 7 बजे सुझाव पेश गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लङ्घनमा दोषी ठहर भएका विभिन्न अधिकारीलाई कम्तीमा 6 महिना निलम्बन गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव अधिकार उल्लङ्घनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ जुनसुकै सार्वजनिक पदमा रहेको भए तापनि कम्तीमा 6 महिना निलम्बन गरी मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत राष्ट्रिय मानव अधिकार आयोग ऐन 2068 दफा 4-1-6 बमोजिम सिफारिस सहित निर्देशन दिन सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसाय दुर्गा प्रसाईमाथि पनि दुरुस्थानमा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ। प्रसाईले जेएनजी अभियन्तासँगै सामाजिक सञ्जाल मार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो। आयोगले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। आर्थिक घोटालाको आशंकामा दुग्ध विकास संस्थान डिडिसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ। बुधबार छापा मारेर सीआईबीको टोलीले 5 कर्मचारीको मोबाइल जफत गरेको छ। 81 टोली आएर छापा हानेको छ। केही कर्मचारीको मोबाइल सबै जफत भएको छ, डिडिसी स्रोतले बताएको हो। सीआईबीले दूध खरिद बिक्री सम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ। परराष्ट्र मन्त्रालयले विदेश स्थित आफ्नो दूतावास तथा नियोगको संख्या घटाउने तयारी थालेको छ। सोही तयारीका कारण विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्त ढिलो हुन पुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। हाल विभिन्न 17 मुलुकका लागि राजदूत पद रिक्त छन्। ती मुलुक स्थित नेपाली दूतावास, कार्यवाहक राजदूतावासको भरमा चलिरहेका छन्। दूतावासहरू पुनर्संरचना गर्ने तयारीमा लागेका कारण राजदूत नियुक्तिमा ढिलाइ भइरहेको जनाइएको छ। स्थानीय तहको निर्वाचन आउन 11 महिना बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टी नेकपाले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। भेलालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा त्यागेर पार्टी प्रवेश गरेका दुई नेत्रीलाई कांग्रेसले जिम्मेवारी दिएको छ। कांग्रेसले रासपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी केन्द्रीय सदस्य र उर्मिला भुटेललाई महिला संघको केन्द्रीय सदस्य मनोनित गरिएको हो। कांग्रेस सभापति गगन थापाले मंगलबार शर्मालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो। सरकारले सञ्चालन गरेको सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082 तिरासी अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ। नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल 37,41,844 नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। बुधबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याई आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको जनाएको छ। माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 66% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक सांस्कृति उत्सव 2083 आयोजित। माडी कृष्णनगरमा सञ्चालित रक्तदान कार्यक्रममा 45 जनाले रक्तदान। माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदान गरिरहेको टेकमाइन्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबल काटिएको गुनासो। माडीमा आयोजित मेरक विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशित। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा राष्ट्रपा सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न। जनजी आन्दोलनमा ओली लेखक र गुरुङ उल्लङ्घनकर्ता ठहर। र दुग्ध विकास संस्था डिडिसीको केन्द्रीय कार्यालयमा सिआइबीको छापा। व्यवसाय दुर्गा प्रसाईमाथि पनि दुरुस्थानमा सूक्ष्म छानबिन गर्न सिफारिस। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सँगै म श्री थापा पनि बिदा हुन्छु। नमस्कार।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: अब समाचार विस्तारमा सरकारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
8: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
4: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको व्यापार घाटा 11.2% बढेर 10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढेर 14 खर्ब 50 अर्ब पुगेको जानकारी गराउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 गति अपराह्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गति अपराह्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो। उहाँहरूले बजेट प्रस्तुत हुनुभन्दा 15 मिनट अगाडि 3:45 सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो। जेठ 15 गते नै अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबल गर्नुहुनेछ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ्न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। उहाँले हाल 1,44,000

0: टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
1: मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या र मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको बताउनुभयो। यस्तै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड घनफिट काठ उत्पादन हुने गरेको छ। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। मन्त्री गौरी कुमारीले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। चिया निकासीका लागि विगतमा जस्तै सहजीकरण गर्न भारत सरकारलाई आग्रह गरिएको पनि उहाँले सभामा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्वेशनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षा सुरु हुँदा समेत मलको अभाव रहेको र सहज रूपमा मल नपाउँदा किसानले खेती लगाउन नपाइरहेको भन्दै समयमा नै मलको व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको बताउनुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका गुठी लगायतका भूमि समस्या समाधान गरी नागरिकलाई भूमिको हक स्थापित गर्न माग गर्नुभयो। सांसदहरूले नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वर्षाले ल्याउन सक्ने विपद जोखिमबाट देशभरका नागरिकलाई जोगाउने गरी पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठक पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रुलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक 15 गते शुक्रबार अपरान्ह 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय जनगणना अनुसार जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछडिएका क्षेत्र तथा अल्पसङ्ख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाँझिने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्न बालीमा बाँदरको आतंकले किसानहरू पीडित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भयो। यस्तै सांसदहरूले चाँडो कानून तह सुकुम्बासी परिवारको गाँस बाँस र रोजगारको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित नहुने तथा जवाफ नदिने कार्यशैलीले सरकार विधिको शासनको बाटोमा हिँड्ने संकेत नगरेको भन्दै यसप्रति सांसद तथा मन्त्री परिषद संवेदनशील बन्नुपर्ने पनि सुझाव राख्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लङ्घनकर्तालाई कानून बनाएर कारवाही गर्न सिफारिस गरिएको हो। आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर

0: बमोजिम कारवाही गर्न आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरिएको छ। यसै गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कारवाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, भाग्य नेउपाने, टंक दाहाल, विक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ। सभामुख डोलप्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26औं वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्याङ्कन गर्दै नेपालले जनाएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वयलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा जोड दिनु भएको छ। रासायनिक मल आपूर्ति सम्बन्धमा छलफल गर्न आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सांसदहरूले मल आपूर्तिको जिम्मेवारी पाएका संस्थाहरूले जसरी पनि किसानलाई मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो। यस सम्बन्धी थप विवरण सहकर्मी यशोदा अधिकारीबाट।
1: नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङ कोअपरेसनले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्नै 6 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5 लाख मेट्रिक टन आपूर्तिका लागि 28.82 करोड बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डिएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डिएपीका लागि पनि सम्झौता भएको छ। जी मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद, अन्तर्राष्ट्रिय अवस्था, ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
2: हाम्रो टेन्डरै परेन, दुईचोटिसम्म पुनः प्रकाश गरेपछि परेको टेन्डरको अहिले हामीले चाहिँ सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई निकै अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिएको छ।
1: बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रियामा अल्झिएर बस्ने छुट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
3: अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजालमा अल्झिएर अकर्म नै भन्ने छुट छैन।
1: युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
4: किसानलाई यो महिनाभित्र मल चाहियो इफ बट भन्ने छुट छैन।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलो अप भइरहेको जानकारी दिनुभयो।
5: वैशाख जेठ असाढमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौँ त्यति वितरण अहिले पनि गर्छौँ। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलो अप गरिरहेका छौँ।
1: वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
6: रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
1: सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने, प्राङ्गारिक मल प्रयोगलाई जोड दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिवेल सिन्हा र संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन आइटियूको दक्षिण पूर्वी एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एरावल्ला बीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी, दिगो र पहुँचयोग्य सूचना प्रविधि विकास लगायतका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विजरल्यान्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। यही जेठ 3 गते 3 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सभामा भाग लिन जानु भएको थियो। लुम्बिनी प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। सरकारले दीर्घकालीन रूपमा बाँदर नियन्त्रणको राष्ट्रिय कार्यक्रम ल्याउनु पर्ने आवाज सांसदहरूले बैठकमा निरन्तर उठाइरहनु भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
7: भर्खरै सुन्नु भएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने, गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महाशिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो, तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका, फलेवास नगरपालिका, बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खाना मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ। कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल। स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल।
8: सदनमा नि उठिरहेको छ, गुन्जिरहेको छ, अनि लगभग 31 जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। र यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नि सम्पर्क गरेको थिएँ। गरिसके यसलाई दीर्घकालीन रूपमा गर्नु पर्यो।
7: कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाइ सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढ़िरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील गर्नुभयो। यसैबीच गत साता मात्रै दक्षिणी राज्य तेलंगानामा गर्मीका कारण कम्तीमा 16 जनाको मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: चालू आर्थिक वर्षको फागुन सम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढेर 14.50 खर्ब पुगेको उल्लेख गरेको छ। विदेशी विनिमय संचित 34.14 खर्ब ऐतिहासिक उचाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्राको यो संचितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढेर 10.98 खर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकाङ्क 0.622 र नेपालीको औसत आयु 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रास्फीति भने नियन्त्रणमै औसत 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ।
0: अब खेल समाचार अजय बमबाट।
11: एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जित हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जितसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अभिजित रहन्। काठमाडौँमा जारी सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कपड हलमा बुधबार 7औं स्थानका लागि भएको खेलमा मालदिप्सले बङ्गलादेशलाई 3-1 सेटमा पराजित गर्यो। यस जित
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
12: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
13: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
12: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक विद्यार्थीहरूका लागि घर परिवार सँगै युनिक कलेज बस आउजाउको व्यवस्था समेत
13: दुई क्षेत्र पूर्जित वन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557। सीप हुन्छ साथमा, रोजगारी हातमा।
12: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
14: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
0: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
13: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
12: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123।
13: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
12: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
13: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
12: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
13: साझ बसन्तपुर बजारमा रैथानी फुड फेस्टिभल,
12: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
13: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।

0: सामुदायिक सूचना नेटवर्क CIN
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कारवाहीको सिफारिस। सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा। घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
1: कारवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
0: निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण सार्वजनिक सुधारका संकेत। बीच चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढाउन सरकारको विज्ञहरूको सुझाव।
2: आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2,500 भन्दा बढी सड़क बालबालिकाको उद्धार। तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
3: नयाँ पहल कदमी लिन सक्नेछौँ र हाम्रो पहल कदमीले 84 निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लङ्घनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लङ्घन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लङ्घनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाइ छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
1: यो सिफारिस चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कारवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
5: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोडफोड तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आइजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
6: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिसमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन्, होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानुन बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानुन र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानुन बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
7: आयोगले सरकारलाई कानुन नै बनाएर कारवाहीको दायरामा ल्याउनु भनेको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानुन निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
6: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको त अब गर्नुपर्छ। त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
5: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिनाभन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
8: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28.78 अर्ब अर्थात् कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
5: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
2: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ, र न्यायोचित ढङ्गले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि, आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
5: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महत्वको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ।
0: सुशीला श्रेष्ठ। दाङमा पहिलो महामहोत्सव, माउरी पाला किसानको उत्साह र समस्या एकै ठाउँमा।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
10: माउरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
0: मह उत्पादन बढ्दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाइसराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल, प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने 3 दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
13: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ। गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी,
14: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फुल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि।
13: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका गोराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग ढोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
13: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा,
15: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ दङारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300 कसैले 400 कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिल्या छैन।
13: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
16: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
13: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा 2 दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
17: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खाने पानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो।
0: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बसाई सराईको प्रसङ्ग राम्रो शिक्षा सहज स्वास्थ्य सेवा सुरक्षित सडक खानेपानी रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन् तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ जसका कारण सर्लाहीको चुरे भेग यति बेला बिस्तारै रित्तिँदै गएको छ
20: कुनै समय खेतीपाती पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन् लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा स्वास्थ्य सडक र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ
21: आवश्यक परेको बाटै हो बाटो राम्रो भइदियो भने यसो बजार जान अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो त्यही नै हो
20: पहाडबाट तराई झर्ने क्रम सुरु हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे तर अहिले अवस्था उल्टिएको छ मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर बँदेल हात्ती लगायतका जंगली जनावरले बाली नानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ
17: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौँ हामी त्यहाँबाट यता तल झर्ने बित्तिकै हाम्रो खेतीपाती हुँदैन खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बराबर हुन्छ बाँदर रोक्नु पर्ने जङ्गली जनावर रोक्नु पर्ने हाम्रो समय पनि वेस्ट हुन्छ त्यस कारण हामी त्यहीँ बस्छौँ बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस् बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस् खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो त्यसकारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याएछौँ
20: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग लालबन्दी नगरपालिका 13 र 14 हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन चुरे क्षेत्रमा शिक्षा स्वास्थ्य सडक सिंचाइ खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न सङ्घीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ
22: त्यहाँ सङ्घीय सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेसम्म स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोप्न सक्छ न त्यहाँका लागि राम्रोसँग आय
20: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बढ्ने खतरा बढ्दै गएका छन् प्रकाश मैनाली CIN सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढी मानिस आन्तरिक बसाई सराई अर्थात् देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन् यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन् बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर डिलीराज खनालसँग कुराकानी गर्नुभएको छ
1: बसाइसराई तो अब देश का धेरै कारणहरू हुन्छन्, केही बसाइसराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको धेरै हिसाबले अहिले अब तपाईँको बाँदरदेखि लिएर सबै सैनिक प्रकारले उजाड हुने स्थिति छ, अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई जाने, त्यसो भएको हुनाले आम रूपमा एक ठाउँ अवसरको हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यौँ भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ, तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
3: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिभूति दिलाउन सक्छ। बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
1: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही अघि मैले भनेको मैले हेरिरहेको छु तपाईँको बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू त्यही पनि त्यहाँबाट चाहिँ बसाइसकिरहेका छन्।
0: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लङ्घन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ भने रासपाका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरुङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपाल एसियन गेम्स महिला छनौटमा विजयी सुरुवात गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 761 र 98 5570 753।
23: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 93 440, 493 580 र 98 5570 2640।
24: It's 8 o'clock. अहिले 8 बजेको छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: ओली लेखकमाथि कारवाही र सुशीला सुदनमाथि अनुसन्धान गर्न सिफारिस। रविको जेल ब्रेक फौजदारी अभियोग, हिंसा भड्काउनुमा टिओबी जिम्मेवार।
0: बालेनको नेतृत्वमा सरकार गठन भएको दुई महिना पूरा, अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत।
1: निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा कटौती, इजरायलका लागि केयर गिभर छनौट गर्न आवेदन खुला।
0: इजरायल र हिजबुल्लाह बीच दक्षिणी लेबनानमा झडप, एकै परिवारका सदस्य सहित कम्तीमा 12 जनाको मृत्यु।
1: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी सुरुवात, आइपिएलको एलिमिनेटर खेलमा टस हारेर राजस्थान ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ सहित उच्च सुरक्षा अधिकारीलाई कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, संचार मन्त्री गुरुङ, नेपाल प्रहरीका आइजिपी र सशस्त्र प्रहरीका आइजिपीलाई मानवाधिकार उल्लङ्घनमा जिम्मेवार ठहर गरेको हो। प्रतिवेदनको सिफारिस खण्डमा अन्तरिम सरकारकै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू बबलु गुप्ता लगायतमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ। यस्तै जेएनजी आन्दोलनको छानबिन गरेर सरकारले बनाएको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिस गरिएको छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नाम समेत नलेखेको आयोगले पूर्व गृहमन्त्री सुदन गुरुङ, राजसपा सांसदहरू सुलभ खरेल, राजीव खत्री र कृष्ण कार्कीसहित 17 सांसदमाथि अनुसन्धान गर्न सुझाएको छ। जेएनजी आन्दोलनका क्रममा राजसपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनामा पनि आयोगले अनुसन्धानलाई कारवाही गर्न भनेको छ। जेलबाट भाग्नु फौजदारी अभियोग भएको मानवाधिकार आयोगको निष्कर्ष छ। कैदी भगाएको प्रकरणमा रासोपाका सांसदहरू मनिष झा र हरि ढकाल पनि तानिएका छन्। दुर्गा प्रसाईमाथि दुरुस्थानमा छानबिन गर्न आग्रह गरेको आयोगले चलचित्र निर्देशक निश्चल बस्नेत, भिक्टर पौडेलको भूमिकामाथि समेत प्रश्न उठाएको छ। आयोगकी सदस्य लिली थापाको समेत जगतमा भदौ 23-24 गतेको घटनामा मानवाधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो। आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा हिजो बसेको बैठकले आयोगको प्रतिवेदन सम्बन्धमा गरेका निर्णय आज सार्वजनिक गरिएको हो।
1: भदौ 24 सेना र अन्य सुरक्षाकर्मी मुख दर्शक बनेको आयोगको ठहर छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई विभागीय कारवाही गर्न भनेको आयोगले प्रधान सेनापतिलाई दायित्वबोध गर्न निर्देशन मात्रै दिएको छ। अनुसन्धानका लागि समेत सेनाबाट सुरुमा असहयोग भएको उल्लेख गरेको छ। सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी रहेको किटान आयोगले गरेको छ। मानवाधिकार आयोगले गत वर्ष भदौ 23 गतेको जेएनजी प्रदर्शन उग्र हुनुको कारण छुट्याएको छ। 23 गतेको जेएनजी आन्दोलनमा दुईवटा समूह सक्रिय रहेको पाइएको बताएको छ। प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा 2082 भदौ 23 गतेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंसनात्मक बनाउने भन्ने अर्को समूह गरी दुईवटा समूहले तयारी गरिरहेको भन्ने सञ्चार माध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ, प्रतिवेदनमा भनिएको छ। अनुसन्धानबाट तिब्बतीयन ओरिन ब्लड टिओबी लेखिएका कालो टी-शर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका 15-20 जनाको बाइकर ग्रुपले संसद भवनमा आक्रमण गरेको स्पष्ट भएको आयोगले जनाएको छ। जेन्जीको शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेका बेला मध्याह बाह्र बजे हामी नेपाल संस्थाका सुदन गुरुङले भीड़को नेतृत्व गरेपछि स्थिति बिग्रिएको प्रतिवेदनमा उल्लेख छ। एभरेस्ट होटल अगाडि अन्दाजी 20-25 हजार भीड़ जम्मा भइसकेपछि करिब 12 बजेको समयतिर सुदन गुरुङले मोर्चा सम्हालेको स्पष्ट हुन आयो प्रतिवेदनमा आयोगले भनेको छ। गुरुङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड़ झडप भई हुलदंगामा परिणत भएको आयोगको ठहर छ। गुरुङले स्वास्थ्य स्वयंसेवकहरूको टेन्ट एम्बुलेन्स माइकिङ लगायतको व्यवस्था गरेका थिए। 9 बजेतिर जेन्जी अगुवा रक्षा बम जस्मिन ओझा लगायतको समूह पुगेपछि गुरुङलाई प्रदर्शनबाट फर्काउन समेत आग्रह गरेको देखिन्छ प्रतिवेदनमा भनिएको छ। अर्कोतर्फ केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड स्कूलको वेबसाइटहरू ह्याक गरी प्रदर्शनमा सहभागी गराउने खालका नाराहरू प्रचार गरी प्रदर्शनलाई परिणाममुखी बनाएको देखिन्छ प्रतिवेदनमा भनिएको छ।
0: बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 2 महिना पूरा भएको छ। सुरुवाती 2 महिनामा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन लगायत क्षेत्रमा विभिन्न काम अघि बढेका छन्। गत चैत्र 13 गते प्रधानमन्त्रीको शपथ लिनुभएका शाहले भोलिपल्ट मन्त्री परिषदको बैठक मार्फत सुशासनका लागि 100 बुँदामा 1000 दिनमा गर्ने कार्यसूची स्वीकृत गर्नुभएको थियो। मुलुकको प्रशासनिक, राजनैतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न मन्दी सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा 5 दिन, 7 दिन, 10 दिन, 12 दिन, 15 दिन, 20 दिन, 1 महिना, 45 दिन र 2 महिनामा गर्ने कामको डेडलाइन नै तोकिएको छ। सार्वजनिक कार्यसूचीका 100 बुँदामध्ये 50 बुँदा 1 महिनाभित्र कार्यान्वयन गर्ने भनिएको थियो। तीमध्ये हालसम्म 29 बुँदाका काम मात्रै पुरा भएको छ। 67 वटा कार्यान्वयनमा रहेका छन् भने 4 वटा काम ढिला भएर सकिएको छ। 3 महिनामा हुने भनिएको

0: स्वास्थ्य सहकारीका साना बचतकर्ताको रकम फिर्ता गत सातादेखि नै सुरु भइसकेको छ, जसमध्ये पहिलो दिन 378 जनाले सहकारीको रकम फिर्ता पाएका थिए। तथ्याङ्क अनुसार 26 काम ढिला गरिसकिएको छ भने 48 काम त सुरु नै हुन सकेका छैनन्।
1: सरकारी चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम बुवागले आजको प्रतिनिधि सभा बैठकमा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा नेपालको कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको बताउनुभयो।
2: चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ। प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सर्वाधिक 36.7% रहने अनुमान छ।
1: नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेर 20.27% झरेको तथ्याङ्क छ। कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढी योगदान रहने अनुमान गरिएको छ। सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान रहेको छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उहाँले नेपालीहरूको मानव विकास उच्चाङ्क 0.622 र औसत आयु बढेर 71.3 वर्ष पुगेको बताउनुभयो।
2: मानव विकास सूचकाङ्क 0.622 र औसत आयु 71.3 वर्ष पुगेको छ। प्रति लाख जीवित जन्ममा मातृ मृत्यु दर 151 र प्रति हजार जीवित जन्ममा 5 वर्ष मुनिको बाल मृत्यु दर 33 झरेको छ। आधारभूत तहको खुद भर्ना दर 97.8% पुगेको छ। स्वास्थ्य बिमामा 21,49,000, सामाजिक सुरक्षा भत्तामा 36,42,000 र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 28,51,000 नागरिक आबद्ध रहेका छन्।
1: अर्थमन्त्री वाग्लेले गत फागुनसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण 28,78 अर्ब रहेको पनि सुनाउनुभयो। वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या 13.7% घटेर 273,530 रहेको देखाएको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा वैदेशिक रोजगारीको सिलसिलामा 1,086 नेपालीको मृत्यु भएको छ। 8 महिनामै कृषि अनुदान शीर्षकमा 24.22 अर्ब रुपियाँ बाँडिएको उल्लेख छ।
0: वन तथा पर्यावरण मंत्री गीता चौधरीले नेपालमा हाल 1,44,550 मेट्रिक टन रासायनिक मल मौजात रहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यसअघि शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाब दिने क्रममा मन्त्री चौधरीले आपूर्ति भइसकेको मध्ये 4,63,107 मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको बताउनुभयो। चालु आर्थिक वर्षमा करिब 6,00,000 मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको समेत उहाँले सुनाउनुभयो। मध्य पूर्वको द्वन्द्वका कारण 1,87,000 मेट्रिक टन मल आयात हुन सकेको छैन। भारतसँग जेटुजी मार्फत 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति लिएर अघि बढाइएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। छन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना

0: लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याज दरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
1: गुणस्तरीय प्लम्बिङको परपर्दा नाम मार्बल।
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभरको।
4: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक पर्सि दिउँसो 4 बजे बस्ने भएको छ। बजेट भाषण सिंहदरबार स्थित निर्माणधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी अन्तिम तयारी गरे पनि नहुने सम्भावना देखिएको छ। बन्दै गरेको नयाँ संसद हलको फिनिसिङ लगायतका कार्य नसकिएकाले हाल प्रतिनिधि सभा बसिरहेकै बहुद्देश्य हलबाट बजेट ल्याउनुपर्ने बाध्यता देखिएको संघीय संसद सचिवालयले जनाएको छ। बानेश्वरको संसद भवन जेन्जी आन्दोलनका क्रममा जलाइएपछि हाल अस्थायी बैठक कक्ष तयार गरी संघीय संसदका दुवै बैठक चल्दै आएका छन्। सभामुख टोल प्रसाद अड्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पर्सिको संयुक्त बैठकका लागि 15 मिनट अगाडि नै उपस्थित भइसक्न सांसदहरूलाई निर्देश गर्नुभएको छ। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक 6:45 बजे बस्ने गरी बोलाइएको छ।
5: प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आउनु भएको छ। पछिल्ला केही दिन बैठक सुरु हुने बित्तिकै श्रम संस्कृति पार्टीका 6 सांसदले उठेर विरोध जनाउने र प्रधानमन्त्रीको खोजी गर्दै प्ले कार्ड देखाउने गरेका थिए। अघिल्लो बैठकमा सभामुखले मर्यादामा नबसेको भन्दै कारवाहीको चेतावनी दिएपछि आज साम्पाङ प्ले कार्ड नदेखाएर बैठक कक्षबाट बाहिरिनुभयो। बैठकको सुरुमै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै बोल्न थाल्नुभएको थियो। माइक नपाए पनि उहाँले कि प्रधानमन्त्रीलाई संसदमा जवाब दिन रुलिङ गर्न नभए प्रतिनिधि सभा नियमावली अनुसार आफूलाई बैठक कक्षबाट निष्कासन गर्न सभामुखलाई चुनौती दिनुभएको थियो।
7: हामीले प्रश्न सोध्न नपाउने सम्बन्धित मन्त्रीले उत्तर पनि नदिने, 1 महिना धेरै भइसक्यो हामीले प्रधानमन्त्रीज्यूलाई खोजेको, अब यहाँले मलाई पनि रुलिङ गर्नु नसक्ने, अब प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्न भन्ने कुरा पनि भएन होला। त्यसो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले निस्कनु पर्यो।
5: यसअघि 2 जना मन्त्री र आज 2 जना मन्त्रीले संसदमा सांसदले उठाएका प्रश्नको जवाब दिएका छन्। तर साम्पाङले मन्त्रीहरूले जवाब नदिएको दोहोऱ्याउँदै आउनुभएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनका लागि बसेर सहयोग गर्न भने पनि साम्पाङले नमानेर उल्टै नियमावली देखाएर रुलिङ गर्न आग्रह गरेपछि सभामुख अर्यालले कुन विषयमा रुलिङ गर्ने भन्ने विषय आफ्नो अधिकार रहेको भन्दै निर्देशन नदिन सुझाउनु भएको थियो।
8: नेपालको संविधान, हाम्रो नियमावली, हामीले गर्दै आएको प्र्याक्टिस, यी सबैलाई हेर्दा मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने, यसरी रुलिङ गर्नुहोस् भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन मान्य सदस्य।
5: सभामुखको जवाबपछि साम्पाङ बाहिरिए पनि श्रम संस्कृतिका अरू सांसद भने बैठक छोडेनन्।
6: कोशी प्रदेशसभाको बैठकमा पनि हंगामा भएको छ। विपक्षी दलका 1 जना सांसद रोस्टममा पुगेर माइक फालेका छन् भने अरू सांसद वेल घेर्न पुग्दा मर्यादा पालकलाई हम्मे परेको थियो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनको समय नै नदी सरकारले पारित गरेको भन्दै प्रतिपक्षी दल नेकपाका सांसद राजेन्द्र राई दौडेर रोस्टमको माइक फाल्न पुग्नु भएको थियो। त्यसक्रममा मर्यादा पालकले

0: नियन्त्रणमा राखेर झार्दा सभामुख अमरबहादुर विष्टले सम्हालिन आग्रह गर्नुभएको थियो।
1: बस्नुहोस् मानेजी, एउटा उसमा बस्नुपर्छ, बस्नुहोस् मानेजी, बस्नुहोस् बस्नुहोस् बस्नुहोस्। यो संशोधन हाल्न रोकेको छैन मानेजी, यहाँले संशोधनै ल्याउनु भएन, यहाँले संशोधनै ल्याउनु भएन। नल्याएपछि सभामुखले संशोधन ल्याऊ भन्नु पर्दैन, हाम्रो प्रदेश सभा नियमावलीमा संशोधन ल्याउने स्पष्ट छ, यहाँले ल्याउनु भएन।
0: त्यसपछि सभा सञ्चालन गर्न सभामुखले आग्रह गर्दा पनि विपक्षीले नमानेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक फेरि बस्न नसकेपछि सूचना निकालेर 16 गतेसम्मलाई धकेलिएको छ। हिजो पनि नीति कार्यक्रममाथि संशोधन हाल्न पाउनुपर्ने भन्दै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुखले नियमावली सम्झाएर नजिर बिर्सेपछि नेकपाकै सांसद इन्द्र बहादुर आङ्बोले नझुक्काउन चेतावनी दिनुभएको छ। नीति कार्यक्रम पास गर्दा बहुमतले भन्नुपर्नेमा सर्वसम्मत भनिएकोमा उहाँले आपत्ति जनाउनुभयो।
2: यो नीति तथा कार्यक्रम सर्वसम्मतबाट पास भएको होइन, यो मान्न प्रमुख प्रतिपक्षी दल तयार छैन। त्यस कारण गर्दा यसलाई घोषित रूपबाट चाहिँ बहुमतले चाहिँ पारित गरेको कुरा घोषणा नहुइन्जेलसम्म सदन सञ्चालन हुने र अगाडि बढ्ने सम्भावना हुँदैन। म यो कुरा सभामुखजीलाई जानकारी गराउँछु।
0: आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची थियो।
3: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै छलफल नभएको जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको। विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यानाकर्षण जनाएको छ। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई 100 बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने चर्चा चलेको थियो।
0: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। बीमा बोर्डको सोमबार बसेको बैठकले बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा यही जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख छ। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी परीक्षण शल्यक्रिया औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब दिन बाँकी छ।
3: वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा 2300 जना सहायक श्रमिक केयर गिभर छनौट गर्न आजदेखि आवेदन खुला गरेको छ। विभागले जारी गरेको सूचना अनुसार 1 गते पुगेकाले असार 7 गतेसम्म आवेदन दिन सक्नेछन्, जसमा 60% महिला र 40% पुरुष छनौट हुनेछन्। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउने गरिएको छ। विभागका अनुसार छनौट भएका मध्ये 1000 जनालाई तत्काल पठाइनेछ। 1 गते पुगेका मध्ये अन्तिम छनौट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ।
0: संयुक्त अरब इमिरेट्स यूएई स्थित नेपाली दूतावासले नेपालीहरूको भिसा प्रमाणीकरणमा कडाई गरेको छ। नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढेपछि कडाई गरिएको हो। कामदारहरू भित्र्याउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिसा इमिरेट्स कार्ड तथा बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ। अब श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्ने, पुनः काम गर्न आउँदा पहिले काम गरेको कम्पनीबाट पाएको इमिरेट्स कार्ड देखाउनुपर्ने, युएको कुनै कम्पनीमा रोजगारी गरिसकेको कामदार स्वदेश फर्कनु अघि युएमा निजले काम गरिसकेको बेहोरा कागजातबाट खुलाउनुपर्ने लगायतका कडाई गरिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो हो हा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग हवलदार थापाले 50,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको कास्की कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आरोपी थापालाई बिगो बमोजिम कैद र जरिवाना सहितको कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो।
3: लागू औषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्। उनलाई काठमाडौँका विभिन्न क्षेत्रमा लुकिसिपी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको। जनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट लागू औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेका 40 वर्षीय सञ्जीव महर्जन फरार थिए। उनलाई प्रहरीले आज काठमाडौँको केटीपुरको ट्याङ्ला फाँटबाट पक्रेको हो।
4: दोस्रो संस्करणको एभरेस्ट समिटर्स समिट 2026 अन्तर्गत 26 देशका 176 सगरमाथारोहीलाई सम्मान गरिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथारोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिएको हो।
3: शेयर बजारमा नेप्से परिसूचक आज 4.99 अङ्कले बढेर 2782 बिन्दुमा काम भएको छ। आज 354 कम्पनीको सेयर 6,03,64,000 रुपियाँमा कारोबार भयो।
4: म्याग्दीको रघुगङ्गा गाउँपालिका 3 पिप्लेको वडा कार्यालयमा सेवाग्राहीका सुविधाका लागि टोकन प्रणाली लागू गरिएको छ। ठूलो संख्यामा सेवाग्राहीको भीड लाग्न थालेपछि सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कुपन मेसिन साउन्ड सिस्टम नम्बर सिस्टम उपकरण जडान गरी टोकन लिएर पालै पालो सेवा लिने व्यवस्था मिलाइएको वडा सचिव शारद कुमारी साईले बताउनुभयो। टोकन प्रणाली लागू भएसँगै सेवाग्राही खुसी भएका छन्।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिणी लेबनानमा पुनः झडप भएको छ। रणनीतिक महत्त्व बोकेको लितानी नदी क्षेत्र आसपास भएको सङ्घर्षपछि क्षेत्रीय तनाव थप चर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इजरायली सेना थप उत्तरतर्फ अघि बढ्न थालेपछि दुवै पक्षबीचको भिडन्त तीव्र बनेको। इजरायली सेनाले दक्षिणी लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर 100 बढी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको थियो। आक्रमणमा हतियार भण्डारण स्थल, कमान्ड केन्द्र र निगरानी चौकीहरू निशाना बनाइएको थियो। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार पूर्वी गाउँ मसघारामा गरिएको एक हवाई आक्रमणमा एकै परिवारका सदस्यसहित कम्तीमा 12 मृत्यु भएको छ। घटनापछि प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी छ।
4: एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू घटाउने बताएको छ। फेब्रुअरी 28 तेहरानमा भएको अमेरिकी इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढेको छ। प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको धेरै घरेलु उडानहरू प्रभावित हुन सक्ने बताएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्त्वना जित हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबडलमा आज 7 स्थानका लागि भएको खेलमा मालदिप्सले बङ्गलादेशलाई 3-1 सेटमा पराजित गरेको हो। पहिलो सेट 25-27 गुमाएको मालदिप्सले त्यसपछि पुनरागमन गर्दै लगातार 3 सेट आफ्नो पक्षमा पार्यो। जितसँगै 8 टोली सहभागी प्रतियोगितामा मालदिप्स 7 स्थानमा छ रह्यो। पराजित बङ्गलादेश 8 स्थानमा सीमित बन्यो। आज भएको अर्को खेलमा किर्गिस्तानले श्रीलङ्कामाथि 3-1 सेटको जित निकाल्दै पाँचौँ स्थान सुरक्षित गर्यो। प्रतियोगिता अन्तर्गत अब सेमी फाइनल चरणका खेल भोलि हुनेछन्।
4: महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनलाई 19 रनले हराउँदै सुखद शुरूआत गरेको छ। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। यसअघि मलेसियाको कोलालम्पुर स्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 125 रन बनाएको थियो।
3: र आइपिएलको एलिमिनेटर खेलमा अहिले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह क्रिकेट रङ्गशालामा हैदराबादले टस जितेर राजस्थानलाई ब्याटिङको निम्ति दिएको छ। ताजा अवस्थामा राजस्थानले 7.5 ओभरको खेल हुँदा बिना विकेटको क्षतिमा 125 रन जोडेको छ। आज जित्ने टोलीले फाइनलका लागि मौका पाउनेछ भने हार्ने टोली सिधै बाहिरिनेछ। आजको विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: ओली लेखकमाथि कारवाही र सुशीला सुदानमाथि अनुसन्धान गर्न सिफारिस। रविको जेलब्रेक फौजदारी अभियोग, हिंसा भड्काउनुमा टिओबी जिम्मेवार।
3: बालेन नेतृत्वको सरकार गठन भएको 2 महिना पूरा। अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत।
4: निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा कटौती, इजरायलका लागि केयर गिभर छनौट गर्न आवेदन खुला।
3: इजरायल र हिजबुल्लाह बीच दक्षिणी लेबनानमा झडप, एकै परिवारका सदस्य सहित कम्तीमा 12 जनाको मृत्यु।
4: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजय शुरूआत। आइपिएलको एलिमिनेटर खेलमा टस हारेर राजस्थान ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ।

0: गणतन्त्र दिवस 2083 को गौरवमय अवसर में माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083
1: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: सिप हुन्छ साथमा, रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
0: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550 39122 र 98550 39123। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
6: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले खुन्न घुमा मा फाउँदै खुन्न घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्न पर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
8: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98 550 50 934।
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कारवाहीका सिफारिस, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा।
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कङ्गोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्युएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले इबोला प्रकोपका कारण कङ्गो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कङ्गो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कङ्गोको इतुरी प्रान्तमा करिब 1,000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3,500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोसलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन सुरु भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृङ्खलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 सहरहरू सबै भारतीय सहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कारवाही सिफारिस कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कारवाही सिफारिस गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानवाधिकार उल्लङ्घन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिस गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको औल्याइएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन, यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिस कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको जेएनयू आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नु पर्छ तर बढ्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेएनयू आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पुँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालु आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
5: चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पुँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
5: फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्म

0: रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिबिम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव आकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौँ।
1: सबभन्दा ठुलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ, होइन? त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
1: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस्, चाहे गल्फ रिजन होस्, त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्द्रेबिटी भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको सङ्केत गर्छ।
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षमा गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने बाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
1: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब 80% नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले अब विभिन्न कारणले, अब कसको के गल्ती छ म भन्दैन, तर बेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा त्यसपछि राजनीतिक सङ्क्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तिन चौथाइ जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स, निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ, होइन? त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
1: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आम्दानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो सङ्ख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डक्टर होस्, होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आम्दानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आम्दानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले दिन्छ त्यो हेर्नुपर्ने।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले कङ्गो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयासभन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रस एडहानम घेब्रेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्युएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढावा दिन उनी डीआर कङ्गो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता

0: 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1,000 आसपास छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। र भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। समाचार अब विस्तारमा। सरकारले चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण संघीय संसद में पेश गरेको छ। संघीय संसद को प्रतिनिधि सभा र राष्ट्रीय सभा को आज बसेको छुट्टा छुट्टे बैठक में आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमंत्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष में नेपाल को अर्थतंत्र 3.85% विस्तार होने अनुमान गरिएको बताउनुभयो। अर्थमंत्री डाक्टर वाग्लेले मुलुक को आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
1: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढे पनि पूँजीगत खर्चमा उल्लेख सुधार हुन नसकेको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 गते अपराह्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गते अपराह्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो। उहाँले बजेट प्रस्तुत हुने 15 मिनट अगाडि अर्थात् 3:45 सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 भएको छलफलमा उठेको प्रश्नको जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ्न सक्ने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिले को सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेको विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाउनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानुन निर्माण हुनुपर्ने बताउनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिनुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसान किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। यसै गरी मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। त्यस्तै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। उहाँले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएको र समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमा मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्व्यसनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रुलिङ नगरेको भन्दै बहिष्कार गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै राष्ट्रिय जागरण अनुसार जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा अल्पसङ्ख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाझ्ने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्य बालीमा बाँदरको आतंकले किसानहरू पीडित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले चाँडोभन्दा चाँडो कानुनता, सुखमवासी परिवारको गाँस, बाँस र रोजगारको व्यवस्था गर्न माग समेत गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 15 गते अपराह 5:45 बजे बस्नेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लङ्घनकर्तालाई कानून बनाएर कारवाही गर्न सिफारिस गरिएको हो। आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कारवाही गर्न आयोगले

0: लाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। सभामुख खरियालले मानव अधिकारको संरक्षण र अपराध मुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड समेत दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनको असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिने जस्ता समस्या अहिले चुनौती रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रूपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरूपमा जीवन्त राख्न पनि सम्मेलनले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। यसअघि बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब दिनुहुँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने प्रश्न पार्नु भएको थियो। गत चैत 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको जनाएको छ। सञ्चार मन्त्रालय अन्तर्गत डिजिटल शासन, सेवा प्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीको अन्तर आबद्धता तथा सार्वजनिक सेवाको पारदर्शिता अभिवृद्धि सम्बन्धी धेरै काम सम्पन्न भएका छन् भने केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच नभएको जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको उल्लेख छ। अदालतले विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको विषयमा विज्ञप्ति जारी गरी प्रष्ट पारेको हो। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसुन जन विपदको जोखिम रहने जनाएको छ। काठमाडौँ महानगरपालिकाको एकदेखि 32 वडाका प्रतिनिधि, नागरिकसँगको सोधपूछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोही अनुसार कार्यक्रम गर्ने तयारी रहेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले कडा चेतावनी जारी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील समेत गर्नुभएको छ। यसैबीच गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा 16 मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार।
4: सानो आर्थिक वर्षको

0: फागुनसम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढेर 14.50 खर्ब पुगेको उल्लेख गरेको छ। विदेशी विनिमय संचित 34.14 खर्ब ऐतिहासिक उचाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्राको यो संचितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढेर 10.98 खर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकाङ्क 0.622 र नेपालीको औसत आयु 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रा स्फीति भने नियन्त्रणमै औसत 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ। सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, फलामेरड, खोटो, सुतीजन्य पदार्थ लगायतका वस्तु उत्पादनमा भएको वृद्धिले यस क्षेत्रलाई चलायमान बनाएको छ। जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान गत वर्ष 5.66% रहेकोमा यस वर्ष 5.72% पुग्ने अनुमान गरिएको छ। जीडीपीमा निर्माण क्षेत्रको योगदान 5.35% बढेर 5.52% पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ। नेपाली शेयर बजारमा बुधबार झन्डै 1 महिनापछि कारोबार रकम 6 अर्ब माथि पुगेको छ। बुधबार बजारमा 6.03 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यो कारोबार रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। बुधबार नेप्से परिसूचक 4.99 अङ्कले वृद्धि भएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2782 अङ्कमा कायम भएको छ। बुधबार 151 कम्पनीहरूको मूल्य बढ्दा 105 कम्पनीहरूको मूल्य घटेको छ। बुधबारको कारोबारपछि नेपाली शेयर बजारको कारोबार अब सोमबार मात्र हुने भएको छ। यसपटक 4 दिन बिदा परेकोले बजारको कारोबार सोमबार मात्र हुने भएको हो। मुस्ताङका 5 स्थानीय तहका किसानहरूलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्र्याक्टर हस्तान्तरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुस्ताङले त्यहाँका किसानहरूलाई 50% अनुदान सहुलियतमा हाते ट्र्याक्टर सहित 9 प्रकारका कृषि यान्त्रिक उपकरणहरू हस्तान्तरण गरेको हो। इकाइले जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत त्यहाँका किसानको माग संख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो। कार्यक्रम कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख भरत गौतमले स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 38 लाख रुपियाँ बराबरका कृषि यान्त्रिक उपकरणहरू हस्तान्तरण गरेको जानकारी दिनुभयो।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
2: एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जित हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जितसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अभिजित रहिन्। काठमाडौँमा जारी सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कपड हलमा बुधबार 7औं स्थानका लागि भएको खेलमा मालदिप्सले बङ्गलादेशलाई 3-1 सेटमा पराजित गर्यो। यस जितसँगै 8 टोली सहभागी प्रतियोगितामा मालदिप्स 7औं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो। पराजित बङ्गलादेशले भने 8औं स्थानमा सीमित रह्यो। प्रतियोगिता अन्तर्गत अब सेमी फाइनल चरणका खेल बिहिबार हुनेछन्। पहिलो सेमी फाइनलमा भारत र काजगिस्तान दिउँसो 2:30 बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमी फाइनलमा घरेलु टोली नेपालले साँझ 5 बजे इरानसँग प्रतिस्पर्धा गर्नेछ।
1: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेन्जी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। र भारतमा चरम गर्मीको चेतावनी। आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: गणतन्त्र दिवस 2083 को गौरवमय अवसर में माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: सिप हुन्छ साथमा, रोजगारी हातमा।
1: युवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
0: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123।
5: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई, पहिलेदेखि घुमा फार्मदेखि घुमा क्या, यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्धिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर, अनि त्यहाँ जहीँ छोरीले ल आइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लायन्स चोक आनन्द मार्ग नारायणगढ चितवन, मोबाइल 98550-50934।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
9: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखल्ती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपृष्ठी स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक संस्कृति उत्सव 2083 आयोजना भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रबन्धनमा हुने उक्त कार्यक्रम आगामी जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजार स्थित खुला चौरमा सञ्चालन गरिरहेछ। उत्सवको आयोजक र प्रबन्धक निकायले बुधबार भरतपुरमा एक पत्रकार सम्मेलन गरी सोबारे जानकारी औपचारिक रूपमा सार्वजनिक गरेको हो। माडी क्षेत्रको मौलिक कला संस्कृति भाषा वेशभूषा तथा परम्पराको संरक्षण र प्रबन्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त उत्सवमा विभिन्न जात जाति तथा समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ। उत्सवमा थारू मगर तामाङ गुरुङ नेवार चेपाङ राई दराई लगायत 12 जनजातिका सांस्कृतिक प्रस्तुति बाजा गाजा र वेशभूषा समावेश गरिने जनाइएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकी सहित परिक्रमा गरिने र साँझ मौलिक खाना पर्व सञ्चालन गरी विभिन्न जात जातिका परम्परागत परिकारहरूको खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ। कृष्णनगरमा सञ्चालित घुम्ती रक्तदान शिविर रक्तदान कार्यक्रममा 19 महिला र 26 पुरुष गरी 45 रक्तदान गरेका छन्। मानवताका लागि रक्त अभियानको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र भरतपुरसँगको प्राविधिक सहकारीमा सम्पन्न सो घुम्ती रक्तदान शिविरमा सहभागी रक्तदाताहरूमध्ये 14 पहिलो पटक रक्तदान गरेका थिए। चितौं सहित हाल देशैभर देखिएको रगतको ठूलो अभावको परिपूर्तिमा सघाउन मानवताका लागि रक्त अभियानले आकस्मिक र घुम्ती रक्तदान शिविरहरू सञ्चालन गरिआएको छ। तपाईँको सानो योगदान कसैको जीवनको ठूलो आशा भन्ने सन्देश प्रवाह गर्दै अभियानले बुधबार शिविर आयोजना गरिरहेको हो। नेट र टिभी सेवा प्रदाय गरिरहेको टेकमाइन्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबल काटिएको गुनासो गरेको छ। माडी नगरपालिका साथ किर्तनपुर स्थित बोर्डिङ नजिकै रहेको टेकमाइन्स नेटवर्कको अप्टिकल फाइबर तार पुनः काटिएको अवस्थामा भेटिएको हो। मंगलबार बेलुका विद्युत आपूर्ति अवरुद्ध भएको मौकामा बक्सको तार जानी जानी काटिएको अवस्थामा भेटिएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो। सो घटनाका कारण स्थानीय क्षेत्रमा इन्टरनेट सेवा केही समय अवरुद्ध भएकोमा मरम्मतपछि सुचारू भएको छ। सेवा प्रदायकले यसलाई योजनाबद्ध गतिविधि भएको बताउँदै कानूनी कार्यवाहीका लागि प्रहरी प्रशासन गुहारेको छ। पटक पटक दोहोरिएको यस प्रकारको घटनाले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कार्यवाही गर्न माग गरिएको चापागाईले बताउनुभयो। खेलकुद भने नारासहित माडीमा आयोजित मेरकप विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशन भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरपालिकाको आयोजनामा सञ्चालन हुने सो प्रतियोगिता आउँदो ज्येष्ठ 16 गतेदेखि 24 गतेसम्म सञ्चालन हुनेछ। बसन्तपुर बजार स्थित माडी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फको फाइनल खेल ज्येष्ठ 24 गते सम्पन्न हुनेछ। ट्राइसिट अनुसार छात्रतर्फ माडीका 9 मावि स्कुलको सहभागिता रहँदा छात्रतर्फ माडी मावि जीवन मावि सोमेश्वर मावि दिवाकर स्मृति मावि र जनकल्याण मावि बीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टिमले 15,000 रुपियाँ र उपविजेताले 7,500 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने अनुशासन र सहकारीको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रहरू राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रबिला मिसानीमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आडमा नक्खु कारागारबाट अनाधिकृत र गैर कानूनी रूपमा बाहिर निस्किएको विषयलाई आयोगले गम्भीर प्रश्न उठाएको हो। कारागारबाट निस्कने कार्य मानवाधिकारको गम्भीर उल्लङ्घन मात्र नभई कारागार ऐन 2079 दफा 49 बमोजिमको फौजदारी अपराध भएको निष्कर्ष निकालेको छ। लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी, सांसदहरू मनिष शाह र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानूनी कार्यवाही गर्न सिफारिस गरिएको छ। प्रतिवेदनको पेज नम्बर 28 र 29 लामिछानेका बारे उल्लेख गरिएको छ। कार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवाधिकार उल्लङ्घनकर्ता ठहर गरेको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र मानवाधिकार उल्लङ्घनको छानबिनपछि आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कार्यवाहीका लागि सरकारलाई 7 बजे सुझाव पेश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा मानवाधिकार उल्लङ्घनमा दोषी ठहर भएका विभिन्न अधिकारीलाई कम्तीमा 6 महिना निलम्बन गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानवाधिकार उल्लङ्घनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ जुनसुकै सार्वजनिक पदमा रहेको भए तापनि कम्तीमा 6 महिना निलम्बन गरी मानवाधिकारको सम्मान तथा संरक्षण गर्न समेत राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 4-1-6 बमोजिम सिफारिस सहित निर्देशन दिन सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि पनि दुरुस्थानमा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ। प्रसाईले जेएनजी अभियन्तासँगै सामाजिक सञ्जाल मार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो। आयोगले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। आशंकामा दुग्ध विकास संस्थान डिडिसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छापा मारेको छ। बुधबार छापा मारेर सिआइबीको टोलीले 5 कर्मचारीको मोबाइल जफत गरेको छ। 81 टोली आएर छापा हानेको छ। केही कर्मचारीको मोबाइल सबै जफत भएको छ। डिडिसी स्रोतले बताएको हो। सिआइबीले दुध खरिद बिक्री सम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ। राष्ट्र मन्त्रालयले विदेश स्थित आफ्नो दूतावास तथा नियोगको संख्या घटाउने तयारी थालेको छ। सोही तयारीका कारण विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्त ढिलो हुन पुगेको राष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। हाल विभिन्न 17 मुलुकका लागि राजदूत पद रिक्त छन्। ती मुलुक स्थित नेपाली दूतावास, कार्यवाहक राजदूतावासको भरमा चलिरहेका छन्। दूतावासहरू पुनर्संरचना गर्ने तयारीमा लागेका कारण राजदूत नियुक्तिमा ढिलाइ भइरहेको जनाइएको छ। स्थानीय तहको निर्वाचन आउन 11 महिना बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टी नेकपाले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। भेलालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा त्यागेर पार्टी प्रवेश गरेका दुई नेत्रीलाई काङ्ग्रेसले जिम्मेवारी दिएको छ। काङ्ग्रेसले रासपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी केन्द्रीय सदस्य र उर्मिला भुर्तेललाई महिला संघको केन्द्रीय सदस्य मनोनित गरिएको हो। काङ्ग्रेस सभापति गगन थापाले मंगलबार शर्मालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो।

गरेको सड़क बाल बालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढी बाल बालिकाको उद्धार गरिएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बाल बालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ। नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल 37,41,844 जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्। कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। बुधबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको जनाएको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सँगै म श्री थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: strādāja dispočā.
1: Sodies FM, Tirana Petroplu, 2 MHz.

0: 너빡치 너비빡치 서대인이스빡치
1: 소디스 FM 3.2MHz

0: 벅치어 로비 벅치어 서데이니스 벅치어
1: 소디스 FM 드리아노비토플루 2MHz

0: के पैदा गरेका थियौ र नाश भयो। तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ, खाली हात नै गयौ। जे आज तिम्रो छ त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ।
1: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको

0: प्रस्तुता पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: आजको शुभ बिहानीमा म स्वदेश एफएमबाट शास्त्रोक्त प्रसङ्ग लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। आउनुहोस्, यहाँहरू सबैलाई म स्वागत गर्दछु। शास्त्रोक्त विधि। एक दिनको कुरा हो, यो महाभारत कालको। भगवान् श्रीकृष्ण सात्विकी र बलराम तिनजना भएर वनविहार गर्ने एउटा सोच बनाउनु भयो। वनमा बस्ने अरण्य जातिहरू, त्यस्ता जातिहरूलाई पनि देख्न मन लाग्यो। यो अहिलेको भाषामा वाइल्ड लाइफ वन लाइफ वन छ। यिनीहरू चाहिँ कसरी बसेका छन्, के खाएका छन्, यी आदि कुराहरू भगवान् श्रीकृष्णलाई थाहा हुँदा हुँदै पनि ती सात्विकी र बलरामलाई समेत जानकारी गराउने उद्देश्यले भगवान् श्रीकृष्णले यो प्रसङ्ग उठाएर आज वनमा प्रवेश गर्नुभएको छ। वनमा प्रवेश गर्दा वनका दृश्यहरू हेर्दै हेर्दै अगाडि जानुभयो। जाँदा जाँदै भगवान् श्रीकृष्णको माया चरित्र अनि सूर्यास्त भइसक्यो। यो सूर्यास्त भइसकेपछि आफू कुन बाटो आइएको थियो, अब कुन बाटो जङ्गलबाट बाहिर निस्किने हो, निकास कता छ, यो पनि अस्तोपस्तो केही छैन। यस्तो अवस्थामा भगवान् श्रीकृष्णले बलराम र सात्विकीलाई भन्नुहुन्छ, लौ हामी त जङ्गलमा पऱ्यौँ, अब के हुने हो, दिनभरिको भोग छ, सूर्यास्त भइसक्यो, अब यो जङ्गलमा बाघ भालु राक्षस गणहरू भूत प्रेत पिशाचहरू यी आदिहरू होलान्, हामी तिनजना छौँ, हामीलाई त बहुत मुस्किल पर्ला जस्तो छ भनिकन बलराम र सात्विकीलाई यो कुरो राख्नुभयो। राखिसकेपछि सात्विकी ज्यादै डराउनु भयो। अब रातभरिमा त हाम्रो यो जङ्गलको बासमा त के हुने हो, यहाँ भूत प्रेत पिशाचहरूको बास होला, जङ्गली जनावरहरू आउलान्, यो संसारमा कोही रातमा देख्ने छन्, कोही दिनमा देख्छन्, कोही रातमा र दिनमा बराबर देख्ने प्राणीहरू यो संसारमा छन्। त्यसो भएको हुनाले केची दिवा तथा रात्रो प्राणी नाम तुल्य दृष्टय, बराबर देख्ने प्राणीहरू पनि भएका हुँदा यो रातिमा हामीलाई यहाँका प्राणीहरूले देखेर आक्रमण गर्ने छन्, यो आक्रमणबाट हामी रातभरि कसरी बाँच्ने भनेर उहाँहरू ज्यादै चिन्तित हुनुभयो। भगवान् श्रीकृष्ण भने आनन्दसित शयन गर्नुभएको छ। यसो भइसकेपछि सात्विकजीले भन्नुभयो बलरामलाई, कृष्ण ज्यादै थाकेर सुत्नु भएको छ, मलाई निदाउन दिने, पहिला तपाईँलाई म दुईजनामा पहिलो डिप्टी कसले गर्ने। प्रसङ्ग यस्तो भयो, बलरामजीले भन्नुभयो म पनि सुत्छु, पहिला डिप्टी हजुरले गर्नुहोस् भनिकन सात्विकीलाई पहिलो डिप्टी लगाइयो। रातलाई तिन भाग लगाएर पहिलो भागमा सात्विकीले पहरा गरेर बस्ने, दोस्रो भाग रातमा बलरामले पहरा गर्ने, तेस्रो भाग उज्यालो हुने बेलामा भगवान् श्रीकृष्णलाई पनि उठाएर उहाँलाई पनि डिप्टीमा लगाउने भन्ने यी दुईजनाको सल्लाह भयो। भगवान् श्रीकृष्ण सल्लाहमा हुनुहुन्न, उहाँहरूलाई सल्लाहमा निदाउनु भएको छ, थाक्नु भएको छ, बिचरा त्यही कहिले जङ्गलमा हिँडेको यस्तैलाई यिनलाई के थाहा छ र भनेर उहाँलाई पहिला सूचना लगाइएको छ अनि बिछना बनाएर सजिलो ओछ्यान बनाएर जङ्गलमा पातहरू ओछ्याएर पातकै सिरानी गरेर भगवान् श्रीकृष्णलाई सुताइएको छ। उहाँलाई यी दुईजनाले पहिल्यै सूचना दिएछन्। यो बेला अवसरमा दुईजना निदाए, सात्विकीको पालो छ पहिलो पालो, यसरी कुरेर बसिरहँदा अगाडिपट्टि एउटा यक्ष आयो, बहुत डरलाग्दो आवाज गर्दै डरलाग्दो किसिमको रूप देखाएर सात्विकीको अगाडि आएर भन्छ, तँलाई खान्छु, यदि अरूलाई तँ भन्छस् भने, तँलाई बचाएर अरूलाई थाहा भन्छस् भने भन, तँलाई केही गर्दिन, तेरा साथीलाई खान्छु भन्छ। यसो हुँदाखेरिमा सात्विकीले म तँलाई साथी खान पनि दिन्न, मलाई पनि तैँले खान सक्दैनस्, आइय तँसित म युद्ध गर्छु भनिकन सात्विकीले त्यो यक्षसित युद्ध गर्न लाग्नुभयो। जति आफूले बल गर्यो त्यो झन् डबल बल पो गर्छ, आफू जति करायो ऊ झन् डबल कराउँछ, आफू जति उफ्रिन्छन् सात्विकी ऊ पनि के कम झन् बढी उफ्रिन्छ। अब जति ठुलो ठुलो आवाज गर्यो उति झन् ठुलो आवाजमा ऊ कराउन थाल्यो, बिस्तारै बोलिदिएको भए ऊ पनि बिस्तारै बोल्थ्यो होला। सात्विकीलाई यो कुरो थाहा भएन, अहङ्कारले गर्दा अहङ्कारको सीमा हुँदो रहेछ कतिसम्म ठुलो हुने। हेर्नुहोस् त, बाँस ज्यादै ठुलो हुन्छु भनेर ननिउरिकन जान्छ, तर माथि गएपछि ऊ निउरिन पर्छ। त्यस्तै गरेर सात्विकी थाके, त्यहाँबाट बलरामलाई उठाए, बलराम पनि उठेर त्यो यक्षसित यो जगर्न थाल्नुभयो। बलराम पनि त्यस्तै गरेर बहुत गर्दिनु भयो, बहुत उफ्रिनु भयो, बहुत साउर माउर गर्नुभयो। आफूले जति बढी साउर माउर गरे पनि, जति उफ्रे पनि, जति बल देखाए पनि झन् उसले डबल बल देखाउँछ। ओहो, त्यमरित गर्दा गर्दै रात धेरै बितेर गइसक्यो, रात धेरै बित्यो, तर त्यसलाई न कराएर न उफ्रेर न लात्ताले हानेर न कुनै पनि किसिमले, अनि बलरामजीले पनि नियन्त्रण गर्न आफ्नो नियन्त्रणमा ल्याउन नसकेपछि ज्यादै दुखित भएर अनि भगवान् श्रीकृष्णको समीपमा आएर अब मार्ने भयो, अब हामी मर्ने भयौँ, अब कृष्णलाई उठाउने भनिकन भगवान् श्रीकृष्णलाई उठाए। उठाइसकेपछि भन्छन्, या यक्ष छ, हामीलाई त बस्न खान दिएन, धन्नै मारेन, त्यस कारणले हजुरलाई जोगाउनको लागि कति प्रयत्न गऱ्यौँ अनि केही सिप लाएन, अझ अब हामीलाई मार्ने भयो, अब तपाईँलाई कसरी जोगाउने भन्न हामीलाई पिर थियो, हजुर उठ्नुहोस् ल, के गर्नुपर्छ भनिसकेपछि भगवान् श्रीकृष्णले भन्नुभयो, शयन गर तिमीहरू नाच्यो भनिकन उनीहरूलाई शयन गर्न लगाउनु भयो, अनि आफू चाहिँ नै त्यो यक्षको अगाडि हात जोड्नुहुन्छ। ओहो यक्षजी, तपाईँ को हुनुहुन्छ, तपाईँलाई मैले के सेवा गर्नु पर्यो भनिकन उहाँ त निउरिन थाल्नुभयो यक्षको अगाडि। ओहो, म भन्दा पनि यो झन् सानो पो रहेछ, ओहो भनिकन त्यो यक्ष पनि आएर भगवान् श्रीकृष्णको अगाडि आएर निउरिन्छ। मेरो प्रभु, म त वनवासी भएँ, म चाहिँ केही ज्ञान छैन, गुण छैन, मैले यो कति जन्मसम्म यक्ष भएर बस्न परेको छ, आज यस्तो शान्त मूर्ति, यस्तो भगवान् श्रीकृष्ण भन्नेलाई मैले जङ्गलमा देख्न पाएँ, म अहो भाग्य रहेछ मेरो, हजुरलाई रिस पनि रहेछ, घमण्ड पनि रहेछ, म ठुलो हुँ भन्ने भावना पनि हजुरमा देखिनँ। यस कारणले हजुरबाट मैले धेरै धेरै कुरा सिकेर अब ज्यादै प्रभावित भएको छु। म यो यक्ष जीवन कसरी बिताउँ प्रभु, म माथि दया रक्षा गरिदिनुहोस्, मेरो यो जीवनबाट मुक्ति दिलाइदिनुहोस् भनिकन यसरी उनले प्रार्थना गरेर भगवान् सानो भएर त्यो यक्षसित अनि सानो भएर चाहिँ अनि साथीहरूलाई पनि बचाउनु भयो, आफू पनि बाँच्नु भयो। र यसरी भगवान्ले अनि साथीहरूको अनि डरबाट पनि मुक्ति गराउनु भयो। यहाँसम्मको कुराहरू राखेर आजको बसाइबाट म बिदा लिन्छु। जय हो संस्कृतम हरे न।

0: बस्ने नेपालको अन्तिम कसरत, वित्तीय संकटले थलियो स्वास्थ्य बीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सन्धिखर्क नगरपालिकाले 1500 कच्ची घरको बीमा गर्ने शीर्षकको शुभ समाचार।
1: सन्धिखर्क नगरपालिकाभित्र रहेका करिब 1500 कच्ची घरको बीमा गर्ने तयारी नगरपालिकाले गरेको छ। नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आगामी आर्थिक वर्षभित्र जोखिम न्यूनीकरणका लागि घर बीमा कार्यक्रम अघि बढाइने जानकारी दिनुभएको छ। सन्धिखर्क नगरपालिकामा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको सहकार्यमा आयोजित बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा किसानहरूले बीमा कम्पनीप्रति असन्तुष्टि जनाउँदै दावी भुक्तानी प्रक्रियालाई सरल बनाउन माग गरेका थिए। कार्यक्रममा कृषि, पशुपन्छी, वैदेशिक रोजगार, जीवन तथा तेस्रो पक्ष बीमा सम्बन्धी समस्या र व्यावहारिक कठिनाईबारे सहभागीले खुलेर गुनासो राखेका थिए। किसानहरूले बीमा गर्न सजिलो भए पनि क्षति भएपछि दावी भुक्तानीमा झन्झट हुने, पशुपन्छी हराएमा बीमाले कभर नगर्ने, कृषि तथा जडीबुटी बीमामा कम्पनीहरूको अनिच्छा तथा कोरोना बीमाको रकम अझै नपाएको जस्ता समस्या दोहोर्याएका थिए। वैदेशिक रोजगार बीमामा मृत्यु दावी भुक्तानी प्रक्रियामा समेत पीड़ित परिवारले पर्याप्त सहयोग नपाएको गुनासो समेत कार्यक्रममा उठाइएको थियो। सहभागीले बीमालाई नागरिक मैत्री बनाउन दावी प्रक्रिया छिटो र सहज बनाउनु पर्ने माग गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले बीमा क्षेत्रसँग सहकार्य गरेर नागरिकको जोखिम न्यूनीकरणमा काम गरिरहेको बताएका छन्। उनले गत वर्ष नगरभित्र करिब 1500 कच्ची घरको बीमा गर्न बजेट विनियोजन गरिए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब सबै नगरवासीलाई बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी दिए। नगर प्रमुख श्रेष्ठले बीमा कम्पनीहरूले नागरिकको विश्वास जित्ने गरी सरल र पारदर्शी सेवा दिनुपर्नेमा समेत जोड़ दिएका छन्। उनले न्यून आय भएका नागरिक र जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका बीमा नीति तयार गरिने र आगामी बजेटमा बीमालाई विशेष प्राथमिकता दिइने समेत बताएका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख जमुना अरियालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रवक्ता मोतीचंग रायमाझी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिको सहभागिता थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 23 भदौमा मानव अधिकार उल्लंघन, 24 संगठित आपराधिक कार्य शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जेनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले 23 भदौमै सदस्य लिली थापाको नेतृत्वमा 6 समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो। समितिले प्रतिवेदन बुझाएको 2 महिनापछि बुधबार प्रतिवेदनको सिफारिश खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ। आयोगले बुधबार नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उत्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। मानवाधिकार आयोगले मानवाधिकार उल्लंघन का विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ।
3: शंकाको घेरामा रवि शीर्षकमा मध्याह्न दैनिकमा खबर छ। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी, रासोपाकी सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ। कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरे बमोजिम आम नेपाली नागरिकको मानवाधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ। प्रतिवेदनमा उल्लेख छ, जेलर सत्यराज जोशी र रवि लामिछानेलाई सोधपूछ गर्दा उनीहरूको बयान बाँचिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ। जेलरले रवि लामिछानेका सहयोगी र समर्थकको डर, त्रास र धम्कीपूर्ण दबावमा परेर लामिछानेलाई छोड्ने पत्रमा सही छाप गरेको बयान दिएका थिए। तर रवि लामिछानेले भने जेलरले नै आफूलाई तपाईँ बाहिर गए जेल सुरक्षित हुन्छ भनेर छोडेको बयान दिएका थिए। त्यस्तै ओली लेखक र गुरुङ पनि मुख्य दोषी उपशीर्षकमा पनि मध्याह दैनिकमा खबर छ। प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवारी निर्धारणको विषय हो। प्रतिवेदनले मुख्य दोषीका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई पनि देखाएको छ। यस आधारमा उनीहरूलाई संविधानको धारा प्रयोग गरी मुद्दा चलाउन भनिएको छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 अनुसार मुद्दा चलाउन पनि सिफारिश गरिएको छ। तर मानव अधिकार उल्लंघनकर्तालाई कार्यवाही गर्ने कानून भनेको छैन। आयोगले यस्तो कानून बनाउन सिफारिश समेत गरेको छ। आयोगका आयुक्त लिली थापाको नेतृत्वमा गठित भदौ 23 र 24 भएको जेनजी आन्दोलनका घटनासँग सम्बन्धित छानबिन समितिले उक्त सिफारिश गरेको हो। अहिले आयोगले उक्त प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखलाई भविष्यमा कुनै पनि सरकारी सेवामा जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न सिफारिश गरेको छ। घटनाको समयमा प्रहरी आइजीपी रहेका चन्द्र कुबेर खापुङ, सशस्त्रका आइजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न भनेको छ।
2: कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा खबर छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ। कमजोर आर्थिक धरातल बीच सुधारका केही संकेत देखिएका छन्। यसका मुख्य बुदाहरू यस्तो छ। अर्थतन्त्रको चित्रका रूपमा कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70,00,000 रूपैयाँ, सार्वजनिक ऋण 28,78,30,00,000 रूपैयाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% वृद्धि, कुल निक्षेप 77,45,88,00,000 रूपैयाँ, विप्रेषण आप्रवाह 37.7% वृद्धि, विदेशी मुद्रा संचितले 18.5 महिनाको आयात, स्वीकृत वैदेशिक लगानी 6,25,58,00,000, पर्यटकको औसत बसाई अवधि 16.34 दिन, विद्युत पहुँच 79.1% जनसंख्यासम्म, भारततर्फ 2,918 गिगावाट घण्टा विद्युत निर्यात, निरपेक्ष गरिबी 20.27%, मानव विकास सूचकांक 0.622, नेपालीको औसत आयु 71.3 वर्ष, व्यापार घाटा अझै उच्च अवस्थामा, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त, सार्वजनिक ऋण निरन्तर बढ्दो। कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश ह्वात्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर सोडिमो वाग्लेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्ष 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ। चालू आर्थिक वर्ष 82-83 तीन तहका सरकारको पुँजीगत खर्च तुलनात्मक रूपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ। पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः 68.3% र 31.7% सरकारको न्यून पुँजीगत खर्च र सुस्त कर्जा प्रभावका बावजुद मुलुकको कुल लगानीमा उल्लेख्य सुधार देखिएको छ।
2: ग्रे लिस्टबाट बस्ने नेपालको अन्तिम कसरत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा नेपाल यति बेला इतिहासकै अत्यन्तै संवेदनशील अवस्थामा उभिएको छ। अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कार्यवाही कार्यदल FATF अन्तर्गतको एसिया प्रशान्त समूह APG सन् 2025 फेब्रुअरी महिनामा नेपाललाई निगरानी सूची अर्थात ग्रे लिस्टमा राखेको थियो। त्यसैता मुलुकको वित्तीय प्रणाली र वैदेशिक आर्थिक सम्बन्ध संकटमा परेको छ। अब सन् 2026 सेप्टेम्बर महिनामा नेपालको अन्तिम र निर्णायक समीक्षा हुँदैछ। यसै सन्दर्भमा नेपालको हालको अवस्था र सुधारका प्रयासहरू बुझ्न एपीजीका डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड स्यानको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारका काम कार्यवाही र प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाइसकेको छ।
3: वित्तीय संकटले थलियो स्वास्थ्य बीमा, बजेटले सम्बोधन गर्ने आशा शीर्षकमा मध्याह्न राष्ट्रिय दैनिकले खबर छापेको छ। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरिएको जानकारी दिएको छ। वित्तीय संकटका कारण देखाउँदै जेठ 11 गते बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध 36 निजी अस्पताल तथा मेडिकल कलेजमा सेवा बन्द गर्ने निर्णय गरेको हो। अब ती अस्पतालबाट बीमितहरूले आकस्मिक सेवा बाहेक ओपीडी, परीक्षण, शल्यक्रिया तथा औषधि लगायत सेवा पाउने छैनन्। यसअघि राजधानीका ठूला सरकारी अस्पतालहरूले समेत बक्यौता रकम नपाएको भन्दै स्वास्थ्य बीमा सेवा बन्द गरिसकेका थिए। अहिले निजी अस्पतालमा समेत सेवा रोकिएपछि बीमितहरू थप प्रभावित भएका छन्। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने अधिकार सुनिश्चित गरेको छ।
2: निजी क्षेत्रको लगानी अंश हत्तै बढ्यो, अभियान दैनिकमा खबर छ। सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश हत्तै बढ्ने अनुमान छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ।
3: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ्दै आएको छ। पछिल्ला 17 निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूषभन्दा महिला कर्मचारीको संख्या बढी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3 पुरुष छन्। स्वास्थ्य सेवामा देशभरि 4518 कर्मचारी कार्यरत छन्।
2: सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता, गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ्दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।